0: account open. Activate any karobar. Sajile sanga. Busy life easy. Banau dai harek din. Global smart plus life ko pesma banking.
1: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर।
2: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र, बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
1: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
2: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक, पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ, न रोगको डर न त पैसा नै धेरै लाग्ने।
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
4: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
1: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
6: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। चार महिना यता पोल्ट्री क्षेत्रमा ठूलो क्षति पुर्याएको बर्ड फ्लू संक्रमण नियन्त्रण उन्मुख बनेको छ। चालू आर्थिक वर्षको साउन एक गते यता देशका कुनै पनि स्थानमा नयाँ संक्रमण पुष्टि नभएसँगै पशु सेवा विभागले रोग नियन्त्रणको चरणमा पुगेको जनाएको छ। पशु सेवा विभागका अनुसार हाल विभिन्न जिल्लाबाट शंकास्पद नमूना परीक्षणका लागि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला आउने क्रम जारी रहेको छ।
7: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निस्केपछि 62 वर्षीय कोलम्बियन महिला बारम्बार आफ्नो सुटकेसतिर हेरिरहेकी थिइन्। कहिले फोन गरे जस्तो गर्थिन्, कहिले वरिपरि नजर दौड़ाउथिन्। लागू औषध नियन्त्रण ब्यूरो एनसीबीका अधिकारीहरू केही परबाट उनको गतिविधि पछ्याइरहेका थिए। जब उनी ठमेलको एक होटल पुगिन्, भारतीय महिलासँग उनको भेट भयो। लगत्तै प्रहरी उनीहरूको कोठामा पुग्यो। सुटकेसको फल्स बटम खोलेर हेर्दा सिलिकनसँग मिसाएर पातलो कपड़ा जस्तो आकार दिइएको 4 किलो कोकिन फेला परेपछि कोलम्बियन महिला युनेत गार्जुन काई केडो र भारत मणिपुरकी 37 वर्षीय रेबिका पुले पक्राउ परेका छन्।
6: काठमाडौँ उपत्यकामा हरियो तरकारीको मूल्य अत्याधिक बढ़ेको छ। कालीबाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो साताको तुलनामा यस वर्ष साउनको पहिलो साता 5 गुणासम्म प्रतिशतले बढ़ेको छ। समितिका अनुसार यस अवधिमा सबैभन्दा धेरै तने बोडीको मूल्य बढ़ेको छ। त्यसपछि तिते करेला, भन्टा, घिउ, सिमी, साग लगायतका मूल्य पनि गत वर्षको तुलनामा उल्लेख्य बढ़ेको छ।
7: नेपालको सामाजिक तथा राजनीतिक मुद्दाका विषयमा डिजिटल प्लेटफर्मबाट मात्रै पछिल्लो 4 वर्षमा करिब 5 करोड़ रूपियाँ खर्च भएको छ। यस अवधिमा फेसबुक र इन्स्टाग्रामबाट 39,636 विज्ञापन प्रसारण भएको मेटा एड लाइब्रेरीको तथ्याङ्क छ।
6: भीमाकाय पहिरोले अवरूद्ध बनेको कालीगण्डकी करिडोर सड़कको बागलुङ खण्ड एक सातापछि खुलेको छ। दक्षिण बागलुङको जैमिनी नगरपालिका 8 सिस्ती स्थित भुवानी चौरी खोलामा पुल नजिकै खसेको पहिरोले उक्त खण्ड अवरूद्ध बनेको थियो।
7: अब विदेशी मुद्रा सतहीको अनुमति पाएका ब्याङ्क, मनी चेन्जर, होटेल, एयरलाइन्स लगायतले प्रति व्यक्ति भारू 25,000 सतही गर्न पाउने भएका छन्। राष्ट्र ब्याङ्कले बिहिबार सूचना निकालेर यस्तो सुविधा दिएको हो।
6: सम्झौता भएर पनि समयमै सम्पन्न हुन नसकेका प्रमुख दुई निर्माण कार्य यति बेला अन्तिम चरणमा पुगेका छन्। 4 वर्ष अघि शुरू गरिएको निर्माण कार्यको भौतिक प्रगति गत कार्तिक महिनासम्म कमजोर थियो। चितवनको सिसई बगेडी बालुवा क्षेत्रको 6 किलोमिटर तटबन्धन गत कार्तिक महिनासम्म 24% मात्र सम्पन्न भएको थियो। सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयको सक्रियतासँगै निर्माण कार्यको अवस्था 90% पुगेको छ।
7: आर्थिक वर्ष 2082-83 नेपालको कुल वैदेशिक व्यापार 24,11,66,95,00,000 रूपियाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा 15.88% धेरै रहेको भन्सार विभागले जनाएको छ। गत वर्ष नेपालको कुल वैदेशिक व्यापार 20,81,15,00,000,00 रूपियाँ थियो।
6: राष्ट्रिय जलवायु परिवर्तन नीति 2083 तर्जुमाका लागि बागमती प्रदेश स्तरीय छलफल तथा सुझाव संकलन गरिएको छ। संघीय सरकारको कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाको आयोजना तथा बागमती प्रदेशको आयोजनामा शुक्रबार हेटौडामा आयोजित कार्यक्रममा प्रारम्भिक मसौदामाथि छलफल गरी प्रदेशका सरकारवालाबाट सुझाव संकलन गरिएको हो।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। कक्रोच जनता पार्टी सीजेपीले भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा नआएसम्म आन्दोलन जारी राख्ने जनाएको छ। शुक्रबार केन्द्रीय मन्त्रीहरू जेपी नंगा र जितेन्द्र सिंहसँग भेटवार्तापछि सीजेपीका प्रवक्ता आशुतोष रानका र सौरभ दासले शिक्षा मन्त्रीले राजीनामा दिनुपर्ने आफूहरूको अडान कायमै रहेको बताएका छन्।
4: अब खेल खबर। लगातार तेस्रो हार बेहोरेपछि नेपालको पाकिस्तानमा जारी काभा मेन्स भलिबल च्याम्पियनशीपमा शीर्ष चार पुग्ने लक्ष्य कठिन भएको छ। पाकिस्तानको राजधानी इस्लामाबादमा शुक्रबार नेपालले आयोजक राष्ट्र पाकिस्तानसँग 3-0 सोझो सेटमा नै पराजित भएपछि लगातार तेस्रो हार सामना गरेको हो। एफआईबीबीको विश्व वरियतामा पाकिस्तान नेपालभन्दा माथिल्लो टोली हो। पाकिस्तान 43 र नेपाल 93 स्थानमा छन्। यो नतिजापछि पाकिस्तानले 2 स्थान सुधार गर्दा नेपाल भने 6 स्थान तल झरेको छ। यस च्याम्पियनशीपमा कुल 6 राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्। लीगमा शीर्ष 4 टोलीले सेमी फाइनलमा स्थान बनाउने प्रावधान छ। अब सेमी फाइनलमा पुग्ने नेपालले बाँकी 2 खेल जित्नै पर्ने दबावमा छ।
3: अब विचार विश्लेषण। रित्दै देश हराउँदै भविष्य शीर्षकमा नागरिक दैनिकमा सौभाग्यवालीको विचार छापिएको छ। आज गाउँका खेत बाँझिएका छन्, मेलापात गर्ने हातहरू हराएका छन्, साना बजारहरू सुनसान बन्दै गएका छन्। जहाँ उद्योगका चिम्नीहरू धुवाँ उडाउँथे त्यहाँ आज झार उम्रिएको छ। देशमै बसेर केही गर्छु भन्ने अठोट बोकेका गणेश नेपाली जस्ता युवाले आत्मदाह गर्नु परेको छ। जसको शक्ति उसकै भक्ति भन्ने विकृत संस्कृतिले भ्रष्टाचारलाई संस्थागत बनाइरहेको छ। गरीबले न्याय पाउन सकेका छैनन्। आर्थिक अभावका कारण प्रतिभाशाली विद्यार्थी उच्च शिक्षा पूरा गर्न सकिरहेका छैनन्। उत्पादनको अथाह सम्भावना भएको देश आयातमा निर्भर बन्दै गएको छ। यो केवल आर्थिक समस्या होइन, सामाजिक, नैतिक र राष्ट्रिय अस्तित्वसँग जोड़िएको संकट हो।
4: रैथाने जुम्ली मार्सी शीर्षकमा डाक्टर अनिल पोखरेलको विचार गोर्खापत्र दैनिकमा छ। जुम्ली मार्सी धान नेपालको कृषि इतिहास, संस्कृति र जैविक विविधताको महत्व बोकेको रैथाने धान हो। विश्वकै उच्च स्तरमा सफलतापूर्वक उत्पादन हुने यो धान स्वाद, पोषण, आर्थिक मूल्य तथा सांस्कृतिक महत्वका दृष्टिले अद्वितीय छ र नेपालको विशिष्ट कृषि उत्पादनका रूपमा स्थापित भएको छ। जुम्ली मार्सी ऐतिहासिक रैथाने धान हो। यो विश्वकै उच्च स्थानमा फल्छ। यसको सांस्कृतिक र सामाजिक महत्व पनि छ। यसले कडालीको अर्थतन्त्र सुदृढ बनाउँछ। यसको संरक्षण र बजारीकरण आवश्यक छ।
3: अवस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: हावा हुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावा हुरी चलेको बेला के नगर्ने,
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
2: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 0845410043, 9863024322।

0: अहिले बिहानको 6 बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
3: आज 2083 साल साउन 9 गते शनिबार जुलाई 25 तारीक सन् 2026 नेपाल सम्बत 1146 असार शुक्ल पक्षको एकादशी तिथि हरिशयनी एकादशी व्रत।
2: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
3: नागढुङ्गा सुरुङ मार्ग सोमबारबाट सञ्चालनमा आउने, भ्याट नतिर्ने टिकटकको जवाफपछि कर निर्धारणको तयारी, खर्च टार्न ऋण खोज्दै उखु किसान, चिनी मिलबाट 27 करोड़ भुक्तानी पाउनु बाँकी।
2: सर्वोच्चका 3 न्यायाधीशलाई राजीनामा गर्न सरकारले दवाब दिएको 3 मानवाधिकार संगठनको दावी। राष्ट्रिय परिचय पत्रका लागि फ्रेन्च कम्पनीबाट 1 करोड़ एबीआईएस खरिद गरिँदै 15 वर्ष पछि पनि अधुरै भेरी बवै डाइभर्सन।
3: नयाँ ढाँचामा फैलिँदै डेंगीको संक्रमण, बर्खामा सरुवा रोग र सर्पदंशको जोखिम, स्थानीय सरकारको पहलमा घरमै पशु चौपायाको उपचार हुन थालेपछि किसानहरूलाई फाइदा।
2: हिमाचल प्रदेशमा पहिरोमा कार पुरिँदा 13 जनाको मृत्यु, भारतमा आन्दोलित युवा र सरकार बीचको वार्ता निष्कर्षविहीन, आज पनि वार्ता हुने, डढेलो बढ़दै जाँदा फ्रान्स र स्पेनमा 1,35,000 बढ़ी मानिस विस्थापित।
3: र काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल तेस्रो पटक पनि पराजित, टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा आज भारत र जिम्बाब्वे बीच खेल हुने, बीसौं एसियाली खेलकुदमा पुरूष क्रिकेटतर्फ नेपालले अफगानिस्तान र जापानको सामना गर्ने।
1: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: साझा खबरको सबैभन्दा शुरूमा, सर्वोच्चका 3 न्यायाधीशलाई राजीनामा गर्नको लागि सरकारले दबाव दिएको आरोप लागेको प्रसंग।
2: राष्ट्रपा वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपछि न्यायाधीशमाथि हस्तक्षेप भएको भन्दै 3 अन्तर्राष्ट्रिय संस्थाले विज्ञप्ति जारी गरेका छन्। एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र आईसीजेले हिजो संयुक्त विज्ञप्ति जारी गर्दै सरकारले सर्वोच्च अदालतका 3 न्यायाधीशलाई राजीनामाका लागि दबाव दिएको दावी गरेका हुन्। सरकारले भने राजीनामाका लागि दबाव दिएको पुष्टि गर्न चुनौती दिएको छ। सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुवाललाई राजीनामा दिन राजनीतिक दबाव दिएको भन्दै एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट वाच र इन्टरनेशनल कमिशन अफ जुरियस आईसीजेले पनि संयुक्त विज्ञप्ति जारी गरेका हुन्। उनीहरूले न्यायपालिकाले स्वतन्त्रतामा खतरामा पार्ने गरी सरकारले कदम चालेको समेत आरोप लगाएका छन्। जेनेभाबाट संयुक्त विज्ञप्ति जारी गर्दै 3 संस्थाले बहालवाला न्यायाधीशलाई जबरजस्ती राजीनामा गर्न लगाए वा उनीहरूमाथि महाअभियोग लगाएर सर्वोच्च अदालतको संरचना परिवर्तन गर्न राजनीतिक दबाव प्रयोग गरिएको भन्ने रिपोर्टहरू प्राप्त भएको समेत जनाइएको छ। यसैबीच सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले सर्वोच्च प्रशासनलाई यस्तो दबाव वा धम्कीबारे केही जानकारी नभएको बताउनु भएको छ। उहाँले हामीले त समाचार आएपछि मात्रै थाहा पायौं, सर्वोच्चभित्रका कुनै बैठकहरूमा यो विषयमा आधिकारिक छलफल भएको वा चर्चा भएको हाम्रो जानकारीमा छैन। त्यस्तै प्राध्यापक विजय मिश्रले यो विषयको यथार्थ बुझ्न प्रयत्नशील रहेको समेत बताउनु भएको छ। बारका अध्यक्ष समेत रहनुभएका मिश्रले यदि साँच्चीकै विज्ञप्ति आएको अनुसार हो भने त्यो हामीलाई स्वीकार्य नहुने समेत उहाँले बताउनुभयो। राजनीतिक तहमा हामीले एक तहसम्म बुझ्दा त्यस्तो नभएको समेत उहाँले प्रश्न पार्नु भएको छ।
3: प्रशासनिक सुधारका लागि सरकारले चालेका कदमको प्रसंग। प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको शिथिल अर्थतन्त्र चलायमान बनाउन र निजी क्षेत्रको खस्किएको मनोबल उकास्न उद्योगी तथा व्यवसायीहरूसँग केही दिन यता नियमित तथा घनीभूत संवाद अगाडि बढ़ाउनु भएको छ। उहाँले विभिन्न क्षेत्रका उद्योगी तथा व्यवसायीहरू, उद्योगी तथा व्यवसायीहरूका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूलाई प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा नै बोलाएर छलफल संवाद गर्दै आउनु भएको हो। छलफलमा प्रधानमन्त्री शाहले मुलुकको अर्थतन्त्रलाई उकास्न व्यावहारिक काम गर्न आग्रह गर्नुका साथै निजी क्षेत्रलाई बलियो आश्वासन दिँदै आउनु भएको छ। छलफलमा प्रधानमन्त्रीले व्यवसायीहरूलाई सरकार उद्योगिक व्यवसायलाई धरपकड गर्ने वा निजी क्षेत्रलाई त्रसित बनाउने पक्षमा नरहेको र मुलुकमा औद्योगिक वातावरण बनाउनु सरकारको प्राथमिकता रहेको स्पष्ट पार्दै आउनु भएको छ। अमेरिकाले यही जुलाई 8 देखि कन्ज्युमर प्रोडक्ट सेफ्टी कमिशनको प्रमाणीकरण अनिवार्य गरेकोमा नेपालमा त्यसको सुविधा नहुँदा निर्यात रोकिएको र नाप्तौल विभागको प्रयोगशाला ल्याब समेत जेएनजी आन्दोलनका क्रममा जलिसकेकाले अर्को व्यवस्था नभएसम्म 1 वर्षका लागि उक्त परीक्षण छुट ग्रेस पीरियड पाउन परराष्ट्र मन्त्रालय मार्फत अमेरिकाको भन्सार विभागलाई कूटनीतिक नोट पठाइदिन पनि सरकारवाला निकायले अनुरोध गरेका छन्। प्रधानमन्त्री शाहले क्वारेन्टाइन सर्टिफिकेशनको काम हप्ताको 2 दिन गर्न सम्बन्धित निकायलाई तत्कालै निर्देशन पनि दिनुभएको छ। यसैबीच एप अथवा वेबसाइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने प्लेटफर्म नियन्त्रणमा सरकारले सफलता प्राप्त गरेको दावी गरेको छ। त्यस्ता प्लेटफर्म बन्द गराउने अभियान शुरू गरेको 4 महिनामै करिब 2.5 लाख एप तथा वेबसाइट नेपालमा नचल्ने बनाइएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी गराएको छ। सरकारले सचिव पदका 10 दरबन्दी घटाउने तयारी पनि गरेको छ। सचिव सहित विभिन्न पदमा संघमा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले यसबारेमा अनुसन्धान अध्ययन गरिरहेको बताइएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार हालसम्म 9 वटा मन्त्रालयले संगठन तथा व्यवस्थापन ओएनएम सर्वे गरेका छन्। बाँकी मन्त्रालयले सर्वे गरिरहेका छन्। 2-3 दिनभित्रै टुंग्याउने तयारी गरिएको छ। हालसम्म संघीय मामिला महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय विज्ञान प्रविधि नव प्रवर्तन मन्त्रालय युवा श्रम तथा रोजगार मन्त्रालय शिक्षा तथा खेलकुद मन्त्रालय सूचना तथा संचार मन्त्रालय रक्षा मन्त्रालय कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले ओएनएम गरिसकेका छन्। हाल सचिव पदको दरबन्दी 71 छ। त्यसमध्ये मोटामोटी 10 वटा संख्यामा दरबन्दी घटाउने तयारी भएको भूमि व्यवस्था मन्त्रालयका सचिव मदन भुजेलले जानकारी गराउनुभयो। सरकारले एउटा मन्त्रालयमा एकमात्र सचिव राख्ने नीति बनाएको छ। त्यसैले मन्त्रालयको संख्या घट्ने बित्तिकै 5 वटा सचिवको दरबन्दी स्वतः घटेको छ। यसबाट प्रशासन सेवा का 5 जना र प्राविधिक सेवाका 5 जनाका दरले सचिवको दरबन्दी घट्ने देखिएको छ।
2: अब गोठमै पुगेर पशुको निशुल्क उपचारको प्रसंग। पशुपालक किसानलाई बिरामी पशुको उपचार गर्न सजिलो छैन, बिरामी पशु अस्पतालसम्म लैजान समस्या हुने गर्दछ भने पशु प्राविधिकलाई गोठमै बोलाउँदा किसानलाई महँगो शुल्क तिर्नुपर्ने बाध्यता छ। तर दाङको तुलसीपुर उपमहानगरपालिकाले गोठमै पुगेर पशुको निशुल्क उपचार गर्न शुरू गरेपछि किसानहरू खुशी भएका छन्।
4: दाङ तुलसीपुर 8 गहतेका शशिराम बुढाथोकीका अहिले 13 वटा दुहुनो सहित 25 वटा गाई छन्। तर बेला बेलामा गाईबस्तुमा देखिने समस्या निराकरणका लागि निजी स्तरबाट पशु प्राविधिकलाई ठूलो रकम खर्च गर्नु परेको थियो। पछिल्लो समय तुलसीपुर उपमहानगरपालिकाको पशु सेवा शाखाले गोठमै पुगेर निशुल्क पशु उपचार थालेपछि उहाँलाई सजिलो भएको छ।
5: प्राइभेट सेक्टरमा पशु प्राविधिकहरूलाई बोलाएर जुन उपचार गर्ने पद्धति छ त्यो अलिक महँगो पनि छ र त्यस्तो दक्ष प्राविधिक पनि नभेटिने त्यो समस्या थियो। अब यो घरमै आएर चाहिँ गोठमै आएर पशु उपचार हुन थाल्यो भने किसानले धेरै ठूलो राहत गर्छन्। सानो कार्यक्रम भए पनि व्यवहारमा ठूलो राहत गर्छ भन्ने लाग्छ।
4: पशुपालन गरिरहेका धेरै किसानले पशु बिरामी भएमा कि त बिरामी पशुलाई पशु सेवा शाखासम्म लैजानुपर्छ कि त निजी स्तरबाट पशु प्राविधिकलाई गोठमै लैजानु पर्थ्यो। निजी स्तरबाट पशु प्राविधिक लैजाँदा किसानले महँगो शुल्क बुझाउनु परेको अवस्थामा उपमहानगरपालिकाले गोठमै पशुको उपचार निशुल्क रूपमा थालेको छ। तुलसीपुर सात श्रीगैका छविलाल भण्डारी।
6: नेपाल सरकारले अब ठाउँ ठाउँमा सुविधाहरू दिनुभयो भने त अझ उचित हुन्थ्यो र किसानलाई पनि केही चाहिँ सहुलियत मिल्थ्यो भन्ने आशा हो। किनभने यस्ता कार्यक्रमहरू सानातिना कार्यक्रमहरू तुलसीपुर नगरपालिकाले राख्नुपर्छ र किसानलाई फेसिलिटी दिनुपर्छ।
4: तुलसीपुर 3 का विष्णु प्रसाद शर्मालाई पनि पशुको उपचार गोठमै हुन थालेको राम्रो लागेको छ। 4 वर्ष अघिदेखि व्यावसायिक रूपमा गाई पालन गरिरहनु भएका उहाँले किसानको गोठमै पुगेर पशुको उपचार गर्ने कार्यक्रमले उत्साह थपिएको बताउनुभयो।
7: जति पनि कृषि फर्महरूलाई अहिले चाहिँ निशुल्क पशु सेवा शाखा र कृषि शाखाको समन्वयमै कार्यक्रम हुन लागिराखेका छ। कृत्रिम गर्भधारणमा हामीले चाहिँ हामीले पैसातिर एआई गर्नु पर्थ्यो अनि योभन्दा अगाडि एउटा कार्यक्रम भएको थियो त्यहाँबाट चाहिँ त्यो पनि निशुल्क गर्नुभएको छ। खास कृषक हुन् तिनी कृषकलाई उत्साह उत्साहपूर्ण कार्यक्रमहरू थिएनन्। अहिलेको यसले पक्कै पनि कृषकहरूलाई चाहिँ उत्साह जगाउनेछ।
4: पशुको निशुल्क उपचार सेवा तुलसीपुर उपमहानगरपालिकाका 19 वडाका परम्परागत रूपमा पशुपालन गरिरहेका र व्यावसायिक किसानले पाउनेछन्। तर तुलसीपुर उपमहानगरपालिकाको स्थायी बासिन्दा नभएको हकमा व्यावसायिक रूपमा पशुपालन गरेको हुनुपर्ने प्रावधान छ। पशु सेवा शाखाका प्रमुख डाक्टर मनोज ओली:
8: सार्वजनिक बिदाको दिन बाहेक अरू दिनमा हाम्रो पशु सेवा शाखाको फोनमा सम्पर्क गरेर बिरामी भएको जानकारी गराउनु भएमा उक्त दिन नै हाम्रो पशु सेवा शाखाबाट प्राविधिक सर म्याडमहरू उहाँहरूको गोठमै गएर निशुल्क त्यो पशु पक्षीहरूको गाई भैँसी र बङ्गुरको उपचार गरेर फर्किनुहुन्छ। जस्तो 11, 12 र 13 नम्बरको वडा चाहिँ हाम्रो उरेरी सेवा केन्द्रबाट त्यहाँको सर म्याडमहरू यो समस्यालाई समाधान गर्न हिँड्नुहुन्छ भने 14, 15 र 16 लागि चाहिँ डुवाङपुर सेवा केन्द्रमा हुनुभएको प्राविधिक म्याडम चाहिँ उक्त क्षेत्रमा बिरामी भएको पशुलाई उपचार गर्नको लागि निस्कनुहुन्छ। बाँकी भनेको पशु सेवा शाखा दोगरेबाट।
4: तुलसीपुर उपमहानगरपालिकाले यस कार्यक्रमका लागि गत वर्षमा 4 लाख बजेट छुट्याएको थियो। चालू आर्थिक वर्षमा मागका आधारमा बजेट थप गर्न सकिने र सबै किसानले सेवा पाउने नगर प्रमुख टीकाराम खड्का बताउनुहुन्छ।
9: किसानको गोठ गोठमा चाहिँ उपचार गर्ने निशुल्क उपचार गर्ने गरी शुरू गरेका छौँ कि किसानहरू हामीसँग जोडिनुहुन्छ त्यो सेवामा नगरपालिकाले पूर्णता सफलतापूर्वक अगाडि बढाउन सक्छ त्यो सामर्थ्य राख्छ।
4: पशु सेवा शाखाको अभिलेख अनुसार तुलसीपुरमा 43 व्यावसायिक फर्म छन्। तर परम्परागत गाई भैँसी पालन गरिरहेका किसान भने धेरै छन्। उपमहानगरपालिकाले किसानको गोठमै पुगेर निशुल्क उपचार गर्ने कार्यक्रम राम्रो भए पनि निरन्तरता हुँदैन कि भन्ने चिन्ता किसानमा छ। जित सागर, जीएम, सीआईएन रेडियो, हाम्रो पहुँच, तुलसीपुर, दाङ।
3: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा मौसम सम्बन्धी पूर्वानुमान बारेको मापदण्ड र शब्दावली
10: र 200 मिलिमिटर भन्दा पनि धेरै वर्षा भएको छ। अब अस्ति चितवनकै कुरा गर्नुपर्दा पनि त्यो क्षेत्रहरू आसपास चाहिँ 200-300 मिलिमिटर वर्षा भएको थियो। त्यो त्यसलाई चाहिँ हामीले अति भारी वर्षा भनेर चाहिँ भन्ने गर्छौँ।
2: नयाँ ढाँचामा फैलिँदै डेंगीको संक्रमण, बर्खामा सरुवा रोग र सर्पदंशको जोखिम लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
12: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
13: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
14: क्लासिक टेकको 16th anniversary अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा नवराज मैनालीले नेपालमा चिनियाका अपराध अखडा शीर्षकमा खबर लेख्नु भएको छ। पछिल्लो समय बिजनेस भिसामा 1034 चिनिया नेपालमा आएका छन् भनी उनीहरूमाथि छानबिन गर्दै गरेको अध्यागमनले जनाएको छ। त्यस्तै 6 वर्षमा 135 चिनिया विभिन्न अपराधमा पक्राउ परेको पनि प्रसंग छ। त्यस्तै नाबालिकाको डिम्ब कारोबारमा प्रारम्भिक अनुसन्धान, डाक्टर नूतन र बिचौलिया बीचको आर्थिक कारोबार भएको पुष्टि शीर्षकमा टिक राज थामीले खबर लेख्नु भएको छ भने नयाँ पत्रिकाको भित्री पृष्ठमा सिस्नी खोला नागढुङ्गा सुरुङ मार्ग सोमबारदेखि सञ्चालनमा आउँदै शीर्षकमा अर्को खबर प्रकाशित छ। भ्याट नतिर्ने टिकटकको जवाबपछि कर निर्धारणको तयारी गर्दै कर कार्यालय शीर्षकमा पनि अर्को खबर प्रकाशित छ। त्यस्तै नागरिकको पहिलो पृष्ठमा खर्च टार्न ऋण खोज्दै उखु किसान शीर्षकमा अर्को खबर छ। नवलपरासीको बर्दघाट सुस्ता पश्चिमका सिनी उद्योगहरूले समयमै उखुको भुक्तानी नदिँदा किसानहरू मर्कामा परेका छन्। जिल्लाका दुई चिनी मिलले किसानको 27.5 करोड़ भन्दा बढ़ी भुक्तानी गर्न बाँकी रहेको छ। सरकारले यसपालि चिनी उद्योग र मिललाई उखु किसानलाई खरिद गरेको कृषिको उपजको भुक्तानी 25 दिनभित्र गर्न नभए अन्यथा कार्यवाही हुने जनाएको थियो। 2082 चैतमा सार्वजनिक सरकारको शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीमा यो विषय समेत समावेश गरिएको छ। त्यस्तै प्रदेशमा मिल्दै एमाले नेकपा शीर्षकमा अर्को खबर प्रकाशित छ। नेपाली कांग्रेस र नेकपा एमाले बीच प्रदेश सत्ता समीकरणमा दरार आएसँगै सातै प्रदेशमा मिलेर अघि बढ़ने कसरतमा दुई वाम दलका नेताहरू जुटेका छन्। एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेताहरूले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी जसपा नेपाललाई समेत साथमा लिएर अघि बढ़ने तयारी गरेका हुन्। एमाले र नेकपाका दोस्रो तहका नेताले सत्ता सहकार्यको प्रस्ताव अघि बढ़ाएको खबर प्रकाशित छ। त्यस्तै सचिवको 10 दरबन्दी कटौती शीर्षकमा अर्को खबर छ भने नयाँ ढाँचामा फैलिँदै डेंगी संक्रमण शीर्षकमा श्रीराम सुवेदीले खबर लेख्नु भएको छ। बढ़दो तापक्रम वर्षाको बदलिदो स्वरूप र अव्यवस्थित शहरीकरणसँगै डेंगीको जोखिम नयाँ ढाँचामा विश्वभर फैलिँदै गएको एक अध्ययनले देखाएको छ। जलवायु परिवर्तन र तीव्र शहरीकरणले लामखुट्टेको प्रजनन भाइरस फैलावट र संक्रमण समय अवधिमा परिवर्तन ल्याएको वैज्ञानिकहरूले निष्कर्ष समेत निकालेका छन्। त्यस्तै बर्खामा सरुवा रोग र सर्पदंशको जोखिम शीर्षकमा पवित्र सुनाको खबर छ। साउन भदौ वर्षातको मौसम हो। यो मौसममा वर्षा मात्र पर्दैन, बाढ़ी पहिरो आउँछ, तराई मधेस डुबानमा पर्छ, धेरै मानिस विस्थापित हुन पुग्छन् भने कतिपयको ज्यानै जान्छ। यी सबै जोखिमबाट बच्न इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र स्वास्थ्य मन्त्रालयले सुझाएका छन्। हरेक वर्ष बाढ़ी पहिरोका कारण सयौं परिवार विस्थापित हुने र विस्थापितसँगै कीटाणुजन्य तथा कीटजन्य रोगबाट प्रभावित हुने गरेकाले यो मौसममा सचेत हुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले बताउनु भएको छ। यस्तो बेला नागरिकले सचेत हुन आवश्यक रहेको समेत उहाँले बताउनु भएको छ।
3: कान्तिपुर दैनिकमा जोखिममा किशोरी आमा शीर्षकमा ज्योति कटुवालले सुर्खेतबाट लेख्नु भएको खबर छापिएको छ। हवाई उद्धार गरिएका मध्ये 19% सुत्केरी 20 वर्ष मुनिका छन्। कम उमेरमै विवाह र गर्भधारणका कारण स्वास्थ्य जटिलता निम्तिएर आमा र शिशु दुवैको ज्यान जोखिममा पर्ने गरेको छ। कर्णालीमा गत आर्थिक वर्षमा 11 महिलाले सुत्केरी हुन नसक्दा ज्यान गुमाउनु पर्यो। पछिल्ला 4 वर्षमा 777 नवजात शिशुको मृत्यु भएको खबरमा उल्लेख गरिएको छ। उल्झनमा एडभेन्चर टुरिज्म उद्योग शीर्षकमा सूरज कुंवरले लेख्नु भएको खबर छापिएको छ। साहसिक खेलमा नयाँ नयाँ प्रविधि र खेल थपिरहने भए पनि नेपालको कानून समय समयमा अध्यावधिक नहुँदा कैयन खेललाई कसरी नियमन गर्ने भन्ने समस्या उस्तै देखिएको उल्लेख गरिएको छ। अर्को खबर भित्री पन्नामा छ, छापिएको छ, सानोमा हुलाक टिकट र पत्रिका बेच्दै विश्वका 5 धनी माइकल डेल शीर्षकमा एजेन्सीबाट छापिएको खबर छ भने मनी चेन्जरलाई प्रति व्यक्ति भारू 25,000 साट्ने सुविधा शीर्षकमा अर्को खबर छ। अब विदेशी मुद्रा सटहीका अनुमति पाएका बैंक, मनी एक्सचेन्जर, होटेल, एयरलाइन्स लगायतले प्रति व्यक्ति भारू 25,000 सटही गर्न पाउने उल्लेख गरिएको छ। सामाजिक मुद्दा, चुनाव र राजनीति सम्बन्धी फेसबुक विज्ञापनमा 4 वर्षमा 5 करोड़ भन्दा बढ़ी खर्च भएको बारेमा सजना बरालले लेख्नु भएको खबर छापिएको छ। कोकिन तस्करीको ट्रान्जिट बन्दे नेपाल शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको छ। 1 वर्षमै 46.71 करोड़ रूपियाँ बराबरको कोकिन बरामद भएपछि नेपाल अन्तर्राष्ट्रिय कोकिन तस्करहरूको ट्रान्जिट बन्दै गएको अनुसन्धान अधिकृतहरूले शंका गर्न थालेका छन्। राष्ट्रिय परिचय पत्रका लागि बिना प्रतिस्पर्धा फ्रेन्च कम्पनीबाट 1 करोड़ एबीआईएस खरिद गर्न लागिएको बारेमा अनिल गिरी र जयसिंह महराले लेख्नु भएको खबर छ। सरकारले राष्ट्रिय परिचय पत्रका लागि 1 करोड़ अटोमेटेड बायोमेट्रिक आइडेन्टिफिकेशन सिस्टम एबीआईएस फ्रान्सेली कम्पनीबाट बिना प्रतिस्पर्धा खरिद गर्ने भएको छ। सरकारले आइडेमियाको माउ कम्पनी आईएन ग्रुपबाट खरिद गर्न लागेको खबरमा उल्लेख गरिएको छ। मन्त्री बादीले जब उद्धार गरिएको शिशुलाई पान ग्राइन शीर्षकमा समर्पण श्रीले लेख्नु भएको छ। भिडियो भाइरल भएपछि मन्त्री सीता बादीको मातृत्वप्रतिको सामाजिक सञ्जालमा प्रशंसा पनि भइरहेको छ। गोर्खापत्र दैनिकमा डुबेर मृत्यु हुनेमा बाल बालिका धेरै शीर्षकमा सरोज ढुङ्गेलले लेख्नुभएको खबर छ भने संसदमा हराउँदै प्रश्न शीर्षकमा नारायण काफ्रेले लेख्नु भएको छ सरकारका काम कार्यवाही तथा नीतिगत निगरानीको औजार मानिने प्रश्न र प्रस्तावको प्रयोग जनप्रतिनिधिको उपेक्षामा परिरहेको तथ्याङ्कले देखाउँछ कुनै समय तीन वर्षको अवधिमा 13,000 भन्दा बढ़ी प्रश्नको प्रयोग भएकोमा अहिले 1,000 आँकडा समेत छुन नसकेको उल्लेख गरिएको छ तरकारीको भाउ 5 गुणाले बढ़ेको बारेमा गोर्खापत्र दैनिकको भित्री पन्नामा खबर छ भित्रिन थाल्यो मल शीर्षकमा अर्को खबर छ वीरगंज नाका भएर रासायनिक मल भित्रिन थालेको हो बिहिबार साँझदेखि वीरगंज भन्सार कार्यालयको सिरसिया नाकामा रेलवे मार्फत रासायनिक मल भित्रिन थालेको हो केन्जोले सेताम्मी हिमाली बगैंचा शीर्षकमा राधा लुइटेलले फिदिमबाट लेख्नु भएको खबर पनि छापिएको छ पाँच थरको याङवरक गाउँपालिका 2 अवस्थित केन्जो बगैंचा यतिखेर सेताम्मे छ विगत वर्षभन्दा एक साता अगावै फुल्न थालेको केन्जो वयस्क देखिन थालेपछि यो क्षेत्र मनमोहक भएको हो त्यस क्षेत्रमा रहेका 100 बिघा चौरमा कहीं केन्जो फुलिसकेको छ त कहीँ फक्रन थालेको छ खबरमा उल्लेख गरिएको छ
15: साझा खबरमा अब विदेशका खबर भारतको हिमाचल प्रदेशको लोहाल स्पीतमा एउटा कार पहिरोमा पुरिँदा 13 जनाको मृत्यु भएको छ 2 घाइते भएका छन् मृतकहरूमा 1-6 महिनाका बालक समेत रहेको प्रहरीले जनाएको छ प्रहरीका अनुसार मृतक सबै पांगी उपत्यका बासिन्दा रहेको जनाइएको हो युवा नेतृत्वको कक्रोच जनता पार्टीको आन्दोलनका नेताहरूसँग भारतीय सरकारले गैराती गरेको वार्ता निष्कर्षविहीन बनेको छ आन्दोलनकारीहरूले देशको राजधानीमा शिक्षा प्रणालीमा व्यापक सुधारको माग गर्दै प्रदर्शन गरिरहेका छन् वरिष्ठ मन्त्रीहरू जेपी नड्डा र जितेन्द्र सिंहले सामाजिक सञ्जालमा कक्रोच जनता पार्टीका नेताहरूसँग 2 लामो वार्ता भएको उल्लेख गर्नुभएको छ आन्दोलनकारीहरूको मुख्य मागमा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरिएको छ आज पनि वार्ता हुने भारतीय संचार माध्यमले उल्लेख गरेका छन् र फ्रान्स र स्पेनमा डढेलो तीव्र रूपमा फैलिएपछि विस्थापित हुनेको संख्या 1,35,000 पुगेको छ फ्रान्सको गृह मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार देशको दक्षिण पश्चिमी क्षेत्रमा डढेलो अनियन्त्रित भएपछि त्यहाँ मात्रै 1,10,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ
3: साझा खबरमा अब खेल खबर पाकिस्तानको इस्लामाबादमा भइरहेको काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल घरेलु टोली पाकिस्तानसँग सोझो सेटमा पराजित भएको छ च्याम्पियनशीपमा नेपालको यो लगातार तेस्रो हार हो खेलमा बलियो टोली पाकिस्तानले नेपाललाई 25-14 25-18 25-10 पराजित गरेको हो भारतले पहिलो T20 अन्तर्राष्ट्रिय क्रिकेटमा जिम्बाब्वेमाथि 7 जित निकालेको छ हरारेमा भएको खेलमा जिम्बाब्वेले दिएको 126 रनको लक्ष्य भारतले 13 2 बलमा 3 गुमाएर पूरा गरेको हो र आउँदो असोजमा जापानमा हुने 20 एसियाली खेलकुदको पुरूष क्रिकेटको समूह चरणमा नेपालले अफगानिस्तान र जापानको सामना गर्ने भएको छ सार्वजनिक भएको समूह विभाजन अनुसार नेपाल समूह एमा परेको हो समूह बीमा हङकङ मलेसिया र ओमान छन् हरेक समूहका शीर्ष 2 टोलीले क्वार्टर फाइनलमा स्थान पक्का गर्नेछन्
15: मौसम सम्बन्धी शब्दावली र नागरिकको बुझाइमा सहजीकरण गर्ने प्रयास कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
16: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम
15: साझा खबरमा अब मौसम सम्बन्धी शब्दावली र नागरिकको बुझाइको कुरा हिजो आजको मौसम सम्बन्धी पूर्वानुमान पहिलेको भन्दा मिल्दै गएको छ तर मौसमका बारेमा प्रयोग गरिने शब्दावली र यसका सुधारका लागि गरेको प्रयासका बारेमा जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद रोजन लामिसानेसँग साथी सुशीला श्रेष्ठले कुराकानी गर्नुभएको छ
10: यति ठाउँमा यति प्रतिशत पानी पर्छ भनेर पूर्वानुमान गर्दै गर्दाखेरि चाहिँ कति एरियामा पानी पर्छ एरिया चाहिँ यो जुन कुनै पनि जिल्लाको चाहिँ 60% भूभागहरूमा चाहिँ पानी पर्न सक्ने सम्भावना चाहिँ अब कम छ अथवा बढी छ। 100% पानी पर्ने सम्भावना मध्ये त्यो क्षेत्रमा चाहिँ 60% भूभागहरूमा चाहिँ 40% मात्र पानी पर्ने सम्भावना छ भने त्यो एरियामा चाहिँ अब हामीले गुणन गर्दाखेरि कति भ्यालु आउँछ त्यसरी चाहिँ हिसाब गरेर चाहिँ 80% पानी पर्न सक्ने सम्भावना भन्छौँ। जति धेरै पानी पर्ने सम्भावना चाहिँ
17: जस्तो 100% भयो, 100% सम्भावना छ भने पानी पर्ने सम्भावना चाहिँ धेरै छ है भन्ने बुझ्ने हो।
10: हजुर हजुर एकदमै त्यो 100% एरिया जुन एरियामा अथवा 70% एरियामा चाहिँ पानी पर्ने भयो, 30% एरिया जुन छ भूभागहरू त्यहाँ चाहिँ पानी नपर्न पनि सक्ने भयो, त्यसरी चाहिँ बुझ्नु प्रतिशत कति छ त, एक्युरेसी कति छ त, त्यो हिसाबले चाहिँ हामीले यति प्रतिशत एरियामा चाहिँ पानी पर्न सक्छ, यति प्रतिशत एरियामा चाहिँ कम हुन सक्छ भनेर चाहिँ केही स्थान थोरै स्थान अथवा धेरै स्थान भनेर त्यसरी चाहिँ हामीले पूर्वानुमानमा चाहिँ राख्ने गरेको छ।
17: सबैभन्दा सुरुमै हुन्छ यहाँहरूको त्यो पूर्वानुमान गर्दाखेरि आंशिक रूपमा बदलिरहनेछ, पूर्णतया सफा रहनेछ भन्ने खालको, यो चाहिँ खास के हो आंशिक रूपमा बदली?
10: हजुर यो चाहिँ एकदमै टेक्निकल टर्म भएको हुनाले चाहिँ सायद सर्वसाधारण अथवा सबैजना अलिअलि चुकिने भएको
17: हजुर।
10: अब मौसम पूर्वानुमानको हिसाबले चाहिँ हामीले दिँदै गर्दाखेरि हामीले त अब सधैँ प्रयोग गर्ने भएको हुनाले चाहिँ हामीले बुझ्ने हुन्छ र यो सामान्यतया बुझ्नु पर्दाखेरि चाहिँ आंशिक बदली अथवा साधारणतया बदली बदली भनेको चाहिँ हामीले बादल लाग्ने भनेर बुझ्नुपर्छ र अहिले हामीले चाहिँ बिस्तारै सिम्प्लिफाइड गर्दै आंशिक बदली भन्दा पनि आंशिक बादल लाग्ने भनेर लेख्ने हो कि आंशिक भनेको चाहिँ 50% भूभागहरूमा चाहिँ बादल देखिएको छ है भनेर, हाम्रो आकाशमा चाहिँ 50% भूभागहरूमा चाहिँ बादल लागेको छ भने त्यसलाई हामीले आंशिक भन्छौँ। त्यसै गरी 50% भन्दा अलिकति 75% बादल लागेको छ भने चाहिँ हामीले अब साधारणता बादल अथवा त्योभन्दा बढी लागेको छ भने चाहिँ अधिकांश स्थानहरूमा चाहिँ बादल लागेको छ भनेर भन्छौँ, अथवा पुरै बादलले पुरै ढाकेको छ भने चाहिँ त्यसलाई चाहिँ हामीले पूर्णतया बादल भनेर चाहिँ यसरी चाहिँ हाम्रो टेक्निकल टर्ममा चाहिँ यसरी डिफाइन गरेको छ।
17: यो हल्का वर्षा,
10: मध्यम वर्षा,
17: भारी वर्षा, अति भारी वर्षा भन्ने कुरा हुन्छ नि।

0: सम्मको वर्षा परेको छ। अब त्यो चाहिँ एकैछिन परेको होस् अथवा लगातारको परे पनि अथवा बेला बेलामा पानी परे पनि 50 मिलिमिटर छ 24 घण्टामा भने त्यसलाई मध्यम वर्षा हुन्छ। त्यसै गरी अब 50 मिलिमिटरदेखि 100 मिलिमिटरसम्म वर्षा परेको छ भने चाहिँ त्यसलाई हामीले चाहिँ भारी वर्षा भनेर माप्नु पर्छ। त्यसै गरी 100 देखि 200 मिलिमिटरसम्म हामीले वर्षा त्यो दिनमा चाहिँ वर्षा रेकर्ड गर्यौँ अथवा मापन गर्यौँ भने त्यसलाई चाहिँ धेरै भारी वर्षा भन्छौँ। र 200 मिलिमिटर भन्दा पनि धेरै वर्षा भएको छ। अब अस्ति चितवनकै कुरा गर्नुपर्दा पनि त्यो क्षेत्रहरू आसपास चाहिँ 200-300 मिलिमिटर वर्षा भएको थियो। त्यो त्यसलाई चाहिँ हामीले अति भारी वर्षा भनेर चाहिँ भन्ने गर्छौँ।
1: मौसमविद रोजन लामिछानेसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: नागढुङ्गा सुरुङ मार्ग सोमबारबाट सञ्चालनमा आउने भ्याट नतिर्ने टिकटकको जवाबपछि कर निर्धारणको तयारी। खर्च टार्न ऋण खोज्दै उखु किसान, चिनी मिलबाट 27 करोड़ भुक्तानी पाउन बाँकी।
1: सर्वोच्चका 3 न्यायाधीशलाई राजीनामा गर्न सरकारले दवाब दिएको 3 मानवाधिकार संगठनको दावी। राष्ट्रिय परिचय पत्रका लागि फ्रेन्च कम्पनीबाट 1 करोड़ एबीआईएस खरिद गरिँदै 15 वर्ष पनि अधुरै फेरि बबैधाई वर्षन।
2: नयाँ ढाँचामा फैलिँदै डेंगीको संक्रमण, बर्खामा सरुवा रोग र सर्पदंशको जोखिम। स्थानीय सरकारको पहलमा घरमै पशु चौपायको उपचार हुन थालेपछि किसानहरूलाई फाइदा।
1: हिमाचल प्रदेशमा पहिरोमा कार पुनिँदा 13 जनाको मृत्यु। भारतमा आन्दोलनरत युवा र सरकार बीचको वार्ता निष्कर्षविहीन। आज पनि वार्ता डढेलो बढ्दै जाँदा फ्रान्स र स्पेनमा 1,35,000 भन्दा बढ़ी मानिस विस्थापित।
2: र काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल तेस्रो पटक पनि पराजित। टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा आज भारत र जिम्बावे बीच खेल हुने। विश्व एसियाली खेलकुदमा पुरूष क्रिकेट तर्फ नेपालले अफगानिस्तान र जापानको सामना गर्ने।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा च्यापै शीर्षकमा छापिएको रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ राष्ट्रपाका सांसद र नेताहरू जसलाई नेतृत्वले यो बीचको समयमा आफ्नो निर्वाचन क्षेत्रमा जानु भनेर निर्देशन दिएको थियो र अधिकांश नेताहरू अहिले जिल्लामा पुगेका छन्। तर जिल्लामा पुगेका नेताहरू जो सार्वजनिक पदमा पनि रहिसकेका छन् उनीहरूले सार्वजनिक अथवा अरू सामान्य व्यक्तिले पनि गर्न नहुने जस्तो विभिन्न क्रियाकलापमा भाग लिएका खबर पनि सार्वजनिक भइरहेका छन्। पूर्व मन्त्री बबलु गुप्ता जस्ता देखिने व्यक्ति छन्। एउटा बाइक छ, बाइकमा अगाडिपट्टि चलाइरहेका व्यक्तिले हेलमेट लगाएका छैनन् र पछाडिको सीटमा त्यहाँ उभिएका छन् गुप्ता जस्ता देखिने व्यक्ति। एउटा दाहिने खुट्टा सीटमा छ, देब्रे खुट्टा उठाएका छन् र हातमा मोबाइलबाट भिडियो खिचिरहेको जस्तो देखिएको छ, जसलाई ट्राफिक प्रहरीले कार्यवाही त गरिसकेको छ। यस्तो गर्न मिल्दैन र पूर्व मन्त्री गुप्ता जस्ता देखिने व्यक्ति भिडियो खिच्दै केही भनिराखेका छन्। माथि यस्तो लेखिएको छ, लौ गाइज लौ ट्राफिक नियमको पालना गरौं।
2: हवस् त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: प्रत्येक आर्थिक वर्षको साउन एक गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण एक गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
1: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
0: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
1: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
0: राष्ट्रिय परिचय पत्र नम्बर,
1: एक प्रति पासपोर्ट साइजको फोटो,
0: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
1: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
0: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
1: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
0: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
1: पुनश्च सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिक हरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
3: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइन। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
2: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
3: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
2: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने FBA1C जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
3: सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
4: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने IUCD र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
2: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
5: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
0: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 0848-40014 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54114 सम्पर्क गर्नुहोस्।
5: जिल्ला अस्पताल रामेछाप।
6: हा हावाहुरी चलेको बेला के गर्ने?
0: घरको झ्याल र ढोका बन्द गर्ने,
6: आगोका स्रोतहरू बन्द गर्ने,
0: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
6: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
0: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
6: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
0: हावा हुरी चलेको बेला के नगर्ने,
6: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
0: बिजुलीको तार लत्रिएको छ भने नछुने,
6: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
0: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
6: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
7: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
0: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
7: पानीको मुहान वरिपरि रूख रोपौ, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौ। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
0: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
7: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
2: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 को नियम 9 अनुसार

0: हजुरको रेडियो 102.1 मेगा।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
4: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
5: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
8: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली।
7: सम्पर्क नम्बर 0475904669 96 96

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
2: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्राक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
3: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका, एक नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841906669, 9864147188।
2: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
4: यो पसलमा धागो छ केर पनि बर्बादै भयो, मान्छेले पनि फोन गरेर दिक्क लाइसके, यता कपडाको चाङ पनि त्यत्तिकै भइसक्यो। अब यो ठाउँमा राम्रो धागो पाउने पसल कतै देख्दिन, कहाँ जाने होला?
5: न्यू धागो पसल,
6: यो एउटा भक्कु मेसिन पनि थुप्रो भइसकेको छ। अब एउटा मेसिन, कपडामा लगाउने आइरन र कैची पनि चाहिएको छ। यो सबै पाइने ठाउँ कहाँ होला?
5: न्यू धागो पसल
6: होइन, जे सोधे पनि न्यु धागो पसल, न्यु धागो पसल भनेछ के भन्यायो?
7: त्यही त,
8: तपाईँहरू सबैको समस्याको समाधानका लागि मन्थलीको कृषि विकास बैंक बसेको घरमा रहेको न्यु धागो पसलमा जाने भनेर भन्या नि।
9: हजुर, यहाँ विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू काठमाडौँकै मूल्यमा आधुनिक डिजाइनमा भनेकै समयमा सिलाइनुका साथै विवाह, व्रतबन्ध, पास्निका ड्रेस र मगर ड्रेस, विवाहको मेहेन्दी फंक्सनमा लगाउने ड्रेस भाडामा पनि पाइन्छ। अनि विभिन्न प्रकारका धागो, सिलाई मेसिनका सम्पूर्ण पाट पुर्जाहरू पनि सुफत मूल्यमा पाइन्छ।
6: प्रोप्राइटर दिपेन्द्र नेपाली, सम्पर्क 9844139740।
8: न्यू धागो पसल, कृषि विकास बैंक बसेको घर, मन्थली एक, रामेसा।
10: अहिले बिहानको 7 बजे।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: होइन यी बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि फाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
3: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
4: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
5: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
4: हाम्रा विशेषताहरू,
5: 40% मात्रै डाउन पेमेन्ट,
4: सजिलो मासिक किस्ता सुविधा,
5: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
4: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
5: आवश्यक कागजातहरू,
4: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
5: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255, 048541106 छ। इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: हजुरको रेडियो 102.1 मेगा।
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न, हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
4: लेखेर, बोलेर, इशारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
3: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
4: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
1: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430098, 0485430098।
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
5: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। रामेछाप नगरपालिकाको अनुरोध।
6: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
5: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार, रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: हजुर, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0 47 5 90 4 66 98 6 92 65 99 8।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
2: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 को नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
1: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
2: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
1: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
2: राष्ट्रिय परिचय पत्र नम्बर,
1: एक प्रति पासपोर्ट साइजको फोटो,
2: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
1: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
2: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
1: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
2: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
1: पुनश्च सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बालबालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: बजाज एक्सचेन्ज मेला, पुरानो बाइकसँग नयाँ बाइक काट्ने मेला।
4: स्टार अटो हब प्राली र घरणा अटो हब प्रालीको समन्वय र एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टर मन्थली एक रामेछाप बस पार्कको सहकार्यमा तपाईँको सहर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो पट्टिको भवनमा रहेको एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टरमा साउन 3 गतेदेखि 8 गतेसम्म एक्सचेन्ज मेला।
3: न्यू खोज्नेलाई झ्याम्मै बजारले दिन्छ एक्सचेन्ज मेलामा
4: झ्याम्मै हाई भ्यालुएसन, झ्याम्मै क्यास डिस्काउन्ट, अन द स्पोर्ट फाइनान्सको सुविधा, 0% ब्याज दर,
3: निशुल्क हेलमेट र आवा 2083-84 ट्र्याक पनि कम्पनीले तिरिदिनेछ। थप जानकारीको लागि 9802-0385 र 9806-84-83।
4: एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो साइड।
5: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
6: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
7: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827-8282। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप।

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्ने।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भए त
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 16-60-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरी लाइफ।
1: रामेछाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप। ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
3: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल स्टोर छँदै छ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
4: हजुर, रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
5: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म सुरुराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 मेगाहर्ज इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सीएफएम 95 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यो समाचारका मुख्य शीर्षकहरूबाट। आज हरि शयनी एकादशी, तुलसीका बिरूवा सारिँदै पानीमा डुबेर हुने घटना रोकथाम दिवस नेपालमा पनि मनाइँदै प्रधानमन्त्रीको सचिवालयमा 27 जनालाई नियुक्ति, 2 सल्लाहकारलाई मन्त्री सरहको सुविधा। बर्ड फ्लूको संक्रमण नियन्त्रणतर्फ जैविक सुरक्षाका विधि र निरन्तर अनुगमन गर्न किसानले आग्रह। नेपालमा कानून विपरीतका कार्यमा संलग्न 47 जना विदेशी महिलालाई देश निकाला। फ्रान्सको स्पेनमा डडेलो तीव्र, 1,40,000 भन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारियो। र काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लगातार तेस्रो खेलमा पनि पराजित।
1: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौं भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है। के
4: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ? अनि अनि मूर्ति बनाउनेको छोरा मस्तगत तपाईँ छैन हुँदैन र?
5: एक पटक सोच्नुहोस् त, के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध हो।
6: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ज द्वारा जारी सन्देश।
7: हजुरको रेडियो 102.1 मेगाहर्ज।
0: अब समाचार विस्तारमा। हरेक वर्ष असार शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरूवा सारी 4 महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि शुरू हुँदैछ। 1 महिना अघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको बिरूवा आज मोठमा सारिन्छ। सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ। असार शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म 4 महिना भगवान विष्णु क्षीर सागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरि शयन एकादशी भनिएको। भगवान विष्णु शयन गर्नुहुने 4 महिनालाई चतुर्मासा पनि भनिन्छ। हरि शयन एकादशीका अवसरमा आज बिहानदेखि काठमाडौँको बुढालीन कण्ठ, काठमाडौँ उपत्यकाका 4 नारायण लगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड़ लाग्छ। वैज्ञानिक रूपमा पनि बढ़ी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा समेत प्रयोग गरिन्छ। तुलसीको मोठ भएका ठाउँमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वास समेत गरिन्छ। तुलसी भएका ठाउँमा शुद्ध हावा बहने तथ्य समेत वैज्ञानिक रूपमा पुष्टि भएको छ। चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात हरिबोधन एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ। प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सचिवालयमा 27 जनालाई नियुक्ति दिएको खुलेको छ। प्रमुख प्रतिपक्षी नेपाली कंग्रेसकी सांसद सीता थपलिया उर्मिलाले सोधेको लिखित प्रश्नको जवाफमा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले सचिवालयमा गरिएको नियुक्तिको संख्या खुलाएको हो। यसरी नियुक्ति पाएकाहरूमध्ये प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेन र राजनीतिक सल्लाहकार असीम शाहलाई मन्त्री सरहको सेवा सुविधा दिएको छ। अरू 2 जनाले राज्य मन्त्री सरहको सेवा सुविधा पाउने गरेका छन्। प्रधानमन्त्री सचिवालयमा 48 जनासम्म राख्न सक्ने व्यवस्था रहेको पनि कार्यालयले दावी गरेको छ। मन्त्री र राज्य मन्त्री सरह नियुक्ति पाउने सचिवालयका सदस्यहरूलाई प्रधानमन्त्री कार्यालयले गाड़ी र चालक सुविधा समेत दिने गरेको छ। सांसद थपलियाले प्रधानमन्त्री कार्यालयलाई प्रधानमन्त्रीको सचिवालयमा कतिजना कुन तह र स्तरको सेवा सुविधा सहित कुन कानून अन्तर्गत नियुक्त हुनुभएको छ भनी लिखित प्रश्न सोध्नु भएको थियो। जवाफमा प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्रीको सल्लाहकारतर्फ नेपाल सरकारको मन्त्री सरहको सुविधा पाउने गरी 2 जना मुख्य सल्लाहकार र राजनीतिक सल्लाहकार र नेपाल सरकारको राज्य मन्त्री सरहको सुविधा पाउने गरी 2 जना नीति प्रशासन तथा सुशासन सल्लाहकार र सूचना तथा संचार प्रविधि सल्लाहकारको नियुक्ति भएको जनाएको छ। तर सचिवालयका कारण राज्यकोषमा पर्ने भार र प्रधानमन्त्री सचिवालयले कतिवटा गाड़ी प्रयोग गर्छ भन्ने जवाब पनि प्रधानमन्त्री कार्यालयले नदिएको भन्दै सांसद थपलियाले असन्तुष्टि जनाउनु भएको छ। यस्तै प्रधानमन्त्री शाहले मन्त्रीहरूलाई सल्लाहकार र सचिवालयमा 13 जनासम्म राख्न पाउने गरी दरबन्दी स्वीकृत गराउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा 27 जनालाई नियुक्ति दिएका प्रधानमन्त्री शाहले मन्त्रीहरूलाई पनि 13 जनासम्म सल्लाहकार र सचिवालय बनाउन दिनुभएको हो। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका प्रमुख निर्यातजन्य उद्योग व्यवसायीका समस्याहरू समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सिंहदरबारमा हिजो निर्यातजन्य उद्योग व्यवसायसँग आबद्ध प्रतिनिधिहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको हो। प्रधानमन्त्रीले निर्यातजन्य उद्योग व्यवसायका समस्याहरूबारे जानकारी लिँदै आफ्नो सचिवालय मार्फत सम्बन्धित निकायहरूलाई तत्काल गर्न सकिने कामहरू अघि बढ़ाउन निर्देशन दिनुभएको प्रतिनिधिहरूले बताएका छन्। छलफलमा नेपाल प्लाईवुड उत्पादक संघ, नेपाल गलैचा उत्पादक तथा निर्यातकर्ता संघ, नेपाल पश्मिना उद्योग संघ, कार्पेट तथा प्लाईवुड निर्यातकर्ता र नेपाल डग चिउ उत्पादक संघका प्रतिनिधिहरू सहभागी थिए। राष्ट्रिय सभा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको शुक्रबारको बैठकले देशको खुला सीमाबाट उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीलाई दृष्टिगत गर्दै सीमा सुरक्षालाई थप प्रभावकारी व्यवस्थित र प्रविधि मैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ। समितिको सिंहदरबारमा बसेको बैठकले सीमा क्षेत्रमा खटिने सुरक्षा निकायलाई आवश्यक जनशक्ति स्रोत साधन आधुनिक उपकरण तथा पूर्वाधार सहित सुदृढ बनाई आवश्यक स्थानमा पर्याप्त बोर्डर आउटपोस्ट स्थापना गरी सीमा निगरानी र सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन निर्देशन गरेको छ। समितिका सभापति जयन्ती देवी राईले समितिको बैठकले सरकारलाई 3 बजे निर्देशन दिएको जानकारी दिनुभएको छ। समितिले लागू औषध नियन्त्रण, हात हतियार तथा विस्फोटक पदार्थको अवैध ओसार पसार, मानव तस्करी, भन्सार छली, रोहिंगा लगायत विदेशी नागरिकहरूको अवैध प्रवेश तथा अन्य सीमा अपराधहरूको प्रभावकारी नियन्त्रणका लागि अध्यागमन, भन्सार, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा अन्य सम्बन्धित निकायबीच आवश्यक तथ्याङ्क डाटा आदान प्रदान हुने एकीकृत प्रणाली विकास गरी डिजिटल बोर्डर व्यवस्थापन प्रणाली यथाशीघ्र निर्माण तथा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ। त्यसै गरी समितिले सीमा सुरक्षामा खटिने सुरक्षा निकायले सीमा अपराध नियन्त्रण, गस्त निगरानी, सूचना आदान प्रदान गर्ने कार्य तथा अन्तर निकाय समन्वय प्रभावकारी रूपमा सञ्चालन गर्न सक्ने गरी विद्यमान कानूनी व्यवस्थाको पुनरावलोकन तथा आवश्यक नयाँ कानूनी व्यवस्था तर्जुमा गरी सीमा सुरक्षा प्रणालीलाई सुदृढ बनाउनको लागि सरकारलाई निर्देशन गरेको छ। आज जुलाई 25 तारीक संयुक्त राष्ट्रसंघको आह्वानमा पानीमा डुबेर हुने घटना रोकथाम दिवस अर्थात ओल्ड ड्राउनिङ प्रिभेन्सन डे मनाइँदैछ। दिवसको अवसरमा नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम भइरहेका छन्। खोला पोखरी कुलो पानीले भरिएका खाल्डा खुल्डी तथा इनारमा डुबेर ज्यान गुमाउने घटना बढ्दै गएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले डुबेर ज्यान गुमाउने घटनालाई सरकारले जनस्वास्थ्यको महत्वपूर्ण चुनौतीका रूपमा लिएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले सार्वजनिक गरेको तथ्याङ्क अनुसार विश्वभर हरेक वर्ष 3 लाख भन्दा धेरै मानिसले डुबेर ज्यान गुमाउने गरेका छन्। संगठनले नेपालमा पनि डुबेर हुने घटनाको विषयलाई सार्वजनिक स्वास्थ्यको गम्भीर समस्याको रूपमा रहेको जनाएको छ। समुदाय स्तरमा जनचेतना अभिवृद्धि गर्नुपर्ने, विद्यालय स्तरमा पनि जनचेतनामूलक कार्यक्रम आयोजना गरिनुपर्ने, नदी तथा खोलामा डुबेर ज्यान गुमाउने घटनामा कमी ल्याउन पालिकाले आफ्ना वार्षिक कार्यक्रममा समेटेर आवश्यक काम गर्नुपर्ने विज्ञको सुझाव छ। देशका विभिन्न 11 जिल्लामा देखिएको बर्ड फ्लूको संक्रमण नियन्त्रण उन्मुख भएको छ। गएको साउन 1 गते यता बर्ड फ्लूको संक्रमण देखिएको छैन। संक्रमण रोकथाम र नियन्त्रणका लागि सचेतनासँगै आवश्यक सावधानी अपनाएका कारण संक्रमण थप बढ्न नपाएको नेपाल लियर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलले बताउनु भएको छ। नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेले पनि रोग नियन्त्रण उन्मुख रहेको र यसअघि प्रभावित किसानलाई सरकारले आवश्यक सहयोग गर्नेमा आफूहरू विश्वस्त रहेको बताउनु भएको छ। नेपालको पोल्ट्री व्यवसाय क्षेत्रमा झण्डै 160 अर्ब लगानी रहेको भन्दै उहाँले यसको संरक्षण राज्यतर्फबाट हुनुपर्नेमा जोड़ दिनुभएको छ। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालले जैविक सुरक्षाका विधि र निरन्तर अनुगमन गर्न किसानलाई आग्रह गर्नुभएको छ। उहाँका अनुसार बितेका 4 महिनामा 8,35,563 पंक्षी नष्ट गरिएको छ। 11,65,663 अण्डा, 2,45,035 किलो दाना नष्ट गरिएको छ। काठमाडौँ उपत्यकाभित्र र काभ्रेमा मात्र 3,67,835 पंक्षी नष्ट गरिएको विभागको तथ्याङ्क छ। महानिर्देशक दाहालका अनुसार प्रभावित किसानलाई तत्काल सरकारले राहत उपलब्ध गराएको छ। राहतका लागि 52 करोड़ रूपियाँ व्यवस्थापन भएकोमा अहिलेसम्म 104 जना किसान र फार्मको खातामा 50,71,15,704 रूपियाँ रकम निकासा गरिसकिएको छ। बर्ड फ्लूको संक्रमण घटेसँगै कुखुराको अण्डा र मासुको खपत बढ़न थालेको छ। तपाईँ यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने नै छौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
6: रामेछाप नगरपालिकाको अनुरोध,
7: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
6: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
8: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
9: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै थाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
8: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
8: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
10: सम्पर्क नम्बर 0475904662 9896692998।
12: हजुरको रेडियो 102.1 मेगा।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। पाकिस्तानको समाचार, नेपालमा कानून विपरीतका गतिविधिमा संलग्न 47 जना विदेशी महिलालाई डिपोर्ट अर्थात देश निकाल गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले पत्रकार सम्मेलन गरी डिपोर्ट हुनेहरू युगाण्डा, भियतनाम, थाइल्याण्ड, बैंकक, बंगलादेश, केन्या र इण्डोनेसियाका महिला रहेको जानकारी दिएको छ। पत्रकार सम्मेलनमा परिसरका एसपी पवन कुमार भट्टराईले काठमाडौँका ठमेल, दरबार मार्ग लगायत पर्यटकीय क्षेत्रमा कानून विपरीतका कार्यमा संलग्न 57 विदेशी महिलालाई विशेष अपरेशन गरी पक्राउ गरिएकोमा 47 जनालाई अध्यागमन विभाग मार्फत देश निकाला गरिएको जानकारी दिनुभएको छ। उहाँका अनुसार अन्य 10 जनामाथि अनुसन्धान भइरहेको छ। एसपी भट्टराईले अनलाइन बेटिङलाई संस्थागत रूपमा सञ्चालन गरी नेपालीको ठूलो रकम हुण्डी र क्रिप्टो मार्फत विदेश पठाउने कार्यमा संगठित नेटवर्क सक्रिय रहेको समेत जानकारी दिनुभएको छ। उहाँले यस्ता कार्यमा संलग्न व्यक्ति तथा समूहको पहिचान तथा बेटिङ वेबसाइटको निगरानी र आर्थिक कारोबारको अनुसन्धानलाई तीव्र बनाइएको बताउनु भएको छ। उहाँका अनुसार सार्वजनिक सेवा प्रवाहमा अवरोध पुर्याउने बिचौलिया विरूद्धको अभियानमा प्रहरीले 309 जनालाई पक्राउ गरेको छ। तीमध्ये 61 जनामाथि कानूनी कार्यवाही अघि बढ़ाइएको एसपी भट्टराईले जानकारी दिनुभएको छ। सर्लाहीको भूमिगत जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी 8,21,000 घुस लिएको आरोपमा पक्राउ परेका छन्। अख्तियार दुर्पयोगमसन आयोग क्षेत्रीय कार्यालय बर्दिवासको टोलीले शुक्रबार साँझ बागमती नगरपालिका 12 स्थित रामकाजी थापाको घरको भुइँतलामा रहेको डिभिजन प्रमुखको क्वार्टरमा छापा मार्दा ढकाल बसेको सोफामै सेवाग्राहीबाट लिएको 7,50,000 रूपियाँ फेला परेको थियो। खानतलासीका क्रममा स्रोत नखुलेको थप 71,115 रूपियाँ पनि बरामद भएको अख्तियार कार्यालय बर्दिवासका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिनुभएको छ। घटनापछि डिभिजन प्रमुख ढकाल र मेकानिकल अधिकृत चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानूनी कार्यवाही अघि बढ़ाइएको अख्तियार दुर्पयोग अनुसन्धान आयोगले जनाएको छ। नेपाल राष्ट्र ब्याङ्कले वालेट प्रयोगकर्तालाई पनि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको छ। राष्ट्र ब्याङ्कले भुक्तानी सेवा प्रदायक संस्थाहरूले वालेट खोल्ने तथा प्रयोगकर्ताको विवरण अध्यावधि गर्ने प्रक्रियामा राष्ट्रिय परिचय पत्र सम्बन्धी व्यवस्था समेट्दै भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशिका 2082 15 संशोधन गरेको छ। भुक्तानी सेवा प्रदायकले नेपाली नागरिकका हकमा राष्ट्रिय परिचय पत्रको विद्युतीय अभिलेख अनुसार विवरण एकिन गरी वालेट खोल्ने व्यवस्था मिलाउन केन्द्रीय ब्याङ्कले निर्देशन दिएको भुक्तानी सेवा प्रदायक संस्थाले आउँदो असोज मशान्तभित्र मोबाइल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचय पत्रको विवरण भए नभएको सो घोषणा दिनुपर्ने व्यवस्था केन्द्रीय ब्याङ्कले गरेको छ। राष्ट्रिय परिचय पत्र लिएको भए असोज मशान्तभित्र मोबाइल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट सम्बन्धित वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचय पत्र नम्बर अध्यावधि गर्न समेत केन्द्रीय ब्याङ्कले निर्देशन दिएको छ। राष्ट्रिय परिचय पत्र लिइ नसकेका नेपाली नागरिकको हकमा राष्ट्रिय परिचय पत्र लिई ग्राहक पहिचान अध्यावधि गर्न सम्बन्धित वालेट प्रयोगकर्तालाई मोबाइल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट हरेक महिना जानकारी दिने व्यवस्था मिलाउनु पनि केन्द्रीय ब्याङ्कले भनेको छ। विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले विदेशमै बसी अनलाइन मार्फत विद्युतीय वालेट खोल्नु पर्दा राष्ट्रिय परिचय पत्र बाहेकका अन्य आवश्यक कागजात लिएर समेत वालेट खोल्न सक्ने केन्द्रीय ब्याङ्कले जनाएको छ। स्मार्टफोनको प्रयोगसँगै आयात पनि बढ़ेको छ। गएको आर्थिक वर्ष 2082-83 झण्डै 49 अर्ब रूपियाँ बराबरको स्मार्टफोन र 24 करोड़ रूपियाँको स्मार्ट वाच आयात भएको वनसरकार विभागले जनाएको छ। विभागको तथ्याङ्क अनुसार गएको आर्थिक वर्षमा 48,69,34,76,000 रूपियाँ बराबरको 22,67,479 स्थानीय स्मार्टफोन आयात भएको, अघिल्लो आर्थिक वर्षमा 35,54,73,42,000 बराबरको 21,84,694 थान फोन आयात भएको थियो। स्मार्टफोन आयातबाट गएको आर्थिक वर्षमा सरकारले 9,08,23,97,000 रूपियाँ राजस्व आमदानी गरेको छ। अघिल्लो आर्थिक वर्षमा 6,62,76,37,000 रूपियाँ राजस्व आमदानी भएको थियो। रूपन्देहीको सिद्धार्थनगर नगरपालिकातिर शान्तिनगरबाट घुमुवा प्रहरी भन्दै नकली रिभल्भर देखाएर सर्वसाधारणसँग रकम माग्दै हिँड्ने एकजनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिकातिर घर भई हाल ओम सतिया गाउँपालिका चार बालापुरमा कोठा भाडामा बस्दै आएका 49 वर्षीय राकेश प्रताप राणा रहेका छन्। शुक्रबार साउन 8 गते साँझ करिब 7:30 बजे भैरवा बजार क्षेत्रमा राणाले म जिल्ला प्रहरी कार्यालय रूपन्देहीको गुमुआ हुँ भन्दै पिस्तोल देखाएर सर्वसाधारणसँग 10,000 मागिरहेको भन्ने सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट प्रहरी निरीक्षकको कमानमा टोली परिचालन गरिएको थियो। उनको शरीर तथा डेरा कोठाको खान तलासी गर्दा कोठामा लुकाई छिपाई राखिएको नकली रिभल्भर एक थान, सवारी चालक अनुमति पत्र एक थान, लागु औषध गाँजा 500 ग्राम, भिभो कम्पनीको एण्ड्रोइड मोबाइल एक थान तथा नेपाली नगद रू 2,600 बरामद गरी बरामद सामग्री सहित जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको छ। समाचारको क्रममा मौसम समाचार। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा नेपालको पश्चिम भूभागमा सरदर भन्दा उत्तरतर्फ तथा पूर्वी भूभागमा सरदर स्थानको आसपासमा छ। देशभर साधारणतया बादल लागेको छ। कोशी बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। आज दिउँसो हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा पनि साधारणतया बादल लाग्नेछ। मधेश र कोशी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा मधेश प्रदेश र कोशी प्रदेशको तराई भूभागका एक दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थान, कोशी प्रदेशको तराई र मधेश प्रदेशको थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेश तथा कोशी प्रदेशको पहाड़ी भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। 24 घण्टाको अवधिमा 50-100 मिलिमिटर वर्षा मापन हुनुलाई भारी वर्षा भएको मानिन्छ। विभागले वर्षा हुने क्षेत्रमा हुन सक्ने गेग्रान बहाव बाढ़ी पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि स्वास्थ्य पर्यटन पर्वतारोहण सड़क तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउनु हुन र विभागको पछिल्लो सूचनामा अध्यावधिक रहन अनुरोध गरेको छ। समाचार क्रम अन्तर्राष्ट्रिय समाचार। फ्रान्स र स्पेनमा डडेलो तीव्र रूपमा फैलिएपछि विस्थापित हुनेहरूको संख्या 1,40,000 नाकेको छ। फ्रान्सका गृहमन्त्रीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार देशको दक्षिण पश्चिमी क्षेत्रमा पर्ने जिरोन र ल्यान्स क्षेत्रमा डडेलो अनियन्त्रित भएपछि त्यहाँ मात्र 1,10,000 मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। यस्तै सिमाना जोड़िएको छिमेकी देश स्पेनको राजधानी म्याड्रिडको पश्चिमी क्षेत्रमा लागेको डडेलोका कारण 36,000 सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको बीबीसीले जनाएको छ। 20,000 धेरै मानिसलाई घरभित्रै बस्न निर्देशन दिएको छ। म्याड्रिडमा लागेको डडेलो नियन्त्रण गर्न अग्नि नियन्त्रकलाई कठिनाई भइरहेको छ। डडेलो निकै भयानक बनेपछि स्पेन सरकारले राष्ट्रिय संकटकाल घोषणा गरिसकेको छ। फ्रान्सका राष्ट्रपति इमान्युएल माक्रोनले सामाजिक सञ्जाल मार्फत अवस्था अत्यन्त गम्भीर रहेको उल्लेख गर्दै नियन्त्रणका लागि युरोपेली संघ यूको नागरिक सुरक्षा संयन्त्र सक्रिय पारिएको जानकारी दिनुभएको छ। उहाँका अनुसार चेक गणतन्त्र र स्लोभाकियाबाट 2 ब्ल्याक हक हेलिकप्टर सहित थप प्राविधिक सहयोग फ्रान्स आइपुग्नेछ। र समाचारको अन्त्यमा खेल समाचार। काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लगातार तेस्रो खेलमा पनि पराजित भएको छ। हिजो आयोजक टोली पाकिस्तानसँग नेपाल 3-0 सोझो सेटमा पराजित भयो। पाकिस्तानले नेपाललाई 25-14, 25-18 र 25-10 हराएको। पाकिस्तानले यसअघि पनि आफ्नो दुई खेल 3-0 सोझो सेटमा नै जितेको थियो। नेपालले भने श्रीलंका र काजकिस्तानसँग पराजित भएको थियो। अब नेपालले बंगलादेश र उज्बेकिस्तानसँग खेल्नेछ। शीर्ष चारमा रहँदै सेमी फाइनल पुग्न नेपालले बाँकी दुई खेलमा जित निकाल्नु पर्नेछ। प्रतियोगितामा नेपाल सहित आयोजक पाकिस्तान, काजकिस्तान, श्रीलंका, बंगलादेश र उज्बेकिस्तान गरी छ टोली छन्। सबैले एक अर्कासँग खेलेपछि शीर्ष चारमा रहने टोलीले सेमी फाइनल खेल्नेछन्। यिनै समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै समाचारका मुख्य शीर्षकहरू फेरि एकपटक

आज हरिशयनी एकादशी तुलसीको बिरूवा सारिँदै पानीमा डुबेर हुने घटना रोकथाम दिवस नेपालमा पनि आज विविध कार्यक्रम गरी मनाइँदै प्रधानमन्त्रीको सचिवालयमा 27 जनालाई नियुक्ति, 2 सल्लाहकारलाई मन्त्री सरहको सुविधा। बर्ड फ्लूको संक्रमण नियन्त्रणतर्फ जैविक सुरक्षाका विधि र निरन्तर अनुगमन गर्न किसानलाई आग्रह। नेपालमा कानून विपरीतका कार्यमा संलग्न 47 जना विदेशी महिलालाई देश निकाला। फ्रान्स र स्पेनमा डबिलो तीव्र, 1,40,000 भन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारियो। र काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लगातार तेस्रो खेलमा पनि पराजित। बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: हर मन्थली एक बसपा ट्राफिक कार्यालयको माथिल्लो पट्टिको भवनमा रहेको एपेक्स अटो एन्टरप्राइजेस बजाज सर्भिस सेन्टरमा साउन 3 गतेदेखि 8 गतेसम्म एक्सपेन्स मेला।
1: न्यू खोज्नेलाई झ्याम्मै बजाजले दिन्छ एक्सचेन्ज मेलामा
0: झ्याम्मै हाई भ्यालुएसन, झ्याम्मै क्यास डिस्काउन्ट, अन द स्पोर्ट फाइनान्सको सुविधा, 0% ब्याज दर,
1: निशुल्क हेलमेट र आवा 2083-84 ट्र्याक्स पनि कम्पनीले तिरिदिनेछ। थप जानकारीको लागि 9802038305 र 9806485
0: एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्भिस सेन्टर मन्थली एक बसपास ट्राफिक कार्यालयको माथिल्लो साइट।
2: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
3: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल साउन 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
2: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
3: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
2: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
3: राष्ट्रिय परिचय पत्र नम्बर,
2: 1 प्रति पासपोर्ट साइजको फोटो,
3: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
2: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
3: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
2: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
3: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
2: पुनश्च सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
4: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बाजी?
5: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
6: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
7: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892, र 0848403385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप।
8: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
9: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
8: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845853765, बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछाप।
10: दैनिक ₹197 ₹50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
11: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: तपाईले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ। कहाँबाट ल्याउनु भयो दाजु?
1: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
0: हुर्केकै गिरिराज चल्ला 150
1: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
2: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
1: विराज किसानको साथी,
2: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
1: प्रोभाइडर जय मानन्दर, फोन 0485402439, 0485402533 र 98540402439। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
3: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
4: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
3: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
4: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
3: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
5: हजुरको रेडियो

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
3: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
4: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
3: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड पोली स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
5: हजुर, रामेसाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
6: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
4: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03। रामेसाप मिटसप एन्ड कोल स्टोर, रामेसाप अस्पताल जाने रोड, रामेसाप बजार, रामेसाप।
7: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
8: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसङ्ख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
7: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
8: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
7: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
8: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकशैलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म यो कार्यक्रम सुन्न सक्नुहुन्छ। आज पनि हामी तपाईँसँग रहेर यो एक घण्टाको समय सहयात्रा गर्छौं भने तपाईँ उकाली उराली लेखव्यस्ती गर्दै हुनुहुन्छ, साथै भन्जाई चौतारी गरिराख्नु भएको छ होला। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घडी सकिसकेको छ, हामी आइसकेका छौं। कार्यक्रममा मिठा रमाइला मनसुने लोकगीतहरू बज्छ भने तपाईँले आजको व्यवसायमा आफ्नै आवाजमा मिठा रमाइला लोकगीतहरू पनि गाउन सक्नुहुन्छ। त्यसको लागि 0840404026 नम्बर तपाईँको लागि खुल्ला रहेको छ भने तपाईँ देश तथा विदेशमा हुनुहुन्छ, विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई के साथ सुन्दै हुनुहुन्छ, हाम्रो पात्रो नेपाली पात्र हजुरको न्युज डस्कम हजुरको याप्तामा कोसी एफएम 95 MHz पनि सुन्दै हुनुहुन्छ। कार्यक्रम कस्तो लाग्छ के लाग्छ सल्लाह सुझाव प्रतिक्रिया पनि दिन सक्नुहुनेछ भने यस कार्यक्रमलाई प्रायोजन गरेको छ सूर्यज्योति लाइफ इन्सुरेन्सले। यदि तपाईँ पनि जीवन बीमा गर्न चाहनुहुन्छ भने सूर्यज्योति लाइफ इन्सुरेन्सलाई नै सम्झन सक्नुहुनेछ। यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हायो। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा एकदमै मिठो अनि रमाइलो गीत छ, दामी देखिन्छ, कृष्ण गुरूङ अनि रामजी खारको आवाजमा रहेको गीत छ। त्यसपछि हामी तपाईँकै आवाजमा गीत सुन्नको लागि आउँछौ। रेडियो सुन्दै गर्नुहोला, साथमा फोन डायल पनि गर्दै गर्नुहोला।

0: कार्यक्रमको सुरुवातमा हामीले राख्यौं, एकदमै नेचर गीत दामी देखिन्छ भन्ने बोलको गीत राखेका थियौं हामीले। रामजी खाँडो कृष्ण गुरुङको आवाजमा रहेको यो गीत कार्यक्रममा बजिसकेको छ। अब भने पाला तपाईँको तपाईँकै आवाजमा मिठा रमाइला मनसुने लोकगीतहरू सुन्ने बसाइरहेको छ आज। तपाईँ सबैजना यो समय घरमै हुनुहुन्छ होला, विद्यालय जाने भाइ बहिनीहरू घरमा आज छुट्टीको दिन सरसफाई लगायतका हरेक काममा व्यस्त हुनुहुन्छ होला। सबै कार्यालयतिर जाने हाम्रो दाजुभाइ दिदीबहिनीहरू पनि घरतिरै बसेर रेडियो सुन्दै हुनुहुन्छ होला भन्ने लागेको छ। यति बेला सम्पर्कमा पहिलो साथी हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो हेलो, कोही साथी सम्पर्कमा हुनुहुन्थ्यो, उहाँसँग हामीले कुरा गर्न सकेनौ, उहाँको आवाज पनि हामीले सुनेका छैनौ। जो साथी हुनुहुन्छ उहाँको लागि विशेष धन्यवाद व्यक्त गर्छु भने तपाईँले फेरि पनि सहभागिता जनाउन सक्नुहुन्छ। आजको बसाइमा मेचा र माइला मनसुने लोकगीतहरू सुन्दै दिन रहेको छ। तपाईँको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बर खुल्ला छ, तपाईँले नियमित सुन्दै आइराख्नु भएको र सदाबहार डायल गरिराख्नु भएको नम्बर छ। यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो
1: हेलो, नमस्ते नमस्कार।
0: नमस्ते नमस्कार, हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: मनिषा फ्यामिली सामानबाट।
0: मनिषाजीको खबर के छ त अनि?
1: एकदम राम्रो छ, रमाइलो छ, एकदम चर्को चर्को लागिरहेको छ, गर्मी छ भनेर
0: घाम चर्को चर्को लागेको छ।
1: हजुर एकदम
0: गर्मी पनि छ,
1: एकदम गर्मी त झन्
0: कुरै नगरौँ है। मलाई पनि त्यस्तै गर्मी भइरहेको छ, म पनि एकदमै दौडिँदै आएको, अहिले गर्मी हुँदै यहाँ पसिना पुस्दै पुस्दै हाम्रो मनिषाजीसँग बोल्दैछु त म पनि। हजुर भन्नुहुन्छ अनि खानु पनि खानु भयो कि बाँकी छ? मेरो त झन् नहुने कुरै हुँदैन। हेर्नुहोस् मनिषाजी, म तन्न खाएर तपाईँहरूसँग बोल्न मेछा कुरा गर्न आउँछु, कार्यक्रममा आउनु भएको छ। अरू त समग्रमा सबै ठिक छ। आज शनिबारको दिन कसरी बिताउँदै हुनुहुन्छ? ल, घरायसी काम गर्ने बस्ने भन्नुभएको छ, त्यसो भए घरायसी काम गर्दै हामीलाई फोन गर्नुभएको छ। मिठो गीत सुनौ न त यति बेला।

0: गर्नुहुन्छ है?
1: ल, मनिषा चाहिँ त भोक निन्द्रा सबै हरायो।
0: हजुर, गीत मात्रै हो।
1: केले हरायो भन्नुहोस् न?
0: गीतले हरायो।
1: गीतले हो?
0: हजुर।
1: ल ठिक छ, पक्कै पनि गीत सुनेपछि भोक निन्द्रा तिर्खा प्यास हाँसो रोदम सबै मेटिन्छ होइन? ल, यहाँले मिठो गीत गाउनु भयो, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। कार्यक्रम सुन्दै गर्नुहोस्, साथसाथै आउने बसाइमा पनि आउनुहोस्। अहिलेको लागि भने हामी छोड्छौँ है त। हस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो महिषा स्वामीजी, उहाँले एकदमै मिठो गीत गाएर कार्यक्रमबाट छुटिसक्नु भएको छ। पालो तपाईँको रहेको छ 048-40-40-0024 नम्बर खुल्ला छ। हामी कार्यक्रम लोकोशैलीको बसाइमा छौं। यो कार्यक्रम साताको साथै दिन आउँछ, तर तपाईँले हामीलाई फरक फरक प्रस्तुतिको साथमा सुन्दै आइराख्नु भएको छ। आजको बसाई तपाईँको आवाजमा बिठा र माइला मनसुने लोकगीतहरू सुनिरहेका छौ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, भन्दै हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो।
2: हेलो, नमस्ते।
1: नमस्ते हजुर, यो आवाज यता सिन्धुलीदेखि हो कि यो भन्दा अन्यत्र ठाउँबाट हो?
2: हजुर, सिन्धुलीबाटै भन्नुपर्छ। हजुर हजुर दिदी,
1: के छ खबर?
2: एकदमै ठिकठाक छ, राम्रो छ, माइलो छ भन्नुपर्छ है त मेरो चाहिँ। हजुरको के छ?
1: मेरो यो आवाज सुन्दा पनि मेरो जन्ती भन्दा ठिक होला जस्तो लाग्दैन हाम्रो मनोजीलाई।
2: हजुर, एकदमै ठिक हुनु होला है त सधैँभरको लागि।
1: म सधैँभरि ठिकै रहन्छु, हेर्नुहोस् न, तर कहिले काहीँ अब ठिक हो कि ठिकै म आफै छुट्याउन सक्दिनँ।
2: हजुर हजुर, अब हजुरको प्रोग्राम नआउँदा हजुर अस्वस्थ हुनुभएपछि त हामीलाई धेरै दुःख लाग्छ नि त।
1: कार्यक्रम नआएकै कारणले दुःख लाग्छ कि के हो भन्नु चाहिँ?
2: हजुर हजुर, अब कार्यक्रम कहिले काहीँ अब हजुर आउनु भएन भने पनि अलिकति खल्लो महसुस हुन्छ नि त।
1: म नआउँदा खल्लो हुन्छ हाम्रो मनोजीलाई।
2: हजुर हजुर, एकदमै
1: साँच्चै हो।
2: हजुर साँच्चै हो।
1: हेलो, ठिक छ, मनोजीले अब खल्लो लाग्छ भन्नुभएको छ। अब हिजो अस्ति अस्ति केही दिन खल्लो पनि लागेको थियो होला, मैले पनि महसुस त गरेका थिएँ।
2: हजुर हो नि,
1: के मैले महसुस मात्रै गरेको विकार त भएको छैन नि? के भन्नुहुन्छ?
2: हजुर, अब कहिले काहीँ अब प्रोग्राम नआउँदा चाहिँ अलिकति कस्तो कस्तो नै हुन्छ नि, तर अब आफ्नो बुझी जस्ता भनेर त भइहालिन्छ नि होइन? त्यसैमा मन बुझाउनु पर्यो भन्नु पर्यो।
1: ल, अब कहिले काहीँ नआउँदाखेरि पनि गीत बजाएछ, कार्यक्रम आउँछ, आज चाहिँ गीत बजे भनेर चाहिँ चित्त बुझाउनु पर्छ है मन चाहिँ, त्यसो भए।
2: हजुर,
1: ठिक छ। अब मनोजी लगायत अन्य साथीहरूले पनि त्यो समस्याहरू बुझ्नुहुन्छ भन्ने लाग्छ, तर मनोजीको फोन चाहिँ कटेको छ है त। उहाँको अलिकति नेटवर्कमा समस्या हो कि के, उहाँको आवाज मैले गीत सुन्न पाइनँ। एकदमै मिठो आवाज चाहिँ, गीत सुन्ने प्रयत्न चाहिँ हामी गर्दैथ्यौँ, रमाइलो मिठो कुराकानी हुँदै थियो। ठिकै छ, मनोजीको फेरि पनि फोन लाग्छ भने तपाईँले कार्यक्रममा सहभागिता जनाउनुहोला। तपाईँको आवाजमा हामी गीत सुन्नेछौँ, मिठो कुराकानी भइसकेको छ, अब हामी सिधै गीत सुन्नेछौँ तपाईँको फोन लाग्छ भने। साथी अन्य साथीले पनि फोन गर्न सक्नुहुन्छ। यति बेला अर्को साथी फेरि पनि आइसक्नु भएको छ, स्वागत गर्छु। हेलो।
2: हजुर, फेरि पनि नमस्ते गरे।
1: आज दुईचोटि नमस्कार लिनु र दिनुपर्ने दिन हो कि क्या हो मलाई चाहिँ?
2: हजुर हजुर, मेरोमा नेटवर्क चाहिँ अलिकति चेतिएको छैन, त्यही भएर फोन कट्यो जस्तो लाग्छ।
1: ल ठिकै छ, त्यसो भए हामी पहिला मिठो गीत सुन्छौँ, त्यसपछि बाँकी कुरा गरौँला है।
2: हुन्छ, म छोटो गाउन प्रयास गर्छु।
1: ल, सुरु गर्नुहोस्।

0: ल मायाकी सुटिङ सिथा होला भन्दै हुनुहुन्छ त मनोजले किन त्यस्तो भइरहेको छ कि त्यस्तो विचार छ कि के हो
1: हजुर अब मैले त खासै भने होइन गीतले चाहिँ त्यस्तो भन्नु हुँदो रहेछ
0: ल गीतले भनिदिनु भयो जीवनमा मेल त खाएको छैन नि
1: हजुर मेल अलि खाएको छैन
0: छैन है ल खानु पनि भएन है त ल ठिक छ यहाँले मिठो मनजुरी गीत गाउनुभयो विशेष धन्यवाद व्यक्त गर्छु अनि समय पनि आउँदै गर्नुहोस् अहिलेको लागि छोड्छन्
1: मनोजीले
0: नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो मनोज सुन्दासले सिन्धुली झाँगाजुरी रातमाटा देखी हुनुहुन्थ्यो उहाँले एकदमै मिठो गीत गाएर कार्यक्रमबाट छुटेर भने गइसक्नु भएको छ हामी फटाफट साथीहरूको आवाजमा मिठो गीतहरू सुन्नेतर्फ नै लागिरहेका छौं तपाईले पनि सहभागिता जनाउनुहोस् यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा आइसक्नु भएको छ स्वागत गर्छु हेलो
2: हेलो दिदी हजुर नमस्ते नमस्कार
0: नमस्ते नमस्कार हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ
2: म यता रामेश्वरबाट हरिराम विश्वकर्मा
0: हरिराम भन्नुभयो
2: हजुर
0: हरिराम विश्वकर्मा भन्नुभयो
2: हजुर हजुर
0: अनि के छ हाम्रो हरिरामजीको खबर
2: एकदम ठिक ठाक छ भन्नुपर्छ यस्तै छ दिदी हजुर के गर्छ
0: यस्तै छ भन्नुहुन्छ यस्तै छ भनेको कस्तो छ त्यतातिर भन्नुहोस् न
2: एकदम ठिक ठाक छ मन्द मन्द घाम लागेको छ होइन मच्छरमा गर्मी परेको छ त्यस्तै भन्नुपर्छ
0: पानी परे पनि गर्मी छ राति पानी पर्यो कि परेन
2: पर्यो
0: पर्यो तर दिउँसोमा घाम लाग्दा गर्मी छ है
2: हजुर
0: ल खानपिन खानुभयो कि बाँकी छ
2: खाइसके दिदी हजुर
0: ल खाइवरी बस्दै हुनुहुन्छ ठ्याक्कै कुन ठाउँदेखि भन्नुभयो हाम्रो हरिरामजीले डुम्री बोटबाट भन्नुभयो
2: हजुर
0: त्यतातिर रेडियो कतिको सुनिन्छ
2: एकदम मजाले सुनिन्छ भन्नुभयो
0: है दिदी हजुर ल मजाले सुन्नुहुन्छ योभन्दा अगाडिका दिनमा पनि यहाँ र मेरो कुरा भइसकेको छ है मलाई पनि त्यस्तै लाग्यो ल ठिक छ कार्यक्रममा आउनु भएको छ कार्यक्रममा सुन्नुहोला केही सल्लाह सुझाव प्रतिक्रिया छन् भने पनि भन्नुहोस् नछुटाउनुहोस् यति बेला चाहिँ हामी कार्यक्रमतर्फै लागौँ त
2: हुन्छ दिदी हजुर
0: ल मिठो गीत सुनाउनुहोस् न त सुनाउनै पर्यो शनिबारको बसाई छ सबै साथीले सुनाइराख्नु भएको छ हाम्रो हरिरामजीले सुनाउनुहुन्न र
2: हुन्छ दिदी हजुर मलाई धेरै चाहँदैन थोरै गाइदिन्छ
0: ल हुन्छ थोरै गाइदिनुहोस् तर मिठो गीत गाउनुहोस् है त ल हुन्छ सुरु गर्नुहोस्
2: लौ नानी यस्तो भए म किन तिमी बिन सानी एकछिन बाँच्नै सकिन तिमी बिन सानी एकछिन बाँच्नै सकिन लौ नानी यस्तो भए म किन तिमी बिन सानी एकछिन बाँच्नै सकिन तिमी बिन सानी
0: ल तिमी बिना एकछिन पनि बाँच्न सक्दिन भन्नुभयो है त हाम्रो हरिरामजीले ल मिठो गीत गाउनु भएको छ यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु कार्यक्रम सुन्दै गर्नुहोस् साथसाथै अन्ति बसाइमा पनि आउनुहोस् अहिलेको लागि छोटोमा है त
2: नमस्ते
0: नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो हरिराम विश्वकर्मा आज उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु यति बेला चाहिँ अब हामी कार्यक्रममा मिठो गीततर्फ लाग्ने बेला भएको छ धेरै साथीहरूको आवाजमा हामीले गीत सुनिसकेका छौं यति बेलाको व्यवसायमा अर्को रमाइलो मिठो गीत बज्छ गीतपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ जान्छौं विश्रामपछि फेरि आउँछौ रेडियो सुन्दै गर्नुहोला

0: हजुरको रेडियो 102.1 MHz।
1: तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र OCMC।
1: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको OCMC ले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97 65 20 33 84 वा 98 44 44 10 40। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामे छाप।
3: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
4: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
3: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
5: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
6: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल,
5: यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
3: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45।

0: सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
2: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
1: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
3: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0 47 5 21 158, 98 54 0 41 5 75, 98 41 96 0 669, 98 64 14 17 88।
1: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
4: भूक्षय नियन्त्रण गरौँ, उर्वर भूमि जोगाउँ।
5: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
4: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
5: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
4: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
5: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
6: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
7: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, ताई विदेश जाने रे? खै नेपालमा केही भएन?
8: त्यही त राम भाइ, हेर न, यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न, घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
6: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने ढेर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि। खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
8: ए हो र भन्या, अनि फाइदा होला र है?
6: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ, कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
8: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दिए त,
6: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त, 98 5 40 40 2 3 9।
8: कति रे, 98 5 40? अनि
6: 98 5 40 40 2 3 9। फोन नम्बर चाहिँ 0 48 5 40 2 3 9,
8: 0 48 5 40 2 3 9।

0: हेलो पिराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौं?
1: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 वटा गिर्रा चल्ला अर्डर गरिदिनुस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्स अण्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुस् न है।
0: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु। हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
2: पोषक दाना कुखुराले पनि मजाले खाने, अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
3: विराज किसानको साथी।
4: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
5: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
6: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।

0: कार्यक्रम लोकशैली में राखी मे छू गीत गीत पश्चिम हमी छोटो व्यावसायिक विश्रामतर्फ गए थे विश्राम बस फिर आई सकता छो आज को व्यवसाय शनिवार को व्यवसाय तपाईको आवाज में मेचा रमाइला मन सुन लोकगीत सुनी रहताफट सहभागिता जनाउनुहोला। यति बेला संपर्क में साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो नमस्कार हजुर, कहाँदेखि बोल्दै हुनुहुन्छ? आरतीजीको खबर के छ सुनाउनुहोस् न। मेरो पनि एकदम राम्रो छ, रमाइलो छ, घमाइलो पनि छ भन्नुपर्छ त।
1: हजुर दिदी, अनि दिदीले खाना खानु भयो त?
0: मैले खाना खाइसके, अनि यहाँको चाहिँ भयो कि बाँकी छ? ल खाना खाइवरी बस्दै हुनुहुन्छ, आज शनिबार कसरी बिताउनुहुन्छ?
1: शनिबार दिदी आज यस्तै हो, सरसफाई, लुगा धुने, यताउति बाख्रा बस्तुलाई घाँस पानी, त्यस्तै हो भन्नुपर्छ है त।
0: ल काम त व्यस्त रहेछ है?
1: हजुर दिदी,
0: गर्नै पर्यो होइन?
1: हजुर दिदी, गाउँ घरमा बसिसकेपछि गर्नु नै पर्यो, खानु नै पर्यो।
0: खानाको लागि काम गरिन्छ, काम गरेर फेरि खानुपर्छ। ल ठिक छ, कार्यक्रममा आउनुभयो, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। हामीलाई आज कुन चाहिँ गीत सुनाउनुहुन्छ त नि?
1: हस्ती मलाई गीत गाउन त आउँदैन, म छोटो प्रयास गर्छु है त।
0: ल सुरु गर्नुहोस्।

0: सक छु यति नै है दिदी, म बाटोमा हिँडिरहेको छु, गाह्रो भइरहेको छ।
1: ल हुन्छ, बाटोमा हिँड्दै हुनुहुन्छ, गाह्रो हुँदा नि यहाँलाई गीत गाउनु भयो, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। कार्यक्रम सुन्दै गर्नुहोस्, अनि बसिनमा पनि आउनुहोस्, अहिलेको लागि छुट्टा यता। हस्त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो आरती भस्कुरज्यू, उहाँले पनि मिठो गीत गाएर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। पालो तपाईँको फटाफट फोन गर्नुहोस् र तपाईँकी आवाजमा हामी आजको विषयमा गीत सुनिरहेका छौं। हामीलाई फेसबुक लाइभबाट पनि धेरै साथीहरूले सुन्दै हुनुहुन्छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने कमेन्ट बचाउने साथीहरूको कमेन्टलाई पनि हामी कार्यक्रममा स्थान दिनेछौं, किनकि जति पनि साथीको फोन लागेको छ, फोन लाग्ने साथीले सहभागिता जनाउनु भएको छ र फोन नलाग्ने साथी इन्टरनेट अनलाइनको पहुँचमा हुने साथीहरूको हामी कमेन्टहरूलाई पनि स्थान दिनेछौं। यति बेला म तपाईँको फेसबुक कमेन्ट वाचन गर्नेतर्फ लाग्न चाहन्छु। पहिलो कमेन्ट प्राप्त भएको छ यति बेला रीता परियारजी हुनुहुन्छ, उहाँ लेख्नुहुन्छ, नमस्कार है दिदी, म यता सिन्धुलीबाट रीता परियार, मेरो छोरालाई धेरै माया छ, साथै बाबा बमी भाइ दिदी भिनाजुको लागि पनि अब बज्ने मिठो गीत मार्फत समर्पण गरे है भन्दै हुनुहुन्छ, उहाँको लागि विशेष धन्यवाद व्यक्त गर्छु। त्यसै गरी धर्मराजजी पनि लेख्नुहुन्छ, नमस्ते, शुभ प्रभात, हरि शैनी एकादशी व्रतको शुभकामना भन्दै हुनुहुन्छ, म ढकाल धर्मराज फिर्तामोड चापा घर भई हाल चाहिँ दुबईबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। यस कार्यक्रम मार्फत सम्झनु पर्दा चाहिँ आज साउन 9 गते सँगै जन्मदिन मनाउनुहुने चापाकी देवी निरु ढकाल खरेल, त्यसै गरी चहरी के दिदी जसु पौडेल, रेडियो कान्तिपुर के ब्युटिफुल आरजे सिस्टर प्रियङ्का प्रसाई र इलामकी साथी अञ्जना दिलबाया सुनवारलाई जन्मदिनको लाखौं लाख शुभकामना भन्दै हुनुहुन्छ। जति पनि साथीहरूको जन्मदिन परेको छ, जन्मदिन पर्ने सबै साथीलाई धेरै धेरै शुभकामना व्यक्त गर्छौं। त्यसै गरी यति बेला अर्को साथीको कमेन्ट हामीलाई प्राप्त भएको छ, भुवन राउतले उहाँ लेख्नुहुन्छ, नमस्ते नमस्कार है, म पनि कार्यक्रम सुन्दैछु, एकदमै राम्रो लाग्छ, दाङगोराही 19 सही गाहकको मान्छे हाल चाहिँ भारतबाट, अब बज्ने गीत मलाई चिने नचिने सबैको लागि समर्पण गर्छु है भन्दै हुनुहुन्छ। त्यसै गरी गीता राणा मगरजी पनि लेख्नुहुन्छ, नमस्ते है दिदी, खाना खानुभयो, म कार्यक्रम सुन्दैछु है सिन्धुलीको तिनकुनेबाट, गीता राणा मगर हो, अब बज्ने गीत सबैको लागि समर्पण गर्न चाहन्छु भन्नुभएको छ। त्यसै गरी निर्मला थिङजी पनि लेख्नुहुन्छ, नमस्ते नमस्कार दिदी, के छ खबर, धेरै समयपछि म पनि आई आई भन्दै हुनुहुन्छ, लेख्नुहुन्छ उहाँले, आज जन्मदिन पर्ने प्यारे साथी आशा विश्वकर्मालाई चाहिँ जन्मदिनको लाखौं करोडौं शुभकामना भन्न चाहन्छु भन्दै हुनुहुन्छ। साथी मगरनी फुलजीको लागि पनि धेरै माया छ, बिर्सेको छैन है भन्दै हुनुहुन्छ। निर्मलाजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु। त्यसै गरी बिर्जाङ लिम्बुजी पनि लेख्नुहुन्छ, हेलो हजुर, नमस्ते, शिवार भए, म कार्यक्रम सुन्दैछु, यता पाँच थर बाटा हो भन्दै हुनुहुन्छ, साथीहरूलाई सम्झाउनु पर्दा अब बस्ने गीत मार्फत विनोद देकेन्द्र आचार्यले म तारा शंकरलाई भन्दै मलाई चिने नचिने सबै सबैलाई अब बज्ने मिठो गीत समर्पण गर्छु ल भन्नुभएको छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गरे। साथै मनोज सुन्दासजी पनि लेख्नुहुन्छ, हेलो दिदी, नमस्ते है, गुड मर्निङ, के छ खबर, म पनि कार्यक्रम सुनिरहेको छु है सिन्धुलीको झागाझोली रातमाट बजारबाट, अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। मनोजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी दिपा बस्नेतजी हुनुहुन्छ, उहाँ पनि लेख्नुहुन्छ, नमस्ते है, के छ खबर, खाना खानु भयो त, म दिपा बस्नेत ल भन्दै हुनुहुन्छ। दिपाजीलाई पनि धन्यवाद व्यक्त गर्छु। आशा विश्वकर्माजी लेख्नुहुन्छ, हेलो दिदी, नमस्ते, के छ खबर, सन्चै हुनुहुन्छ, म पनि हजुरको कार्यक्रम सुन्दैछु है सिन्धुली धुरा बजारबाट, आशा विश्वकर्मा हो भन्दै हुनुहुन्छ। आशाजीलाई हाम्रो तर्फबाट जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ। कार्यक्रम सुन्दै हुनुहुन्छ, कमेन्ट पनि प्राप्त भएको छ, यहाँलाई विशेष भन्दा नि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी अर्को साथी हुनुहुन्छ रामजी घिमिरेजी, उहाँ पनि लेख्नुहुन्छ, नमस्कार है, म पनि हाजिर भए यता चितो हुनुभएको, अब बज्ने गीत मलाई चिन्ने नचिन्ने सबै सबैको लागि समर्पण गर्न चाहन्छु ल भन्दै हुनुहुन्छ। त्यसै गरी अर्को साथी हुनुहुन्छ अञ्जन बिहाइने राई हुनुहुन्छ, अब बस्ने गीत झुनिका सामलिङ लगायत मलाई चिन्ने नचिन्ने सबैको लागि समर्पण गर्छु भन्दै हुनुहुन्छ। बुधभेर तामाङजी पनि लेख्नुहुन्छ, दर्शन नमस्ते नमस्कार हजुर, म काभ्रे फलाञ्चोको घर भए हाल चाहिँ काठमाडौँबाट बुधभेर तामाङ हो भन्दै हुनुहुन्छ। अब बज्ने गीत मार्फत सम्झनु पर्दा सुमिला शेर्पा, लभली टिका श्रेष्ठ, भूमिका राई, सुनिता तामाङ, रामलाल सुमन, टिकाराम सुनवार, कमल श्रेष्ठ, सुना गन्धवा, फुजे संस्कृति लामा लगायत सबैको लागि अब बज्ने मिठो गीत समर्पण गर्छु भन्दै हुनुहुन्छ। बुधवीरजीलाई पनि धन्यवाद व्यक्त गर्न चाहन्छु। शिवजी राम मगरजी हुनुहुन्छ, उहाँ पनि लेख्नुहुन्छ, नमस्कार दिदी, म पनि कार्यक्रम सुन्दैछु है, रामे साहबको साथी हाल चाहिँ हेटौडाबाट भन्दै हुनुहुन्छ। त्यसै गरी देवेन किशोर अन्जानजी पनि लेख्नुहुन्छ, सर्वप्रथम त ढकाल धर्मराजजीलाई चाहिँ जन्मदिनको शुभकामना भन्दै हुनुहुन्छ। ढकाल धर्मराजजीको पनि जन्मदिन, उहाँलाई पनि जन्मदिनको धेरै धेरै हाम्रो तर्फबाट पनि शुभकामना। त्यसै गरी उहाँ लेख्नुहुन्छ देवेनजी, हरिशयनी एकादशीको यस पावन अवसरमा भगवान विष्णु र तुलसी माताको कृपाले हजुर तथा हजुरको सम्पूर्ण परिवारमा सुख शान्ति र समृद्धि छाओस् भन्नुभएको छ भने उहाँ लेख्नुहुन्छ, आफ्नो संस्कार संस्कृतिलाई सदैव जोगाइराखौं, आस्थावादी सम्पूर्ण नेपालीहरूको सद्बुद्धि जाओस् आओस्, सबैलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु। देवेन किशोर अन्जान प्रवासी भनेर लेख्नु भएको छ, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, स्वागत गर्छु। हेलो
0: हेलो दिदी नमस्ते।
1: नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? गीता भन्नुभयो
0: हजुर,
1: के छ हाम्रो गीताजीको खबर?
0: एकदम ठिक छ दिदी हजुर, दिदी हजुरको के छ?
1: मेरो पनि ठिक छ भन्नुपर्छ, यस्तै छ, राम्रै छ, रमाइलो छ। गीताजीसँग भेट्न पाइयो, खुसी लाग्दैछ त गीताजी।
0: हजुर,
1: अनि दिनहरू कसरी बिताउँदै हुनुहुन्छ?
0: यस्तै घरेसी काम गरे दिदी हजुर,
1: घरैसी काम गरेर दिनहरू बितिरहेको छ
0: हजुर।
1: त्योभन्दा बाहेकहरू के काम गर्नुहुन्छ?
0: अहिले त नाइ
1: पढ्ने लेख्ने गर्नु भएको छ कि छैन?
0: नाइ
1: छैन, सकाइसक्नु भयो कि क्या?
0: सकाइसकेकै भन्नुभएछ दिदी हजुर।
1: कति पढेर सघाउनु भयो त हाम्रो गीताजीले?
0: मैले 5
1: कक्षा पढ्नु भयो
0: हजुर,
1: त्यति नै सघाउनु भयो
0: हजुर।
1: त्योभन्दा माथि किन पढ्न मन लागेन त? मैले चाहिँ भित्रैबाट नचाहेर नपढ्नु भएको हो गीताजीले
0: हजुर। पहिला पहिला आफ्नो मन भिखरै नचाह्यो, अहिले चाहेर पनि पढ्न सकिन्न चाहिँ।
1: त्यही भएर चाहेको बेलामा जसरी हुन्छ पूर्ण गर्नुपर्छ, जस्तो कि हामी नेपालीको चाहिँ पछि पश्चाताप गर्ने बानी, अनि पहिला चाहिँ ए जेसुकै होस् यस्तै हो नि भने जस्तो हुन्छ कि गीताजी। हामी नेपालीहरूको आदतै त्यो बसिसकेको छ। अब गीताजीले त्यति बेला पढ्नु पढ्नु भनेर मम्मी बाबाले भन्दा पढ्नु भएन होला, अहिले चाहिँ हो मैले पढेको भए हुने रहेछ भनेर पश्चाताप भइरहेको छ होइन त? ठिकै छ, पश्चाताप नमान्नुहोस्, अझै पनि अब पढ्नको लागि समय छ भने, मिल्छ भने यहाँले पढ्न सक्नुहुन्छ। पढ्नको लागि हाम्रो उमेर चाहिँ कहिले पनि सिक्दैन नि, थाहा छ कि छैन हाम्रो गीताजीलाई? थाहा छ भने फेरि अब सुरु गर्नुहोस् न त, के छ र होइन? सुरु गर्नुहोस्, यहाँले म पढ्न सुरु गरेँ भन्ने खबर पनि हामीले सुन्न पाउँछौँ है त। ल यहाँलाई अब सुरुवात गर्नुहोस् नयाँ कामको, फेरि पनि काम त पुरानै छ होइन, पढाइ लेखाइ, अब त्यसलाई फेरि निरन्तरता दिनुहोस् भन्ने छ। ठिक छ, कार्यक्रम आउनुभयो, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। एउटा मिठो गीत सुनाऊ न।
0: आज गीत गाउनु पर्ने हो दिदी हजुर,
1: आज गीतै गाउनु पर्ने दिन हो नि त गीताजी।
0: ए मैले आज कार्यक्रम सुनेको थिएन, त्यही भयो भन्नुभयो दिदी हजुर।
1: अरू दिन सुन्नुहुन्थ्यो गीताजीले?
0: कहिले टिक्छु कहिले टिक्दैन भन्नुभयो है।
1: ल शनिबारको बसाइको कार्यक्रम चाहिँ अहिलेसम्म यहाँले सुन्नु भएको थियो कि थिएन?
0: नाइ भर्खरै खोलेको थियो भन्नुहोस् ल।
1: योभन्दा अगाडि अगाडिका दिनहरूमा चाहिँ शनिबारको कार्यक्रम सुन्नुभयो कि भएन? आज त सुनेको छैन भन्नुभयो।
0: सुनेको थिएन भन्नुभयो।
1: सुनेकै छैन, त्यसको मतलब यहाँलाई चाहिँ कार्यक्रम सुन्न समय मिल्दैन अथवा रेडियो राम्रोसँग बस्दैन कि के हो?
0: रेडियो राम्रोसँग बस्दैन, आफ्नो राम्रोसँग टिप्दैन भन्नुभएको
1: छ। ल ठिक छ, अब यहाँले सुन्न पाउनु भएन ठिकै छ, तर अब उकाली उराली गर्दा घाँस दाउरा मेलापात गर्दा कुनै कुनै गीत त गाउनु भएको थियो होला नि त हाम्रो गीताजीले। एउटा टुक्का थोरै सुनौ न, हाम्रो गीताजीको आवाजमा मैले कुनै पनि गीत सुनेको छैन अहिलेसम्म। शुरू गर्नुहोस्। गीताजीको आवाजमा मैले गीत साँच्चै अहिलेसम्म सुनेको छ जस्तो लाग्दैन, त्यही भएर यता

0: मनपरेको मान्छेको मोबाइल याद यति भन्छ दिदी हजुर
1: गीत
0: हजुर
1: मिच मन परेको मान्छेको मोबाइल अफ छ भन्नुभएको छ ब्याट्री चार्ज छ क्यो के बर्खाको याममा कुनै सूचना केही जानकारी दिनु भएको छैन त्यसो भए फोन अफ छ
0: हजुर आफ्नो माया त कोही पनि छैन यस्तो गीत मात्रै गाइदिएको भन्नुभएको
1: छ हजुर मिठो गीत गाउनु भयो यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु अब बिस्तारै बिस्तारै तिजका गीतहरू पनि बज्ने बेला सुरु हुन लागिसकेको छ रमाइला मिठा तिजका गीतहरू आगामी दिनमा सुन्छौ यहाँले पनि हामीलाई सुनाउनुहुन्छ अहिलेको लागि चाहिँ हामी छोड्छौँ है त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो गीता गदालजी रामेछापबाट पछि म फोन लिदिन लगभग कार्यक्रमको समय पनि सकिन लागिसकेको छ तपाईँका बाँकी रहेका कमेन्टहरू वाचन गर्दै कार्यक्रमबाट विदा हुने बेला भइसकेको छ यति बेला सुजन ढुङ्गेलजी लेख्नुहुन्छ कमेन्ट मार्फत नमस्ते म कार्यक्रम सुन्दैछु है सुजन ढुङ्गेल काठमाडौँबाट अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ त्यसै गरी सौरभ केसीजीले पनि लेख्नु भएको छ हेलो दिदी नमस्ते गुड मर्निङ म यता बागचौरो नगरपालिका आजको मान्छे हाल चाहिँ भारतको गुजरातदेखि कार्यक्रम सुन्दैछु है कार्यक्रम मनपर्छ अब बज्ने गीत सबै सबैको लागि भन्दै हुनुहुन्छ त्यसै गरी अर्को साथीको कमेन्ट प्राप्त छ त्यति बेला लेख्नुहुन्छ साथी क्षेत्रीय आयुषदी हुनुहुन्छ हेलो दिदी दर्शन नमस्ते है के छ खबर सन्चै आरामै हुनुहुन्छ म रामी साहबको फुलासीबाट क्षेत्रीय आयुष हो कार्यक्रम सुन्दैछु ल अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ त्यसै गरी बान्तबाजीले पनि नमस्कार हजुर कार्यक्रम सुन्दैछु सबैलाई शुभदिनको कामना भन्नुभएको छ अर्जुन याखाजीले पनि दर्शन नमस्ते हजुर म कार्यक्रम सुन्दैछु अब बज्ने गीत सबैको लागि भन्दै छुट्टिए भन्नुभएको छ उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै लगभग अब चाहिँ कार्यक्रमको समय पनि सकिसकेको छ भन्दै हामीले पनि कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ आजको कार्यक्रममा सहभागी हुने साथी हुनुहुन्थ्यो मनिषा छामे मनोज सुन्दास त्यसै गरी हरिराम विश्वकर्मा आरती बस्ने गीता गदालजी हुनुहुन्थ्यो उहाँहरू सबैलाई कार्यक्रममा सहभागिता भएर मिठो गीत गाइदिनु भएकोमा विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु भने तपाईँले हामीलाई यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो साथ दिनुभयो फोन गर्ने फोन ब्याज गर्ने फेसबुक लाइभबाट कार्यक्रम सुन्ने कमेन्ट पठाउने कार्यक्रम शेयर गर्ने सबैलाई मनदेखि एकमुष्ट रूपमा विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु साथै कार्यक्रम लोकुशैली अवधि बजेका मिठा लोकगीत संगीतका सर्जक अनि श्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्री राज महत उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा फेरि पनि अर्को मिठो गीत छोड्दै आजको लागि कार्यक्रम लोकोशैलीको बसाईबाट म तपाईँकी साथी ललिता आई पनि विदा हुन चाहन्छु तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्ते

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म अस्त्रराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप्रतामा कुशी एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। राष्ट्र स्वतन्त्र पार्टीले शुक्रबार संघीय सांसदहरूको स्वकीय सचिव नियुक्ति तथा व्यवस्थापन सम्बन्धी आन्तरिक निर्देशन जारी गरेको छ। राज्य कोषबाट प्राप्त हुने सुविधाको उच्चतम सदुपयोगलाई सुनिश्चित गर्दै स्वकीय सचिव नियुक्ति प्रक्रियालाई पारदर्शी, निर्भयी र जन उत्तरदायी बनाउन सो पार्टीले आफ्ना सांसदका लागि निर्देशन जारी गरेको। पार्टीका महामन्त्री विपिन कुमार आचार्यले एक निर्देशन जारी गर्दै नातावाद र परिवारवादको परिधिभन्दा बाहिरबाट मात्र प्रविधि मैत्री क्षमता अनुसन्धान कौशल र पार्टीको मूल्य मान्यता निष्ठावान व्यक्तिलाई प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभएको छ। त्यस्तै समावेशितालाई प्रोत्साहन दिन, दोहोरो सुविधा वा कुनै पनि स्वार्थ बाजने उम्मेद्वार मुक्त हुन तथा छनौट नियुक्ति तथा अनुमोदन प्रक्रिया प्रतिस्पर्धात्मक बनाउन निर्देशन गरिएको छ। सरकारले छ देशमा रहेका नेपाली राजदूतलाई अर्को निर्णय नहुन्जेलसम्म स्वदेश नफर्कन निर्देशन दिएको छ। कार्यकाल पूरा गरी उनीहरू फर्कने तयारीमा थिए तर सरकारले अर्को निर्णय नहुन्जेलसम्म नफर्कन निर्देशन दिएको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकबाट यस्तो निर्णय गरिएको छ। बहराइन, बंगलादेश, ब्राजिल, म्यानमार, अस्ट्रिया र इजिप्टका निम्ति नेपाली राजदूतलाई अर्को निर्णय नहुन्जेलसम्म नफर्कन भनिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले जानकारी दिनुभएको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले आइतबारको विदा लामो समयसम्म जाने बताउनु भएको छ। शिक्षा तथा खेलकुद मन्त्री समेत रहनुभएका पोखरेलले आइतबारको विदा दीर्घकालसम्म अगाडि बढ़ने बताउनु भएको। शिक्षा मन्त्री पोखरेलले शुक्रबार शिक्षा पत्रकारहरूसँग कुरा गर्दै दुई दिन विदा कायम रहने बताउनुभयो। सरकारले तत्काल विदा हटाउने नसोचेको समेत बताउनु भएको छ। अन्तर्राष्ट्रिय अभ्यास पनि प्राय दुई दिन नै विदा भइरहेको बताउनुभयो। सरकारले गत चैत्र 22 गते सातामा दुई दिन सरकारी विदा दिने निर्णय गरेको थियो। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको राष्ट्रिय स्वाधीनतामाथि संकट आएको बताउनु भएको छ। नरबहादुर कर्मचारीको 13 स्मृति दिवसमा पार्टी केन्द्रीय कार्यालय पेरिसटाटामा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनु भएको। संयोजक दाहालले अहिले कम्युनिष्ट आन्दोलनले एउटा धक्का खाएको र कम्युनिष्ट आन्दोलनलाई फेरि एकताबद्ध गर्न जरूरी रहेको उल्लेख गर्नुभएको छ। कम्युनिष्ट आन्दोलनलाई फेरि पुनर्जीवित गर्ने र देशको नेतृत्व लिने संकल्प गर्नुपर्ने समय आएको उहाँले बताउनु भएको छ। देशको स्वाधीनतामाथि आइपरेको संकट समाधान गर्न, कम्युनिष्ट आन्दोलनमाथि आएको असाधारण अप्ठ्यारो परिस्थितिको सामना गर्न र कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न जरूरी रहेको उहाँले बताउनुभयो। खाजामा नशालु पदार्थ मिसाएर गहना र तथा मोबाइल लुटपाट गरी फरार भएकी एक महिलालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ। गत साउन 12 गते गत असार 12 गते साँझ करिब 5:30 बजे काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर 8 अत्तरखेल स्थित जग्गा हेर्ने भन्दै बोलाएर एक होटलमा खाजा खाने क्रममा लुटपाट भएको थियो। पीड़ितलाई फ्रुटीमा नशालु पदार्थ मिसाएर खुवाई बेहोश बनाइएको थियो। बेहोश बनाएपछि निजको साथमा रहेको सुनको औठी, नगद र मोबाइलहरू लुटेर अभियुक्त फरार भएकी थिइन्। उक्त घटनाको अनुसन्धान गर्ने क्रममा इलाका प्रहरी कार्यालय बनेपाको समन्वयमा खटिएको प्रहरी टोलीले साउन 7 गते काभ्रे फलाञ्चोकको पनौती नगरपालिका वडा नम्बर 5 चौकी चौकोटबाट अभियुक्तलाई पक्राउ गरेको। पक्राउ पर्नेमा ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नम्बर 9 घर भई हाल काभ्रे फलाञ्चोकको पनौती नगरपालिका वडा नम्बर 5 बस्ने 47 वर्षीय संगीता तामाङ कार्की रहेकी छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ परेकी महिलालाई थप अनुसन्धान तथा आवश्यक कार्यवाहीका लागि प्रहरी वृद्ध बौद्ध काठमाडौँ पठाइएको छ। भूमिगत जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सर्लाहीका डिभिजन प्रमुख
अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी घुसलिएको आरोपमा पक्राउ परेका छन्। अख्तियार दुर्योग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिवासको टोलीले 7,50,000 घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको, साथै स्रोत नखुलेको थप 71,115 रूपियाँ र 3 थान मोबाइल पनि बरामद भएको अख्तियार कार्यालय बर्दिवासले जनाएको छ। बोरिङ तथा मोटर जडानको काम सम्पन्न गरेपछि भुक्तानीको क्रममा डिभिजन प्रमुख ढकालले अधिकृत मार्फत घुस मागेको आरोप छ। ढकाल र चौधरीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता सुरेश न्यूपानेले जानकारी दिनुभएको छ। समाचारको क्रम अन्तर्राष्ट्रिय खबर। भारतमा आन्दोलन गरिरहेको कक्रोच जनता पार्टीका दुई मागमा सरकार सकारात्मक भएको छ। सीजेपीका प्रवक्ताहरू आशुतोष राङ्गा र सौरभ दासले हिजो केन्द्रीय मन्त्रीहरू जेपी नड्डा र जितेन्द्र सिंहसँग उच्चस्तरीय वार्ता गर्नुभएको थियो। यो वार्तामा सरकारले प्रवेश परीक्षाकै कारण आत्महत्या गरेका विद्यार्थीहरूका परिवारलाई क्षतिपूर्ति दिने र आन्दोलनकारी विद्यार्थीमाथि कुनै पनि कानूनी कार्यवाही नगर्ने विषयमा सैद्धान्तिक सहमति जनाएको छ। तर आन्दोलनकारीले राख्दै आएको केन्द्रीय शिक्षा मन्त्रीको राजीनामाबारे निर्णय हुन बाँकी छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाबारे सरकारले आज दिउँसोसम्मको समय माग गरेको सीजेपीका प्रवक्ता आशुतोषले बताउनु भएको छ। चिकित्सा परीक्षामा हुने प्रश्नपत्र चुहावटलाई लिएर शिक्षा क्षेत्रमा सुधारको माग गर्दै र शिक्षा मन्त्री प्रधानको राजीनामाको अडान सहित सीजेपीले आन्दोलनको नेतृत्व गरिरहेको छ। मन्त्री प्रधानलाई हटाउन ढिलाइ गरिए आन्दोलन थप कड़ा हुने सीजेपीले चेतावनी दिएको भारतीय संचार माध्यमले जनाएका छन्। र खबरको अन्त्यमा खेल खबर। नामिबियाका देब्रेहाते तीव्र बलिङ अलराउण्डर रुबेन ट्रम्पलमनले नेपाल प्रिमियर लीग एनपीएल क्रिकेटको आउँदो सिजन पनि लुम्बिनी लायन्सबाट खेल्नुहुने भएको छ। गएको वर्ष लुम्बिनीले सुदूरपश्चिमलाई हराउँदै एनपीएलको उपाधि जित्दा उहाँ फाइनलमा प्लेयर अफ द फाइनल बन्नुभएको थियो। त्यस्तै प्लेयर अफ द टुर्नामेन्ट पनि हुनुभएको थियो। साबिक विजेता लुम्बिनीले ट्रम्पलमनलाई पुनः अनुबन्ध गरेको जनाएको छ। लुम्बिनीले मार्की एवं कप्तान रोहित पौडेलसहित सन्दीप जोराज शर्मल्ल दिलीप तिलकराज भण्डारी दिनेश अधिकारी र अभिषेक गौतमलाई रिटर्न गरिसकेको छ। त्यस्तै अक्सनबाट लुम्बिनीले आशिष किशोर महतो आकाश त्रिपाठी दुर्गेश गुप्ता अरणिको यादव अजय चौहानलाई पनि लिएको थियो। हवस् त बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै श्री राज महत पनि यस खबरबाट बिदा हुन्छ। नमस्कार।

0: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
1: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 को नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्त भित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्त भित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
0: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
1: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
0: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
1: राष्ट्रिय परिचय पत्र नम्बर,
0: एक प्रति पासपोर्ट साइजको फोटो,
1: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
0: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
1: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
0: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
1: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
0: पुनश सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बालबालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: घर बनाउनको लागि रड सिमेन्ट जस्ता पाटा चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
3: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
4: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
5: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892, र 0848403585, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
6: ल, के को टेन्सन? हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लायर्स खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि, सस्तो पनि।
7: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
6: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841426910।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: Ruslan Studios

0: आइया, हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया।
1: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
0: ए हो र?
1: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मिर्गौला सबै जाँच हुन्छ नि।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
1: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम पीस सड़क मन्थली रामेछाप।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्छ। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
6: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
5: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
6: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
5: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
7: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्छ। सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: बजाज एक्सचेन्ज मेला, पुरानो बाइक सँग नयाँ बाइक काट्ने मेला।
3: स्टार अटो हब प्राली र घरणा अटो हब प्रालीको समन्वय र एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टर मन्थली एक राजस्था बस पार्कको सहकार्यमा तपाईँको सहर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो पट्टिको भवनमा रहेको एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टरमा साउन 3 गतेदेखि 8 गतेसम्म एक्सचेन्ज मेला।
2: न्यू खोज्नेलाई झ्याम्मै बजाजले दिन्छ एक्सचेन्ज मेलामा।
3: झ्याम्मै हाई भ्यालुएसन, झ्याम्मै क्यास डिस्काउन्ट, अन द स्पोर्ट फाइनान्सको सुविधा, 0% ब्याज दर,
2: निशुल्क हेलमेट र आवा 2083-84 ट्र्याक पनि कम्पनीले तिरिदिनेछ। थप जानकारीको लागि 9802-038-05 र 9806-84-85-30।
3: एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो साइड।

0: किएव क्षेत्रमा रूसबाट क्षेपास्त्र आक्रमण 10 जनाको ज्यान गयो 100 जना घाइते र जर्मनीको राष्ट्रिय टोलीको जिम्मेवारी योर्गन क्लोपलाई। नेपाल खबरमा अब पूरा खबर। अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा गएको आर्थिक वर्षमा भ्रष्टाचार सम्बन्धी सबैभन्दा धेरै उजुरी पालिकासँग सम्बन्धित परेका छन्। आर्थिक वर्ष 82-83 वार्षिक समीक्षा मार्फत अख्तियारले उजुरी अनुसन्धान मुद्दा फर्सेट लगायतको तथ्याङ्क सार्वजनिक गरेको हो। गएको आर्थिक वर्षमा अघिल्लो वर्षबाट सरेर आएका 7,323 र नयाँ दर्ता 33,328 गरी कुल 40,651 उजुरी थिए। त्यसमध्ये 32,799 उजुरी फर्सेट भएका छन् भने बाँकी 7,852 उजुरी चालू आर्थिक वर्षका लागि सारिएका छन्। आयोगको तथ्याङ्कले भ्रष्टाचारका उजुरीहरू सबैभन्दा धेरै पालिका अर्थात स्थानीय तहसँग सम्बन्धित रहेका छन्। कुल उजुरी मध्ये 48.96% स्थानीय तहका रहेका छन् भने संघीय सरकारसँग सम्बन्धित 38% र प्रादेशिक सरकारसँग सम्बन्धित 13.04% रहेका छन्। प्रमुख आयुक्त प्रेम कुमार राईले उजुरी फर्सेटमा उल्लेख्य प्रगति भए पनि अनुसन्धानको गुणस्तर अझै बढ़ाउनु पर्नेमा जोड़ दिए। भूमिगत जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सर्लाहीका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी घुस लिएको आरोपमा पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दीवासको टोलीले 7,50,000 घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो। साथै स्रोत नखुलेको थप 71,115 रूपियाँ र 3 थान मोबाइल पनि बरामद भएको अख्तियार कार्यालय बर्दीवासले जनाएको छ। बोरिङ तथा मोटर जडानको काम सम्पन्न गरेपछि भुक्तानीको क्रममा डिभिजन प्रमुख ढकालले अधिकृत मार्फत घुस मागेको आरोप छ। ढकाल र चौधरीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो। भारतबाट केरा आउन रोक लगाएपछि चितवनका किसानले उचित भाव पाउन थालेका छन्। सरकारले बाहिरबाट केरा आयात रोक लगाएसँगै किसान प्रत्यक्ष लाभान्वित भएका हुन्। चितवन केरा उत्पादक संघका अध्यक्ष घननाथ महतोका अनुसार किसानले बारीबाटै काँचो केरा प्रतिकोषा 6 रूपियाँसम्म पाउन थालेका छन्। गएको वर्ष यो बेला प्रतिकोषा काँचोको 2-3 रूपियाँमा बिक्री गर्नुपर्ने बाध्यता थियो। तर असोजदेखि भारतबाट केरा वितरण रोक लगाएपछि केरा आयात हुन छाडेको र किसानले पनि भाव पाउन थालेका महतोले भएको छ। उहाँका अनुसार चितवनमा 3,000 बिघा जमीनमा केरा खेती गरिएको छ। यसबाट वार्षिक 70,000 मेट्रिक टन केरा उत्पादन हुन्छ। चितवनमा विशेष गरी मालबोक G9 विलियम हाइब्रिड जातका केरा खेती हुन्छ। अहिले जिल्लामा 700 किसानले व्यावसायिक रूपमा केरा खेती गर्दै आएका छन्। चितवनमा उत्पादित केरा काठमाडौँ पोखरा दाङ वीरगंज हेटौडा लगायत मुख्य शहरमा पुग्ने गर्छ। फागुनदेखि वैशाखसम्म कम उत्पादन भए पनि अरू बेला केराको उत्पादन राम्रै हुने गरेको संघले जनाएको राष्ट्रिय समाचार समितिले जनाएको छ। स्मार्टफोनको प्रयोगसँगै आयात पनि बढ़ेको छ। गएको आर्थिक वर्ष 82-83 झण्डै 49 अर्ब रूपियाँ बराबरको स्मार्टफोन र 24 करोड़ रूपियाँको स्मार्ट वाच आयात भएको भन्सार विभागको तथ्याङ्क छ। विभागको तथ्याङ्क अनुसार गएको आर्थिक वर्षमा 48,69,34,76,000 रूपियाँ बराबरको 22,67,419 स्मार्टफोन आयात भएको हो। अघिल्लो आर्थिक वर्षमा 35,54,73,42,000 रूपियाँ बराबरको 21,84,694 फोन आयात भएको थियो। स्मार्टफोन आयातबाट गएको आर्थिक वर्षमा सरकारले 9,08,23,97,000 रूपियाँ राजस्व आमदानी गरेको छ। अघिल्लो आर्थिक वर्षमा 6,62,76,37,000 रूपियाँ राजस्व आमदानी भएको थियो। विभागका अनुसार सबैभन्दा बढ़ी स्मार्टफोन चीनबाट आयात हुन्छ। गएको आर्थिक वर्षमा चीनबाट 36,79,27,58,000 रूपियाँको 18,89,634 स्मार्टफोन आयात भएको छ। यस्तै भारतबाट 10,79,00,000 रूपियाँको 3,64,842 स्मार्टफोन आयात भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा बुद्ध एयरले नयाँ सिरिजको एटीआर विमान भित्रायो। आज 9 जिल्लामा आकस्मिक बाढ़ीको न्यून जोखिम लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना। स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
1: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 तीन वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले अख्तियारमा एक वर्षमा 33,000 भन्दा धेरै उजुरी पालिकासँग सम्बन्धित धेरै घुस लिएको आरोपमा सिंचाई डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ। भारतबाट आयात रोकिएपछि चितवनका किसानले केराको उचित भाउ पाउन थाले लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। बुद्ध एयरले नयाँ सिरिजको एटीआर 72-600 विमान भित्री आएको छ। कम्पनीले आवश्यक प्रक्रिया पूरा गरी अर्को महिनादेखि उडान गरिने विज्ञप्ति मार्फत जनाएको छ। कल साइन 9NAOS विमान फ्रान्सको तुलुसबाट ल्याएको हो। यो एटीआर 72-600 विमानमा उडान प्रणाली, एभियोनिक्स, पूर्ण ग्लास ककपिट, आधुनिक नेभिएसन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट र उन्नत सुरक्षा प्रणाली रहेको जनाइएको छ। यो सिरिजका विमानलाई कम इन्धन खपत र वातावरण मैत्री मानिन्छ। काठमाडौँ र भैरहवा विमानस्थलमा झण्डै 900 मिटर भिजिबिलिटीमा पनि विमानलाई सुरक्षित रूपमा अवतरण गराउन सकिन्छ। बुद्ध एयरसँग अहिले एउटा एटीआर 42-320, 15 एटीआर 72-500 र एउटा एटीआर 72-600 विमान छन्। आज 9 जिल्लामा आकस्मिक बाढ़ीको न्यून जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले बिहान निकालेको बुलेटिन अनुसार बागमती र गण्डकीका थोरै ठाउँका ससाना नदीमा बाढ़ीको सामान्य जोखिम छ। काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक र रसुवा, गोरखा, लमजुङ, तनहु र आसपासका जिल्ला भई बहने ससाना नदीमा आकस्मिक बाढ़ीको न्यून सम्भावना रहेको महाशाखाले जनाएको छ। आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ। त्यस्तै काठमाडौँ उपत्यकामा पनि दिउँसो पछि मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अब विदेशको खबर। युक्रेनको राजधानी किएव नजिक रूसबाट क्षेप्यास्त्र आक्रमण भएको छ। रक्षा उद्योगसँग सम्बन्धित कार्यक्रम भइरहेको ठाउँमा रूसी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण भएको र आक्रमणमा परि कम्तीमा 10 जनाको ज्यान गएको तथा 100 जना घाइते भएका युक्रेनी अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ। आक्रमण किएवको केन्द्रबाट झण्डै 20-30 किलोमिटर टाढा बुचा जिल्ला स्थित निजी सैन्य प्रशिक्षण केन्द्रमा भएको हो। कार्यक्रमको सुरक्षा व्यवस्था पर्याप्त थियो वा थिएन भन्ने विषयमा पनि छुट्टै अनुसन्धान भइरहेको खबरमा उल्लेख छ। तर यो घटना सम्बन्धी समाचार सम्प्रेषणमा युक्रेनी सरकारले अस्थायी प्रतिबन्ध लगाएको छ। अब खेल खबर। जर्मनीको राष्ट्रिय टोलीको प्रशिक्षकमा योर्गान क्लोप नियुक्त भएका छन्। लिभरपुलका पूर्व प्रशिक्षक रहेका क्लोप सन् 2030 सम्मका लागि जर्मनी फुटबल संघसँग अनुबन्ध भएका हुन्। यसअघिका प्रशिक्षक जुलियन नागेलसनले हालैको विश्वकपमा जर्मनीको खराब प्रदर्शनपछि पद छाडेका थिए। प्रतियोगिताको अन्तिम 16मा पनि पुग्न असफल भएको थियो। जर्मनीले विगतमा 4 पटक उपाधि जितेपछि पछिल्ला संस्करणमा समूह चरणबाट अघि बढ़न सकेन। यो विश्वकपमा पाराग्वे सँग पराजित भए लगत्तै जुलियनले पद छाडेका थिए। जर्मनी आउँदो सेप्टेम्बरको अन्त्यदेखि अक्टोबरको शुरूआतसम्म नेदरल्याण्ड्स, ग्रीस र सर्बिया जस्ता टोलीसँग प्रतिस्पर्धा गर्ने तयारीमा छ। क्लोपमाथि जर्मनीलाई पुनः विश्व फुटबलको शीर्ष स्तरमा फर्काउने ठूलो दबाव रहनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। अख्तियारमा एक वर्षमा 33,000 भन्दा धेरै उजुरी पालिकासँग सम्बन्धित धेरै घुस लिएको आरोपमा सिंचाई डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ। भारतबाट आयात रोकिएपछि चितवनका किसानले केराको उचित भाव पाउन थाले। बारीबाटै काँचो प्रतिकोसा 6 रूपियाँसम्ममा बिक्री। स्मार्टफोनको प्रयोगसँगै आयात बढ़दो। बितेको आर्थिक वर्षमा झण्डै 49 अर्ब रूपियाँ बराबरको स्मार्टफोन भित्रियो। युक्रेनको किएव क्षेत्रमा रूसबाट क्षेप्यास्त्र आक्रमण, 10 जनाको ज्यान गयो, 100 जना घाइते। र जर्मनीको राष्ट्रिय टोलीको जिम्मेवारी योर्गान क्लोपलाई। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: लौ आयो है क्वालिटीमा नम्बर 1 दाममा सबैभन्दा कम
2: ओ प्रकाश

0: सस्तोमै पोषक दाना पाउन रामे छपको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आज सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
4: सम्पर्क नम्बर 0845410043 9863023422।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
7: के तपाईँ वा तपाईँले चिनेको कोही लैङ्गिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
7: यहाँ हिंसा प्रभावित महिला, बाल बालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
7: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
7: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
7: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 9765203484 वा 9844410040। इमेल dhramechap@gmail.com।
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
8: तन्ने पैसो कमाइएला भनेर 100 एकडा 36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
9: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हो नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
8: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
10: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाऊ।
11: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
12: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली। सम्पर्क नम्बर 0845403998 0845403998।
11: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेकास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
12: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।

हजुरको आवाज हजुरको साथी हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम सुने सौगातको साथमा उपस्थित भइसकेको छु म कार्यक्रम प्रस्तुत सम्झना गर्की भने प्रविधि संयोजनबाट साथी रहेको छ श्री राज महत साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्र नेपाली पात्र फेसबुक पेज र तामाकोस एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम निमित सुन्दै आइराख्नु भएको छ हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि सही क्रम जारी रहेको छ। आज शनिबारको अवसाय के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ निमित कार्यक्रम सुन्नुहुने श्रोता मुनालाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु आजको अवसायमा तपाईँको रोजाईको गीत बज्नेछ। तपाईँलाई मनपर्ने चलचित्र गीत रोजाईमा पार्न सक्नुहुनेछ। तपाईँको लागि 048-40-40-26 को माध्यम खुल्ला रहेको छ। त्यो नम्बरमा डायल गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ र कार्यक्रम अवधिभर तपाईँको रोजाईको गीत बज्नेछ। यो मध्याह समय छ, तपाईँ आफ्नै काममा व्यस्त हुनुहुन्छ होला। व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ। जो साथीहरूको फुर्सदिलो समय छ उहाँ साथीहरूले कार्यक्रममा आएर आफ्नो साथीसँगलाई पनि छोटो मिठोमा सम्झना सहित आफूलाई मनपर्ने गीत पनि रोजाईमा पार्नुहोला भन्दै यति बेला हामी कार्यक्रमको शुरूआती तर्फ लाग्छौ। एउटा मिठो गीतबाट त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीत फूल बागमा एकदमै मिठो गीत रहेको थियो, फर्की बस्ने चलचित्रको गीत। सो गीत हामीले राखेर कार्यक्रम कसरी शुरूआत गरिसकेका छौँ भने पालो तपाईँको लागि आज तपाईँको रचाईको गीत बज्नेछौँ। तपाईँले 0840404026 फोन गरेर आउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्ते। नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? समीर भन्नुभयो? समीर भन्नुभयो? के छ समीरजीको खबर?
1: मेरो लगातार राम्रो छ, रमाइलो छ, सब ठिक छ, घाम लागिरहेको छ, अनि दिदीहरू राम्रो छापतिर के छ?
0: मलाई त हाम्रो राम्रो छापतिर पनि एकदम ठिक छ, राम्रो छ खबरहरू, घाम लागिरहेको सम्बन्ध भन्दा यस्तै छ भन्नुपर्छ है त। खासै त्यस्तो नयाँ नौलो खबरहरू चाहिँ पक्कै पनि छैन, भयो भने हाम्रो समीरजीलाई अवश्य पनि जानकारी गराउनेछौ। अनि हजुरकोतिर सुनाउनुहोस्, के छ हजुरको खबर, के छ, कता हुनुहुन्छ, सुनाउनुहोस् न।
1: म अहिले सिन्धुलीतिरै छु भन्नुपर्छ दिदी। मेरो लगातारको खबर पनि सब ठिकठाक छ, कुदो रोप्ने समय भएको छैन, बिस्तारै हुन्छ भन्नुपर्छ है।
0: ठिक छ, कुदो रोप्ने समय भएको छ भन्नुभयो कि अब बाँकी नै छ भन्नुभयो?
1: कोदो रोप्न बाँकी नै छ, धान त रोपिसक्यो।
0: ठिक छ, अनि कार्यक्रम कतिको सुन्नुहुन्छ त?
1: हजुर, कार्यक्रम अब सहिले झारेसम्म सुन्ने पनि गर्छु, फोन ट्राई गर्छु, फोन कुनै बेला लाग्दैन, कुनै बेला लाग्छ।
0: देखिन्छ अब कहिले काहीँ त्यस्तै हुन्छ, र आज चाहिँ फोन लागिसकेको छ, कुराकानी पनि भइसकेको छ, र आज चाहिँ के गर्नुपर्छ भन्ने कुरा तपाईँलाई थाहा छ नि है?
1: हजुर थाहा छ।
0: ठिक छ, हामी कार्यक्रमतर्फै लागौँ। आज कुन गीत सुन्न मन छ?
1: मलाई चाहिँ झमक बहादुर
0: कलको पानी भन्नुभयो कि सालको पानी भन्नुभयो?
1: कलको पानी रक्सी गनायो,
0: कलको पानी रक्सी गनायो है।
1: हजुर
0: ठिक छ, हामी राख्छौ। हजुरले आफ्नो आफन्तजन साथी सङ्गीलाई सम्झना राख्नुहोस् है त।
1: हुन्छ, फर्स्ट अफ अल त स्विट भोइसमा प्रोग्राम चलाउनु हुन्छ दिदी हजुरको लागि, प्राविधिकमा रहनुहुने दिदीको लागि, र साथी रामे सबतिर हुनुहुन्छ ताई, विष्णु परिवारको लागि, मन्जु परिवारको लागि, छोरी मुनिसा परिवारको लागि, क्वाल्टरतिर रहेर सुन्दैछ होला बुने जेनिसा परिवार लागि, र दिनिसा परिवारको लागि, भाकी मनिषा अनिसाको लागि, र मलाई चिन्ने नचिन्ने सम्पूर्णको लागि भन्दैछु दिदी। ओके बाबाई।
0: हवस् त, नमस्कार। हुनुहुन्थ्यो समीरजी, उहाँलाई पनि विशेष धन्यवाद, एकदमै मिठो गीत रोजिया पारिसक्नु भएको छ। आज चाहिँ वान गर्नुहोस् वान गीत रहेको छ, हामी यसो गीत कार्यक्रममा राख्छौ, त्यसपछि अर्को साथीको रोजाईको गीत लिएर आउने नै छौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

हा उस्त नमस्कार हुनुहुन्थ्यो समीरजी, उहाँले पनि विशेष धन्यवाद, एकदमै मिठो गीत रोजिया पारिसक्नु भएको छ। आज चाहिँ उहाँको स्वर्ण गीत रहेको छ, हामी यसो गीत कार्यक्रममा राख्छौँ।

0: हाम्रो रोजाईको भन्नुभयो। हेलो करिश्मा, ल ठिक छ, अब हजुरले रोजाईमा पार्नु भएन भने अर्को साथीले रोजाईमा पार्नुहुन्छ, हामी अर्को साथीको रोजाईको गीत राख्ने नै छौँ र तपाईँले साथी सिङ्गलाई सम्झनुहोस् है त।
1: फर्स्ट अफ अल त दिदीहरूको लागि, सिङ्गिङ सलमा र अनलाइन दिदीको लागि र मेरो घर फ्यामिली भन्नु पर्दा है सिङ्गलै हुनुहुन्छ मम्मी ड्याडी दिदीहरूको लागि र साथी हुनुहुन्छ अस्मिता, मनिषा, एलिसा, समिता, सुजानको लागि भन्दैछु तिनको बाबा।
0: हवस् नमस्कार, उहाँ हुनुहुन्थ्यो सरिस्मा तामाङजी हुनुहुन्थ्यो, उहाँले चाहिँ तपाईँको रोजाईको गीत राखिदिनुहोस् भन्दै हुनुहुन्थ्यो। आज तपाईँहरूको रोजाईको गीत राख्नुपर्ने हुन्छ र हाम्रो सोनाजीले चाहिँ कमेन्ट मार्फत गीत रोजाईमा पार्नुभएको छ, उहाँको रोजाईको गीत राख्नेछौ। नारायणको घाटेमा भन्ने कति चाँडै माया बस्यो एकै नजरमा भन्ने गीत चाहिँ राखिदिनुहोस् न भन्नुभएको छ, नारायण घाटेमा भन्ने गीत। सो गीत हामी कार्यक्रम राख्छौँ, हाम्रो सोनाजीले रोजाईमा पार्नुभएको छ, यदि कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँको रोजाईको गीत बज्नेछ पनि भन्न चाहन्छु। र 0440 40 00 26 को माध्यम भएर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। यो समय तपाईँको आलिउराली भन्ज्याङ चौतारी मेलापात खास तौर गरिराख्नु भएको छ होला, कतिपय अब कार्यक्रम आउने बेला भयो भनेर कार्यक्रम सुन्ने तर्खर पनि गरिराख्नु भएको छ होला। तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ रिस्त मस्त रहेर हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ। तपाईँले पुर्याउनुभएका सन्देशहरू पनि हामी अन्तिममा वाचन गर्नेछौ, तपाईँले कमेन्टहरू पनि गर्दै गर्नुहोला। यति बेला भने हाम्रो सोनाजीले रोजाईमा पार्नुभएको छ कमेन्ट मार्फत स्वगीता कार्यक्रममा राख्छौ, त्यसपछि हामी फेरि अर्को साथीको रोजाईको गीत लिएर आउने नै छौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम एकदमै मिठो गीत राख्यो हाम्रो सोनाजीले कमेन्ट मार्फत चाहिँ स्वर्गीत राखिदिनु भनेर भन्नुभएको थियो। स्वर्गीत बचिसकेको छ नारायण घाटैमा कति चढे माया बसे एकै रातैमा भन्ने देवदूत चलचित्र गीत रहेको थियो। यसमा अभिनय रमेश सुब्रेती विपना थापा अनि धेरै साथीहरूको अभिनय रहेको छ। स्वर्गीत हामीले राखिसकेका छौं। यस्तै मिठा रमाइला चलचित्र गीत तपाईँलाई पनि सुन्नु मन छ, साथीहरूलाई पनि सुनाउनु मन छ भने तपाईँले सहभागिता जनाउनुहोस् र साथै तपाईँले आफ्नो आफन्तजन साथी संगीलाई पनि सम्झना सन्देश राख्न सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु भन्दै थिए हुनुहुन्न भन्दै हुनुहुन्छ, जो साथी हुनुहुन्छ तपाईँ फुर्सदिलो हुनुहुन्छ भने कार्यक्रममा सहभागिता जनाउनुहोस्। आज तपाईँको रुचाएको गीत बस्नेछ, कतिपय साथीहरूले हाम्रो रुचाएको गीत पनि राखिदिनुहोस् भन्ने खालको हुन्छ होइन। अब एकजना साथीले चाहिँ मार्फत रुचाएको गीतमा दुईजना साथी हामी अन्य व्यवसायमा सम्झना दिनेछौँ र आज चाहिँ एकजना साथीले रोज्नु भएको गीत हामी यसो राख्नेछौँ तत्कालै। र सोना कन्दुङमाजी हुनुहुन्छ, सेवाहरू नमस्कार आज सम्झना शेष हजुर, म सोना कन्दुङमा पूर्वाञ्चलबाट कार्यक्रम सुन्दैछु हेर्दैछु यो बेला, मिठो माया सम्झना छ भन्दैनु छ। टिकाराम सुनवार, लेखक बान्तव राई, दिनेश सेवान, सुनिता भण्डारी, भीम भण्डारी, अप्सरा खड्का, अप्सरा बस्नेत, अप्सरा थापा, तारा श्रेष्ठ, राधिका कार्की, लक्ष्मी वर्मा, तनुगज मेरो, सरस्वती खत्री, हिरा बहादुर लकाई, लीलाराज काम्बाङ, अन्जान तुलुङ, पवित्र तामाङ, अनिता आर्यल, सम्झना सुनवार, विनिता गिरी, विनिता राई, मनिषा छेत्री, सनिसा लामा, बिना मगर, सृजना सापकोटा, सुनिता बेगा, सृजना योङहाङ, दिया लिम्बु, दिया राई, सुसन थामी, श्रीराज मत, दीपक तामाङ, मनसुन तामाङ, रूपा चौधरी, सुविता थारू, रिमा साई, सम्झना नेवा खड्गी, उर्मिला दियाली, लालमाया थापा, मेनुका श्रेष्ठ, लक्ष्मी आले मगर, रन्जु मगर, केशव सेन्चुरी, सन्तोष यमिन छेत्री, क्रिस डुङ्गाना, हिम्मत खड्की, त्यसै गरी युक्त प्रसाद श्रेष्ठ, रविन्द्र दाहाल, घायल अभिरम बाने, देवेन किशोर, रञ्जान, समीर स्वर्गी, किरात, आर्य जीवन, चामलिङ राई, बिलिया स्वामी, मिना घिसिङ, रत्न शमशेर थापा, सुनिता हिङमे कुलुङ, सबै सबैलाई भन्नुभएको छ सोनाजीलाई पनि विशेष धन्यवाद। त्यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार।
1: हेलो दिदी, नमस्ते नमस्कार।
0: नमस्ते नमस्कार हजुर, कहाँ देखेको बोल्दै हुनुहुन्छ?
1: म ओखलढुङ्गाबाट मुस्कान तामाङ दिदी हजुर।
0: मुस्कान तामाङ बोल्नुभयो, यो नाम त मैले पहिलोचोटि सुने कि क्या हो?
1: होला दिदी हजुर।
0: के छ नि हाम्रो मुस्कानजी, कता हराउनु भएको थियो?
1: म त यस्तै घरयाकी काम, स्कुल जाने काम त्यस्तैतिर बिजी थियो।
0: ला अहिले चाहिँ स्कुल बिदा छ, त्यही भएर चाहिँ आज सहभागिता जनाउनु भयो। के छ नि, कतिमा पढ्नुहुन्छ?
1: नाइनमा
0: पढ्दै हुनुहुन्छ है। अब स्कुल कहिलेदेखि खुल्छ त?
1: अब 18 गतेबाट खुल्छ हजुर।
0: 18 गतेबाट
1: हजुर।
0: त्यसो भए राम्रोसँग पढाइ गर्नुहोला, पढाइमा ध्यान दिनुहोला, यसरी अब समय मिल्दाखेरि चाहिँ हामीलाई पनि सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। कार्यक्रम चाहिँ कतिको सुन्नु गर्नुहुन्थ्यो?
1: मैले पहिले शनिबार चाहिँ सुन्थे एकदमै भन्नुपर्छ।
0: शनिबार चाहिँ एकदमै सुन्नुहुन्थ्यो है?
1: हजुर, फोन पनि प्रेस गरेको, फोन त कहीँ लाग्दैन थियो त्यही भएर।
0: ल ठिक छ, अब कहिले काहीँ त्यस्तै हुन्छ, धेरै साथीहरूले प्रेस पनि गरिराख्नुहुन्छ अनि कहिले काहीँ चाहिँ नेटवर्कको समस्याले गर्दाखेरि पनि अब फोन लाग्दैन, त्यो भएको कारणले गर्दाखेरि नलागेको होला, प्रेस चाहिँ गर्न नछाड्नु होला है त। ल त्यसो भए आज कार्यक्रम सुन्दै हुनुहुन्छ भनिसकेपछि त कार्यक्रमको बारेमा पनि जानकारी छ है? ल हामी कार्यक्रमतर्फै लाग्छौँ, आज कुन गीत सुन्न मन छ?
1: मै झुटो तिमी सही थियो है भन्ने बताइदिनु न है।
0: मै झुटो तिमी सही थियो भन्ने चलचित्र गीत हो है?
1: हजुर।
0: ल ठिक छ, कुन मुभी हो थाहा छ? त्यो मुभी सम त होइन होला जस्तो लाग्छ मलाई त। मै झुटो भन्ने त एउटा पप गीत छ होइन, उर्गेने दुङको आवाजमा रहेको, अरू को छ मुभी सङ चाहिँ रोजाइमा पार्नुहुन्छ। तपाईँले कतिको हेर्नुहुन्छ मुभीहरू? ठ्याक्कै तपाईँले हेर्नुभएको चलचित्रको गीत कुन चाहिँ याद छ भन्नुहोस् न। त्यति साह्रो छैन, तपाईँले रोजाइमा पार्नुभएको मै झुटो हो भने चाहिँ उर्गेन दुङको यो पप गीतभित्र पर्छ है र। ल कुन गीत अरू
1: थाहा
0: छ? बिर्सिनु भयो, हामी अर्को साथीलाई रोजाइमा पार्न लगाउँछौँ, हजुरले चाहिँ अब साथीसँगलाई सम्झनुहोस् न है। अर्को बसाइमा चाहिँ एकदमै मुभीहरू हेर्नुहोस् होइन, चलचित्र गीतहरू पनि कुन कुन पर्छ त्यो पनि सुन्दै गर्नुहोस् है त।
1: ला,
0: साथी सिङ्गलै सम्झनुहोस्।
1: फर्स्ट अफ अल त दिदी हजुरको लागि, टेक्निसलमा रहनुहुने दिदीको लागि र मेरो घर फ्यामिलीबाट यहीँ सुन्दै हुनुहुन्छ मम्मी ड्याडीको लागि र भर्खरै फोन गर्नुभएको थियो मेरो दिदी सरिस्मा तामाङको लागि भन्दैछु। तिन्छु, नमस्ते बाबा।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो मुस्कान तामाङजी हुनुहुन्थ्यो, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। उहाँले गीत रचाइमा पार्नु भएको छैन, कोही साथी कार्यक्रममा सहभागिता जनाएर आफूलाई मनपर्ने गीत रचाइमा पार्न सक्नुहुनेछ। आउनुहोला शून्य 40 40 40 26 को माध्यम भएर। संगीता लामा संगीतजी हुनुहुन्छ, गुड आफ्टरनून, नमस्ते नमस्कार दिदी, म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। सुजन ढुङ्गेलजी हुनुहुन्छ, हेलो हजुर नमस्कार, है आइम सुजन ढुङ्गेल, केटिएमबाट चाहिँ प्रोग्राम सुन्दैछु अब बस्नेसँग अल फ्रेन्डको लागि भन्दै हुनुहुन्छ। उहाँ चाहिँ काठमाडौँदेखि कार्यक्रम सुन्दैछ, अब बस्ने गीत सम्पूर्णको लागि भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। र यति बेला अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार।
2: हेलो दिदी, नमस्ते।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: सिन्धुलीबाट रिता परियार।
0: रिता परियार हाम्रो सिन्धुलीदेखि?
2: हजुर।
0: के छ रिताजी हजुरको खबर?
2: मेरो खबर एकदम ठिक छ भन्नुपर्छ हजुर।
0: मेरो पनि खबर एकदम ठिक छ। हाम्रो रिताजीको खबर ठिक भएपछि हाम्रो बेठिक हुने त चान्स नै छैन नि। हो नि, अनि आजकल केमा व्यस्त हुनुहुन्छ?
2: आज भोलि रोप्नुमा भन्नुपर्छ है।
0: रोपाईमा हुनुहुन्छ?
2: हजुर।
0: ल, अनि धान रोपिसक्यो होला? धान नै बाँकी, रोप्नै बाँकी हो कि अन्य कोदोहरू रोप्ने चाहिँ बाँकी छ?
2: कोदो रोप्न बाँकी छ, धानहरू रोपिसक्यो भन्नुपर्छ।
0: धानहरू रोपिसक्नु भयो, कोदो रोप्न बाँकी छ, ठिकै छ। अब यता मलाई लिन आउनुहोस् न, म पनि साथी लगिदिन्छु।
2: ए हस् हुन्छ।
0: ल, मलाई चाहिँ लिन आउनुपर्छ, मैले फेरि नचिनौँला होइन। अब हाम्रो रिताजीको घर कता हो भनेर खोज्दै खोज्दै दिन बित्न सक्छ, त्यो भएर चाहिँ यसो यतै रामेश साथी रहनुहोस् हजुरको रेडियोसम्म, त्यसपछि म पनि पछि पछि हजुरको लागेर चाहिँ जानेछु है। ल, ठिक छ, आउनु है, म पर्खाइमा बसिराख्छु। अरू सुनाउनुहोस् नयाँ नौलो खबर के छ?
2: अरू नयाँ नौलो सबै ठिक छ भन्नुपर्छ।
0: सबै ठिक छ है।
2: हजुर।
0: कार्यक्रम सुन्दै हुनुहुन्छ यो बेला?
2: सुनिरहेको छु।
0: सुनिराख्नु भएको छ, आज के गर्नुपर्छ भन्ने जानकारी पनि छ?
2: हजुर।
0: आज चलचित्र गीत रोजाइमा पार्नुपर्ने हुन्छ, हजुरले चलचित्र गीत रोजाइमा पार्नुहोस् अनि आफ्नो आफन्तजन साथीसँगले पनि सम्झना राख्नु पर्ने हुन्छ है त।
2: मलाई फुलै फुलको फरिया फेर भन्ने राख्नु है।
0: फुलै फुलको फरिया फेर भन्ने गीत चाहिँ सुन्नुहुन्छ?
2: हजुर।
0: ल, ठिक छ, हामी कार्यक्रममा राख्छौ, हजुरले आफन्तजन अनि साथीसँगले सम्झनुहोस् है त।
2: ए हस् हुन्छ। फर्स्टमाको लागि भन्न चाहन्छु, टेक्निसनमाको हुनुहुन्छ उहाँको लागि, मेरो छोरालाई धेरै माया छ भन्न चाहन्छु, घर फ्यामिली सम्पूर्णको लागि भन्दैछु कि।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो हाम्रो रिता परियारजी हुनुहुन्थ्यो, उहाँले एकदमै मिठो गीत पनि रोजाइमा पारिसक्नु भएको छ। अब चाहिँ हामी फोन मार्फत पनि कुराकानी नगरौं जस्तो लाग्यो, उहाँको रोजाइको गीत पनि राख्नुपर्ने हुन्छ र साथमा तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि भाषण गर्नुपर्ने हुन्छ। र आजको बसाईमा चाहिँ हामीले यति साथीसँग मात्रै कुराकानी गर्न सफल भयो, अनि बसाईमा फेरि अर्को बसाईमा तपाईँको रोजाइको गीत पनि हामीले राख्ने समय आउँछ, त्यसमा सहभागिता जनाउनुलाई योभन्दा पछिको समयमा पनि सहभागिता जनाउन सक्नुहुनेछ, अरू कार्यक्रमहरू पनि आउँछ। र यति बेला तपाईँले पठाउनुभएका सन्देशहरूलाई भाषण गर्नेतर्फ लाग्छु। हुनुहुन्छ हाम्रो शान्ति बिसिरी हुनुहुन्छ, मिस यु अल इट्समे शान्ति बिसिरी फ्रम रोल्पाबाट भन्नुहुन्छ, रोल्पादेखि सम्झना सन्देश राख्नु भएको छ। हाम्रो शान्तिजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी भावना मगरजी हुनुहुन्छ, गुड आफ्टरनुन सिस, म पनि सुन्दैछु है इन्डियाबाट, मिस यु अल भन्नुभएको छ, इन्डियादेखि सुन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। र त्यसै गरी मिलन घायल मोटुजी हुनुहुन्छ, गुड आफ्टरनुन सिस्टर, अपकमिङ सङ डेडिकेट अल फ्रेन्डको लागि दोहा कतारबाट भन्नुहुन्छ, सात समुद्र पारी दोहा कतारबाट चाहिँ हाम्रो मिलन घायल मोटुजीले पनि सम्झना सन्देश राख्नु भएको छ। सिम्पल इच्छा थामीजी हुनुहुन्छ, नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, नमस्ते नमस्कार हजुरलाई पनि। र त्यसै गरी पुरी अमृताजी हुनुहुन्छ, गुड आफ्टरनुन दी, म यता मन्थले नौ पुराना गाउँ सिमले घर भइहाल्छ दुबईबाट प्रोग्राम सुन्दैछु, अब बस्नेसँग दी हजुरको लागि, मामु बाबाको लागि, बुनु आयुषा पुरी, अञ्चिता पुरी, छोरी दृक्षा फुरीलाई पनि भन्दै छुटिन चाहन्छु। नमस्ते भन्नुभएको छ। हाम्रो अमृताजीलाई पनि विशेष धन्यवाद। सात समुद्र पारीदेखि नै उहाँले सम्झना गर्नुभएको छ आफन्तजन घर परिवारलाई पनि। र त्यसै गरी सौरभ केसीजी हुनुहुन्छ, हेलो सिस, गुड आफ्टरनून, म बागसर नगरपालिका आठको मान्छे, आज चाहिँ भारतको गुजरातदेखि चाहिँ कार्यक्रम सुन्दैछु। मेरो घरमा हुनुहुने श्रीमती छोराको लागि पनि धेरै धेरै सम्झना छ भनिदिनुहुन्छ। उहाँ पनि भारतदेखि चाहिँ कार्यक्रम सुन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ सिम्पल इच्छा थामीजी हुनुहुन्छ, उहाँले अर्को एसएमएस पनि पठाउनु भएको छ। साथी आशा विश्वकर्मालाई चाहिँ जन्मदिनको लाखौं लाख शुभकामना माया भन्न चाहन्छु भन्नुभएको छ। हाम्रो आशाजीलाई पनि जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ हाम्रो तर्फबाट पनि। हाम्रो प्यारी मान्छेलाई कहाँ हुनुहुन्छ हजुरलाई चाहिँ धेरै धेरै जन्मदिनको धेरै शुभकामना छ है आशाजी। र त्यसै गरी हुनुहुन्छ सरिका छेत्रीजी हुनुहुन्छ, गुड आफ्टरनून, मिस यू अल भन्नुभएको छ। हाम्रो सरिकाजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी इन्दिरा भुजेलजी हुनुहुन्छ, नमस्ते दी, गुड आफ्टरनून, म पनि सुन्दैछु है सिन्धुली ग्वालटारबाट, इन्दिरा भुजेल हो, मिस यू अल भन्नुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी पण्डित गर्नकार कलौनीजी हुनुहुन्छ, नमस्ते, आरजे धेरै दिनपछि सुन्दैछु है भन्नुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ आशा विश्वकर्माजी हुनुहुन्छ, सिम्पल इच्छा थामीलाई चाहिँ थ्याङ्क यू सो मच भन्नुभएको छ। आशाजीलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी हुनुहुन्छ हिरा बहादुर लकाईजी हुनुहुन्छ, नमस्ते शिष भन्नुभएको छ, नमस्ते नमस्कार है हिराजी हजुरलाई पनि। र त्यसै गरी मिडिया प्रेमी राय निसाजी हुनुहुन्छ, मिस यू अल भन्नुभएको छ, उहाँले पनि सम्पूर्ण साथीलाई चाहिँ एकमुष्टमा सम्झना गर्नुभएको छ। र त्यसै गरी गोविन्द बाम हुनुहुन्छ, हेलो दिदी नमस्ते, म पनि हेर्दै सुन्दैछु है भन्नुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी हुनुहुन्छ हाम्रो अधुरो अर्जुनजी हुनुहुन्छ, हेलो दिदी दर्शन नमस्ते, म पनि कार्यक्रम सुन्दैछु यता पास्तर घर भइहाल चाहिँ सात समुद्र पारेको देश साउदी अरबियाबाट चाहिँ सुन्दैछु, सबैलाई मिठो माया सम्झना छ भनिदिनुहुन्छ। अर्जुनजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छ। लगभग अब तपाईँले पठाउनुभएका सन्देशहरू पनि वाचन गरिसकेको छु, हामी पनि छुट्टिने समय भइसकेको छ। र कार्यक्रममा एकदमै मिठो गीत पनि हाम्रो साथीले रोजाइमा पार्नुभएको छ रिताजीले, सो गीत पनि राख्नुपर्ने हुन्छ। र यतिन्जेलसम्म तपाईँले कार्यक्रममा सहभागिता जनाउनुहुने सम्पूर्ण साथीहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। जो साथीले प्रयास गर्नुभयो फोन लागेन मन नदुखाउनुहोला, अन्य बसाइमा पक्कै पनि लाग्नेछ, प्रयास गर्न चाहिँ नछाड्नुहोला पनि भन्न चाहन्छु। र जो जतिले जहाँबाट जुन जुन माध्यमबाट कार्यक्रम सुनेर साथ दिनुभयो, कार्यक्रममा सहभागिता जनाउनुभयो, सामाजिक सञ्जाल फेसबुक पेजबाट आफ्ना आफन्तजन साथीसँगलाई सम्झना पठाउनुभयो र सुनेर साथ दिनुभयो, सम्पूर्णलाई एकमुष्टमा धन्यवाद व्यक्त गर्दछु। र कार्यक्रममा अवधिभर बजेका मिठा र माइला चलचित्र गीतका सर्जक स्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु। र प्रविधि समितिबाट तीनजनासम्म मलाई साथ सपोर्ट दिनुभयो श्रीराज महतलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै, अन्तिममा हाम्रो रिताजीले रोजाइमा पार्नुभएको गीत छ, एकदमै मिठो गीत छ, तिमी फुलै फूलको फरिया फेर भन्ने खालको एउटा मिठो गीत रहेको छ। सो गीत हामी कार्यक्रममा राख्दै आजको बसाई सिने सौगातबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्की पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगा
1: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
2: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइन। अब यो सबै रोगको उपचार यही हुँदैन अनि सहर नगएर के गर्नु?
1: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
2: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
1: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने HbA1c जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
2: सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
3: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने IUCD र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
1: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
4: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
5: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 048-40-0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 16-60-48-54-114 सम्पर्क गर्नुहोस्।
4: जिल्ला अस्पताल रामेछाप।
0: अहिले दिउँसोको 1 बजे हजुरको रेडियो 102.1 मेगा।
6: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
5: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण, बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
6: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
5: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
6: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
5: राष्ट्रिय परिचय पत्र नम्बर,
6: 1 प्रति पासपोर्ट साइजको फोटो,
5: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
6: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
5: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
6: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात
5: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
6: पुनश सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
5: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
7: बजाज एक्सचेन्ज मेला, पुरानो बाइक सँग नयाँ बाइक काट्ने मेला।
8: स्टार अटो हब प्राली र घरना अटो हब प्रालीको समन्वय र एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टर मन्थली एक रामेछाप बस पार्कको सहकार्यमा तपाईँको सहर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो पट्टिको भवनमा रहेको एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टरमा साउन 3 गतेदेखि 8 गतेसम्म एक्सचेन्ज मेला।
7: न्यू खोज्नेलाई झ्याम्मै बजाजले दिन्छ एक्सचेन्ज मेलामा
8: झ्याम्मै हाई भ्यालुएसन, झ्याम्मै क्यास डिस्काउन्ट, अन द स्पोर्ट फाइनान्सको सुविधा, 0% ब्याज दर,
7: निशुल्क हेलमेट र आवा 2083-84 ट्र्याक पनि कम्पनीले तिरिदिनेछ। थप जानकारीको लागि 9802-038-05 र 9806-84-83।
8: एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो साइड।

0: होइन होइन, त्यहाँ तल एउटा साथी बिरामी परेछ कि, अनि इमर्जेन्सी हस्पिटल लानु पर्ने भएकोले हामी हिँड्यौँ है। भाइ आइहाल्छौँ हामी
1: त्यहाँ, सोनारी चाहिँ जाने होइन।

0: रुको रेडियो 102.1 मेगाहर्ट्ज।
1: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
2: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
2: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट
2: सजिलो मासिक किस्ता सुविधा
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
3: आवश्यक कागजातहरू
2: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255 0845410106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्

0: बेसी को ठुलो खान्छु मलाया पसो सबै सबै खाटिएर ससुराली जान्छन् महिना दिन बसिकन ज्वाइँ मेजबान खान्छन्
1: खान्छन् त अनि

तेरा गाना बजा दे।

0: हजुरको रेडियो 102.1 मेगा
1: तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ
2: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
1: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
2: सम्पर्क नम्बर 0845410043 98630423422
3: यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
1: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कूल कलेज का ड्रेस अफिस का ड्रेस भनेकै समय में सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा शर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
3: हो र कहाँ अनि सम्पर्क नम्बर
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क तीन कन्या जाने बाटो सिन्धुली
3: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
1: कहाँबाट हुनु नि हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भयो धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
3: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 98 45 85 73 65 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछाप
4: डस्ना बनाएको एक वर्ष नि भएको छैन साह्रै ढाड दुखाएर हैरान पार्यो सिरक पनि उस्तै छ यता पोका उता पोका डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो हैरान भए म त
5: के गर्नु त बुढी उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई
6: हजुर विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ
4: प्रोप्राइटर ओम बहादुर पुलामी मगर मनिका पुलामी मगर सम्पर्क नम्बर 98 69 22 45 44
6: 98 40 37 78 93 ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली

0: पनि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
1: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका, एक नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 0954-0141-575, 0941-96-0669, 0964-1417-88।
0: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
1: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
2: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
3: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
5: सम्पर्क नम्बर 0475946668, 0996962998।
4: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
0: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
7: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
0: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896910।

0: हजुरको रेडियो 102.1 मेगा।
1: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
2: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदै

स्वास्थ्य निर्णय गर्ने गराने सिमोते छ।

0: गलती भयो एक चोटी लाई नरिसा न पड्क्यौ माथि दे न पड्क्यौ
1: राम राम राम होइन अर्काको घर नदिने पछि मै पैसा माग्न भनेर आउने अनि अर्काकी स्वास्नीलाई चिमट्ने तिर्गीमा गति छाडा

बेला गए देखि मलाई यस्तै हुन्छ नानी झाँक्री देखाउँदा बन्को लाग्या भन्छ डाक्टरलाई देखाउँदा भिटामिन खा भन्छ मलाई चाहिँ छिट्टै अर्की स्वास्नी ल्याउने।

0: मुखिया बा आजदेखि म कहिले यस्तो गर्दिन, गरे भने बरु झुन्डिएरै मर्छु। लौ न मुखिया बा, कुरो मिलाइदिनु पर्यो।
1: ए त्यसो पो, कहाँ त्यति मात्र हो र मुखिया बा, यसले मेरी स्वानीलाई आँखा पनि झिम्क्याउँछ क्या।

0: ए खड्के भाइ नरिसा न है, एकचोटिलाई माफ त गरिदे न हौ। ए मुखिया भा, यो खड्केलाई सम्झाइदिनुहोस् न, आज उपान्त कहिले यस्तो गर्दिनँ क्या।
1: लु भइगयो त भइगयो। ए खड्के, अब यो धनी पनि जवानीमै स्वास्नी पहिला गएको मरो, अब एकचोटिलाई गल्ती गरेको भइगयो त भइगयो। लु माफ गरिदे, लु तैँले पनि अब मजाले मुनले माफ माग।
2: झुकिएर तेरी स्वास्नी चिमोटे छु खड्क्यो, गल्ती भयो एकचोटिलाई नरिसा न पड्क्यो, माफी दे न पड्क्यो।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटिस?
2: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
3: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
4: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-540-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
5: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
6: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
5: हुर्केकै गिरिराज चल्ला 150?
6: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
7: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
6: विराज, किसानको साथी।
7: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
6: प्रोप्राइटर जय मानन्दर, फोन 048-540-239, 048-540-533 र 98-540-40239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.in का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोस एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। अब खबरहरू विस्तारमा। राष्ट्रका लागि हप्ताको 2 घण्टा स्वयं सेवा भन्ने नाराका साथ 13 वर्ष अघिदेखि शुरू भएको बागमती सरसफाई महाअभियान 689 हप्तामा प्रवेश गरेको छ। महाअभियानको 689 हप्तामा आज सिनामंगल क्षेत्रको बागमती नदी किनारमा सफाई गरिएको छ। सो क्षेत्रको नदी किनारबाट नकुहिने फोहोर लगभग 3 मेट्रिक टन संकलन गरिएको अभियान कर्मी किशोर सिंह साईले जानकारी दिनुभएको छ। उहाँका अनुसार सफाईका क्रममा संकलन गरिएको नकुहिने फोहोर काठमाण्डु महानगरपालिका वातावरण विभाग टेकुको समन्वयमा व्यवस्थापन गरिएको छ। सफाईमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष डाक्टर आनन्द सिंह भाट, नदी संरक्षण स्वास्थ्यका अध्यक्ष मेघ आले, अधिकार सम्पन्न बागमती समितिका कर्मचारी, बागमती सफाई अभियान कर्मी लगायतको सहभागिता रहेको उहाँले बताउनु भएको छ। बुद्ध एयरले नयाँ सिरिजको एटीआर 72-600 विमान भित्राएको छ। कम्पनीले आवश्यक प्रक्रिया पूरा गरी अर्को महिनादेखि उडान गरिने विज्ञप्तिमा जनाएको छ। कर साइड 9 एओएस विमान फ्रान्सको तुलुसबाट ल्याएको हो। यो एटीआर 72-600 विमानमा उडान प्रणाली, एभियोनिक्स, पूर्ण क्लास ककपिट, आधुनिक नेभिगेशन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट र उन्नत सुरक्षा प्रणाली रहेको जनाएको छ। यो सिरिजका विमानलाई कम इन्धन खपत र वातावरण मैत्री मानिन्छ। काठमाडौँ र भैरहवा विमानस्थलमा झण्डै 900 मिटर भिजिबिलिटीमा पनि विमानलाई सुरक्षित रूपमा अवतरण गराउन सकिने जनाएको छ। धनगढ़ीमा अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उहाँलाई स्थिति प्रादेशिक अस्पताल लगिएको छ। डाक्टर केसीको रगतमा चिनीको मात्रा घटेर 50 पुगेको र रक्तचापमा पनि उतार चढ़ाव देखिएपछि डाक्टरको सल्लाहमा उहाँलाई अस्पताल लगिएको केसीका सहयोगी डाक्टर अमृत जयसले जानकारी दिनुभएको छ। उहाँका अनुसार केसीलाई मांसपेशी बाउडिने र हिडुल गर्न नहुने लगायतका समस्या आएको छ। डाक्टर केसी विरूद्ध स्थानीयवासीले भने विरोध प्रदर्शन गरिरहेका छन्। अनशन स्थलमै पुगेर उनीहरूले तत्काल अनशन तोड्नुपर्ने दवाब दिँदै नाराबाजी गरेका छन्। शहीद दशरथ चन्द्र स्वास्थ्य विज्ञान विद्यालय संचालनमा आउँदै लाग्दा डाक्टर केसीलाई प्रयोग गरेर स्वार्थ समूहले अवरोध सिर्जना गर्न खोजिएको स्थानीयहरूको आरोप छ। चिकित्सा शिक्षा स्वास्थ्य क्षेत्रको सुधारका लागि आवाज उठाउँदै आउनुभएका अभियन्ता डाक्टर केसीले सरकारले विगतका सम्झौता र आफ्ना मागहरूप्रति व्यवस्था गरेको भन्दै बिहिबारदेखि कैलालीको धनगढ़ीमा 24 सत्याग्रह शुरू गर्नुभएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा गएको आर्थिक वर्षमा भ्रष्टाचार सम्बन्धी सबैभन्दा धेरै उजुरी पालिकासँग सम्बन्धित परेका छन्। आर्थिक वर्ष 2082-83 वार्षिक समीक्षा मार्फत अख्तियारले उजुरी अनुसन्धान मुद्दा फर्सीहरू लगायतका तथ्याङ्क सार्वजनिक गरेको हो। गएको आर्थिक वर्षमा अघिल्लो वर्षबाट सरेर आएका 7,323 र नयाँ दर्ता 33,328 गरी कुल 40,651 उजुरी थिए। त्यसमध्ये 32,779 उजुरी फर्सिटो भएका छन् भने बाँकी 7,852 उजुरी चालू आर्थिक वर्षका लागि सारिएका छन्। आयोगको तथ्याङ्कले भ्रष्टाचारका उजुरीहरू सबैभन्दा धेरै पालिका अर्थात स्थानीय तहसँग सम्बन्धित रहेको जनाएको छ। कुल उजुरी मध्ये 48.96% स्थानीय तहका रहेका छन् भने संघीय सरकारसँग सम्बन्धित 38% र प्रदेश सरकारसँग
सम्बन्धित 13.07% रहेका छन्। प्रमुख आयुक्त प्रेम कुमार राईले उजुरी फर्जी ओडमा उल्लेख प्रगति भए पनि अनुसन्धानको गुणस्तर अझै बढ़ाउनु पर्नेमा जोड़ दिनुभएको छ। पछिल्लो तथ्याङ्क अनुसार स्तनपान गराउने आमाको संख्या घट्दै गएको छ। नेपाल जनसांख्यिकी स्वास्थ्य सर्वेक्षण 2022 अनुसार 6 महिनासम्म पूर्ण स्तनपान गराउने दर 56% सीमित भएको हो। शिशु जन्मे लगतै पहिलो घण्टाभित्र आमाको दूध खुवाउने दर पनि घटेर 56% झरेको छ। खास गरी निजी अस्पतालहरूमा शल्यक्रिया सिजरियन मार्फत बच्चा जन्माउने क्रम बढ़नु र शल्यक्रिया पछिको दुखाई कम गर्ने बहानामा आमा र नवजात शिशुलाई छुट्टाछुट्टै राखेर उपचार गर्ने गलत अभ्यास लगायतका कारणले सन् 2016 तुलनामा स्तनपानको अवस्था खस्कदै गएको पोषणविदहरूले जानकारी दिनुभएको छ। शिशुको लागि आमाको दूध अमृत समान मानिन्छ। तथ्याङ्क अनुसार सन् 1996 पूर्ण स्तनपान गराउने आमाको संख्या 75% थियो। सन् 2001 यो 68% झरेको थियो। यो संख्या सन् 2006 53% हुँदै सन् 2011 70% पुगेको थियो। सर्वेक्षण अनुसार स्तनपान गराउनेको संख्या सन् 2016 66% पुगेको थियो। स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाको पोषण शाखाको प्रमुख लीला विक्रम थापाले शिशुको वृद्धि विकासका लागि आमाको दूध र दूध अति आवश्यक भए पनि स्तनपान गराउने आमाको संख्या भने घट्दो क्रममा रहेको बताउनु भएको छ। गैर कानूनी आयुर्वेद औषधि उत्पादन बिक्री वितरण र भ्रामक विज्ञापन रोक्न नेपाल आयुर्वेद चिकित्सक संघले प्रमाण उपलब्ध गराउन सार्वजनिक अपील गरेको छ। संघ गृह मन्त्रालय र नेपाल प्रहरीको समन्वयमा अवैध रूपमा संचालित गतिविधिहरूमाथि अनुसन्धान भई कानूनी कार्यवाही अगाडि बढ़ेको भए पनि दर्ता बिनाका औषधि जड़ीबुटी तथा पोषण सामग्रीको नाममा अनलाइन र अफलाइन भ्रामक प्रचार भइरहेको गुनासो प्राप्त भएकोले संघले जनाएको छ। यसका लागि संघले गैर कानूनी औषधिको नाम फोटो अनलाइन लिंक स्क्रीनशट पसल र क्लिनिकको विवरण बिल रसिद तथा अन्य आबद्ध प्रमाणहरू उपलब्ध गराई सही गर्न चिकित्सक व्यवसायी संचारकर्मी र आम नागरिकमा अनुरोध गरेको छ। आयुर्वेदको नाममा हुने जुनसुकै अवैध गतिविधि शून्य सहनशीलताको नीति लिएको स्पष्ट पार्दै संघले प्राप्त विवरणको गोपनीयता कायम राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। मुगुमा पहिरोले घर पुरिदा 3 वर्षीय बालको ज्यान गएको छ। अरू 2 जना घाइते भएका छन्। मुगुका कारमारोङ गाउँपालिका वडा नम्बर 5 रहेको पुलु बजारमा पहिरोले घर पुरिदा राणा नगरपालिका वडा नम्बर 13 32 वर्षीय जगन्नाथ बडुवाल र उहाँके 27 वर्षीय श्रीमती सृजना बटुवाल घाइते हुनुभएको छ। उहाँको 3 वर्षीय छोरा रमेश बटुवालको ज्यान गएको हो। बटुवाल दम्पतिले स्थानीय पेमा लामाको घरमा भाडामा होटल सञ्चालन गर्दै आउनुभएको थियो। प्रहरीका अनुसार पहिरोका कारण घर पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ। जोखिमका कारण अरू 8 घर परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर। युक्रेनको राजधानी किएव नजिक रूसबाट क्षेपास्त्र आक्रमण भएको छ। रक्षा उद्योग सम्बन्धी कार्यक्रम भइरहेको ठाउँमा रूसले ब्यालिस्टिक क्षेपास्त्र आक्रमण भएको र आक्रमणमा परि कम्तीमा 10 जनाको ज्यान गएको तथा 100 जना घाइते भएका युक्रेनी अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ। आक्रमण किएवको केन्द्रबाट झण्डै 20-30 किलोमिटर टाढा बुचा जिल्ला स्थित निजी सैन्य प्रशिक्षण केन्द्रमा भएको हो। कार्यालयको सुरक्षा व्यवस्था पर्याप्त थियो वा थिएन भन्ने विषयमा पनि छुट्टै अनुसन्धान भइरहेको खबरमा उल्लेख छ। तर यो घटना सम्बन्धी समाचार सम्प्रेषणमा युक्रेनी सरकारले अस्थायी प्रतिबन्ध लगाएको छ। खबरको अन्त्यमा खेल खबर। जर्मनीको राष्ट्रिय टोलीको प्रशिक्षकमा योगर्न क्लब नियुक्त भएका छन्। लिभरपुलका पूर्व प्रशिक्षक रहेका क्लब सन् 2030 लागि जर्मनी फुटबल संघसँग अनुबन्धन भएका हुन्। यसअघिका प्रशिक्षक जुलियन नागेलसनले हालैको विश्वकपमा जर्मनीको खराब प्रदर्शनपछि पद छाडेका थिए। प्रतियोगिताको अन्तिम 16 पनि पुनः
असफल भएको थियो। जर्मनीले विगतमा चार पटक उपाधि जितेपछि पछिल्ला संस्करणमा समचरणबाट अघि बढ़न सकेन। यो विश्वकपमा पराग्वेसँग पराजित भए लगतै जुलियनले पद छाडेका थिए। जर्मनीले आउँदो सेप्टेम्बरको अन्त्यदेखि अक्टोबरको शुरू पाँचसम्म नेदरल्याण्ड्स, ग्रीन्स र सर्बिया जस्ता टोलीसँग प्रतिस्पर्धा गर्नेछ। क्लबमाथि जर्मनीलाई पुनः विश्व फुटबलको शीर्ष स्तरमा फर्काउने ठूलो दबाव रहनेछ। हाउस त दिउँसो 2 बजेको हजुरको खबर सकियो। हाम्रो भेट अपरान्ह 4 बजेको रामेछाप खबरमा हुने नै छ। यतिन्जेलसम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्की पनि विदा हुन्छु। हाउस त नमस्कार।

0: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
1: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 को नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
0: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
1: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
0: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
1: राष्ट्रिय परिचय पत्र नम्बर,
0: एक प्रति पासपोर्ट साइजको फोटो,
1: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
0: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
1: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
0: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
1: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
0: पुनश सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 को दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बालबालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिक हरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
1: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
2: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
1: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
2: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैं भरी लाए।
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
3: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
4: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
1: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98-48-87-828, 98-27-87-22। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।

नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम गाउँखने कथामा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता सम्झना गर्गी भने प्रविधि समिश्रणबाट मलाई साथ दिनुभएको छ ललिता आयु। साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर तपाईँले कार्यक्रम सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ। देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अभियसली वेबसाइट www.hajurko.radio.org.np का साथै हाम्रो पात्र नेपाली पात्र फेसबुक पेज र तामाको सेफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। र तपाईँले कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ। हामी फरकबार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि श्रीक्रम जारी रहेको छ। आजको बसाईमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज चाहिँ एकदमै रमाइला कखने कथाको प्रश्नहरू चाहिँ हामी लिएर आउँछौं र तपाईँले त्यसको उत्तर दिनुपर्ने हुन्छ। मिलाउनु भयो भने आफ्नो आफन्तजन साथी संगीलाई पनि सम्झना सन्देश राख्न सक्नुहुनेछ। मिलाउनु भएन भने चाहिँ कार्यक्रममा आफ्नो आफन्तजन साथी संगीलाई सम्झना सन्देश राख्न पाउनुहुने छैन। र कार्यक्रम अवधिभरि एकदमै मिठा रमाइला आधुनिक गीत संगीतहरू नै बस्नेछ। तपाईँले सुनेर साथ दिनुहोला। तपाईँ यो समय उकाली उराली भन्स्याङ श्रोताले पिलापात गरिराख्नु भएको छ होला। तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त मस्त रहेर हामीले सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा गर्दै कार्यक्रमको शुरूआततर्फ लाग्छ एउटा मिठो गीत। त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत प्रमोद खरेलको आवाजमा रहेको ए भूपो माया भन्ने गीत हामीले राखेर कार्यक्रम गाउँ खाने कथाको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ 0848 40 00 26 फोन गरेर तपाईँ सहभागिता सुनाउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? मनिषाजी बोल्नुभयो। के छ, आराम हुनुहुन्छ? आराम कसरी हुनुहुन्छ? खाजा दिनुभयो कि बाँकी छ? मेरो पनि बाँकी नै छ, केही समय पछि हुन्छ है त। हजुर ठिक छ। अनि कार्यक्रम सुन्दै हुनुहुन्छ? सुन्दै हुनुहुन्छ। अनि घरतिर हुनुहुन्छ कि बाहिर हुनुहुन्छ? घरतिर हुनुहुन्छ, कार्यक्रम सुन्दै हुनुहुन्छ। र मौसम कस्तो छ त्यता?
1: मौसम भन्नुपर्दा घाम लागिरहेको छ भन्नुपर्छ है, चर्को चर्को
0: चर्को चर्को घाम लागेको छ। यता रामेछापतिर चाहिँ मन्द मन्द घाम लागेको छ भन्नुपर्छ है त। कार्यक्रममा आउनु भएको छ, कार्यक्रमको बारेमा जानकारी छ है? त्यसो भए हामी कार्यक्रमतर्फ लागौ है। ल ठिक छ, म कार्यक्रममा गाउँ खाने प्रश्न सोध्छु, हजुरले उत्तर दिने प्रयास गर्नुहोस् है। हिँड्दाखेरि बाटो बनाउँछ, छोइदिए डल्लो पर्छ, के हो? एउटा किरा जातिमा पर्छ त्यो, त्यसको नाम के हो?
1: त्यो त त्यसको नाम त थाहा नि, तर त्यसलाई देखाएको छ मैले है, तर नाम डल्लो किरा हो।
0: यसको नाम भन्नु पर्यो नि, के हो नाम? थाहा छ, देख्नु चाहिँ देख्नु भएको छ, ठ्याक्कै नाम भएन है। हेर्दाखेरि बाटो बनाउँछ, छोइदिए डल्लो पर्छ है।
1: हजुर त्यो मैले देखाएको छु, त्यसलाई मैले छोएको पनि छ, तर कस्तो नामै थाहा छैन क्या मलाई त्यसको त, किराहरूको केही नाम थाहा।
0: छुँदाखेरि कस्तो हुन्छ?
1: छुँदाखेरि पुरै डल्लो पर्छ,
0: डल्लो पर्छ। तर त्यसको छोयाइमा नि कस्तो हुन्छ त्यो? एकदम
1: एकदम कस्तो भन्नु अब, गोलो गोलो डल्लो पर्छ।
0: ठिक छ, आएन है त्यसो भए।
1: त्यसको थाहा, त्यो थाहा छ, तर नाम चाहिँ आएन कि मलाई,
0: नाम आएन। अब के गर्ने, हजुरको भागमा यही प्रश्न आयो, ठिकै छ। अब यसको उत्तर म एकछिन पछि भनिदिन्छु, हजुरले चाहिँ ध्यान दिएर सुन्नुहोला, साथीसँगले चाहिँ सम्झाउनु पाउनु भएन है त। हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो मनिषा स्वामीजी हुनुहुन्थ्यो, उहाँले पनि प्रयास गर्नुभएको छ। सोही प्रश्न हामी अर्को साथीले पनि भन्न लगाउनेछौ, उहाँले मिलाउनु भयो भने चाहिँ हामी अर्को प्रश्नतर्फ लाग्नेछौ। 0848 40 00 26 फोन गरेर आउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: हेलो दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? सरिस्मा भन्नुभयो। के छ सरिस्माजीले, खाजा लिनुभयो? मेरो पनि बाँकी नै छ भन्नुपर्छ। कार्यक्रम सुन्दै हुनुहुन्छ नि?
2: ल,
0: अहिले हाल चाहिँ मौसम कस्तो छ त्यता?
2: यता अलिक धुम्मा धुम्मा भइरहेको छ जस्तो, अनि दिदी लगाएर जानु सक्छ के छ नि?
0: त्यता जस्तो छ, यता पनि त्यस्तै छ, धुम्मा धुम्मा भएको छ, घाम लागेको जस्तो हो कि पनि जस्तो लाग्छ। ठिकै छ, मौसम यस्तै छ, यता पनि त्यता पनि त्यस्तै रहेछ। हामी कार्यक्रम तर्फै लागौ, कार्यक्रम त सुन्दै हुनुहुन्छ भन्नुभएको छ, कार्यक्रम तर्फै लागौ है त। ल, कार्यक्रम सुन्दै हुनुहुन्छ भने अघिल्लो साथीलाई मैले प्रश्न गरेको थिएँ, त्यो प्रश्न तपाईँले आउँछ कि आउँदैन त
2: भन्नु न, खै कोही बेला आउँछ जस्तो नि लाग्छ।
0: ल ठिक छ, हेर्दाखेरि बाटो बनाउँछ, छोइदिए डल्लो पर्छ, त्यसको नाम के हो?
2: चिप्ले किरा होला।
0: चिप्ले किरा भन्नुहुन्छ? कस्तो, के मिल्यो जस्तो लाग्यो कि मिलेको छैन जस्तो लाग्यो त?
2: खै दिदी, मलाई त मिल्यो जस्तो लागिरहेछ।
0: ल, मिले जस्तो लागिरहेको छ भन्नुभएको छ, मिलेको छ है त। तपाईँले आफ्नो आफन्तजन साथीसँगलाई सम्झनुहोस् है।
2: फर्स्ट अफ अल त दिदी हजुरको लागि, टेक्निसनमा आउनुहुने दिदीको लागि, र मेरो घर फ्यामिली भन्नुपर्दा मम्मी ड्याडी यही सुन्दै हुनुहुन्छ, ड्याडी भाइ र यही सुन्दै हुनुहुन्छ दिदीको लागि भन्दैछु, चिन्छु। नमस्ते, बाबाई।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो सरिस्मा तामाङजी हुनुहुन्थ्यो, उहाँले पनि उत्तर दिएर मिलाउनु पनि भएको छ, साथीसँगले पनि सम्झना राखेर छुटिसक्नु भएको छ। यति बेला भने हामी कार्यक्रममा अर्को मिठो गीततर्फ जान्छौं, गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ, विश्रामपछि फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है? कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
2: लौ, के पिर गरिरहेको? हाम्रै रामेसाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
4: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
5: ए, राम बाबु पो आउनु भएछ। के हुनु नि बाबु, दाई विदेश जाने रे? खै, नेपालमा केही भएन?
6: त्यही त राम भाइ, हेर न, यो गाउँ घरमा बसेर आमदानी केही भएन। हेर न, घर चलाउनै मुस्किल भइसक्यो भने। उफ, म त दिक्क भइसके।
4: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै, मलाई त नेपालमै भइरहेछ त। मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न। मैले अण्डा पाल्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्। फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि। खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
6: ए, हो र भन्या, अनि फाइदा होला र है?
4: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ, कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौ। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ। मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको। मन्थली बीज बजारमै लोड गरे पनि भयो।
6: ए लु, त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै, नम्बर दिए त।
4: एकैछिन है त, म हेरिहाले। ल टिप्नुहोस् त, 9854040239।
6: कति रे? 9540 अनि
4: 9540040239। फोन नम्बर चाहिँ 048-540-239।
6: 048-540-239।
5: हेलो, विराज सप्लायर्स, भन्नुहोस् न, के सेवा गरौँ?
6: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्स अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
5: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु। हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
4: पोषक दाना कुखुराले पनि मजाले खाने, अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
7: विराज किसानको साथी।
8: दैनिक ₹197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
10: बजाज एक्सचेन्ज मेला, पुरानो बाइकसँग नयाँ बाइक काट्ने मेला।
11: स्टार अटो हब प्राली र घरना अटो हब प्रालीको समन्वय र एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस।

0: मन्थली एक राजस्थान बस पार्कको सहकार्यमा तपाईँको सहर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो पट्टिको भवनमा रहेको एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्भिस सेन्टरमा साउन 3 गतेदेखि 8 गतेसम्म एक्सेन्स मेला।
1: न्यू खोज्नेलाई झ्याम्मै बजाजले दिन्छ एक्सचेन्ज मेलामा
0: झ्याम्मै हाई भ्यालुएसन, झ्याम्मै क्यास डिस्काउन्ट, अन द स्पोर्ट फाइनान्सको सुविधा, 0% ब्याज दर,
1: निशुल्क हेलमेट र आवा 2083-84 ट्र्याक पनि कम्पनीले तिरिदिनेछ। थप जानकारीको लागि 9802-038-05 र 9806-84-85-30।
0: एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्भिस सेन्टर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो साइट।
2: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
3: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बिहोरा समेत जानकारीका लागि अनुरोध छ।
2: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
3: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
2: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
3: राष्ट्रिय परिचय पत्र नम्बर,
2: एक प्रति पासपोर्ट साइजको फोटो,
3: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
2: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
3: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
2: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
3: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
2: पुनश्चर सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिक हरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
4: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: कार्यक्रममा एकदमै मिठो गीत। त्यसपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ गयौं। विश्रामपछि फेरि उपस्थित भइसकेको छु। अब भने पालो तपाईँको रहेको छ, फटाफट फोन गर्नुहोला 0440 40 26 को माध्यम भएर। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार, हेलो हेलो। कोही साथी हुनुहुन्थ्यो, बाहिरिनु भइसकेको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। फेरि पनि तपाईँले फोन लाग्छ भने सहभागिता जनाउनु होला पनि भन्न चाहन्छु। र साथै तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथी सङ्गीलाई सम्झन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्कार दिदी। हजुर
0: नमस्कार दिदी, धेरै समय पछि आउनुभयो त। सन्चै आरामै हुनुहुन्छ नि?
1: हजुर, म आरामै छु। धेरै समय त होइन जस्तो लाग्छ खै
0: धेरै समय त होइन, एक दुई दिन भयो जस्तो लाग्यो। हो नि, अब नियमित बोल्दै बोल्दै आएको मान्छे होइन, एक दुई दिन ग्याप बस्दाखेरि पनि कस्तो धेरै दिन नबोलेको जस्तो लाग्ने क्या।
1: हजुर हजुर, म आइरहेको छु दिदीहरूको कार्यक्रम आउने बित्तिकै त म आइरहन्छु, बोलिरहन्छु। बोली एकदम बोल्नु मन लाग्छ भन्नुपर्छ है त। अरू पालो दिउँछु भने फेरि मान्दैन, अनि एकदम मन लाग्छ नि त।
0: ठिकै छ, आउनुपर्छ होइन। अब साथीहरू आउनुहुन्छ भने साथीहरू पनि पालो दिनुपर्छ, अब छैन भने सम्भव छैन भने हामी पनि सहभागिता जनाउँदाखेरि हुन्छ। ठिक छ, कार्यक्रम सुन्दै हुनुहुन्छ, सुनेर साथी हुनुहुन्छ, कार्यक्रममा पनि उपस्थित हुनु भइसकेको छ। अब खाजा चाहिँ बाँकी नै होला, त्यताको मौसम के कस्तो छ सुनाउनुहोस् न।
1: एकदम घामचर्को लागिरहेको छ दिदी। हजुर, म चर्चमा गएर आएको, आउन चाहिँ अघि नै आएको छु, एक बजीतिरै। खाना चाहिँ खाजा खाना अब एकैचोटि भन्नुपर्छ, खाइसके मैले खाना खाएको अघि भर्खरै भन्नुपर्छ है त दिदी। हजुर,
0: ल खाना भर्खर खानुभयो, त्यही भएर चाहिँ खाजा बाँकी छ, अब के समय पछि खानुहुन्छ है?
1: हजुर, खाजा त अब खानुपर्छ, कार्यक्रम सकाएपछि 3-4 बजीतिर
0: ठिक छ, हामी पनि त्यही समयमै हुन्छ। हामी कार्यक्रम तर्फै लागौ। सजिलो प्रश्न नै रहेको छ, पक्कै पनि मिलाउनुहुन्छ होला हाम्रो देवजीले। हामी प्रश्न तर्फै लागौ।
1: हुन्छ, प्रयास गरौँ। अब होइन,
0: नभए हामी नै जवाफ दिनेछौँ, उत्तर दिनेछौँ है त।
1: हुन्छ दिदी।
0: ल, सेतो सेतो मुहार मेरो, माटा मुनि बास, छोरा छोरी धेरै छन्, गर्छन् मेरै आस। यो चाहिँ हाम्रो तरकारीमा चाहिँ नहाली नहुने कुरा हो। सेतो सेतो मुहार मेरो, माटा मुनि बास, छोरा छोरी धेरै छन्, गर्छन् मेरै आस, के हो? अब हो त भन्नुहुन्छ, के होला जस्तो लाग्छ भन्नुहोस्। म चाहिँ यो चाहिँ भन्छु है भनेर भन्नुहोस् न। लसुनै भन्नुहुन्छ है? यसो झटाएर भन्दाखेरि नि कस्तो मिले जस्तो लाग्छ कि नमिले जस्तो लाग्छ त भन्नुहोस् न, तपाईँको तर्क। ल, तपाईँको गेस सही छ होइन, मिलेको छ, साथी तिमीलाई सम्झनुहोस् है त।
1: ल हुन्छ, विशेष गरी दिदी हजुरकै लागि भन्न चाहन्छु, अनि प्रविधिमा रहनु हुनुहुन्थ्यो हाम्रो ललिता दिदीको लागि पनि एकदम मिठो सम्झना, धान्दा पनि एकदम मिलेको छ, एकदम खुसी लाग्यो भन्नु पर्छ। अनि सुन्दै होला बहिनी रमिला तामाङको लागि पनि, उसको पनि फोन लागेको होस्, उसले सुन्नु क्या होस् भन्न चाहन्छु। अनि त्यसै गरी यहाँ मेरो घर परिवारमा हाउजूको लागि, अनि यहाँ एउटा भाइ सुन्दैछ रेडियो, मेरो भाइ जय बहादुर माझीको लागि, अनि छोरीहरू ममता माझी, अस्मिता माझीको लागि, छोरी पासाङ डोल्मा तामाङको लागि पनि सम्झिन चाहन्छु भन्न चाहन्छु। र अनि साथी ध्रुव पाण्डेको लागि, निर्मला पौडेलको लागि
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो देवजी, झाकाचोली राटमाटादेखि। उहाँले पनि उत्तर मिलाएर छुटिसक्नु भएको छ। अब भने पालो तपाईँको, फटाफट फोन गर्नुहोला 0440 40 26 मा। रूपासमा योगीजी हुन्छ, नमस्कार है प्यारे दिदी, म पनि सुन्दैछु सिन्धुली ढुब्रीवासबाट, रूपासमा योगी मिस यु अल भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार, हेलो। कोही साथी हुनुहुन्थ्यो उहाँ बाहिरिनु भइसकेको छ, फोन लाग्ने साथीहरूले सहभागिता गर्नु होला पनि भन्न चाहन्छु। जो साथीले गाउँ खाने कथा को प्रश्न प्रति चाहिँ रुचि चाहना छ इच्छा छ भने चाहिँ तपाईँले सहभागिता जनाउनुहोस्। रियम रूपी बान्तवा चाहिँ हुनुहुन्छ, गुड आफ्टरनुन सिस विथ मी रियम रूपी बान्तवा फ्रम उदयपुर, टुडे माई वेस फ्रेन्डको नाम लेख्नु भएको छ। अल्सान अलिना, सहयात्री सरु, त्यसै गरी सयमा राई, एक्सन विराज राई, अनिश नयन बस्नेत, आशिष नयन बस्नेत, हेभ अ नाइस डे भन्नुभएको छ। रिमजीलाई पनि विशेष धन्यवाद। त्यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार
2: दिदी। नमस्कार।
0: नमस्कार, यो सिन्धुली हिर्दिङदेखिको आवाज हो
2: त?
0: के छ रे अझै हजुरको खबर, आराम हुनुहुन्छ?
2: एकदमै ठिकै छ दिदी, रमाइलो छ, आरामै छु। हजुरलाई के कस्तो छ सुनाउनु न।
0: ल, मलाई पनि आरामै छ भन्नुपर्छ। यताको मौसमको कुरा गर्नुपर्दा मन्द मन्द घाम लागिरहेको छ, होइन, यस्तै छ भन्नुपर्छ। अब मेरो खाजा बाँकी छ, हजुरको के छ त्यता गाउँ बस्तीको खबर, मौसम कस्तो छ, अनि हजुरको खबर के छ, खाजा खानु भयो कि बाँकी छ? ल, फटाफट मलाई उत्तर दिनुहोस् न
2: दिदी। अब मैले कुन चाहिँ कति उत्तर दिने त अघि
0: तपाईँलाई मैले कतिवटा क्वेसन सोधे त्यो अनुसारको उत्तर दिने प्रयास गर्नुहोस् न।
2: मौसमको कुरा गर्नुपर्दा पानी पनि लाग्यो दिदी, राम्रो छ, रमाइलो छ, मेरो खबर ठिकठाकै छ। अनि अरू के भन्नुभएको थियो? खाजा मेरो भइसक्यो, अनि अरू के भन्नुभएको थियो? बिर्स
0: अरू बिर्स्यो
2: अरू बिर्स
0: मौसम कस्तो छ भनेपछि भन्नु भइहाल्यो, होइन, पानी पर्न लागेको छ भन्नुभयो, खाजा मेरो भइसक्यो भन्नुभयो, खबर पनि एकदम ठिक छ भन्नुभएको छ, अरू मैले के सोध्यो होला?
2: त्यति नै सोध्नु भएको दिदी।
0: ल ठिक छ, जति सोधे पनि मैले प्रश्न उत्तर पाइसकेको छु, बाँकी रहेको छ भने फेरि सोचेर भन्नुपर्छ है।
2: के छ त
0: ल, कार्यक्रम त अब सुन्दै हुनुहुन्छ होला नि
2: दिदी। अघि एकछिन चाहिँ सुनेको थिएँ, त्यहाँबाट म उता खाजा खानु गइहालेँ, सुनेको छैन नि।
0: आज गाउँ खाने कथाको प्रश्न लिएर आएका छौँ, उत्तर दिनुपर्ने हुन्छ
2: दिदी। मलाई सजिलो सोध्नु ल, होइन भन्ने मैले भाग्दिन्छु।
0: नभाग्नुहोस् है, नभाग्नुहोस्, हामीले कहिले पनि दुःख पर्यो भनेर के अरे पछि हट्ने होइन, ठिक छ, सम्भव भएसम्म त्यसलाई सामना गर्ने, दुःखलाई होइन अगाडि बढ्नुपर्छ, त्यसलाई म दुःख पीडालाई चाहिँ हटाउँछु भन्ने जो जाँगरको होइन लागि चाहिँ हामी पढ्नुपर्छ। अब आउँदैन भनेर होइन, आए भन्छु, नआए भने प्रयास गर्छु भन्ने खालको चाहिँ सोच राख्नुपर्छ है त।
2: मलाई कस्तो डर लाग्छ के अरे दिदी, आएन भने के हुन्छ त?
0: ओहो, नडराउनुहोस् न, नडराउनुहोस् न, केही पनि त्यस्तो
2: छैन दिदी।
0: सजिलो सोध्छु है त त्यसो भए।
2: सजिलो सोध्नु ल, त्यही पनि आएन।
0: ल ठिक छ, ठुलो चौरमा सेतो चकटी के हो?
2: ठुलो चौरमा सेतो चकटी
0: खै भन्नुहुन्छ? यो चाहिँ रातमा हुन्छ, कसैको नामसँग पनि जोडिन्छ, नाम पनि हुन्छ।
2: ठुलो चौरमा सेतो चकटी आएन दिदी, मलाई
0: आएन
2: आएन नि दिदी।
0: ल, के गर्ने होला त, मै भनिदिउँ त,
2: भन्दिनु न मलाई कस्तो सुन्नु।
0: हो, मलाई गाउँ अब दिएर पनि के गर्ने, म त्यहाँ घर बस्ने होइन, बेकारमा ठाउँ मात्रै उभटेर के बस्नु, अब जुन दिन मलाई चाहिन्छ त्यो दिन चाहिँ मलाई दिनु होला नि है।
2: ए हस्, त्यसो भए
0: ल, त्यही छ, यसको उत्तर रहेको छ चन्द्रमा है त।
2: ओ
0: है,
2: हजुर दिदी।
0: ल ठिक छ, कार्यक्रममा आउनुभयो, साथीलाई चाहिँ सम्झाउनु पाउनु भएन है।
2: ओके
0: ल, हामी छुटौँ।
2: ओके हुन्छ, ओके बाई बाई।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो हाम्रो रिया योगीजी हुनुहुन्थ्यो, उहाँले पनि प्रश्नको उत्तर भन्ने प्रयास गरेर छुटिसक्नु भएको छ, पालो तपाईँको रहेको छ। अब चाहिँ हामी कार्यक्रमको अन्तिम क्षणमा पनि आइसकेका छ, एकजना साथीसँग चाहिँ हामी कुराकानी गर्नेछौँ, त्यसपछि तपाईँले पठाउनुभएका सन्देश वाचन गर्दै हामी पनि बिदा लिनेछौँ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार नमस्कार हजुर ज्ञान बहादुर जी बोल्नु भयो
3: हजुर
0: के छ हजुरको खबर आराम हुनुहुन्छ
3: आरामै छ दिदी हजुर
0: आरामै हुनुहुन्छ अनि खाता लिनुभयो कि के छ
3: बाँकी छ दिदी
0: बाँकी छ अनि घरतिर हुनुहुन्छ कि गोठालातिर हुनुहुन्छ अहिले
3: गोठालातिर हुनुहुन्छ
0: ल गोठालातिरै हुनुहुन्छ कार्यक्रम सुन्दै हुनुहुन्छ
3: हजुर सुनिरहेको छु आज चाहिँ म त धेरै बेला भइसकेको छ नसुने चाहिँ
0: ठिक छ अब धेरै समय भयो होइन अब ठिकै छ कहिले काहीँ यस्तै हुन्छ अब हामीले चाहिँ कार्यक्रममा सहभागिता जनाउने मन हुँदा हुँदै पनि काम विशेषले गर्दा पनि हामी टाढै रहनुपर्ने हुन्छ र आजको बसाइमा हाम्रो कुराकानी हुनेछ भइसक्यो पनि र कार्यक्रमको अन्तिम क्षणमा आइसकेका छौँ हामी प्रश्नतर्फ लागौँ
3: हजुर हुन्छ
0: ल ठिक छ मन्दिर जस्तो छ मन्दिर होइन चार मुख छ देवता होइन बोल्छ मान्छे होइन के हो
3: प्रश्न फेरि भन्न त दिदी
0: मन्दिर जस्तो छ मन्दिर होइन चार मुख छ देवता होइन बोल्छ मान्छे होइन के हो प्राय जस्तो हाम्रो काठमाडौँ सहरतिर छ है त
3: बोल्नु चाहिँ बोल्छ दिदी है
0: मन्दिर जस्तो छ मन्दिर होइन चार मुख छ देवता होइन बोल्छ मान्छे होइन के हो
3: मलाई त ग्यास गर्दा नि आएन दिदी
0: आएन है
3: हजुर
0: ल ठिक छ कहिले काहीँ यस्तै हुन्छ र म यसको उत्तर पनि तपाईँलाई जानकारी गराउँछु है यसको उत्तर रहेको छ घण्टाघर है त ल थाहा भयो अब चाहिँ पछिको समयमा हामी रिपिट गर्यो भने भन्न सक्नुहुन्छ है ल आजको बसाइबाट हामी छुटौँ है
3: हजुर हुन्छ दिदी
0: हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो ज्ञान बहादुरजी हुनुहुन्थ्यो अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौँ तपाईँले पठाउनुभएका सन्देश वाचन गर्दै हामी पनि बिदा लिनेछौँ हुनुहुन्छ सौरभ केसीजी हुनुहुन्छ हेलो गुड आफ्टरनुन म बक्सर नगरपालिका आठको मान्छे आज भारतको गुजरातदेखि कार्यक्रम सुन्दैछु मेरो घरमा हुनु श्रीमती छोराको लागि पनि धेरै धेरै सम्झना छ भन्नुहुन्छ र त्यसै गरी धर्मराजी हुनुहुन्छ आज उहाँको जन्मदिन होइन जन्मदिनको चाहिँ धेरै धेरै शुभकामना छ है धर्मराजी हजुरलाई नमस्ते हरि सहेली एकादशी व्रतको शुभकामना म ढकाल धर्मराज बिर्ताबोट छापा घर भई हाल दुवैबाट कार्यक्रम सुन्दैछु आज यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नु पर्दा साउन 9 गते मसँगै जन्मिन नजन्मदिन मनाउने झापाकी मेरो दिदी मेरो ढकाल खरेल त्यसै गरी इटारेकी दिदी जसु पौडेल रेडियो कान्तिपुरकी ब्युटिफुल आरजे सिस्टर प्रियङ्का प्रसाई र इलामकी साथी अन्जान दिलमाया सुनवारलाई जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्दै मेरा आफन्तजन घर परिवार लगायत मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई शुभदिनको कामना भन्दै मेरो जन्मदिनको अवसरमा शुभकामना शुभेच्छा दिनुहुने सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद मिठो माया सम्झना माया व्यक्त गर्दछु भन्दै हुनुहुन्छ ढकाल धर्मराजजीलाई पनि विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ अर्को साथी संगीता लामा संगीतजी हुनुहुन्छ गुड आफ्टरनुन सिस्टर नमस्ते है म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ त्यसै गरी पण्डित करुणाकार कलौनीजी हुनुहुन्छ गुड आफ्टरनुनजी म पनि कार्यक्रम सुन्दैछु है सन्जय हुनुहुन्छ भन्नुभएको छ धेरै दिनपछि चाहिँ सुन्दैछु मिस यु अल भन्नुभएको छ शान्ति विशीजी हुनुहुन्छ मिस यु अल भन्नुभएको छ उहाँहरू सम्पूर्णलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र त्यसै गरी अर्को साथी हुनुहुन्छ दामोदर ग्यालीजी हुनुहुन्छ नमस्कार म दामोदर ग्याली रुरु चार कुल्मीको मान्छे हाल चाहिँ भारतको केरला राज्यबाट चाहिँ सुन्दैछु अब बस्ने गीत मार्फत हजुर र हजुरहरूको सम्पूर्ण युनिट घर परिवार अनि सम्पूर्ण साथी भाइहरूलाई सम्झन चाहन्छु भन्नुभएको छ दामोदरजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ हामी छुटिनु पर्ने हुन्छ र कार्यक्रममा सहभागिता जनाउनु भएको थियो मनिषा छमी त्यसै गरी सरिस्मा तामाङ हुनुहुन्थ्यो देव बाजी रिया युजी ज्ञान बहादुर पहरीजी हुनुहुन्थ्यो उहाँलाई सम्पूर्णलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु कार्यक्रममा आउनुभयो र गाउँघरे कथाको प्रश्नको उत्तर दिनुभयो सम्पूर्णलाई विशेष धन्यवाद व्यक्त गर्दछु र कार्यक्रम अवधि बर बजेका मिठा रमाइला आधुनिक गीतका सर्जक स्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु र जो जतिले जहाँबाट चुनचुन माध्यमबाट कार्यक्रम सुनेर साथ दिनुभयो उहाँ सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै प्रविधि समिशनबाट यी तीनजनसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता हाइवेलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तिममा एउटा मिठो गीत छ रामकृष्ण ढकालको पहाड़को छुकु छुकी रेल भन्ने एकदमै मिठो गीत राख्दै आजको बसाई र गाउँखाने कथाबाट चाहिँ म सम्झना खड्गी पनि बिदा हुन चाहन्छु तपाईँ भने रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगा।
1: बजाज एक्सचेन्ज मेला, पुरानो बाइकसँग नयाँ बाइक काट्ने मेला।
2: स्टार अटो हब प्राली र घरणा अटो हब प्रालीको समन्वय र एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्भिस सेन्टर मन्थली एक राबिसा बस पार्कको सहकार्यमा तपाईँको सहर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो पट्टिको भवनमा रहेको एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्भिस सेन्टरमा साउन 3 गतेदेखि 8 गतेसम्म एक्सचेन्ज मेला।
1: न्यू खोज्नेलाई झ्याम्मै बजाजले दिन्छ एक्सचेन्ज मेलामा।
2: झ्याम्मै हाई भ्यालुएसन, झ्याम्मै क्यास डिस्काउन्ट, अन द स्पोर्ट फाइनान्सको सुविधा, 0% ब्याज दर,
1: निशुल्क हेलमेट र आवा 2083-84 ट्र्याक पनि कम्पनीले तिरिदिनेछ। थप जानकारीको लागि 9802-038-05 र 9806-84-85-30।
2: एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्भिस सेन्टर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो साइड।
3: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
4: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल साउन 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
3: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
4: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
3: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
4: राष्ट्रिय परिचय पत्र नम्बर,
3: 1 प्रति पासपोर्ट साइजको फोटो,
4: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
3: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
4: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
3: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
4: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
3: पुनश्च सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिक हरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
4: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
5: अहिले दिउँसोको 3 बज्यो।
0: हजुरको रेडियो 102.1 मेगा।
6: 1,09,892 जना पर्यटक नेपाल आएका छन्। बोर्डको तथ्याङ्क अनुसार पर्यटकीय सिजन मानिने कार्तिकमा सबैभन्दा धेरै 1,24,829 जना पर्यटक नेपाल आएका छन्। यस्तै चैतमा 1,19,000, फागुनमा 1,14,000 र असोजमा 1,11,000 भन्दा धेरै पर्यटक नेपाल भित्रिएका थिए। सरकारले सन् 2027 आरोग्य पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेर त्यसको तयारी समेत अघि बढ़ाएको कारण आउँदो चालू वर्ष पर्यटक संख्या बढ़ने अपेक्षा छ। बोर्डले विज्ञप्तिमा अबको रणनीति धेरै खर्च गर्ने, पर्यटक भित्र्याउने, उनीहरूको बसाई अवधि लम्ब्याउने र नयाँ अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पुर्याउनेतर्फ केन्द्रित हुने जनाएको छ। मुगुमा पहिरोले घर पोडिँदा 3 वर्षीय बालकको ज्यान गएको छ, अरू 2 जना घाइते भएका छन्। मुगुम कर्मारोङ गाउँपालिका वडा नम्बर 5 मा रहेको पुलु बजारमा पहिरोले घर पुरिँदा रारा नगरपालिका वडा नम्बर 13 का 32 वर्षका जगन्नाथ बडुवाल, उहाँकी 27 वर्षकी श्रीमती सुजना बडुवाल घाइते हुनु भएको छ। उहाँहरूको 3 वर्षीय छोरा रमेश बडुवालको ज्यान गएको हो। बडुवाल दम्पतिले स्थानीय पेमा लामाको घरमा भाडा लिएर होटल सञ्चालन गर्दै आउनु भएको थियो। प्रहरीका अनुसार पहिरोका कारण घर पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ। जोखिमका कारण अरू 8 वटा घर परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। धनगढ़ीमा अनुसन्धत डाक्टर गोविन्द केसीको स्वास्थ्य समस्या गम्भीर बनेपछि उहाँलाई सेती प्रादेशिक अस्पताल लगिएको छ। डाक्टर केसीको रगतमा चिनीको मात्रा घटेर 50 पुगेको र रक्तचापमा पनि उतार चढ़ाव देखिएपछि डाक्टरको सल्लाहमा उहाँलाई अस्पताल लगेको केसीका सहयोगी डाक्टर अमृत जैशीले जानकारी दिनुभयो। उहाँका अनुसार केसीलाई मांसपेशी बाउडिने र हिँडडुल गर्न समस्या हुने लगायतको समस्या देखिएको छ। डाक्टर केसी विरूद्ध स्थानीय बासिन्दाले भने विरोध प्रदर्शन गरिरहेका छन्। अनशन स्थलमै पुगेर उनीहरूले तत्काल अनशन तोड्नुपर्ने दवाब दिँदै नाराबाजी गरेका हुन्। शहीद दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा आउनै लाग्दा डाक्टर केसीलाई प्रयोग गरेर स्वार्थ समूहले अवरोध सृजना गर्न खोजेको स्थानीय बासिन्दाको आरोप छ। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि आवाज उठाउँदै आउनुभएका अभियन्ता डाक्टर केसीले सरकारले विगतका सम्झौता र आफ्ना मागप्रति व्यवस्था गरेको भन्दै बिहिबारदेखि कैलाली को धनगढ़ीमा 24 सत्याग्रह शुरू गर्नुभएको हो। पूर्व पश्चिम राजमार्ग अन्तर्गतको काँकडभिट्टा लौकही सड़क खण्डको स्तर उन्नति कार्यले तीव्रता पाएको छ। एसियाली विकास बैंक एडीबीको 46 अर्ब रूपियाँ ऋण सहयोगमा निर्माणाधीन यस सड़कको पूर्वी खण्डमा अहिले धमाधम कालोपत्र गर्ने काम भइरहेको छ। सड़क विभाग अन्तर्गतको आयोजना निर्देशनालय मार्फत 5 प्याकेजमा विभाजन गरी 95 किलोमिटर लामो यस सड़कको विस्तार कार्य अघि बढ़ाइएको हो। आयोजनालाई पूर्वी र पश्चिमी गरी दुई खण्डमा बाँडिएको छ। पूर्वी खण्ड अन्तर्गत काँकडभिट्टादेखि झापाको सीतापुरीसम्म 45 किलोमिटर र पश्चिम खण्ड अन्तर्गत सीतापुरीदेखि सुनसरीको लबीपुरसम्म 50 किलोमिटर सड़क रहेको छ। आयोजनाले दिएको पछिल्लो विवरण अनुसार पहिलो प्याकेज काँकडभिट्टा सीतापुरीको भौतिक प्रगति 47% भएको छ। यस्तै दोस्रो प्याकेज सीतापुरी गोठगाउँको प्रगति 42% र तेस्रो प्याकेज मोरङको गोठगाउँदेखि सुनसरीको लबीपुरसम्मको प्रगति 19% पुगेको छ। काँकडभिट्टा लौकही सड़क योजना पूर्वी खण्डका प्रमुख सुनिल पन्तका अनुसार पूर्वी खण्डमा 16.5 किलोमिटर सड़कको पहिलो तहको कालापत्र सम्पन्न भइसकेको छ। सन् 2024 फेब्रुअरी 2 निर्माण शुरू गरेको यस खण्डको स्तर उन्नति कार्य 2027 फेब्रुअरी 1 भित्र सम्पन्न गरिसक्नुपर्ने सम्झौता छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
7: सम्पर्क इन्जिनियरिङ कलेज घोराही दाङ
8: फोन नम्बर 082562601 98578935990 98578131684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
9: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
10: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-94-333-493-555।
6: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। प्रतिनिधि सभाका सदस्यहरूका लागि स्वकीय सचिवको संख्या थप गर्ने विषयलाई लिएर राष्ट्रिय जीएनजी नागरिक अभियानले विरोध प्रदर्शन गरेको छ। काठमाडौँको माइतीघर मण्डलमा आयोजित प्रदर्शनमा सहभागीहरूले राज्य कोषको दुरूपयोग गरी विलासिता बढ़ाउन लागेको भन्दै सरकार र संसदको ध्यान आकर्षण गराएका हुन्। अभियानले सांसदहरूलाई राजधानी केन्द्रित विलासितामा मात्र नभई दुर्गम पहाड़ी र हिमाली जिल्लाहरूको वस्तुस्थिति बुझ्न र त्यहाँको सेवा प्रवाहमा केन्द्रित हुन समेत आग्रह गरेको छ। अभियानले सांसदहरूले स्वकीय सचिव राख्न पाउने निर्णय तत्काल खारेज गरेर त्यसका लागि छुट्याएको रकम शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्न सरकारको ध्यान आकर्षण गराएको छ। राष्ट्रिय विभूति भीमसेन थापाको 252 जन्म जयन्तीको अवसरमा प्रधान सेनापति अशोक रासिकदेवले सम्मान अर्पण गर्नुभएको छ। थापाको 252 जन्म जयन्तीको अवसरमा धरहरा परिसरमा आयोजित विशेष समारोहमा प्रधान सेनापति सिकदेवले तस्विरमा माल्यार्पण गरी सम्मान अर्पण गर्नुभएको कार्यक्रममा नेपाली सेनाको श्री रणभैरव गणले सम्मान सलामी समेत अर्पण गरेको छ। योग्यता तथा प्रवेश परीक्षा नीट को प्रश्नपत्र चुहाट प्रकरण लिएर देशव्यापी रूपमा फैलिएको आन्दोलन चौतर्फी दबावपछि भारतको केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। कक्रोज जनता पार्टी सीजेपी विभिन्न विद्यार्थी संगठन र विपक्षी दलहरूको लगातार विरोध प्रदर्शनपछि केही बेर अघि उहाँले राजीनामा दिनुभएको बीबीसी हिन्दीले जनाएको छ। आन्दोलनरत पक्षले मन्त्री प्रधानलाई केन्द्रीय मन्त्री परिषदबाट हटाउनु पर्ने मुख्य माग राख्दै आएका थिए। यसैबीच कक्रोज जनता पार्टी सीजेपी र केन्द्र सरकारबीच दोस्रो चरणको वार्ता सम्पन्न भइसकेको छ। प्रदर्शनकारीहरूका केही मुख्य मागप्रति केन्द्र सरकारले लिखित प्रतिबद्धता जनाएको बताइएको छ। केन्द्रीय मन्त्री जेपी नड्डाले सरकारभित्र आन्दोलनरत पक्षका मागहरूको बारेमा आन्तरिक छलफलपछि अर्को तेस्रो चरणको वार्ता हुने जानकारी दिनुभएको छ। अब खेल खबर। विश्वकप विजेता स्पेनका कप्तान तथा गोल्डन बल विजेता रोड्रीको ढाडको शल्यक्रिया हुने भएको छ। 30 वर्षीय रोड्रीले गएको हप्ता स्पेनलाई विश्वकप उपाधि ल्याउन महत्वपूर्ण भूमिका खेलेका थिए। उत्कृष्ट प्रदर्शनका आधारमा उनले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाड़ीको अवार्ड अर्थात गोल्डन बल जितेका थिए। तर क्लब फुटबलमा भने म्यान्चेस्टर सिटीबाट उनको व्यावसायिक फुटबल खेलिरहेका छन्। सिटी नयाँ प्रशिक्षक एन्जो मारिस्काले रोड्रीलाई क्लबकै महत्वपूर्ण खेलाड़ीको रूपमा हेरेको बताएका छन्। यसैबीच उनको भविष्यलाई लिएर रियल मड्रिड जाने चर्चा भइरहे पनि सिटीले उनलाई गुमाउन नचाहेको देखेको छ। मारिस्काले आफू त्यस्ता अड्कलबाजीबाट चिन्तित नरहेको बताउनु भएको छ। यसअघि पनि एसएल चोटका कारण उनले 2024-25 सिजनका धेरै समय गुमाएका थिए। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नेपालमा वार्षिक पर्यटक आगमन 12 लाख नाग्यो। अबको रणनीति धेरै खर्च गर्ने पर्यटक भित्राउने र बसाई अवधि लम्ब्याउनेमा केन्द्रित हुने पर्यटन बोर्डको भनाई। मुगुमा पहिरोले घर पुरिदा 3 वर्षीय बालकको ज्यान गयो, आमा र बुबा घाइते। काकाभिटा लौकही सड़क विस्तार तीव्र, पूर्वी खण्डमा कालोपत्र गर्ने काम धमाधम। भारतमा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा, भोलि तेस्रो चरणको वार्ता हुने। र विश्वकप विजेता स्पेनका कप्तान रोड्रीको ढाडको शल्यक्रिया हुने।
12: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
13: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
14: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98054175, 98146906, 98064178।
13: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
14: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
15: बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
13: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
15: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
14: हजुर, रामेसाप मिर्सप एण्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
16: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
17: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-7648-03, रामेसाप मिर्सप एण्ड कोल स्टोर, रामेसाप अस्पताल जाने रोड, रामेसाप बजार, रामेसाप।
18: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
19: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
20: बजाज एक्सचेन्ज मेला, पुरानो बाइकसँग नयाँ बाइक साट्ने मेला।
2: स्टार अटो हब प्राली र घरणा अटो हब प्रालीको समन्वय र एथेक्स अटो इन्टरप्राइजेस बजाज सर्भिस सेन्टर मन्थली एक राबिथा बस पार्कको सहकार्यमा तपाईँको सहर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो पट्टिको भवनमा रहेको एथेक्स अटो इन्टरप्राइजेस बजाज सर्भिस सेन्टरमा साउन 3 गतेदेखि 8 गतेसम्म एक्सचेन्ज मेला।
20: न्यू खोज्नेलाई झ्याम्मै बजाजले दिन्छ एक्सचेन्ज मेलामा।
2: झ्याम्मै हाई भ्यालुएसन, झ्याम्मै क्यास डिस्काउन्ट, अन द स्पोर्ट फाइनान्सको सुविधा, 0% ब्याज दर,
20: निशुल्क हेलमेट र आवा 2083-84 ट्र्याक पनि कम्पनीले तिरिदिनेछ। थप जानकारीको लागि 9802038-05 र 9806-84-83।
2: एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्भिस सेन्टर मन्थली एक बसपा ट्राफिक कार्यालयको माथिल्लो साइट।
3: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
4: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
3: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
4: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
3: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
4: राष्ट्रिय परिचय पत्र नम्बर,
3: 1 प्रति पासपोर्ट साइजको फोटो,
4: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
3: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
4: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
3: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
4: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
3: पुनश्च सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिक हरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
4: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।

0: Man, man, man, sobie, no Bos na oba ekle maja ku asy ma kota Dzień nie woki miru, dziwo mira sama Sobie li, dekcha ma, baj li lupa Dziku, tara kota li, dekhiku cha miru man rueku Apo dekha apo ma, luke ko cha Yubeta sansa lai kina, dekha unu cha Aja hami sobie yaha, nas na aeku Sadi bhai sobie jana, romailo garna aeku Ma kina poku chu, aapna man ka bhao na Sobie kuchu sa, romailo garni chaha na Desai li ma bhanchu sobie lai, au sadi bhai Sati deu sobie mala hami sobie jana Mohano kuro bilai
1: K-Ray, what do you say? Kati jana kechi you get today K-Ray, what do you say?
2: Kalo kalo, lakha pani kika laksha Kino honu apno chanya, bilano laksha Yo prana nai abha chali jasu laksha Apno jiwa dewa rishi lasu jasu laksha Bhabi nai kele kibi yo mero nidhar ma Aji kal fara kongai chuti mro bewaar ma Hama priye, mokhe chuti mro najar ma Ahi le, maru dai chuti meko adhar ma Molai, kari diyo do bato ma kina Garo hudu wahi chak maya ludi na bita na Na aungi ni mero chak पनि मतताम न तिमी सँग बिताएका समय पनि बिर्सिन न मलाई मालु खानै सक्छु न त तिमीलाई भन्नै सक्छु तिमीलाई कति चाहन्छु भने तिमीलाई नै म रोज्छु भने तिमी हिँड्ने बाटोमा नयाँ दिशा चाहन्छु तिमीलाई नै खाऊ भने टिका म चढाउँछु तिमीलाई नै चाहिसके मैले जीवनमा

0: いな。Get ready, what do you say?
1: You really got to show it.

0: bărbunul Nuculaghi Rod și vând josta patat taine, cavată la uniulă, periu mântăli mă testura în roadul cu păsăl ce cau la bătit.
1: Caca, tinla etinii thațăină? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका
2: हजुर यहाँ सिमेन्ट रड पाइप फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9845404682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845404892 र 0485403585 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
4: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
5: कहाँबाट हुनु नि हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
4: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845585365 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा
6: हे माता मेरो छोरोलाई के रोग लाग्यो झारफुक गरेर निको पारिदिनु पर्यो माता
7: हेर्नुहोस् पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो रोग पत्ता लाउन सफल उपचार गर्न म कहाँ होइन जिल्ला अस्पताल रामेछाप जानुपर्छ
6: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी
7: त्यसो भए ध्यान दिएर सुन्ने
8: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा आँखा सम्बन्धी जाँच तथा उपचार सेवा दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा यूएसजी भिडियो एक्सरे सेवा नवजात शिशुको सामान्य तथा जटिल उपचार नवजात शिशु स्याहार कक्षको सुविधा अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा आईसीयू र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा
7: सुन्नु भए त
6: मजाले सुने अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे
3: जिल्ला अस्पताल रामेछाप फोन नम्बर 0848404114 पैसा नलाग्ने टोल फ्री नम्बर 1660484114 वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np
9: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ
10: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
9: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
10: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
9: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
10: सम्पर्क
9: समस्याबाट पीडित हुनुहुन्छ
10: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
9: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल

0: 40 98 360 23 400 22
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: पानी संरक्षण गरौं जीवन सुरक्षित बनाऊ पानी छ भने जीवन छ पानी बचाऊ भविष्य जोगाऊ
0: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो मानव जीवन कृषि पशुपालन उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ तर जनसङ्ख्या वृद्धि जलवायु परिवर्तन वन विनाश पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन् त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो
3: अनावश्यक रूपमा धारा खुल्ला नराखौ चुहिने धारा पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं वर्षाको पानी संकलन गर्ने बानी बचालौं पानीका मुहान नदी खोल्सा पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ
0: पानीको प्रत्येक थपा बहुमूल्य छ आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ
3: आउनुहोस् पानी संरक्षण गरौं प्रकृति जोगाऊ समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश

चर्चा करना हो, हम लोग निशाना

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
2: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट
2: सजिलो मासिक किस्ता सुविधा
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
2: विद्यार्थी अफिस तथा प्रोफेसनल

이 서서만 미다이군을 말고 선 ग्लोबल आईएमई लघु वित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय रामेसापले सदस्य मृत्यु राहत तथा कर्जा बिनाहा कार्यक्रम आयोजन गरेर मृतक सदस्यको परिवारलाई ₹2,25,000 बराबरको राहत तथा बीमा दावी रकम हस्तान्तरण गरेको छ। संस्थाको केन्द्र नम्बर 008092032 की सदस्य अमृत माया मगरको असामयिक निधनपछि उहाँको श्रद्धांजलि अर्पण गर्दै सदस्य राहत सुविधा तथा बीमा दावी बापतको रकम उहाँको हकवाला दलबहादुर मगरलाई हस्तान्तरण गरिएको छ। कार्यक्रममा शाखाका कर्मचारी अनुप ढुंगानाले मृतक सदस्यले संस्थाबाट लिएको कर्जा, संस्थासँग रहेको वित्तीय कारोबार तथा कर्जा मिना प्रक्रिया बारेमा जानकारी गराउनु भएको थियो। कार्यक्रमका प्रमुख अतिथि तथा रामेसाप शाखाका शाखा प्रमुख विमल अधिकारीले सदस्यहरूको आर्थिक तथा सामाजिक सुरक्षामा बीमाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै संस्थाले सञ्चालन गर्दै आएको विभिन्न वित्तीय सामाजिक सुरक्षा तथा सदस्य सहितका कार्यक्रम बारेमा जानकारी दिनुभएको थियो। उहाँले नियमित बचत, जिम्मेवार कर्जा उपयोग तथा बीमाको महत्वलाई आत्मसात गरी संस्थासँग निरन्तर सहकार्य गर्न सदस्यहरूलाई उहाँले आग्रह पनि गर्नुभएको थियो। सिन्धुलीको मरिन गाउँपालिका चार घर स्थित सार्वजनिक बाटो मासु प्रशोधन कम्पनीको कारण अवरूद्ध भएपछि स्थानीयवासीले उक्त बाटो तत्काल खुलाइदिन माग गरेका छन्। स्थानीयको दैनिक आवत जावत, पशु चौपाय चराउन तथा खेतीपातीमा समेत समस्या परेको भन्दै बाटो सञ्चालनका लागि गाउँपालिका कार्यालयमा निवेदन पेश गरिएको छ। मरिन गाउँपालिका चार सहान चार घर स्थित सार्वजनिक बाटो हाल निर्माणाधीन मासु प्रशोधन कम्पनीले अवरोध गरेर बन्द गरेको स्थानीयको भनाइ छ। बाटो बन्द भएपछि स्थानीय बासिन्दालाई चौपाय, गाई, भैंसी, बाख्रा चराउन लैजानदेखि कृषि कार्यका लागि आवत जावत गर्न समेत कठिनाई भएको बताइएको छ। सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुली माडीमा निर्माणाधीन रिङ रोडको काम लामो समयसम्म सुस्ताएपछि पछिल्लो समय तीव्र गतिमा अघि बढ़न थालेको छ। निर्माण शुरू भएको 6 वर्ष बितिसक्दा पनि अपेक्षित प्रगति हुन नसकेको आयोजनामा अहिले निर्माण कम्पनीले जनशक्ति थप गरेर दुई तर्फबाट काम अघि बढ़ाएको छ। 2 वर्षभित्रै सम्पन्न गर्ने लक्ष्यसहित शुरू गरिएको 8.3 किलोमिटर लामो रिङ रोडको भौतिक प्रगति हाल करिब 40% पुगेको डिभिजन सड़क कार्यालय खाल्टे सिन्धुलीले जनाएको छ। कार्यालयका अनुसार विगतको वर्षमा निकै सुस्त रहेको निर्माण कार्य अहिले भने तीव्र गतिमा भइरहेको छ। सड़क कार्यालयका इन्जिनियर गजेन्द्र राउतका अनुसार निर्माण कम्पनीले पछिल्लो समय कामलाई गति दिएको छ। नशालु पदार्थ मिसाएर खुवाएर गहना र नगद लुटपाट गर्ने ओखलढुङ्गाकी एक महिला पक्रो परेकी छन्। पक्रो पर्नेमा ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका 9 घर भएर हाल काभ्रे फलाञ्चोकको पनौती नगरपालिका वडा नम्बर 5 बस्ने 47 वर्षीय संगीता तामाङ कार्की रहेकी छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले इलाका प्रहरी कार्यालय बनेपासँगको समन्वयमा साउन 7 गते काभ्रे पलानचोकको पनौती नगरपालिका 5 चौकोटबाट उनलाई पक्राउ गरेको छ। गत साउन 12 गते साँझ करिब 5:30 बजे काठमाडौँको गोकर्णेश्वर नगरपालिका 8 अतरखेल स्थित जग्गा हेर्न भन्दै बोलाएर एक होटलमा खाजा खाने क्रममा लुटपाट भएको थियो। पीड़ितलाई फ्रुटीमा नशालु पदार्थ मिसाएर खुवाएर बेहोश बनाइएको थियो। बेहोश बनाइएपछि उनको साथमा रहेको सुनको औठी, नगद र मोबाइलहरू लुटेर संगीता फरार भएकी थिइन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक एसपी रामेश्वर कार्कीका अनुसार पक्राउ परेकी महिलालाई थप अनुसन्धान तथा आवश्यक कार्यवाहीको लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ। र राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा सिन्धुपाल्चोक विवादका कारण स्थगित भएको जिल्ला अधिवेशनको मिति तोकिएको छ। जिल्ला अधिवेशन साउन 22 गते चौतारामा हुने केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभएको छ। केन्द्रीय निर्वाचन आयोगले निर्वाचन प्रक्रिया पुनः सञ्चालन गर्न निर्देशन दिएको हो। जिल्ला अधिवेशन गर्नुअघि लिसाङको पाखर गाउँपालिकाको अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ। स्थगित भएको चरणबाट अधिवेशन शुरू गरेर सफलतापूर्वक सम्पन्न गर्ने भनिएको छ। जिल्ला सभापति पासाङ तामाङ, दिलमान श्रेष्ठ, जेबी सिलवाल, चक्रपाणी सिग्दल र कुमार श्रेष्ठले उम्मेद्वारी दर्ता गराउनु भएको थियो। हवस् त, हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिको साथ प्रसारण भइरहेको अपरान्न 4 बजेको रामेसाप खबर सकियो। खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आज सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
5: पानी संरक्षण गरौं जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ भविष्य जोगाऊ।
6: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
5: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
6: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
5: आउनुहोस्, पानी संरक्षण गरौ, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: सम्पर्क नम्बर
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
2: दुध दही भनेपछि छोरा छोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
3: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
4: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।

0: अहिले साँझको 5 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
3: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क नम्बर 9844021369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
4: दैनिक रु 197मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरी लाइफ।
1: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
1: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
3: हजुरको रेडियो 102.1 MHz।
4: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
5: प्रश्न फलिरहेछ। अब देशमा छन् छैन, नगरपालिकाले के गर्ने, चिर्सीले के गर्ने,
6: गाडी भाडा पटाएको, अब जम्मा फाइदा भनेको 2 रुपियाँ, अब 5 रुपियाँ हदाम बसे त्यति बस्ने,
5: त्यसको भाउ छ, त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो क्या? यो बिचौलियाले अलिकति धेरै खेलेको
7: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा।
8: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ।
9: गत वर्षको रेकर्ड तरकारी खाने आलु 3 करोडको बिक्री भएको थियो। एउटा कालो गुडारी आलुको बिउ भनिन्छ, 6 करोडको आलु बिक्री भएको थियो।
4: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाब।
5: कृषि दोकानमा म आबद्ध छु। टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने, जुन मिटी चामलतिर ल्याएर वजन गर्ने, मेरो काम त्यो छु। किसानले चाहिँ बजेट ल्याउनु पर्छ यो देशमा। किसान उभर नलाग्यो भने देशमा लाग्दैन।
10: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ। म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष मन्त्री दिन तपाईँ अगाडि बढ्छु।
4: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
11: कार्यक्रम।

आजदेखि नै कार्यक्रम कृषि सवाल रेडियो एभरेज 96.8 MHz सोलुखुम्बुबाट पनि सुन्न सक्नेछ। कार्यक्रम कृषि सवाल सहकारी गरेको रेडियो एभरेज 96.8 MHz सोलुखुम्बुलाई पनि आभार भन्न चाहन्छौ। नमस्कार, कृषि विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँलाई हार्दिक स्वागत छ। म हुँ असीम सापकोटा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ। साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 MHz सँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 MHz सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 MHz सङ्खुवा सभा रेडियो लालीगुराँस 105.2 MHz धनकुटा रेडियो खबरपालिका 88.7 MHz धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 MHz खोटाङबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 MHz दोलखा रेडियो बैतेश्वर 94.5 MHz मैना पोखरी दोलखा रेडियो हिमाली 101.7 MHz दोलखा रेडियो रामेछाप 95.8 MHz रामेछाप हजुरको रेडियो 102.1 MHz रामेछाप रेडियो मिलम्ची 107.2 MHz सिन्धुपाल्चोक रेडियो जुगल 98.1 MHz सिलढुङ्गा सिन्धु पाल्चोक रेडियो क्रान्ति 90.4 MHz कोसीपारी काभ्रे रेडियो रसुवा 102.1 MHz धुन्चे रसुवा निलकण्ठ एफएम 98.5 MHz धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 MHz धादिङ रेडियो चिम्टेश्वर 90.9 MHz बिदुर नुवाकोट रेडियो बागमती 107.4 MHz ककनी नुवाकोट रेडियो कास्की 90.6 MHz पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 MHz गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 MHz रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 MHz कावसती नवलपुर रेडियो कावसती 102.6 MHz कावसती नवलपुर दाउनी एफएम 103.4 MHz बद्धघाट नवलपरासी सामुदायिक रेडियो अर्घाची 105.8 MHz अर्घाची भेरी एफएम 105.4 MHz नेपालगंज बाँकी रेडियो डोटी 98.5 MHz डोटी रेडियो रामारसन 92 MHz अछाम रेडियो नयाँ नेपाल 104.5 MHz दार्चुला रेडियो प्रभु 102.6 MHz कञ्चनपुर रेडियो बुङ्गल 98.3 MHz बझाङ सौगात एफएम 103.6 MHz बैतडी सामुदायिक रेडियो मेलौडी एफएम 101.2 MHz मेलौडी बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 MHz बाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ।

0: आजदेखि नै कार्यक्रम कृषि सवाल रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्न सक्नुहुनेछ। कार्यक्रम कृषि सवाल सहकारी गरेको रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुलाई पनि आभार भन्न चाहन्छौ। हामी कार्यक्रम तयार गर्नको लागि यति बेला हामी स्टुडियोमै बसेका छौँ। भिजन न्यूज नेपालको स्टुडियोमा बसेर आज हामी विशेष कुराकानी गर्दैछौँ। आज हामीसँग चाहिँ करिब करिब 4 दशक भन्दा लामो समय कफीमा यात्रा सँगसँगै तय गर्दै आउनुभएका व्यक्ति अर्थात ढकेश्वर घिमिरेसँग हामी अन्तर सम्वाद गर्नेछौ। उहाँको अनुभवलाई साथैसँग नयाँ पुस्तामा हस्तान्तरण गर्नेछौ। आज ढकेश्वर घिमिरेको नाम लिँदै गर्दा चाहिँ कफी क्षेत्रमा जागरण ल्याउने कर्ता मात्र हुनुहुन्न, उहाँको चाहिँ पछिल्ला करिब करिब 3 पुस्तासम्म पनि उहाँको कफीको यात्रालाई चाहिँ साथ दिँदै आउनु भएको छ। र विशेष गरी आज हामीले उहाँले गर्दै गरेको कफीको यात्रा, नेपालमा समृद्ध कृषिको हामी कुराकानी गर्दै गर्दा नगदे बाली त्यो पनि हाम्रो निर्यातजन्य बालीको अग्रपंक्तिमा राखेको कफीलाई चाहिँ साँच्चीकै अब चाहिँ हामीले कसरी व्यावसायिक रूपमा अगाडि बढ़ाउन सकिन्छ र साँच्चीकै हामीले कफी क्षेत्रबाट समृद्ध आर्जन कसरी गर्न सकिन्छ लगायतमा पनि हामी पक्कै पनि केन्द्रित हुनेछौं। जहाँ सम्भावना त्यहाँ अलिकति टेक्निकल रूपमा चाहिँ समस्या चुनौतीहरू अग्रपंक्तिमा आउने गर्छन् र कफीमा पनि सायद त्यो हुन सक्छ केही समस्या चुनौती पनि होला, यद्यपि कफी क्षेत्रको भवसागर सम्भावना छ भन्ने खालको सन्देश चाहिँ आजको श्रृंखलामा दिने प्रयास गरेका छौं। नेपालमा पछिल्लो समयमा फसाउँदै गरेको कफीको एउटा जागरणको कुरामा र करिब करिब 40 वर्ष भन्दा लामो समयदेखि कफी क्षेत्रमा निरन्तर रूपमा काम गर्नुभएका ढकेश्वर घिमिरेले कफी क्षेत्रमा गर्दै गर्नुभएको योगदान र अहिले हालसम्म आउँदै गर्दा पनि नयाँ पुस्तालाई समेत उहाँले दिँदै गरेको सन्देश ज्ञान र उहाँले दिँदै आएको परामर्शलाई आजको श्रृंखलामा हामीले पक्कै पनि लिपिबद्ध गर्ने प्रयास गरेका छौं। उहाँको आवाज निकै महत्वपूर्ण रहनेछ, आजको श्रृंखलालाई अझै विशेष बनाउने प्रयास पनि गरेका छौं। हामी ढिला नगरी कृषि क्षेत्रमा यसरी कफी क्षेत्रमा यसरी निरन्तर रूपमा लाग्नुभएका ढकेश्वर घिमिरेज्यूलाई हामी स्वागत गर्छौं। नमस्कार, यहाँलाई स्वागत छ। भर्खरै मात्रै एग्रो टाइम्स मासिक पत्रिकाले चाहिँ यो भदौको अङ्कमा चाहिँ नेपाली पहाड़मा फस्टाएको समर्पणको बोट भन्ने यो अन्तर्वार्ता लिएको थियो र यहाँ मैले हेर्दै पनि थिएँ, धेरै कुराहरू यहाँ छ, यद्यपि यहाँ केही लुकेका कुराहरू पनि हुन सक्छन्। यद्यपि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चाहिँ कफी क्षेत्रले यहाँलाई दिएको एउटा प्रोत्साहन छँदैछ, यसैसँगै चाहिँ यहाँले निरन्तर रूपमा काम गरेको यो अब्बल पक्षलाई नै हामीले बढी केलाउने प्रयास पनि गरेका छौँ। समग्र रूपमा कफीलाई कसरी लिनु भएको छ र विशेष गरी कफीको
1: कफीको यात्रा सबभन्दा पहिला त अब दर्शक दीर्घमा रहनुभएका अथवा जोसुकै पनि हुनुहुन्छ, उहाँहरूलाई हार्दिक अभिवादन। मेरो भनाइ अब जसले जे कुराको सुरुवात गरिन्छ त्यो सुरुवात गरेको कुरालाई निरन्तरता दिनुपर्छ र त्यसलाई चाहिँ बिस्तारै बिस्तारै अगाडि बढाएर लैजानुपर्छ भन्ने मेरो मान्यता हो। र बाली एउटो मात्रै होइन, हरेक किसिमका छन् यहाँ काम गर्ने सिपहरू, अवसरहरू पर्याप्त छन्। त्यसमा लागिसके पछाडि त्यसलाई आफू कटिबद्ध भएर लागेपछि सफल भइन्छ भन्ने कुराको म आफै स्वयंले चाहिँ भोगेको कुरा हो। खास गरी अब कफीको कुरा गर्दाखेरि अब कफीको हाम्रो सुरुवाती त गुल्मी जिल्लाबाट भयो, गुल्मीका हिरागिरीजीले 1995 सुरु गर्नुभएको थियो र त्यस पछाडि बिस्तारै त्यहाँको जनसमुदायले अगाडि बढाउँदै लैजानुभयो। पछि त्यहाँ 35-33 राजाको पनि सवारी भयो वीरेन्द्र सरकारको, त्यसपछि त्यहाँ सुविधाहरूको पनि अवसरहरू मिल्यो, कामहरू गर्दै जानुभयो। त म आफूले पनि 35 सालबाट केही बोटहरू सुरु गरेर अगाडि बढाइरहेको अवस्था रह्यो। मलाई अलिकति फलफुलहरू कफीहरू यस्तो मनपर्ने हुनाले पनि र त्यस पछाडिका दिनहरूमा मैले 39 व्यावसायिक रूपमा यसलाई चाहिँ अगाडि बढाउने निधो गरेँ र त्यसमा खास गरी अदुवा बेसारहरू अन्तर्वालीको रूपमा, त्यसपछि छायादार रूखहरू र त्यसपछि कफी गरेर थ्री टायर सिस्टमको प्रणालीबाट मैले अगाडि बढाउन सुरु गरेँ र त्यसमा पनि खास गरी गाई वस्तुको पिसाब र मलहरूलाई नै युज गरेर अथवा कम्पोस्ट मलहरू युज गरेर गर्नुपर्छ भन्ने मान्यता राखेर अगाडि बढ्दै गएँ र यसरी काम गर्दै जाँदाखेरि उत्पादनहरू बिस्तारै आउँदै आउँदै जान लगाएर मैले आफ्नो नर्सरी पनि राखेँ र परिवारको सहयोगबाट श्रीमान श्रीमती आफ्नो फ्यामिली सबै मिलेर आफ्नो क्षमता अनुसारको कामहरू गर्दै गयौँ र त्यस पछाडि 42 सालबाट भिजिटर्सहरू पनि आउनु थाल्नुभयो। त्यहाँ आउने सुन्ने हेर्ने नयाँ बाली नयाँ किसिमको कुराहरू भएको हुनाले पनि उहाँलाई सिकाएको कुरा रह्यो र यसरी क्रमशः आउँदै आउँदै जानुभयो, राष्ट्रिय क्षेत्रबाट पनि आउनुभयो र त्यो आउँदाखेरि कफी कस्तो हुन्छ, कसरी खाने, के गर्ने भन्ने खालको उहाँहरूको जिज्ञासा रहँदाखेरि 46 सालबाट त्यसलाई हानि पर्याए बुझेर पनि अब मेरो श्रीमतीले त्यसलाई चाहिँ अगाडि बढाउन सुरु गरिन् र 47 सालमा आइपुग्दाखेरि मैले चाहिँ अब के सोचेँ भन्दा अब यसरी भिड मान्छेहरूको एउटा सिकाइको क्रममा आउनुभएको छ र यसलाई उत्पादन गर्ने प्रशोधन गर्ने कुराहरूको पनि अगाडि बढाउँदै लैजानु पर्नेछ भनेपछि अब एक्लै गरेर हुँदैन यो भनेर अब फेरि हाम्रो नर्सरीबाट अरू धेरै साथीहरूले बिरुवा पनि लैजानु भएको थियो त्यसैले त्यसलाई व्यवस्थित गर्ने सोचका साथमा अब नेपाल कफी व्यवसाय संघ मदन पोखरा भनेर संगठनको स्थापना 2047 सालको कार्तिक 30 गते त्यसलाई संगठन जन्मायो।
0: त्योभन्दा अलिकति अगाडि कुरालाई म सार्न चाहन्छु। जस्तो 35 सालदेखि यहाँले सुरुवात गर्नुभएको थियो त्यो त्यो बिचको समयलाई चाहिँ कस्तो थियो त्यो अवस्था चाहिँ कफीको विस्तारको अवस्था उत्पादनको अवस्था कस्तो थियो?
1: अब विस्तारै बढिरहेको थियो अब क्रमशः एउटा एकै पटक धेरै रोपेको होइन कि 39 अब 2-300 बोटहरू रोपेको अवस्था हो। खास गरी अब सोझो भाषामा भन्यो भने त अब व्यवसायीकरण त मैले 35 साल गरे पनि व्यवसायीकरण 39 गरेको हो। 38 सालमा एउटा फ्लड आयो र त्यसपछि हामीहरूको व्यवसाय 70 पनि बारीमा त्यो फ्लड आएर त्यसलाई चाहिँ बगरामे बनाइदियो विकल्पको
0: रूपमा।
1: हजुर हजुर त्यसपछि विकल्पको रूपमा मैले यो नै ठिक हो भन्ने ठहर गरेर र मकैको अलावा त्यो ठिक हुन्छ भनेर त्यसरी अगाडि बढेको यथार्थ त्यो हो। र यसरी गर्दै जाँदा त्यो एउटा सिकाइ हुँदै गयो र अरूलाई पनि त्यसको अनुसरण गर्ने किसिमको अभ्यासहरू हुँदै गयो र जब जब त्यो उत्पादन आउन थाल्यो त्यसरी हाँडी कराईबाट सुरुवात गर्दै गयो। गेस्टहरूले पनि आउने लैजाने किन्ने अनि त्यसपछि त्यहाँ फ्रीमै सघाउने यस्तो

0: कुरा, मूल्य निर्धारणको कुरा, संस्थागत व्यवस्थाको कुरा राज्यको तर्फबाट भने यसरी यो चाहिँ जरुरी छ हजुर, हामीले किसान लेभलबाट यसरी सुरु गरेका छौँ भनेर मैले सबैले लेखेको लेखेर दिएँ र त्यसपछि उहाँले आएर काठमाडौँ आएर 49 को ऐन अन्तर्गत चियालाई विकास निगमलाई गाभेर राष्ट्रिय चिया तथा विकास बोर्ड स्थापना गरिदिनु भयो। त्यो नै एउटा नेपालको इतिहासमा कफीलाई अगाडि बढाउनको निम्ति एउटा चाहिँ बाटो उहाँले खोलिदिनु भएको भन्ने मैले चाहन्छु।
1: त्यसको लागि मुख्य योगदान यहाँको छ, हामीले पक्कै पनि पटक पटक नै भनेका छौँ। अब त्योभन्दा पछाडि चाहिँ बिस्तारै अब अलिकति लयबद्ध व्यावसायिक रूपमा अगाडि बढेको देखियो है।
0: त्यसो गरिसके पछाडि प्रशस्त मात्रामा बिरुवाहरू उत्पादन गर्न थालेपछि अब गुल्मीतिर भयो, स्याङ्जातिर भयो, विभिन्न ठाउँहरूमा जहाँ जहाँ सम्भव छ त्यो आफ्नो एरिया वाइजमा अत्र अभियान चलाउन थालियो, संगठनहरू निर्माण गर्न थालियो, विभिन्न गाउँ समूहहरूमा पनि गएर र क्रमशः गर्दै गर्दै गएर अगाडि बढ्दै जाँदा यो खास गरी अर्ग्यानिक नै के कसरी भन्ने खालका कुराहरू आयो र 50 सालमा हाम्रो अर्ग्यानिकमै जाने भनेर निर्णय गर्यौँ। किन भन्दाखेरि अर्ग्यानिक भनेको हामीले बुझेको भाषा विषादी र रासायनिक मलको प्रयोग नगर्ने, गाई वस्तुको पिसाबबाट मलबाट सुरु गर्ने भन्ने खालको एउटा हाम्रो भाषा त्यही नै हो। र त्यसपछि अरूको कफी एकछिन पत्र पत्रिकाहरू हेर्दाखेरि यो खास अराबिका वर्गको कफी जातको कफी मात्रै सबभन्दा उत्तम हो भन्ने कुरा पनि ठहर पाएर अराबिका र अर्ग्यानिक जाने भनेर जिल्ला स्तरीय पालपाले हाम्रो निर्णय गर्यो र त्यसैलाई अगाडि बढाउँदै जाँदा प्रविधि खोज्न निकै गाह्रो भयो। हाम्रो देशको विभिन्न निकायहरूसँग पनि हामीले अनुरोध गर्यौँ, त्यो पाउन नसकेपछि पिसकोर भोलिन्टियर ग्रुप आएको बेलामा फेरि त्यो अनुरोध राख्दा फार्मर्स टु फार्मर प्रोग्राम अन्तर्गत विन्डक इन्टरनेसनलको 20-22 देशमा नेटवर्किङ भएको कारणले गर्दाखेरि पनि उहाँहरूले एल साल्भाडोरबाट विषय विज्ञहरू रोस्टर र एग्रोनोमी सम्बन्धित त्यो कफी एग्रोनोमीको जानेको विज्ञहरू लिएर आएर र त्यति बेला मैले चाहिँ 8 जिल्लामा पत्रचार त धेरै जिल्लामा गरेको हो तर 8 जिल्लाका साथीहरू सहभागी हुनुभयो र हामीले त्यहीँ पाल्पाको मदन पोखरामा हाम्रै फार्मको कफी प्रशोधन गराएर हेरेर चाहिँ सबै टेस्टिङ गर्ने भने 1 हप्ताको तालिम चाहिँ गराइयो। नेपालको इतिहासमा त्यो नै सबभन्दा ठुलो कुरा चाहिँ रह्यो, त्यसले गर्दा प्रविधि सिकाइ भयो, प्रचार प्रसार भयो, कसरी खाने भन्ने कुरा पनि थाहा भयो, फार्मिङ गर्ने तरिका त सबै ए टु जेड कुराहरू थाहा भएपछि पछाडि साथीहरू धेरै खुसी भएर फर्कनु भयो र त्यस पछाडि गाउँका दिनमा केही महिना पछाडि अनि साथी अब तपाईँले नेतृत्व लिँदै जाँदा यहाँ सम्भव भएन, अब हामी 8 जिल्लाको संगठन केन्द्रीय स्तर संगठन बनाऊ भनेर उहाँहरू लागि पर्नुभयो र फेरि मलाई मेरो पछिल्लो अगाडिका त्यो जोहरू छोड्दै गएँ, गाउँ लेभलको जिल्ला लेभलको छोड्दै गएर मलाई चाहिँ फेरि केन्द्रीय लेभलको अध्यक्ष बनाउनु भयो साथीहरूले, यसरी जोडिँदै अगाडि बढ्दै गयो। त्यसपछि बजारीकरणको निम्ति पनि हामीले यो नेपाल कफी कम्पनी 40 सालमै स्थापना भएको भए पनि क्रियाशील थिएन, उहाँहरूको पनि आफ्नै खालको समस्याहरू थियो, बजारमा नेपालमा कफी खाने चलन थिएन, खेतेर खाने नेस्ले लगायतको घोलेर खाने कफीहरूको मात्र प्रयोग थियो, त्यसले गर्दा उहाँलाई गाह्रो भएको अवस्था पछि हामी उहाँसँग पनि टाई अप गरेर त्यसरी चाहिँ अगाडि बढाउँदै बजारीकरणको निम्ति पनि अगाडि बढ्दै
1: भनेपछि त्यो नेपाल कफी व्यवसाय महासंघले त्यो समय पछाडि अलिकति जागरणमा पनि काम गर्यो।
0: अब हामीले के गर्यौँ भन्दा त्यो भइसके पछाडि विभिन्न प्रोजेक्टहरूले पनि अलिअलि सानो सानो सरसहयोग गर्न सुरु गर्नुभयो, जस्तो अब त्यो जुन सिकेको प्रविधिलाई अलि थप गराउनको निम्ति त्यति बेला सिक्दा हामीले त पहिला स्पेनिस भाषा त्यहाँ अङ्ग्रेजी भाषा त्यहाँ नेपाली भाषा यसरी सिकेको, पछि गएर अर्को वर्ष गुल्मीमा त्यहाँ स्याङ्जामा यस्तै अरू अरू जिल्लाहरूमा पनि अगाडि बढाउँदै गयौँ, कसरी खाने कसरी फार्मिङ गर्ने सबै कुराको अगाडि बढायौँ र हाम्रो नारा भनेको अर्ग्यानिक र अराबिक यसरी नै गइराख्यौँ बिस्तारै हिजो गइराख्यौँ, त्यसले गर्दाखेरि अनि बजारको नेटवर्कमा पनि अगाडि बढ्न सजिलो भयो, आफ्नो जिल्लामा कसरी प्रशोधन गर्ने कसरी खाने यसरी गाउँ गाउँमा र इभन हामीले कस्तो न कलेजहरूमा काठमाडौँका कलेजहरूसम्म पनि आएर त्यो कफी पकाउने तरिका खाने तरिका सबै सिकाउने किसिमको वातावरण बनाउँदै भयौँ र यसरी हाम्रो सङ्गठन
1: क्रमिक रूपमा अगाडि आउनुभयो। हामीसँग विषय धेरै नै छन् यहाँका अन्तरङ्ग अरू व्यक्तिगत कुरा र यो क्षेत्रका कुराहरू युवा जागरणका कुराहरू पनि छन्, यद्यपि अन्तर्राष्ट्रिय बजारसँग चाहिँ कसरी जोड्ने भयो त्यो समय पछाडि चाहिँ
0: खास गरी के हुन्थ्यो भने अब जब बोर्ड गठन भइसके पछाडि एउटा मूल्य निर्धारणको पद्धति भयो, त्यसपछि कति पैसा किसानले पाउने कति पैसा प्रोसेसरले पाउने आदि इत्यादिको कुराहरू हुँदै गयो बिस्तारै र राष्ट्रिय कफी दिवसहरू मनाउँदै गइयो
1: र कफी दिवसको सन्दर्भ थोरै राख्न चाहिँ यो छुट्याउनु पनि इम्पोर्टेन्ट विषय पनि छ, राष्ट्रिय कफी जुन दिवस हामीले हरेक मङ्सिर 1 गते मनाउँदै गर्दाखेरि प्रसङ्ग पनि अलिकति यहाँहरूको यो महासङ्घको पनि त्यो खालको समयमा चाहिँ नेतृत्व गरेको देखिन्थ्यो, अलिकति यो प्रसङ्गहरू छाडिदिनुहोस् न।
0: अब यो अहिले सुन्दाखेरि नपत्यारिलो लाग्न सक्छ तर के भन्दा 2047 साल कार्तिक 30 गतेको दिन हाम्रो सङ्गठन जन्मेको हुनाले यो कफी डे मनाउने सन्दर्भमा पनि हामीले केही अभ्यासहरू सुरु गर्यौँ, त्यस बेलामा सरकारसँग मिलेर गर्नुमा अलिक अप्ठ्यारो थियो र पछि चाहिँ त्यो दिन निश्चित गर्दाखेरि सधैँभरि त्यो कार्तिकको 30 गते नपर्दो रहेछ, 29 को पनि पर्न जाने हुनाले त्यसलाई चाहिँ अलि नमिल्दो लागेर

0: एक गते लाइन हामीले कति त्यो त्यसरी चाहिँ सोच सुरुवाती हामीले जन्माएको त्यति बेला तर अनि पछि हामीले 5354 कपी डेको रूपमा सुरु गर्यौँ र त्यो त्यसको अर्थ के थियो भन्दाखेरि एउटा कुरा त त्यो डे भनेर मनाइसकेपछि प्रविधिको कुराहरू लाई उजागर गर्न पाइयो त्यसपछि प्लान्टेसनका कुराहरू अब त्यसपछि चाहिँ बजारको कुरा सबै कुराहरूसित त्यसपछि बिस्तारै बिस्तारै अगाडि लैजानको निम्ति सहिलो हुन्छ र एउटा जागरण आउँछ भन्ने हिसाबमा पनि हामीले त्यो सुरुवात गर्यौँ त्यो चाहिँ कार्यक्रम राम्रै कार्यक्रम
1: सरकारले पछि आधिकारिक रूपमा घोषणा पनि गर्यो यसमा त यहाँहरू पोजिटिभ नै हुन्छ
0: हजुर हजुर
1: अब अन्तर्राष्ट्रिय बजारमा नेपाली कफी प्रवेश गरेको चाहिँ कुन समय हो ठ्याक्कै भन्दा चाहिँ
0: अन्तर्राष्ट्रियमा त्यो 52 सालतिर साल ट्रेडिङ कर्पोरेसन मार्फत नेपाल कफी कम्पनीलाई कफी बुझाउने र अनि साल ट्रेडिङले अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने गरी त्यति बेलासम्म नबिकेका कफीहरू सबै उठाउने काम चाहिँ त्यसरी सुरु भएको
1: नेपाल कफी कम्पनीले त 40 सालदेखि नै काम गरिसकेको
0: थियो गरेको थियो तर उसलाई एकदम गाह्रो थियो अब कफी खाने चलनै थिएन त्यसले गर्दा खासै त्यो त्यसमा सफलता हासिल भएको अवस्था थिएन वास्तवमा
1: सुरुवात चाहिँ गरेको
0: सुरुवात भएको हो भएको थिएन गुल्मीमा पनि साथीहरूले गबारोतिर पनि नहुने बजारमा राम्रो नहुने हुँदाखेरि उहाँहरूलाई त्यहाँ अवसर स्थिति परेकै हो र पछि गएर जब उत्पादन बढ्दै गइसक्यो तब प्रविधि पनि अर्ग्यानिक भनेपछि अब अन्तर्राष्ट्रिय निकायमा एउटा संसारका उत्कृष्ट कफीहरूमध्ये मेक्सिको 7 नम्बरमा पर्दैछ त्यति बेला चाहिँ हाम्रो नेपालको कफी र मेक्सिको कफीको स्वाद एउटै किसिमको स्वाद हाम्रो त्यो ट्रेनिङको एक हप्ताको ट्रेनिङको पिरियडमा हामी सबैले कफिङ गर्दाखेरि आयो विदेशीहरू धेरै खुसी हुनुभयो त्यस पछाडि उहाँहरूले पनि बिस्तारै बिस्तारै आउन सुरु गर्नुभयो र अनि पछि गएर विदेशतिरको पनि निर्यात चाहिँ सुरुवात हाम्रो एउटा सबैले कलेक्सन गर्ने र संस्थागत रूपमा बजार गर्ने भन्ने खालको सोच बन्यो र एउटा कम्पनी पनि बनाइयो हाइलाइन कफी प्रमोसन कम्पनी भनेर सबै तर्फ तर त्यो 2-4 वर्ष राम्रोसँग चल्यो र अब एउटा त्यसले अलि सफलता हासिल गर्न सकेन
1: भनेपछि 52 साल नै यो कफीको निर्यातको लागि चाहिँ एउटा सम्भाग बनेको थियो त्यो समय पनि सम्झिन सक्नुहुन्छ
0: त्यस पछाडि मैले चाहिँ अब 65 सालसम्म मेरो नेतृत्वमा 22 वटा जिल्लाका साथीहरू लगभग 32,000 कफी टेक्निसियनहरू त्यसपछि उद्योगीहरू सुरुवात गर्दा किसानको लेभलमा त सुरु गरियो पछि गएर उद्योगी व्यवसायी क्याफे अनि त्यसपछि गएर यो प्राविधिकहरू सबैलाई जोडेर त्यसरी हामीले चाहिँ महासङ्घ बनाइसकेका थियौँ 61 महासङ्घ बनायौँ र 65 मैले चाहिँ अब अवसर थियो अब मेरो जिम्मेवारीबाट मैले चाहिँ अप्रत्यक्ष सहयोग गर्छु तर मैले जिम्मेवारी लिन्न अब यहाँले दिनुपर्छ भनेर त्यसरी चाहिँ मैले चाहिँ आस्थान गर्दैछु
1: निकै महत्त्वपूर्ण विषय यहाँले भन्नुभएको छ त्योभन्दा पछाडि चाहिँ जस्तो ठमेलको आउटलेट यहाँले सुरुवात गर्नुभयो नेपाल अर्ग्यानिक प्रडक्टको रूपमा अनि अहिले त अब बिस्तारै अब यहाँको छोराले पनि नेतृत्व गर्नुभएको छ अन्य ठाउँमा पनि क्याफेका आउटलेटहरू अब विस्तार हुने क्रम पनि छ अलि यो समयले पनि साथ दिनु ठ्याक्कै
0: अब यो परिस्थितिको कुरा हुँदैछ कहाँबाट कहाँ पुगिन्छ मान्छे भन्ने कुराहरू सोचेर मात्र हुँदैन छ जब जब कफी नबिकेको अवस्थामा आफू अध्यक्ष भएको बेलामा एउटा आपत्ति आइपरेपछि के गर्ने त भन्दा घरबाटै कफी उत्पादन गरेर सुरुवात गरियो बिस्तारै त्यो गर्न निम्ति मेरो श्रीमती शान्ति देवी घिमिरेले मैले रोल लिन्छु भनेर सुरु गरिन् र 2052 सालमा 46 सालबाट प्रशोधन गर्ने बजार बिक्री गर्न यो 50 देखि त काठमाडौँमै कफी प्रवेश गरेको तथापि 52 सालबाट कम्पनी नेपाल अर्ग्यानिक कफी प्रडक्ट भनेर नाम राखेर त्यसरी चाहिँ बजारीकरणको सुरुवात हुँदै हुँदै अगाडि बढ्यो र त्यसपछि गएर फेरि प्रणालीको रूपमा सुरु गरियो र अगाडि बढ्दै जाँदाखेरि अब बजारको कारणले पनि काठमाडौँ आउनु पर्ने परिस्थिति सिर्जना भयो अब मदन पोखराको फार्म आफ्नो हुँदाहुँदै पनि आउनु पर्यो र त्यहाँ आइसके पछाडि अब उसले उद्योगतिरको जतै गएँ त्यहाँ छोराहरूले साथ दिँदै भानुभक्त छोराले साथ दिँदै गए अब सरोजीले साथ दिँदै गए छोराहरूले अब छोरी शर्मिलाले पनि आफ्नो सबैको जानेको सिपहरू सेट गरेर काम गर्दै गएँ र त्यस पछाडि अब यो कफीलाई अब कसरी छानी कसरी खोने र यो पनि प्रचार गर्न जरुरी छ भन्ने लाग्यो विभिन्न मेला महोत्सवहरूमा जाने हाम्रो उद्योगले उत्कृष्ट हासिल गर्ने यस्ता खालका अवसरहरू हामीले जुर्यो 54 सालमा त त्रिपेन्द्र सरकारको बुटवलको भएको एक्जिबिसनमा आएर हामीसँग 8 मिनटको अन्तर्वार्ता पनि गरिबसेको थियो र कफीलाई केही गर्छु भन्ने पनि भन्नुभएको थियो त्रिपेन्द्रबाट त्यस्तो खालको ऊ पनि थियो र तथापि अब त्यो
1: माहौल
0: बन्यो राम्रोसँग बन्यो जब भनौँ संगठन जन्माएपछि एउटा लहर आयो 55 सालमा ठमेलमा एउटा चाहिँ एक्जिबिसन गर्न सफल भयो हाम्रो संगठनतर्फबाट यसरी चरण चरणका कुराहरू अगाडि बढ्दै गएको हुनाले र आफ्नो अनि अरू साथीहरूले उद्योग खोल्न सुरु गर्नुभयो फेरि बिस्तारै गएर अब एभरेस्ट कफी लिनुभयो त्यसपछि गएर अब हिमालय जहाँबाट 55 सालबाट सुरु गरिहाल्नु भयो त्यसपछि
1: अर्को ट्रेन्ड चाहिँ नेपालमा
0: हाम्रो समयमा पसल चाहिँ अब 65 सालमा अब पकाएर कुहुनलाई पनि सिकाउनु पर्यो सबैलाई भन्ने विचार आयो अन्त छोराले त्यस्तो किसिमको सोच बनाए हाम्रो चाहना पनि त्यस्तै थियो ठ्याक्कै त्यसरी गर्दाखेरि अब उनले त्यो थमेलको नेपाल अर्ग्यानिक कफी सपको रूपमा पकाएर खुवाउने सिकाउने सबै कामहरू त्यसले गर्दाखेरि मलाई एकदम आनन्दको अनुभूति भएको छ अब र संगठन पनि मैले चाहिँ साथीहरूलाई जिम्मा लगाएँ 65 सालमा र त्यसपछि अब उद्योग व्यवसायका यी सबै कुरामा जिम्मा लगाएको हुनाले म त किसिमको भनौँ न आफूले एउटा गौरव ठानेको छु अहिले देशका धेरै ठाउँहरूमा कफी व्यापक रूपमा भएको छ तर अलिकति दुःख लाग्दा कुराहरू केही छन् यसका
1: जस्तो केही छन् भन्नुभएको छ कति खुलाउनु होला नखुलाउनु होला अरू प्रसङ्ग पनि ल्याउँला मैले यद्यपि यो समयमा चाहिँ यो पुस्तान्तरणको कुरालाई मैले अलिक बढी जोड दिन खोजिरहेको छु कि जस्तो छोराहरूले चाहिँ उत्पादनतिर लागेका अथवा उद्योगतिर लागेकाहरूलाई चाहिँ स्वदेशमा अलिकति चुनौती छ भनेर अवलम्बन नगरेको अवस्थामा यहाँका छोराले सँगसँगै साथ दिएर अगाडि बढ्नु भएको छ यो चाहिँ यहाँको लागि पनि गौरवको कुरा नै रह्यो है
0: हजुर मलाई के विश्वास थियो भन्दा अब जब जब मेला महोत्सवहरूमा भाग लिँदै जाँदा उत्कृष्ट हासिल गर्दै जाँदा हामीले पाएका मेडलहरू अनेक किसिमको हुँदै जाँदाखेरि त्यो राम्रो रहेछ भन्ने कुराहरू मेरा छोराहरूले चाहिँ बुझे त्यो राम्रो चिज नै रहेछ बुवा मम्मीले गरेको काम राम्रो रहेछ भन्ने खालको बुझेको हुनाले पनि उनले सहज रूपमा स्वीकार गरे एउटा पाटो त्यो रह्यो अर्को कुरो हामीले अब बेच्न समस्यै भएन नि त्यसरी सुरु सुरुमा कठिनाई पार गर्दै गएपछि मान्छेलाई त नेपाल अर्ग्यानिक कफी ल बजारमा लागेर चाहिँ हामी किन्छौँ भन्ने थाले त्यसपछि गएर अब हाम्रो भारबाटेनको मिनबहादुर गुरुङजीले स्वयं ल मैले चाहियो कफी भनेर उहाँ दिनुभयो अब अहिलेसम्म चाहिँ डाक्टर जान्दै जाँ 25-25 आफ्नो उहाँका शाखाहरूमा हाम्रो कफी जान्छ नेपाल राम्रै बिक्री भएको छ भनेपछि अब यो लोकप्रियता त बढेको छ एकदम राम्रो बाटोमा लगाइराखेको कुरा छ आफ्नो व्यक्तिगत कुरा गर्दाखेरि तर सङ्गठनको अवस्था चाहिँ अब अलिकति जसरी सोचेको सोचे अनुसारको अलिक नभइराखेको अवस्था
1: भनेपछि यहाँले छोडे पछाडिका पछिल्ला नेतृत्वहरूले भने जस्तो कफी क्षेत्रमा जुन गर्नुपर्ने हो त्यो गरेनन् नि महसुस गर्नुभएको छ
0: त्यसरी चाहिँ भन्नु त भएन तथापि के कुराको तालमेल मैले महसुस गरेको के भन्दाखेरि यो बाहिर जुन विदेशी डोनरहरू आएर क्षणिक सहयोगको रूपमा अलिकति लोभ देखाएर कार्यक्रमहरू सञ्चालन गरियो त्यसले गर्दा पनि हाम्रो संगठनलाई पछिका दिनहरूमा अलिकति अप्ठ्यारो परेको मैले बुझेँ
1: भनेपछि दीर्घकालीन घाटा भयो
0: अब किन अब कफी बनाएर खुवाउने भन्यो त्यसले तालिम भन्यो अनेक खालका भयो अनि किसानहरू भाग लिन आउँछन् अब उनीहरूलाई चाहिँ 500 रुपियाँ दिनलाई चाहिँ डोनरहरूले दुःख मान्ने अनि उनीहरूले चाहिँ 4000 रुपियाँको भात पार पठाउने त्यस्ता खालका कुराले मलाई अलिकति चित्त दुखाइ चाहिँ त्यहाँनिरको एउटा कुरा हो त्यसबाहेक अरू नेपाल सरकारसँग पनि मेरो केही गुनासाहरू छन्
1: भनेपछि महासङ्घले चाहिँ त्यो सुधार्नु पर्यो अब चाहिँ
0: महासङ्घले सुधार्ने भन्दा पनि ती डोनरहरूबाट यसरी विकास गरेर कफीको विकास हुँदैन भन्ने मान्यता
1: अनि राष्ट्रिय चिया तथा कफी विकास बोर्डलाई केही सुझाव छ यहाँ
0: राष्ट्रिय चिया कफी सुधार बोर्ड के भन्दाखेरि अब उसले नगरेकै भनेर त भन्नु मिलेन तर के रह्यो त्यहाँ भन्दाखेरि राजनीति नियुक्ति डाइरेक्टर नियुक्ति राजनीति नियुक्ति हुनु राम्रो कुरा होइन त्यसमा के हुनुभयो विषय विज्ञ हुनुपर्छ र समग्र क्षेत्रको हेर्ने गरी गर्नुपर्छ एउटा पोलिटिकल म्यान गएर त्यहाँ कार्यक्रम गर्दाखेरि त्यसले राम्रो प्रभाव पारेको मैले चाहिँ पाइराखेको अवस्था छैन हुन त अब चाहिँ मूल्य निर्धारणका कुराहरू एक्सटेन्सनका कुराहरू प्रविधि केही सिकाउने कुराहरू भएको छ तर जसरी सोचेर कफी बोर्ड बन्यो अहिले कफी बोर्डलाई सहयोग पनि पर्याप्त दिएको छैन नेपाल सरकारले पर्याप्त सहयोग दिएको पनि छैन कार्यक्रम पनि पर्याप्त छैन प्राविधिक मान्छेहरू पनि त्यहाँ हुनुहुन्न त्यहाँ त विषय विज्ञ त साधारणदेखि विशिष्ट क्लासका मान्छेहरू हुनुपर्ने हो नि चिया र कफी दुइटै मिसिएको छ चियाका क्षेत्रमा अलिक बढी र कफीको क्षेत्रमा अलिक कम भएको अवस्था छ
1: यहाँलाई हरेक क्षेत्रबाट प्रोत्साहन हौसला बेला बेला पुरस्कारका कुराहरू त छँदै छन् धेरै पुरस्कारहरू प्राप्त गर्नु भएको छ यसैमध्येमा अन्य प्राइभेट सेक्टरका संस्थाहरूले धेरै सम्मान गरेका कुराहरू पनि छन् यद्यपि 80 सालको राष्ट्रपति पुरस्कार विजेताको रूपमा पनि यहाँलाई सम्मान गरिएको थियो त्यो समयलाई पनि थोरै साथमा चाहन्छु मैले
0: अब हामीलाई त अब जस्तो डिएफसिक्युसी भनौँ खाद्य अनुसन्धानशाला अब त्यसबाट पनि हामीलाई चाहिँ सम्मान राम्रो सम्मान दिएको छ नेपाल सरकारको तर्फ कुरा गर्दा त्यसबाहेक अब 2056मा हाम्रो उद्योग राम्रो सरिएर पेरिस जाने मौका पाउँदै श्रीमान श्रीमती पेरिस जान पाउँदाखेरि पनि हामी नगाउँका मान्छे हौ किनभने नेपालको त धेरै छैन विदेश गएर त्यो अप्ठ्यारो हुन्छ रमाउनु घुम्न मात्रै होइन त्यहाँ आफ्नो व्यवसाय गर्न जाने हो भन्ने मान्यता नगाएको कुरा हो यस्ता समानता हामीले पर्याप्त पाइरहेका छौँ तथापि यो समयको कुरा अब सोचेको त होइन 80 सालमा राष्ट्रपति कार्यालयबाट हामीलाई बोलावट भयो र अब पोलिसीका कुराहरू त्यसपछि गएर कसरी बन्छ के गर्छ त्यो डेमो पनि गर्ने भनेर महासङ्घ लगायत हामी सबै जुटेर त्यहाँ पेपर पनि प्रेजेन्टेसन गर्ने कामहरू गरियो. नेपाल सरकारले यो काम गर्नुपर्छ भनेर हुन त सचिव कृषि सचिवलाई त्यसपछि प्रधानमन्त्रीलाई मन्त्रीहरूलाई न हाम्रो कार्यपत्र पेस नगरेको त होइन नि धेरै पेस गरियो. तथापि लास्ट पटक चाहिँ श्रीमती विद्यादेवी भण्डारी जुन राष्ट्रपति हुनुहुन्थ्यो उहाँ समक्ष पनि त्यो कार्यपत्र पेस गर्दै सँगै जाँदा त्यहाँ कपिङहरू गर्ने भयो र मैले किसिमको बाधा बन्यो. अब त्यस पछाडिको दिनमा अब सायद कसरी चोइस भयो थाहा छैन. म एउटा एसोसिएसन निर्माता सारा कुराको हिसाबले र उद्यमशीलताको हिसाबले फेरि शान्ति देवी घिमिरेलाई फरक फरक खालका पुरस्कारहरू राष्ट्रपति पुरस्कार अहिलेको राष्ट्रपति रामचन्द्र पौडेलजीको हातबाट लिने अवसर पाउँदाखेरि राष्ट्रपति रामचन्द्र पौडेलजीसँग कुरा पनि भयो. हजुर चाहिँ 49 सालमा गएर यसरी चाहिँ बोर्ड निर्माणको निम्ति जुन पहल गर्नुभयो मसँग अन्तर्वार्ता कुराहरू समेतबाट समस्याहरू बुझेर अब अहिले आएर हजुरकै हातबाट पुरस्कार लिनु पायो हामी एकदमै खुसी छौँ भनेर भन्ने मौका पाएँ. म त्यो बेलाको क्षण चाहिँ मलाई सम्झाउँदा एकदमै आनन्द पाउनु भयो.
1: करिब करिब 45 वर्षभन्दा लामो समय कफीमा बिताउँदै गर्दा अब धेरै कुराहरू पाउनु भएको छ. गुमाउने कुरा त खासै छैन नै किनकि यहाँले जुन मनबाट दृढ संकल्प भएर यो क्षेत्रलाई रोज्नुभयो र यसैमै मेरो जीवन छ भनेर अगाडि बढ्नु भएको छ. अहिले पनि उत्तिकै उल्लास देखिन्छ र उत्तिकै जोस देखिन्छ. अहिले पनि यस्ता कुराहरू गर्दै गर्दा हामीलाई पनि एकदम तरङ्गित बनाउनु छ. त्यो खालको जोस अहिले पनि छ. अब केही गर्नु बाँकी छ जस्तो लाग्छ?
0: अब यस्तो छ, मेरो तर्फबाट त मलाई लाग्छ मैले गर्न अब पर्दैन. किन भन्दा

0: खाइराख्यो, अब खाइ नखाइ हरेक गर्दै दुःख गर्दै गयो। तर के भन्दा अब संगठनले पनि अलि उचाइ फेडरेसन त भएको छ, त्यसले अब सपोर्ट राज्यबाट सपोर्ट पाएको अवस्था छैन। र नेपाल सरकारले पनि यस्तो किसिमको बहुमूल्य चिज भनौँ न एक किसिमले भन्यो भने यसलाई चाहिँ अब सुन त पहेँलो हुन्छ, त्यसले यसलाई कालो सुन भन्दा केही आपत्ति हुन्न भन्ने मलाई लाग्छ। यो संसारमा यति लोकप्रियता कमाएको चिज हो, सेकेन्ड लार्जेस्ट कम्युनिटी पर्छ यो, वातावरण हिसाबले पनि अक्सिजन जेनेरेट गर्ने कुरा हो, उपभोक्तृ हिसाबले पनि अब स्वास्थ्यकर वस्तु हो। यस्तो चिज जबकि नेपालमा अब संसारका लगभग 70-72 देशमा मात्रै उत्पादन हुन्छ, फल्ने देशहरू त्यति हुन्, तीमा नेपालको कफी अत्यन्तै उत्तम छ। अब 8,000 टनको माग छ, उत्पादन हाम्रो यहाँको 527 टन छ जम्मा। यस्तो अवस्थामा राज्यले के चाहिँ गर्न सकेन भन्दा कुरो मेरो भनाइ भन्दाखेरि, कमसे कम चाहिँ सम्बन्धित निकायहरूलाई राखेर एउटा चाहिँ दीर्घकालीन योजना, अब 50 वर्षको होला, अरू देशहरूमा त 100 वर्षको योजना बनाउँछन् तर यो मुलुकमा किन बन्दैन भनेपछि, यस्तो खालको अवसर हुँदा हुँदै पनि यो चाहिँ गर्न गरिएन भन्ने मेरो गुनासो हो। यसमा चाहिँ को जोडिन सक्छ भन्दाखेरि महासङ्घ जोडिन सक्छु, कृषि विकास ब्याङ्क, कृषि मन्त्रालय, उद्योग मन्त्रालय, वाणिज्य मन्त्रालय, राष्ट्रिय योजना आयोग, भूमि सुधार मन्त्रालय, वन मन्त्रालय, विभिन्न निकायहरूको आफ्नो आफ्नो क्षेत्रका कामहरू छन् नि, यी सबै जोडिएर एउटा चाहिँ राष्ट्रिय स्तरको भेला गरेर नीति निर्माण गरेर त्यसपछि अहिले गाउँ नगर जे जे भने पनि विभिन्न किसिमका हाम्रा प्रदेशहरूमा 4-5 प्रदेशहरूमा त छन् नि, उनीहरूलाई त्यहाँबाट गाइडलाइन गरेर अनि बोर्डलाई पनि त्यही खालले परिचालन गरेर बोर्डमा दक्ष मान्छेहरू राखेर अरू कर्मचारी थपेर त्यसलाई चाहिँ विभिन्न क्षेत्रीय कार्यालयहरू जिल्लामा सम्भव भएसम्मकै प्रदेश कार्यालयहरू समेत राखेर राजनीतिकरण नगरेर यसरी चाहिँ एउटा स्वस्थ तरिकाले र यो सम्भावनाहरू प्रयास छन्। अब मैले आफैले दिएको एउटा हाम्रो राष्ट्रिय कफी विकास बोर्डले गरेको सर्वेकै आधारमा एउटा चाहिँ 2018 एउटा सर्वे गरेको थियो, यो मुलुकमा 1 करोड मान्छेले रोजगार पाउन सक्छन्, 62 जिल्लामा खेती गर्न सकिन्छ, 24 अरबको आम्दानी गर्न सकिन्छ भनेर लेखिएको डेटा सहितको एउटा चाहिँ ठुलो पुस्तक छ। कमसे कम अब त्यसैले त्यो बनिया छ भने त्यसैलाई आधार मानेर नेपाल सरकारले किन नगर्ने, मेरो आपत्ति नेपाल सरकारप्रति त्यहाँनिर छ,
1: यथार्थ
0: कुरा हो। त्यो गर्ने त अहिलेका बच्चाहरू बिचरा 16-18 वर्ष पुगेपछि जाउन पनि विदेश, जुन पनि विदेश, बुढाभाका बा आमाहरूलाई घरमा छोडेर अनि चाहिँ त्यो एउटा तडपेर बसेको अवस्था छ। भनेपछि विकास भएन विकास भएन भनेर खालि बाटो खनेर मात्र विकास हुने वाला छैन, लाग्नुपर्छ हामीसँग त के छैन, यहाँ जल जमिन जङ्गल सारा कुराहरू छ, यसभित्र भएका चिजहरू छन्, यिनलाई चाहिँ उपयोग गर्ने। यसमा पनि अहिलेको हिसाबले हेर्दा त सर्वोत्तम चिज भनेको त कफी हो, किन भन्दाखेरि यसमा त होमस्टेहरू हुन्छ, पर्यटनहरूलाई अगाडि ल्याउन सकिन्छ, विदेशमा निर्यात गर्न सकिन्छ, अनि यही उपभोग हुन्छ, हरेक खालको अवसर छ, तर यो काम गर्नुपर्छ भन्ने मेरो मान्यता
1: हुन्छ। हामीले समय दिनुभयो, हामी धेरै नै आभारी छौँ, यहाँप्रति कृतज्ञ छौँ, कृतज्ञ पनि गर्दै विदा गर्न चाहन्छु। नमस्कार।
0: नमस्कार
1: हजुर, हामीले कुराकानी गर्दैछौँ कफी क्षेत्रका बादशाहकै रूपमा हामीले परिचय बनाएका छौँ। हामीले विशेष गरी डकेश्वर घिमिरेसँग अन्तर्सम्वाद कुराकानी गर्दै गर्दा करिब करिब 4 दशकभन्दा लामो समय कफी क्षेत्रमा बिताएर चाहिँ आज पनि आजका पुस्ताहरूलाई पनि र राज्यलाई समेत यो क्षेत्रमा यसरी सम्भावना छ भनेर खोज्याउन सफल व्यक्तित्व समेत हुनुहुन्थ्यो र कफी क्षेत्रलाई मूर्त रूप दिनको लागि निरन्तर रूपमा लाग्नुभएका व्यक्तित्व समेत हुनुहुन्थ्यो। हामी उहाँसँग चाहिँ विशेष कुराकानी गर्दै थियौँ। आजको श्रृङ्खलाको समय सकिसकेको छ। यहाँहरूमा कुनै पनि समस्या जिज्ञासा गुनासाहरू रह्यो भने हामी सिधा हटलाइन नम्बरबाट टिपोट गर्ने गरेका छौँ, जसको लागि 98510-97192 टेलिफोन एसएमएस गरेर पनि आफ्ना कुराहरू लेख्न सक्नुहुन्छ। र यति बेला यो कार्यक्रम समृद्ध कृति जिएनएन टेलिभिजनको राष्ट्रिय प्रसारण मार्फत यहाँहरूले देशैभरि हेर्न सक्नुहुन्छ, सुन्न सक्नुहुन्छ र हामी नेपाल एफएम नेटवर्क सहित 38 रेडियो मार्फत पनि हामी प्रसारित हुने गरेका छौँ। यो पनि सँगसँगै राख्न चाहन्छु भन्दै हामी आर्काइभको रूपमा चाहिँ भिजन न्युज नेपालको युट्युब च्यानल त्यसै गरी फेसबुक पेजहरूबाट पनि यहाँहरूले हेर्न सक्नुहुन्छ, सुन्न सक्नुहुन्छ भन्दै आजको श्रृङ्खलाबाट असीम सापर यहाँको माझबाट बिदा पनि अनुमति माग्छु। सुरेश नै रहौँ, कृषि कर्म गरौँ। नमस्कार।

0: छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
1: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जित कार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
2: रञ्जित कार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841690669, 9864147788।
1: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
2: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
3: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
4: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
3: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513 45701 र 9513 45702 वा सोही नम्बरमा रहेको भाइबर व्हाट्सएप इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
4: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
5: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430998, 0485430998।
5: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामेल,
2: रामेछाप जिल्लाको 8 वटै स्थानीय तहहरूको संयुक्त पहल।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
8: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
9: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
8: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो फापर जौ उवा चिनो कागुन र लट्टेमा थियो।
9: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
8: माटोको वरदान, हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
9: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
8: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने, आफ्नै बारीमा चिनो र कागुनो फलाऊ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
9: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो, आउनुहोस् आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
8: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
10: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: के गर्नु सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज

0: बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि खाट नागेर बाहिर धरिसक्यो। उफ, हैरान भए म त।
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44,
2: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्दुर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
3: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, मुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
6: गोलन्दुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्दुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्दुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
8: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली,
7: सम्पर्क नम्बर 0475-94-66-98-692-65-99-8।
9: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
11: बजाज एक्सचेन्ज मेला, पुरानो बाइकसँग नयाँ बाइक काट्ने मेला।
12: स्टार अटो हब प्राली र घरना अटो हब प्रालीको समन्वय र एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टर मन्थली एक राजस्था बस पार्कको सहकार्यमा तपाईँको सहर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो पट्टिको भवनमा रहेको एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्विस सेन्टरमा साउन 3 गतेदेखि 8 गतेसम्म एक्सचेन्ज मेला।
11: न्यू खोज्नेलाई झ्याम्मै बजाजले दिन्छ एक्सचेन्ज मेलामा
12: झ्याम्मै हाई भ्यालुएसन, झ्याम्मै क्यास डिस्काउन्ट, अन द स्पोर्ट फाइनान्सको सुविधा, 0% ब्याज दर,
11: निशुल्क हेलमेट र आवा 2083-84 ट्र्याक पनि कम्पनीले तिरिदिनेछ। थप जानकारीको लागि 9802-0385 र 9806-84-85-30।
12: एपेक्स अटो इन्टरप्राइजेस बजाज सर्भिस सेन्टर मन्थली एक बस पार्क ट्राफिक कार्यालयको माथिल्लो साइट।
13: सामाजिक सुरक्षा परिचय पत्र।
14: अहिले साँझको 6 बजे
15: हजुरको रेडियो।

नमस्कार, हजुरको रेडियो 102.1 MHz साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz तामाको सीएफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। एक वर्षमा 12 लाख भन्दा बढ़ी विदेशी पर्यटक नेपाल भित्रिए। अख्तियारमा एक वर्षमा 33,000 भन्दा धेरै उजुरी दर्ता, धेरै उजुरी पालिका।

0: र गाग्नु फलाऊ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है केही।
3: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ, अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?
4: एक पटक सोच्नुहोस् त, के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
5: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
6: हजुरको रेडियो 102.1 MHz।
7: अब पूरा समाचार। गएको आर्थिक वर्ष 2082-83 12 लाख भन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार एक वर्षमा 12,09,357 जना विदेशी पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका छन्। यो संख्या अघिल्लो आर्थिक वर्षको भन्दा 7.21% धेरै हो। आर्थिक वर्ष 2081-82 11,28,000 जना पर्यटक हवाई मार्गबाट नेपाल आएका थिए। गएको आर्थिक वर्ष नेपाल आउने पर्यटकहरूमध्ये 25.76% अर्थात 3,11,531 जना भारतीय नागरिक हुन्। भारतपछि अमेरिकाबाट 1,11,325 र चीनबाट 1,09,892 जना पर्यटक नेपाल आएका छन्। बोर्डको तथ्याङ्क अनुसार पर्यटकीय सीजन मानिने कार्तिकमा सबैभन्दा बढ़ी 1,24,829 जना पर्यटक नेपाल आएका छन्। यस्तै चैतमा 1,19,000, फागुनमा 1,14,000 र असोजमा 1,11,000 जना भन्दा बढ़ी पर्यटक नेपाल भित्रिएका थिए। सरकारले सन् 2027 आरोग्य पर्यटन वर्षको रूपमा मनाउने घोषणा गरेर तयारी समेत अघि बढ़ाएको कारण आउँदो चालू वर्ष पर्यटक संख्या बढ़ने अपेक्षा छ। पर्यटन बोर्डले विज्ञप्तिमा अबको रणनीति धेरै खर्च गर्ने पर्यटक भित्र्याउने, उनीहरूको बसाई अवधि लम्ब्याउने र नयाँ अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पुर्याउने तर्फ केन्द्रित हुने जनाएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा गएको आर्थिक वर्षमा भ्रष्टाचार सम्बन्धी सबैभन्दा धेरै उजुरी पालिकासँग सम्बन्धित परेका छन्। आर्थिक वर्ष 2082-83 वार्षिक समीक्षा मार्फत अख्तियारले उजुरी अनुसन्धान मुद्दा फर्सेउट लगायतका तथ्याङ्क सार्वजनिक गरेको छ। गएको आर्थिक वर्षमा अघिल्लो वर्षबाट सरेर आएका 7,323 र नयाँ दर्ता 33,328 गरी कुल 40,651 उजुरी थिए। त्यसमध्ये 32,799 उजुरी फर्सेट भएका छन् भने बाँकी 7,852 उजुरी चालू आर्थिक वर्षका लागि सारिएका छन्। आयोगको तथ्याङ्कले भ्रष्टाचारका उजुरीहरू सबैभन्दा धेरै पालिका अर्थात स्थानीय तहसँग सम्बन्धित रहेको जनाएको छ। कुल उजुरी मध्ये 48.96% स्थानीय तहको रहेका छन् भने संघीय सरकारसँग सम्बन्धित 38% र प्रदेश सरकारसँग सम्बन्धित 13.04% छन्। प्रमुख आयुक्त प्रेम कुमार राईले उजुरी फर्सेटमा उल्लेख्य प्रगति भए पनि अनुसन्धानको गुणस्तर अझै बढ़ाउनु पर्नेमा जोड़ दिनुभएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री एमलाल कर्णेलले राजीनामा दिनुभएको छ। आफू विरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि कर्णेलले आज प्रदेशसभा बैठकमा राजीनामाको घोषणा गर्नुभएको छ। कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीले उनी विरूद्ध असार 32 गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। शनिबार आज प्रस्तावमाथिको छलफलमा भाग लिएका कर्णेलले शुरूमै आफ्नो धारणा राखेर पदबाट राजीनामा दिनुभएको छ। उहाँले प्रदेशको राजनीति अन्त्य अस्थिर बनेको टिप्पणी गर्नुभएको छ। कर्णेल 2080 चैत्र अन्तिम साता मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। आज काठमाडौँ उपत्यका सहित बागमती प्रदेशका केही ठाउँ र अरू प्रदेशका एक दुई ठाउँमा मात्रै मध्यम खालको वर्षा भएको छ। अरू धेरै ठाउँमा सामान्य पानी परे पनि पर्सी सामान्य पानी परे पनि ठूलो पानी परेन। बेलुका पख चितवन दैलेख लगायतका जिल्लाहरूमा पानी परेको छ। मौसम पूर्वानुमान महाशाखा अनुसार आज राति बागमती गण्डकी र कोशी प्रदेशको पहाड़ी एक दुई ठाउँहरूमा ठूलो पानी पर्ने सम्भावना छ। महाशाखाले जारी गरेको आउँदो तीन दिनको पूर्वानुमान अनुसार केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना देखिए पनि धेरैजसो ठाउँमा ठूलो पानी पर्ने सम्भावना कम रहेको छ। बुद्धयरले नयाँ सिरिजको एटीआर 72-600 विमान भित्र आएको छ। कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर अर्को महिनादेखि उडान गरिने विज्ञप्ति मार्फत जनाएको छ। कलसाइन 9NAOS विमान फ्रान्सको तुलुसबाट ल्याइएको छ। यो एटीआर 72-600 विमानमा उडान प्रणाली पूर्ण ग्यास ककपिट आधुनिक नेभिगेशन प्रणाली डिजिटल फ्लाइट म्यानेजमेन्ट र उन्नत सुरक्षा प्रणाली रहेको पनि जनाइएको छ। यो सिरिजको विमानलाई कम इन्धन खपत र वातावरण मैत्री मानिन्छ। तत्कालीन प्रधानमन्त्रीको शर्मा ओली नेतृत्वको सरकारले आधारभूत स्वास्थ्य सेवा स्थानीय तहसम्म विस्तार गर्ने योजना अनुसार 2077 मंगिर 15 गते देशभरका 396 स्थानीय तहमा आधारभूत अस्पताल शिलान्यास गरेको थियो। त्यसबेला सातै प्रदेशमा सरुवा रोग अस्पतालको एकै साथ शिलान्यास भएको थियो। गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने भन्दै ठाउँ हेरेर 5, 10 र 15 सयको एकै डिजाइनका अस्पताल शिलान्यास भएको थियो। स्थानीय तहको जनसंख्या र आवश्यकता अनुसार एउटै अवधारणामा अस्पताल निर्माण गरी 2 वर्षभित्र सबै अस्पताल संचालनमा ल्याउने सरकारी लक्ष्य थियो। त्यसबेला बागमती प्रदेशमा 51 आधारभूत अस्पतालको शिलान्यास भएको थियो, जसमध्ये रामिसापका 4 स्थानीय तह उमाकुण्ड सुनापति लिखुतामाकोशी र दोरम्बा सैलुङ गाउँपालिकामा पनि अस्पताल निर्माणको घोषणा गरिएको थियो। तर 6 वर्ष पुग्न केही महिना मात्रै बाँकी रहँदा पनि रामिसापमा सरकारी लक्ष्य अनुसार आधारभूत अस्पताल बन्न सकेको छैन। 4 मध्ये 2 पालिका उमाकुण्ड र सुनापति गाउँपालिकामा आधारभूत अस्पताल भवन निर्माण सम्पन्न भएर सेवा प्रभाव भइरहेको छ, तर लिखु तामाकोशी र दोरम्बा सैलुङको अस्पताल भने अझै निर्माणाधीन अवस्थामा रहेका छन्। विदेश भ्रमणमा लैजाने प्रलोभन देखाएर सर्वसाधारणबाट रकम असुली ठगी गरेको आरोपमा पोखरामा रहेको ओसिस टुरिज्म इन्टरनेशनलका 2 संचालकलाई प्रहरीले पक्राउ गरेको छ। कास्की प्रहरीले पोखरा 5 संचालित कम्पनीमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको कञ्चनपुर नगरपालिका वडा नम्बर 12 26 वर्षीय विवेक रेग्मी र भारतीय नागरिक मोहम्मद यासै रहेका छन्। वडा प्रहरी कार्यालय वैधामका प्रहरी नायब उपरीक्षक डीएसपी नवराज भट्टराईको नेतृत्वमा कटेको टोलीले उनीहरूलाई पक्राउ गरेको छ। तपाईँ बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमै किसन विश्राम विश्रामपछि हामी बाँकी समाचारको साथमा हुने नै छौं। तपाईँ रेडियो सुन्दै रहनुहोला। रामेछाप नगरपालिकाको अनुरोध,
6: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
7: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
8: ए भाउजू, केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
9: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
8: महिलाहरूको तल्लो पेट दुख्ने, मुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
7: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्च
10: श्रममा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
11: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
12: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
8: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
11: सम्पर्क नम्बर 0475904662 9698
13: हजुरको रेडियो 102.1 मेगा
7: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार नशालु पदार्थ मिसाएर खुवाएर गहना र नगद लुटपाट गर्ने ओखलढुङ्गाकी एक महिला पक्राउ परेकी छन्। पक्राउ परेमा ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका 9 घर भई हाल काभ्रे पलाञ्चोको पनौती नगरपालिका 5 बस्ने 47 वर्षीय संगीता तामाङ कार्कीरहेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले इलाका प्रहरी कार्यालय बनेपाको समन्वयमा साउन 7 गते काभ्रे पलाञ्चोको पनौती नगरपालिका 5 चौकोटबाट उनलाई पक्राउ गरेको छ। मुगुमा पहिरोले घर पुरिदा 3 वर्षीय बालकको ज्यान गएको छ, अरू 2 जना घाइते भएका छन्। मुगुम कर्मारोङ गाउँपालिका वडा नम्बर 5 रहेको पुलु बजारमा पहिरोले घर पुरिदा रारा नगरपालिका वडा नम्बर 13 32 वर्षीय जगन्नाथ बडुवाल र उहाँको 27 वर्षीय श्रीमती सृजना बडुवाल घाइते हुनुभएको छ। उहाँहरूको 3 वर्षीय छोरा रमेश बडुवालको ज्यान गएको छ। बडुवाल दम्पतिले स्थानीय पेमा लामाको घरमा भाडामा होटल सञ्चालन गर्दै आउनु भएको थियो। प्रहरीका अनुसार पहिरोको कारण घर पूर्ण रूपमा क्षतिग्रस्त भनेको छ। जोखिमका कारण अरू 8 घर परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। काठमाडौँको तारकेश्वर नगरपालिकामा पार्क गरेर राखिएको कारभित्र 1 जना महिलाको जलेको अवस्थामा सफेला परेको छ। शुक्रबारदेखि सम्पर्कविहीन तारकेश्वर नगरपालिका 9 शुभकामना चौक बस्ने 45 वर्षीय रश्मि रिजालको शव भेटिएको छ। उनी नक्साल स्थित सानीमा क्यापिटल लिमिटेडमा मर्चेन्ट हेडको रूपमा कार्यरत थिइन्। पारिवारिक स्रोतका अनुसार उनी साउन 8 गते बिहान 7 बजेदेखि सम्पर्कविहीन भएकी थिइन्। परिवारले खोज तलाशका लागि निवेदन समेत दिएको र खोजी गर्ने क्रममा आज दिउँसो कारभित्र उनको शव भेटिएको प्रहरीले जानकारी दिएको छ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर 21 लाख ठगी गर्ने 2 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रूपन्देही घर भएर काठमाडौँको तारकेश्वर बस्ने 51 वर्षीय राजकुमार भण्डारी र ओखलढुङ्गा घर भएर काठमाडौँको बुढा नीलकण्ठ नगरपालिका बस्ने 29 वर्षीय सुरेश घिमिरे रहेका छन्। पक्राउ परेका मध्ये घिमिरेले पोर्चुगल पठाइदिने भन्दै 1 जना पीड़ितबाट 18 लाख र भण्डारीले न्यूजील्याण्ड पठाइदिने भन्दै 2 जनाबाट 3 लाख लिएर सम्पर्कविहीन भएको आरोप छ। भारतमा कक्रोच जनता पार्टीको अगुवाईमा चलिरहेको आन्दोलनका बीच शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिनुभएको छ। योग्यता तथा प्रवेश परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर सीजेपीले बितेको 1 महिनादेखि उहाँको राजीनामा मागेर प्रदर्शन गर्दै आएको छ। धर्मेन्द्र प्रधानले सामाजिक सञ्जाल एक्समा लेख्दै राजीनामा बारे जानकारी दिनुभएको छ। यसैबीच कक्रोच जनता पार्टी र केन्द्र सरकारबीच 2 चरणको वार्ता सम्पन्न भएको छ। प्रदर्शनकारीहरूका केही प्रमुख मागहरूप्रति केन्द्र सरकारले लिखित प्रतिबद्धता जनाएको पनि बीबीसी हिन्दीले जनाएको छ। फ्रान्स र स्पेनमा डढेलोको कारण 2,80,000 जना भन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। डढेलो फैलदै गएपछि 2 देशमा विस्थापित हुनेको संख्या बिहानको तुलनामा 60,000 बढ़ेको छ। दक्षिण पश्चिम फ्रान्सको जिरोन्ट र ब्यान्स क्षेत्रहरूमा मात्रै झण्डै 2 लाख मानिसहरूलाई सुरक्षित ठाउँमा सारिएको छ। स्पेनको राजधानी मड्रिड नजिकै 3 डढेलो एउटैमा मिसिएपछि अग्नि नियन्त्रकहरूले आगो नियन्त्रणको क्षमता बाहिर पुगेको बताएको बीबीसीले जनाएको छ। स्पेन सरकारले राष्ट्रिय आपतकालको घोषणा गरेको छ। दक्षिण एसियाली फुटबल महासंघ स्टाफले 15 संस्करणको साफ च्याम्पियनशीपको आधिकारिक लोगो सार्वजनिक गरेको छ। प्रतियोगिता आयोजनाको अन्तिम तयारी अन्तर्गत बंगलादेशको राजधानी ढाकामा आज आयोजित एक विशेष कार्यक्रममा साफ च्याम्पियनशीपको लोगो अनावरण गरिएको छ। दक्षिण एसियाकै प्रतिष्ठित फुटबल प्रतियोगिता आउँदो कात्तिक 18 गतेदेखि मंगिर 1 गतेसम्म बंगलादेशको ढाकामा आयोजना हुँदैछ। साफले यसअघि नै प्रतियोगिताको मिति र आयोजक राष्ट्रको औपचारिक घोषणा गरिसकेको छ। यसबीच साफका महासचिव पुरूषोत्तम कणेलले फिफा विश्वकप 2026 सम्पन्न भए लगतै साफ च्याम्पियनशीपको तयारी अघि बढ़नु दक्षिण एसियाली फुटबल समर्थकका लागि उत्साहजनक भएको पनि बताउनु भएको छ। यिनै समाचार सुन्दै हामी साँझ छ बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य शीर्षकहरू फेरि पटक। एक वर्षमा 12 लाख भन्दा बढ़ी विदेशी पर्यटक नेपाल भित्रिए। अख्तियारमा एक वर्षमा 33,000 भन्दा धेरै उजुरी दर्ता, धेरै उजुरी पालिकासँग सम्बन्धित। शिलान्यासको 6 वर्षसम्म पनि अधूरी रामिसापका आधारभूत अस्पताल। काठमाडौँमा 2 दिनदेखि बेपत्ता महिलाको कारभित्र जलेको अवस्थामा भेटियो शव। डढेलोको कारण फ्रान्स र स्पेनमा 2,80,000 भन्दा बढ़ी मानिसलाई स्थानान्तरण र 15 साफ च्याम्पियनशीपको लोगो सार्वजनिक। अवस्था हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ पनि रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: बजाज एक्सचेंज मेला पुरानो बाइक संग नया बाइक काटने मेला
1: स्टार ऑटो हब प्राली रणा ऑटो हब प्राली को समन्वय एपेक्स ऑटो इंटरप्राइजेस बजाज सर्विस सेंटर मंथली एक रामेछाप बस पार्क को सहकार में तपाईको शहर मंथली एक बस पार्क ट्राफिक कार्यालय को माथिल्लो पट्टी को भवन में रहकर एपेक्स ऑटो इंटरप्राइजेस बजाज सर्विस सेंटर में साउन 3 गते देखि 8 गते समय एक्सचेंज मेला
0: न्यू खोजने झ्यामै बजाज ने दिन्छ एक्सचेंज मेला में
1: झ्यामै हाई भ्यालुएसन झ्यामै क्याश डिस्काउंट अन द स्पोर्ट फाइनान्स को सुविधा 0% ब्याज दर
0: निशुल्क हेलमेट र आवा 2083-84 को ट्र्याक पनि कम्पनीले तिरिदिनेछ थप जानकारीको लागि 9802038305 र 9806085530
1: एपेक्स ऑटो इंटरप्राइजेस बजाज सर्विस सेंटर मंथली एक बस पार्क ट्राफिक कार्यालय को माथिल्लो साइट
2: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना
3: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 को नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल साउन 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ
2: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू
3: नागरिकता प्रमाण पत्रको प्रतिलिपि
2: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र
3: राष्ट्रिय परिचय पत्र नम्बर
2: 1 प्रति पासपोर्ट साइजको फोटो
3: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
2: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि
3: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि
2: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात
3: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि
2: पुनश सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: नियन्त्रण गरौँ, उर्वर भूमि जोगाउँ।
3: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
2: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
3: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
2: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
3: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

कानूनले निर्दिष्ट गरेको उपाध्यक्षलाई तोकेको जिम्मेवारी फरक छ. मेरो उपाध्यक्ष होइन, पालिकाको उपाध्यक्ष. अहिले त त्यो गाउँपालिकाको प्रावधान त्यो छ होइन. त्यसो भए हामीले उपाध्यक्षको गाडीको उपाध्यक्षले जवाब दिने, हाकिमको गाडीको हाकिमले दिने. मलाई लाग्छ हाकिम साहबको गाडी नै छैन, त्यो सेतो गाडी यसो कहीँ सामान ओसार्ने प्रयोग हुन्छ. अब पूर्णाध्यक्षज्यूहरू र कर्मचारी साथीहरूले अब रातो किरण पनि कुरा त्यस्तो छ भने म प्रमुख प्रशासनिक अधिकारीज्यूलाई यही कार्यक्रम मार्फत रातो पिरियड भएको हाम्रो कार्य कुनै पनि साधन छ भने यथाशक्य चाँडै यो असार या साउनको पहिलो हप्ताभित्रै सेतो प्लेट लगाउने बन्दोबस्त गर्न हार्दिक आग्रह गर्छु. कसको पैसा के गरियो, कता कता खर्च भयो, सार्वजनिकरण गर्नु पर्यो भन्ने कुरा म आगामी कार्यकालमा भनौँ न अब मुन्सिरमा गरिने सार्वजनिक सुनवाईमा यो आर्थिक वर्षको अध्यक्ष विशेष कोषको पैसा के केमा खर्च गरियो त्यो तयारी या मतलब त्यो प्रस्तुत गर्नलाई तयारी राखिदिन म हाकिम साहब मार्फत सम्बन्धित निकायलाई जानकारी गराउँछु. यो अध्यक्ष कोष भनेको चाहिँ कस्तो कुरा हो भने रहेछ, मैले प्र्याक्टिकली के बुझेँ भने जस्तो हामीले 10 गते बजेट विनियोजन गऱ्यौँ, हिजो मात्रै विद्युतहरूको 3 कुलाहरू पहिरो चल्यो. त्यो पहिरो चल्यो, खेतीपाती रोकियो, त्यहाँ व्यवस्थापन कसले गर्ने त? त्यस्तो कोषको प्रयोग पनि गरिएको छ है, एउटा त्यो. अर्को कुरो गरिब छ, समस्या त बिरामी भयो, त्यस्तो पनि प्रयोग गरिएको छ. म जेएनदार छु, मलाई 25,000-30,000 पैसा भयो भने म भर्ना फलान कलेजमा हुन्थेँ भने एउटा विद्यार्थी आउँछ, त्यस्तो ठाउँ पनि प्रयोग भएको छ. र त्यो दुरुपयोग गरेको छैन भन्ने मलाई लाग्छ है साथीहरू. त्यो तपाईँले जे सोच्नुहोस् कसको भन्दा गोजीमा झ्याप्प झिकेर बजार घुम्ने पैसा होइन, त्यो आयो सिस्टमले झिक्ने हो. त्यो हाम्रो 3 नम्बरको अध्यक्षज्यू हुनुहुन्छ के, अब यो आफूले खान नमिल्ने पैसा बाँड्ने पैसा दिनुमामा दिनु भन्नुहुन्छ. त्यो भन्नुभयो के भने खान नमिल्ने दिन मिल्ने पैसा हो त्यो सरकारी पैसा त, त्यसले कहीँ दुरुपयोग मुखा परेको थियो कि भन्ने कुरो त्यो कदाचित मेरो नि है साथीहरू. मेरो यो 4 वर्षको कार्यकालमा अनुचित लाभ लिएको रहेछ भने नत्र म गोल्डनमा टिक्ने मान्छे हो, तपाईँले छोड्नुहुन्छ मलाई गोल्डन जस्तो ठाउँमा? छिचोल्लो पो आउनुपर्छ यार. कतिचोटि इन्जोय वर्कर भन्दा हेर्ने ठाउँ हो यो चौतारा गरेर अध्यक्ष गाडी कतिचोटि गुरु भन्दा ऱ्याप गाडी हुन्छ यहाँ यहाँ उत्तरबाट गएर फुर्तीफाती गरेर गोल्डन आउनै सकिँदैन नि, त्यो छैन सरी. र सार्वजनिक गर्ने कुरा म प्रतिबद्धता गर्छु. अर्को सार्वजनिक सुनवाईमा म मेरो कोषको पैसा कहाँ कहाँ खर्च म सार्वजनिक गर्छु. सम्पत्ति विवरण सार्वजनिकरण भन्ने चाहिँ अब किता नगरै ख्याल गर्नु, मैले लेखन चाहिँ लेखेर पढाएको छु. सम्पत्ति के सार्वजनिक के बिहेले भनेर फरान लैजा भनेर आएको मसँग त केही पनि छैन होइन. अलिअलि भएको चुनाव पनि त्यत्रो सिद्धिको केही पनि छैन किन ढाटको है सम्पत्ति हामीले होइन त खानबन्दी हुँदो रहेछ. खानबन्दी गरेर पढ्ने सिस्टम अब तपाईँले मेरो भन्नुभयो म नि त हाजिर चाहिँ सक्छु है. केही छैन, केही छैन सर, केही त्यस्तो सम्पत्ति विवरण गाउँपालिका अध्यक्ष भएर चाहिँ त्यो हिजोको अध्यक्ष पनि बिजोग जस्तो लागेको छ मलाई. आजको अध्यक्ष मात्र हिजोको अध्यक्ष पनि मैले सुने अनुसार छोराछोरी पढाउन पनि समस्या छ भन्ने बुझिएको छु भनेको खासै त्यस्तो हुँदैन है साथीहरू. शङ्का मान्नै हुँदैन यस्तो कुरामा, केही होइन क्या हो. कर्मचारी छन् जे मलाई 1,000 रुपियाँ 10,000-20,000 भने माग्ने यात्रा दिउँसो जानु खोजेको मान्छेले यत्रो वर्ष जानु दिएर मान्छेले. यो मैले फेरि आग्रह गरेँ, अब यहाँ बजेट सुन्दा नि करोडको सुन्नुभयो अहिले तपाईँले होइन. रियालिटी चाहिँ हामीले वर्षको सबै पैसा लायौँ भने 100 मिटर बाटो नि ढलन गर्न सक्ने पैसा गाउँपालिकासँग हुँदैन है. यथार्थ हो, यथार्थ भन्दा हजुरहरूले पत्याउनु पनि पर्छ. यो जति पनि बाटोको काम भएको छ सङ्घ प्रदेशको सहयोगबाट भएको हो है. म तपाईँहरूलाई आग्रह गर्न चाहन्छु, म अध्यक्ष मैले कुरा तपाईँहरूलाई राख्नुपर्छ. म अहिले प्रदेशमा गाउँपालिकाको आधिकारिक लेटर प्याड बोकेर म स्वयं यो पूर्वाधार मन्त्रालयमा बसेँ लगभग 2 दिन. कुनै पनि योजना हुँदैन भन्छ यार, पार्टी एउटै भएर भयो र सनका मान्छे रहेछ मन्त्री, बौद्धि भएर पिरटी गरेको मान्छे, पूर्व राष्ट्रिय योजना कुनै सुन्दैन क्या. जनता कुन कुन पार्टीको अध्यक्ष हो कि कुन हुन्छ, गाउँपालिका अध्यक्ष त फम्याउन नसक्ने खालको मान्छे रहेछ ती देवकोटा. अनि गर्दै गर्दैन भन्छ गर्दैन, अनि त्यो एउटा गर्छ एउटा मात्रै भन्नु भन्नु के लाग्छ. 4-5 वटा लिएर गएको एउटा मात्रै गर्ने गर्ने त्यही 3 कन्या बाटो चाहिँ त्यो क्रमागत पनि हुनु पर्छ, 3 कन्या बाटो गर भनेर गरेपछि रातो घुसरी मसिलाएर हुने भन्ने विश्वास लिएर म फर्केँ. अहिले अब यो कुरा किन सुनाउनु गुनासो होइन तपाईँहरूलाई, मसँग 1,00,000 रुपियाँ यो बाटोमा हाल्दै भन्ने साथीलाई 40,00,000 हालिदिएछ. म कुन ठाउँ भन्दिनँ, गाउँपालिका

0: गरी 1 लाखमा बनिसक्छ, 1 लाख रुपियाँ हालिदिनु भनेको मान्छेले 40 लाख रुपियाँ प्रदेशबाट ल्यायो। हाम्रो देशको अवस्था यस्तो छ क्या। म गाउँपालिका अध्यक्षलाई माग्दा पैसा परेन, तर सामान्य कुन तरिकाले माग्यो, उसले माग्दा 1 लाख मागेको ठाउँ 40 लाख दियो। हाम्रो मुलुकको अवस्था यस्तो। फेरि मैले सबै मुलुक भने यो कसैले पनि चान्छु नि, दाले सचिँदैन फेरि। यहाँ अहिले हामी सच्यौँ भन्दा तुरुखुरु घर केही हुने होला छैन। ज्वरो गाडी कसले सक्दैथ्यो, कर्मचारी सबै हटाउनु सक्नु पर्यो, नेता जाति सबै चेत गर्नु पर्यो। अब यहाँ हामी 30-40-35-40 वर्ष देख्ने हो, घाउमा सुसुएर तेल लगाउँदा त यो अवस्था छ। सबै मान्छेले कमेन्ट मात्रै गर्छन्, गुनासो मात्रै छ। फत्ता फुत्ता गर्ने त्यो मोबाइलमा देखाएको छ, त्यति एकै मिनटमा चाहिँ बिल बिल्डिङ फुल सुल बनिसक्दो रहेछ, एउटा मोबाइलमा देखाउँछ। ओ त्यस्तो यदि कसैले सोच्या छ त पहिला त हामी थाक्छौँ क्या। बढी तु अलिक बढी हामीले अपेक्षा राख्यौँ भने हामी चाँडै थाक्छौँ। गाउँपालि अलक्षी हुन्छ भन्ने हामी लाग्यो हो त, थाकेनौँ नि हामी। तर भइहाल्ने जग्गा लाग्यो, एकचोटि नपाउँदा त छोडिदिन्छ नि त माथि उसले। त्यसैले धैर्य गरौँ, हतार गरेर विकास हुँदैन। मैले यो बाटोमा किन भनेको भने हामीसँग पैसा छैन, माग्नु मलाई दिएन, हामी प्रयत्न गरिरहेको छौँ, यो म जानकारी गर्न चाहन्छु। र एम्बुलेन्सको कुरो मैले भारतीय दूतावासमा प्रक्रिया प्रारम्भ भइसकेको छ। मलाई विश्वास छ 2-4 महिनाभित्र एम्बुलेन्स प्राप्त हुन्छ, र त्यो प्राप्त भएको एम्बुलेन्स 3 कन्या स्वास्थ्य चौकीलाई उपलब्ध गराउने कुरा मेरो प्रयत्न रहन्छ। र मलाई विश्वास छ 6 महिनाभित्रमा सो गाडी उपलब्ध हुनेछ र 3 कन्यालाई उपलब्ध गराइनेछ। यही भन्न चाहन्छु, धन्यवाद।
1: हामी सार्वजनिक सुनवाई सञ्चालन गरिरहेका छौँ। अब यहाँ मैले अध्यक्षको उपाध्यक्ष होइन, उपाध्यक्ष छुट्टै हो भन्नुभयो, मैले अलिअलि विषय सबै विषयमै दिनुपर्ने भयो। उहाँले अनुमोदन मात्रै भन्नुभयो। अब उठेका विषयहरूमा मलाई लागेको यो तर्क हो, हामी तर्क छलफलबाट नै आगामी दिनको बाटो तय गर्ने हो। त्यसैले केही विषय म राख्न चाहन्छु। अब यहाँ पहिलो यो शिक्षाको विषयमा अधिसूचना जे राख्नुभयो त्यो विषय मेरो पूर्ण समर्थन छ। यसमा थप मेरो एउटा यसपालि एसईको विषयमा जे जोड दिएर भन्नुभएको छ यो विषयमा चाहिँ मेरो अलिक फरक धारणा छ। यसपालि एसई किन रिजल्ट यस्तो भयो गोलन्दुरको, हामीले यसको अनुसन्धान गर्यौँ। यसको सम्पूर्ण दोष सङ्घीय सरकारको छ। सङ्घीय सरकारले जुन कार्यविधि पठायो, सङ्घीय सरकारले पठाएको कार्यविधिका कारण एसएलसीमा यो समस्या, एससीमा यो समस्या भयो र फेरि पनि हुनुवाला छ। मरिनमा यो समस्या छ, हरिहरपुरगढीमा यो समस्या छ, गोलन्दरमा यो समस्या छ। किन भयो अलिक महत्त्वपूर्ण छ, सबैले सुन्न जरुरी छ। 1 हप्ताभित्र कपी चेक गरिसक्नुपर्ने, कपी त्यही स्थानीय तहले पनि परीक्षण गर्न पाउने भएपछि यहाँ अहिले स्कुलको अन्तर्विरोध छ, यहाँ खुर्कुट र गोल्डाको अन्तर्विरोध छ, मरिनमा खैरसाल र मरिनको छ, वारी र पारीको अन्तर्विरोध छ। उत्तर पुस्तिका परीक्षणमै यो कार्यविधि अपनाउने हो भने यो विवाद कायम रह्यो। त्यसैले मेरो चाहिँ अनुरोध के छ भने सङ्घीय सरकारले जुन कार्यविधि बनाएको छ, अहिले 12 को तपाईँलाई रिजल्टको हेर्नुभयो, युवाहरू सडकमा पुग्नुभयो, नेपालको इतिहासमा पहिलोचोटि विद्यार्थीहरू हाम्रो भविष्य देखाइदेऊ के हो भनेर परीक्षा परीक्षणको विषयले सडकमा पुगेको पहिलोचोटि होला। अस्ति माइती घर मण्डलामा एउटा प्रदर्शन वितरण देख्नु भयो। भनेपछि सङ्घीय सरकारले खालि स्टर्न गर्ने, नयाँ देखाउनलाई, अहिले पनि नयाँ देखाउनु भयो केही पनि होइन। अब गोल्डारको परीक्षण खुर्कुटले गर्ने, खुर्कुटको परीक्षण गोल्डारले गर्ने, अनि हुन्छ त के, परीक्षा पनि भद्रगोल हुन्छ, परीक्षण पनि भद्रगोल हुन्छ। यो चिजलाई चाहिँ हामीले अनुरोध गर्यौँ कि सङ्घीय सरकारले नै यो कार्यविधिलाई चेन्ज गर्न जरुरी छ। गत वर्ष जे कार्यविधि थियो त्यो कार्यविधिमै टेकेर परीक्षण गरिनुपर्छ, एउटा यो एससीकै सन्दर्भ निस्केको हुनाले। र अर्को हो, अर्को के भएको छ भने सार्वजनिक मञ्चमा बोल्न मिल्ने नमिल्ने भन्नुहुन्छ साथीले, म चाहिँ मिल्ने भन्छु। कहीँ शिक्षक पास भएका छन्, कहीँ विद्यार्थी पास भएका छन्, यो सत्य हो। त्यसैले हाम्रो पोहोरको भन्दा खस्कियो ल, म एउटा दावाको साथ भन्छु नि, सिन्धुलीका नौवटै पालिकाको सामुदायिक विद्यालयहरू एक दुईवटा छोडेर गौमती फोसेटार लगायत केही सदरमुकामका अलि साधन श्रोता केन्द्रित गरेर पढाइएका विद्यालय बाहेक पाइलटिङ परीक्षा गरौँ त ल। हाम्रो चाहिँ खसेको अर्को बढेको होइन, समग्र सबै पालिकाको सामुदायिक शिक्षाको स्थिति एउटै छ र यसलाई सुधार्न गर्ने के अहिले अझ राखिसक्नु, यसलाई सुधार्न त सबै पक्ष मिलेर सामूहिक संकल्प, त्यसमा गाउँपालिका पनि एउटा पक्ष होला, अभिभावक होला, विद्यार्थी होला, शिक्षक होला, यसरी सामूहिक संकल्प नगरिकन यो हल हुँदैन भन्ने लाग्छ मैले युनिसिए राखेँ। र अर्को यो बजार अनुगमनको विषय अल्छिले राख्नुभयो, त्यसमा मेरो प्लस के छ भने अनुगमनको विषय एउटा उपाध्यक्षले, एउटा गाउँपालिकाले, एउटा सिडिओले, एउटा प्रमुख प्रशासकीय अधिकृतले, एउटा अध्यक्षले गर्ने विषय होइन, अनुगमन सबैको विषय हो। त्यही पनि कानूनले तोकेको जुन कार्यविधि छ यो व्यापक किन नगरे भनौँ, व्यापक गर्न समस्या छ। तपाईँलाई चौतारदेखि अघि उहाँले भनेको उदाहरणै दिनुभयो, त्यो पसलबाट सटर लाउन सुरु गरिसकेपछि फुर्कोटसम्म सबै लाउनुपर्छ। टाइटली नेपालको मौजुदा कानुन अनुसार बजार अनुगमन गर्ने हो त ल, राजनीति दलको साथीहरू हुनुहुन्छ गर्नुहोस् भनेर लेखेर दिनुहोस्, होइन प्रशासकीय अधिकारी हुन्छ, स्टुडियोसँग सम्पर्क गरिन्छ, सबै अनुगमन गर्छ। तर मैले भन्न खोजेको विषय के हो भने हाम्रा मौजुदा कानुन र हाम्रो व्यवहारमा भारी अन्तर छ, किनकि कानुन धेरै माथिको छ, होइन तरकारी चामल पनि बेच्ने, कपडा पनि बेच्ने, भात पनि बेच्ने एउटै पसल छन् हाम्रो, भनेको मल्टिपल खालका व्यवसाय छ। त्यो नगरी सटर भाडा पनि तिर्दैन, तिर्नु पनि सक्दैन, व्यवसाय पनि गर्न सक्दैन। त्यसो हुँदा ठिक छ टाइटली गरौँ, सबै राजनीतिक दलको यसमा समर्थन हो, होइन अनि यहाँ हाम्रो इन्स्टिच्युट साथी हुनुहुन्छ, भोलिपल्टै सुरु गरौँ। तर के भने गर्ने नाममा स्टर्न गर्ने अनि भोलिपल्ट खोल्ने त केही अर्थ नहोला, फेरि त्यो हो भने त्यसलाई राजनीतिक तहमै छलफल गरेर गरौँ भन्दै नराम्रो कुरो चाहिँ होइन। तर हामीले कति धान्न सक्छौँ अहिले, अहिलेको हाम्रो धरातलबाट होइन, अब रक्सी बेच्ने अनुमति छ, खाद्यान्न बेच्ने छैन, भात बेच्ने छ, लज राख्ने छैन, कागजपत्र पनि हामीले एक चरण त हेऱ्यो नि त, लज राख्ने छ दस बेड के अरे दस कोठा राख्ने भन्दा बिस कोठा राख्यो। अब अनुगमन नै गर्ने भन्दा टाइटली गर्दा सबै राजनीतिक समझदारीमा आधारित भएर गर्दाखेरि नराम्रो पक्ष चाहिँ होइन, तर कति सक्छौँ हामी भन्ने कुरा चाहिँ ख्याल गर्नुपर्छ जस्तो मलाई लाग्छ। अर्को यो हाम्रो अध्यक्षज्यूले राख्नुभयो एकजना साथीले, म त्यसमा थप के हो भने सम्पत्ति विवरण हाम्रो सबै सार्वजनिक छ, तर राजनीतिक स्ट्यान्डबाट, राजनीतिक कोणबाट सम्पत्ति विवरण खोज्नु भएको हो भने चाहिँ त्यो सम्पत्ति विवरण हामीले वार्षिक रूपमा बुझाउँछौँ नेपाल सरकारले। अस्ति फेरि अहिलेको सङ्घीय सरकारले एउटा सम्पत्ति छानबिन आयोग बनाएको छ, त्यो आयोगलाई हामीले लेखेर बुझाइसक्यौँ, त्यसको त प्रक्रिया होला नि त, सम्पत्ति विवरण बुझाउने प्रक्रिया होला, त्यसको विधि होला, त्यो विधि प्रक्रियामा चाहिँ सबैजना छेर्नुपर्छ। र यसको मतलब हामीलाई कुनै अप्ठ्यारो छैन, सम्पत्ति बुझाउनुपर्छ, सार्वजनिक सुन्ने बुझाउने प्रचलन नै हामी चाहने, त्यही अघि लेखेर पठाएको एक कपी चाहिँदा भयो। त्यसैले मेरो साथीहरूलाई अनुरोध के हो भनिन्छ भने फेरि नपाइने भने होइन, तर राजनीतिको एउटा सम्पत्ति विवरण तिमीहरूको कति हो, तिमीहरूले अकुत खायो होइन कमायो भन्ने ढङ्गबाट प्रस्तुत गर्नुभयो भने त्यो चाहिँ जुन ठाउँ हो संविधानले तोकेको त्यो ठाउँमा बुझाइन्छ, त्यो ठाउँमा बुझाएर हुन्छ भने यति कुरा राख्यौँ। र यो मलको विषय जुन आयो, एउटा मल खाद वितरण समितिको संयोजक पनि हो म गाउँपालिका स्तरको, अब मल खादको समस्या चाहिँ त्यो हामीसँग जोडिएको समस्या होइन, पाती पाइएको थियो, यसपालि मुठी पाइयो, किन पाइयो भने मैले सङ्घीय मन्त्रीहरूलाई, सङ्घीय सांसदहरूलाई भन्ने गरेको छु किन यसो गरेको, पोहोर पाती पार्ने गरेको थियो हामीले, यसपालि मुठीमा झरौँ कि नयाँ सरकार आएर हो कि होइन, त्यो त सङ्घीय सरकारले कति कुता निर्धारण गरेको छ, कति पठाएको छ, त्यसलाई हामीले वितरण गर्ने, भरै त्यो वितरण हामीले निष्पक्ष नै गरेका छौँ. वडा वाइज हामीले पहिला बाँडफाँड गर्छौँ र वडामा गएपछि वडा अध्यक्षज्यूहरूले त्यसमा को समन्वयमा सूचीकृत सहकारीहरूले वितरण गर्ने कानुन त्यही छ, कार्यविधि त्यही छ. समस्या आउँदा त समस्या हल गर्नु पर्यो. तर गाउँपालिकाले मल उत्पादन गर्ने पनि होइन, गाउँपालिकाले बेच्ने पनि होइन, गाउँपालिकाले सहजीकरण गर्ने हो. माथिबाट कति मल आउँछ, हुन त हाम्रो अहिले सिन्धुली जिल्लाको मान्यज्यूले एकदम मलको एकदम आइरहेको छ सिन्धुलीमा भन्नुभएको छ. अब कोटा आए छैन, हामी ल्याउँ. अस्ति आशिष गजनीको एउटा मैले पोस्ट हेरेको थिएँ, होइन, धेरै मल आएछ भने धेरै ल्याएर हामी जनताको बिचमा बाँड्छौँ, होइन. यो बाँड्ने कुरामा हाम्रो कुनै कमी रहँदैन, तर मल ल्याउने कुरामा, यसको सहजीकरण गर्ने कुरामा संघीय सरकारले, हिजोको सरकारले पाथी पुनी पठाएको थियो, आजको सरकारले किन मुठी पुनी पठाएको, यो चाहिँ प्रश्न चाहिँ हामीले गर्नु पर्यो. तपाईँ हामी सबैले गाउँपालिकाले पनि गर्छ, अरू सेवाग्राहीले किसानले पनि गर्नु पर्यो. यो विषय मैले राखेँ. र अर्को यो रातो नम्बर प्लेटको विषयमा जे विषय राख्नुभयो अध्यक्षज्यूले, सेतो बनाउने भन्नु ठिकै छ, सेतो बनाउनु पनि सकिन्छ, तर रातो बनाउने चाहिँ कानुनमै व्यवस्था गरेको छ. जेजी आन्दोलनपछि अहिले मैले अस्ति एउटा न्युज पढाएको थिएँ, प्रधानमन्त्री कार्यालयका स्वकीय सचिवहरूले सबै सेतोलाई रातो बनाएर चढिरहेछ. हाम्रो सामान्य बालेन्द्र शाहका स्वकीय सचिवहरूले ठुल्ठुलो सहसचिवको गाडी खोसेर सेतो बना सेतोलाई रातो बनाएर चढे भन्ने न्युज आएको थियो. मैले अब त्यो न्युजको आधिकारिकता कति हो होइन त्यो पनि परीक्षण गर्नु पर्ला. तर सेतो रातो बनाउनु नपाइने भन्ने हुँदैन हो. एउटा प्रश्न जे गर्नुभयो यसको दुरुपयोग हुनु भएन, तर दुरुपयोग चाहिँ म एउटा उदाहरण हुन्छु तपाईँलाई. कोही वडा चाहिँ काममा जानुभएको छ, आफ्नो वडाको काममा नजिकै बिहे पर्यो, त्यो मोटरसाइकल घरमा पुर्याएर अनि अर्को चढेर बिहेमा जाने कुरा चाहिँ हुँदैन. त्यहाँ बिहेमा पनि पर्ने, त्यहाँ वडाको काम पनि भ्याउने, होइन, त्यहाँ छेउमा पनि पर्ने. हाम्रो चलन त्यही हो. हामीले धेरै सैद्धान्तिक होइन धेरै बनावटी कुरा गरेर पनि यो अर्थ छैन. तर हाम्रो सबैको ध्यान केमा आउनु पर्यो भने सवारी साधनको दुरुपयोग नहोस्, मिट प्रयोग गरौँ र धेरैभन्दा धेरै सरकारी कामहरूमा मात्र त्यसको प्रयोग गरौँ. बिदाका दिन प्रयोग नगरौँ, पर्छ इमर्जेन्सी छ भने पास लिएर प्रयोग गर्ने चाहिँ सरकारको विधि छ, त्यही अनुसार गरौँ. यसमा हामी सबै सचेत हुनुपर्छ. र हाम्रो चाहिँ कस्तो भयो भने मैले एउटा उदाहरण भन्छु, गाडी किन चढो, मोटरसाइकल किन चढो, होइन, हाकिमले किन चढो गाडी, अब अध्यक्षले किन चढो, उपाध्यक्षले किन उहाँले मोटरसाइकल किन चढ्ने भन्ने प्रश्न चाहिँ हुँदो रहेछ. पदाधिकार भएपछि स्वाभाविक रूपमा मैले अस्ति एउटा न्युज पढाएको थिएँ, अहिले अस्ति जेन्जी आन्दोलनमा सबै जय, तर अहिले सरकारले फेरि 63 अर्बको नयाँ गाडी खरिद गर्ने भनेर टेन्डर गरिरहेको छ. अब चाहिन त सबैलाई चाहिने रहेछ त्यो, तर त्यसको सदुपयोग गर्नु पर्यो, दुरुपयोग गर्नु भएन. दुरुपयोग नगरी त्यो साधन चढ्नु पर्यो. यसमा चाहिँ हामी सचेत छौँ. अझै तपाईँले जुन सचेत गराउनु भएको छ त्यसमा हामी त्यसलाई फलो गर्नेछौँ. र म व्यक्तिगत हिसाबले यहाँ अघि अध्यक्षज्यूले भन्नुभयो, मैले पनि जवाब दिनुपर्छ यसको, मेरो सवारी साधन अब कुनै अनुगमनमा भएकोले अध्यक्षज्यूभन्दा अलिक बढी हिँड्नुपर्छ त्यो स्वाभाविक अनुगमनको काममा. र गाउँपालिकाका काममा गएका बखत कतै यसो भेटघाट पारिवारिक भेटघाट गर्न नपाउने, कतै पस्नै नपाउने भन्ने त नहोला, तर पारिवारिक कामै बनाएर गाडी प्रयोग गरिएको छैन. सरकारी काममा गएको बखत होइन, कोही दुईजना चढेछन् भने अब तपाईँलाई झरझर भन्दा त्यो गाउँले पनि हुनसक्ला, त्यो जनता पनि हुनसक्ला, त्यो साथीहरू पनि हुनसक्ला, त्यो फ्यामिलीको मेम्बर पनि हुनसक्ला, होइन. काठमाडौँ कुनै कामले जानुहुन्छ, कुनै फ्यामिलीको मेम्बर जानुहुन्छ, कुनै साथी जानुहुन्छ भने उसलाई त घर र सार्वजनिकमा आइज, म चाहिँ एक्लै जान्छु भन्ने चाहिँ गरे छैन सम्म भएसम्म, है, अब लिएरै जाने गरिएको छ. त्योभन्दा बाहेक दुरुपयोग भएको छैन. यिनै विषय राखेँ र अरू विषय अब फेरि छलफलमा उठ्यो भने राखौँला. धन्यवाद.
2: यति बेला तपाईँ सुनिरहनु भएको छ रेडियो कार्यक्रम हाम्रो गोलन्जर.
3: यिनै सामग्री सँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ. तपाईँलाई कार्यक्रम कस्तो लाग्यो, यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला, सुझाव सल्लाह र प्रतिक्रिया पठाउन नभुल्नुहोला. जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रममा हाम्रो गोलन्जर, फोन नम्बर इमेल हजुरको रेडियो @gmail.com तपाईले आफ्ना प्रतिक्रिया पठाउन सक्नुहुन्छ।
2: हवस् त, अर्को हप्ता कार्यक्रममा यसै समयमा हाम्रो भेट हुनेछ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै साथी राजन महतारासँगै म रिता मगर पनि बिदा हुन्छु। नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: गाडीभित्र ज्वलेको अवस्थामा महिलाको शव फेला, अनुसन्धान जारी।
2: गाडीको भित्री भागहरूमा केही क्षति छन्, तर अक्सिजन बाहिरबाट पर्याप्त जान्न सकेको कारणले धेरै गाडीको बाहिरी भागहरू क्षति भएको छैन, भित्री भागहरूमा केही क्षति पुगेको छ।
1: कर्णालीका मुख्यमन्त्री कौडेलको राजीनामा, एमाले नेकपा बीच प्रदेश सरकार गठनमा 3 बुँदे सहमति, 5 प्रदेशमा संयुक्त सरकार, मधेस र गण्डकीमा थप परामर्श हुने।
3: सहमति जुन भएको छ सुरुवात हो र विगतका सबै अनुभवहरूलाई शिक्षाका रूपमा दिएर हामीले चाहिँ यसलाई अन्तत पार्टी एकतासम्म पुर्याउने हो।
1: डाक्टर गोविन्द केसीसँग वार्ताका लागि सरकारी टोली धनगढ़ीतर्फ, प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकार महासंघको माइती घरमा प्रदर्शन, शालिग संरक्षणमा स्थानीयको चासो कम।
4: अब अहिले कसको शालिग बनाउने, कसको शालिग नबनाउने? शालिग बनाउनलाई त राष्ट्रमा योगदान दिएको व्यक्तिको शालिग बनाउनु पर्छ।
1: र भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानद्वारा पदबाट राजीनामा, कक्रोच जनता पार्टीको आन्दोलन फिर्ता, 21 क्लबद्वारा रोकिएका राष्ट्रिय लीग तत्काल आयोजना गर्न माग।
0: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: बर्खायाममा माटोको ढिस्कोले पुरिएर ज्यान गुमाउनेको घटना बढ़दै जानु गम्भीर चिन्ताको विषय हो। माटो खने क्रममा सामान्य सावधानी अपनाइए पनि भिजेको जमीनका कारण जोखिम उच्च रहने भएकाले सुरक्षा मापदण्डको अझ कड़ाईका साथ पालना गर्नुपर्छ। स्थानीय तह, निर्माण व्यवसायी र सम्बन्धित निकायले जोखिम मूल्यांकन, नियमित अनुगमन र मौसम अनुसार काम सञ्चालनमा विशेष ध्यान दिन आवश्यक छ। समयमै अपनाइने सतर्कता, जनचेतना र प्रभावकारी नियमनले यस्ता दुखद घटनालाई उल्लेखनीय रूपमा न्यूनीकरण गर्न सकिन्छ। अब खबर सन्तोष गन्धर्वबाट।
5: रोल्पाको सुनछहरी गाउँपालिका एक शेरम स्थित दबाङ लेकमा पहिरो जाँदा 2 महिलाको पुरिएर मृत्यु भएको छ। आज दिउँसो पहिरो जाँदा 2 महिलाको मृत्यु भएको र 1 जना घाइते भएको प्रहरीले जनाएको छ। दिउँसो गाई बाख्रा चराइरहेका बेला 81 पहिरो खसेको थियो। पहिरोमा केही पशु चौपाए पुरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय सुलीचौरबाट प्रहरी टोली घटनास्थलतर्फ पुगेको र थप विवरण संकलन भइरहेको रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर छेत्रीले सीआईएनलाई जानकारी दिनुभयो।
6: पहिरो पनि कस्तो भन्दा माथि पहरो फुटेर ढुङ्गै ढुङ्गा आएछन् र माथिबाट आएको ढुङ्गा चाहिँ तर्किँदा तर्किँदै ढुङ्गाले लागेर दुईजना महिलालाई ती ढुङ्गाले पुरेछ र उहाँहरूको चाहिँ त्यही घटनास्थलमै मृत्यु भएको भन्ने खबर छ र 1 जना घाइते हुनुहुन्छ, उहाँलाई चाहिँ उद्धार गरेर चाहिँ उपचार

0: क्षेत्रमा सतर्कता अप्नाउन सम्बन्धित निकायले आग्रह समेत गरेका छन्। काठमाडौँको तारकेश्वर नगरपालिकामा एक महिला कारभित्र जलेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ। तारकेश्वर नगरपालिका वडा नम्बर एक स्थित कालेबासी चुनी देवी बालुवा प्रशोधन केन्द्र नजिकै पार्किङ गरी राखिएको विद्युतीय कारभित्र शव भेटिएको हो। मृत्यु हुनेमा तारकेश्वर नगरपालिका नौ शुभकामना चोक बस्ने 45 वर्षीय रश्मि रिजाल रहेको प्रहरीले जनाएको छ। नक्साल स्थित सानीमा क्यापिटल्स लिमिटेडमा मर्चेन्ट हेडको रूपमा कार्यरत उहाँ साउन 8 गते बिहान 7 बजे सम्पर्क विहीन भएको पारिवारिक सूत्रले जनाएको थियो। आज दिउँसो करिब 1 बजे विद्युतीय कारभित्र पछाडिको सीटमा जलेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दीपक घिमिरेले सीआईएनलाई जानकारी दिनुभयो।
1: नुवाकोट घर पाइ नेपाल टार बस्ने रश्मि रिजाल अफिस जान्छु भनेर गएको र अफिस नपुगिकन हिजै हराइसकेपछि हिजो खोजतलासको लागि हाम्रो प्रहरीमा पनि उजुरी निवेदन परेको थियो। त्यही क्रममा हामी विभिन्न ठाउँहरूमा सम्भावित ठाउँहरूमा खोजतलास गरेको थियौं। त्यतै खोजतलास गर्ने क्रममा आज यो तारकेश्वर नगरपालिकाको झोटोखा भन्ने ठाउँमा यो गाडीको पछाडि सिटमा जलेर रहेको अवस्थामा उहाँको शव चाहिँ नि आज सभा आएको भएतिर फेला परेको थियो। अहिलेसम्मको अनुसन्धानले एमजीको कोमेट गाडी BAE 0410 नम्बरको गाडी आफैले चलाएर गएको देखिन्छ र त्यहाँ पुगिसकेपछि आफैले आफ्नो शरीरमा प्रज्वलनशील पदार्थ राखेर जलाएर मृत्यु भएको देखिन आउँछ। अहिलेसम्म गाडीको भित्री भागहरूमा केही क्षति छन् तर अक्सिजन बाहिरबाट पर्याप्त जान्न सकेको कारणले धेरै गाडीको बाहिरी भागहरू क्षति भएको छैन, भित्री भागहरूमा केही क्षति पुगेको छ।
0: एसपी दिलीप घिमिरेले घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बालाजुको टोली पुगेर प्रारम्भिक अनुसन्धान शुरू गरेको समेत जानकारी दिनुभएको छ। नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाल कम्युनिष्ट पार्टी बीच प्रदेश सरकार गठन र कार्य सहकारीका विषयमा तीन बुधे सहमति भएको छ। आज भएको उक्त सहमति पत्रमा नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्नुभएको हो। पछिल्लो समय प्रदेश सभामा बजेट निर्माणमा देखिएको असमझदारी, बजेटहीनताको अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धा लगायतका समस्या समाधान गर्न दुई दलबीच सहमति पत्रमा हस्ताक्षर भएको छ। राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासको गतिलाई तीव्र तुल्याउन प्रदेश सभामा सहकार्य गर्ने संयुक्त सरकार गठन गर्ने निर्णय दुवै दलबीच सहमति भएको नेकपाका नेता अग्नि सापकोटाले सीआईएमसँग बताउनुभयो।
2: हाम्रो केही समय अगाडि बसेको यो राजनीतिक संयोजन समिति बैठकले धेरै निर्णय गरेको थियो, त्यसमध्ये चारवटा निर्णय महत्वपूर्ण थियो। एउटा आफ्नो पार्टीलाई सुदृढ बनाउने, दोस्रो अब संयुक्त मोर्चा अर्थात् वाम एकीकरणमा जोड दिने, तेस्रो चाहिँ कम्युनिस्ट पार्टीको पुनर्गठन गर्ने, चौथो चाहिँ वृहत देशभक्तहरूको राष्ट्रिय मोर्चा बनाउने भन्ने थियो। यो चाहिँ सहकार्यको सहमति जुन भएको छ यो सुरुवात हो र विगतका सबै अनुभवहरूलाई शिक्षाका रूपमा लिएर हामीले चाहिँ यसलाई अन्तत पार्टी एकतासम्म पुर्याउने उद्देश्यका साथ यो गरिएको हो।
0: सहमति अनुसार संयुक्त सरकारमा कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशको नेतृत्व नेपाल कम्युनिष्ट पार्टी एमाले गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गर्नेछ। मध्य प्रदेश र गण्डकी प्रदेशमा सरकार गठनका सन्दर्भमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनैतिक दलसँग पनि परामर्श अघि बढ़ाउने नेतृत्वले बताएको छ। यसैबीच सत्ता समर्थक दलहरूले समर्थन फिर्ता लिएसँगै कर्णालीका मुख्यमन्त्री यामलाल कौरेलले राजीनामा दिनुभएको छ। आज बसेको प्रदेशसभा बैठकमा उहाँले पदबाट राजीनामा दिनुभएको हो। कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीले उहाँ विरूद्ध असार 32 गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। आज उक्त प्रस्तावमाथिको छलफलमा भाग लिनुभएका कौरेलले शुरूमै आफ्नो धारणा राख्नु भएको थियो। उहाँले आफ्नो धारणाका लागि कुर्सी नै ठूलो कुरा नभएको भन्दै पदबाट राजीनामाको घोषणा गर्नुभएको हो।
3: एकले अर्कोलाई केन्द्रीय तहको राजनीतिक परिवर्तनका कारणले मन मिलेको भए पनि, विचार मिलेको भए पनि संगत फेर्नुपर्ने परिस्थिति बने अनुसार अहिलेको नेपाली कम्युनिष्ट पार्टीसँग पनि संगत गरियो। नेपाली कांग्रेससँग त अलि अस्तिसम्म हामी संगत गरेकै अवस्था थियो। जब यतिको साथीहरूले म प्रति यो प्रस्ताव राखिसकेपछि राजीनामा दिएको कुरा घोषणा गर्न चाहन्छु। त्यसको प्रक्रिया पूरा गर्न यहाँबाट प्रदेश सभाकै प्रदेश प्रमुख समक्ष अगाडि बढ्ने कुरा म यहाँहरूसँग जानकारी गराउँदै सबैलाई धन्यवाद दिँदै बिदा हुन चाहन्छु। धन्यवाद।
0: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकार संवादका माध्यमबाट डाक्टर गोविन्द केसीका मागका विषयमा यथाशीघ्र सहमतिपूर्ण समाधानमा पुग्न प्रतिबद्ध रहेको बताउनु भएको छ। सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा मन्त्री पोखरेलले सामाजिक सञ्जालमा डाक्टर गोविन्द केसीले उठाउनुभएका मागका सन्दर्भमा यथाशीघ्र

सहमतिपूर्ण समाधानमा पुग्न सरकार तयार भएको समेत उल्लेख गर्नुभएको हो। यसैबीच आजै शिक्षा सचिव चुडामणि शर्मालाई वार्ताका लागि धनगढ़ी पठाइएको छ। त्यस्तै प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर जेपी अग्रवाल र स्वास्थ्य सचिव पनि भोलि धनगढ़ी पुगेर डाक्टर केसीसँग संवाद गर्ने तयारी गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौं, नागरिक अधिकार सुनिश्चित गरौं भन्ने नारासहित काठमाण्डुको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। महासंघको उपत्यका प्रदेश समिति तथा काठमाण्डु ललितपुर र भक्तपुर शाखाको संयुक्त आयोजनामा आज दिउँसो विरोध प्रदर्शन भएको हो। सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि प्रतिकूल नीति लिएको आरोप लगाउँदै पत्रकारहरू आन्दोलनमा उत्रिएका हुन्। साझा खबरमा अब विदेशका खबर। भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिनुभएको छ। राजीनामा प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष पठाइएको छ। नीट परीक्षा प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर करिब एक महिनादेखि नयाँ दिल्ली

0: बीच कक्रोश जनता पार्टीले जन्तर मन्तरमा जारी 37 दिने आन्दोलन स्थगित भएको घोषणा गरेको छ। बीजेपी सीजीपीका मुख्य प्रवक्ता सौरभ दासले सहमतिका शर्तहरू तोकिएको समय सीमाभित्र पालना हुने विश्वासका साथ आन्दोलन फिर्ता लिएको घोषणा गर्नुभएको हो। अब अन्त्यमा खेल समाचार। 37 स्मारक लीग अन्तर्गतका 21 क्लबहरूले रोकिएका राष्ट्रिय लीग, महिला लीग, 18 वर्ष मुनिका लीग फुटबल प्रतियोगिताहरू लगातारतर्फ सम्बन्धित निकायबाट ठोस पहल प्रारम्भ नभएको उनीहरूले गुनासो समेत गरेका छन्। क्लबहरूले एन्फाको निर्वाचन तत्काल गर्न समेत माग अघि सारेका हुन्।
1: डडेलधुरामा थोपाई सिंचाईतर्फ किसानको आकर्षण।
2: बिरुवालाई चाहिँ जति चाहिन्छ त्यति दिन सकिन्छ, डाइरेक्ट जरामा जान्छ थोपाई सिंचाईले, त्यसले गर्दा थोरै पानीले पनि उत्पादन र उत्पादकत्व बढाउन सकिन्छ।
1: कम पानीमा पनि बढ़ी उत्पादन लिन सकिने रिपोर्ट सँगै सालिकमा प्रतिविम्बित नेपालको संस्कृति र इतिहास, शनिवार विशेष लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानीसोर, जमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
5: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
6: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब थोपा सिंचाईको प्रसंग। जलवायु परिवर्तनका कारण पानीका स्रोत सुक्दै जानु, खेतीयोगी जमीनमा सिंचाईको अभाव हुनु र उत्पादन लागत बढ़दै जानुले डडेलधुराका किसान आधुनिक सिंचाई प्रविधितर्फ आकर्षित हुन थालेका छन्। व्यवसायिक कृषिमा लागेका किसानहरू थोपा सिंचाई प्रविधि अपनाउन थालेका छन् भने कतिपय किसान आगामी दिनमा यसलाई विस्तार गर्ने योजनामा छन्।
8: थोपा थोपा गरेर सिधै बिरुवाको जरासम्म पानी पुर्याइने थोपा सिंचाई प्रविधिले कम पानीमै बढ़ी उत्पादन लिन सकिने भएपछि किसानहरूको यसतर्फ आकर्षण बढ़ेको हो। डडेलधुरा जिल्लाका व्यवसायिक किसान परम्परागत तरिकाले खेतभरि पानी लगाउँदा पूरै पानीको सदुपयोग नहुने भएपछि थोपा सिंचाईबाट श्रम र समयको समेत बचत हुने भएकाले उत्साहित भएका छन्। अमरगढी नौका किसान कमल सिंह झुकाल,
9: यो वर्ष चाहिँ कृषि ज्ञान केन्द्रले मलाई मल्चिङ प्लस थोपा सिंचाईको कार्यक्रम मार्फत योजना दियो, सिंचाई हातले हाल्नुपर्ने झन्झट पनि भएन, बल्ब खोलिदियो, अटोमेटिक रूपमा पानी गइरहन्छ, निगरानी मात्रै गरेर रोडमा कुनै बोर्ड पाएको छैन भने के गरे हेर्दा हुन्छ, थोपा सिंचाई त हुनुपर्ने नै छ किसानको लागि।
8: कतिपय किसान कृषि उत्पादनलाई थप प्रभावकारी बनाउन थोपा सिंचाई प्रविधि अपनाउने तयारीमा छन्। सिंचाईको अभाव तथा पानी पर्याप्त नभएको ठाउँमा व्यवसायिक कृषि गर्नका लागि यो प्रविधिले केही हदसम्म राहत हुने विश्वास किसानहरूको छ। गन्याबधुरा गाउँपालिका धौलाकोटका किसान खेमराज अवस्थी,
10: अनि राम्रै फाइदा हुन्छ किनभने उहाँको अनुसार आएपछि मात्र किसानले डाइरेक्ट किन्दैन, अनुदान पाएपछि मात्र हो, तर अरूभन्दा फाइदा नै हुन्छ।
8: विशेष गरेर बेमौसमी तरकारी खेतीमा थोपा सिंचाई प्रविधिको प्रयोग बढ्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार जिल्लाभर 100 बढी व्यवसायिक किसानहरूले थोपा सिंचाई प्रविधि अप्नाएका छन्। केन्द्रका प्रमुख नरेन्द्र पनेरो।
2: थोपा सर, सिँचाइ विशेष गरेर हामी बेमौसमी तरकारी खेतीमा गर्छौँ। विशेष गरेर यसको मुख्य उद्देश्य भनेको जो यो जलवायु परिवर्तनका नकारात्मक अनुकूलन छन्, यो लामो चाहिँ खरेडी रहने, त्यसपछि यो पानीका स्रोत कम भएको ठाउँमा चाहिँ थोरै पानीले चाहिँ बिरुवालाई चाहिँ

0: जति चाहिन्छ त्यति दिन सकिन्छ, डाइरेक्ट जरामा जान्छ थोपा सिँचाइले, त्यसले गर्दा थोरै पानीले पनि उत्पादन र उत्पादकत्व बढाउन सकिन्छ।
1: थोपा सिँचाइ मार्फत पानीसँगै मल व्यवस्थापन गर्न सजिलो हुने, गोडमेलमा सजिलो हुने, छुट्टै सिँचाइको आवश्यकता नपर्ने र उत्पादन समेत बढ्ने भएपछि किसान पनि उत्साहित छन्। जलवायु परिवर्तनको चुनौतीका बीच पानीको सदुपयोग गर्दै दिगो कृषि प्रणाली विकास गर्न थोपा सिँचाइ प्रभावकारी भए पनि सबै किसानको पहुँचमा भने पुग्न सकेको छैन। तर्कराज भट्ट, सीआईएन रेडियो अमरगढी, डडेलधुरा।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। नेपालगंजमा जनजी आन्दोलनका क्रममा हटाइएका सालिक पुनः स्थापित।
3: आउने अरू पुर्खाहरूले पनि यस्ता खालका विभूतिहरूलाई चाहिँ बचाइ राख्नुपर्छ। हाम्रा भावी सन्ततिहरूले चाहिँ हाम्रा पुर्खाहरूले के गरेका थिए, कस्तो गरेका थिए भन्ने कुरामा पनि उहाँहरूले एउटा एनालाइसिस गर्ने चाहिँ मौका पाउँछन्। यो चाहिँ एकदमै सराहनीय कार्य छ।
2: इतिहास र पहिचानका प्रतीक भएकाले जोगाउनु पर्ने स्थानीयको भनाई। रिपोर्ट सालिक जोगाउने जिम्मेवारी कसको? शनिवार विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
5: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
6: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
5: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
7: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
8: कार्यक्रम साझा आवाज,
5: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
9: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
10: प्रोपाइटर मधुमाया जीजी, पढे होइन प्रोपाइटर बनेको छु। हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
5: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
6: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
7: पसिनाको सम्मान, समानताको अभियान,
8: कार्यक्रम साझा आवाज।
11: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवार्य विशेष। नेपालमा सालिक मूर्ति, संस्कृति र परम्परा धेरै पुरानो, समृद्ध र धार्मिक आध्यात्मिक रूपमा गहिरो छ। जानकारहरूका विचार र विभिन्न अभिलेख अनुसार सालिकहरूलाई मात्र कलाको रूपमा नभई जीवित देवता, आस्थाको प्रतीक र संस्कृति संरक्षणको माध्यम पनि मानिन्छ। लिच्छवी कालभन्दा अघिदेखि मल्लकाल, शाहकाल, आधुनिक समयसम्ममा आइपुग्दा देवी देवतादेखि राजा, विभिन्न कालखण्डका राष्ट्रिय नायकका पनि सालिक बनाउने अभ्यास चलिरहेको छ। नेपालगंजमा भने विभिन्न आन्दोलनका कारण हटाइएका सालिक पुनः स्थापित गरिएको छ।
13: नेपालगंजका विभिन्न चोकहरूमा रहेका ऐतिहासिक व्यक्तित्वका सालिक आज स्थापित गरिएको छ। पूर्व प्रधानमन्त्री सुशील कोइराला, जननेता गणेश मानसिंह, जननायक बीपी कोइराला, पूर्व राजा वीरेन्द्र, कम्युनिष्ट आन्दोलनका संस्थापक नेता पुष्पलाल श्रेष्ठ र शहीद सेतुविकका सालिक एकै दिन अनावरण गरिएको हो। जेन्जी आन्दोलनका क्रममा भदौ 23 र 24 गते तोडफोड गरिएका अधिकांश सालिकलाई नेपालगंज उपमहानगरपालिकाको अग्रसरतामा निर्माण गरी सम्बन्धित चोकमै पुनर्स्थापना गरिएको हो। नेपालगंज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले इतिहास र योगदानको सम्मान गर्दै सार्वजनिक सम्पत्तिको संरक्षण सबैको साझा दायित्व भएको बताउनु भएको छ।
14: ऐतिहासिक रूपमा रहेका चौकहरूको पुनर्निर्माण, सालिकहरूको अनावरण गरिएको छ र कुनै पनि इतिहासलाई हामीले मेटाउनु हुँदैन। यदि इतिहास हामीले मेटायो भने अर्को पुस्ताले फेरि पनि इतिहास मेटाउँछ। त्यसकारण सबै ऐतिहासिक व्यक्तित्वहरूको चाहिँ संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो, विशेष गरी स्थानीय सरकारको दायित्व।
13: नेपालगंजको बीपी चोक, धम्बोजी अर्थात वीरेन्द्र चोक, पुष्पलाल चोक, सेतुबीक चोक लगायतका स्थानमा शालिग अनावरण कार्यक्रममा स्थानीय बासिन्दा, जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि र सर्वसाधारणको उपस्थिति थियो। स्थानीयवासीले शालिग पुनर्स्थापनालाई सकारात्मक कदमका रूपमा स्वागत गर्दै अब यस्ता सार्वजनिक सम्पदाको संरक्षण, नियमित सरसफाई र व्यवस्थापनमा ध्यान दिनुपर्ने बताएका छन्।
15: यो एउटा इतिहास हो, इतिहासको जगेडा गर्नुपर्छ, हामीले इतिहासबाट सिक्नुपर्छ। हिजोका जन आन्दोलनहरूले हामीलाई जुन खालको स्वतन्त्रता प्रदान गर्यो, जुन खालको बोल्ने आफ्नो हक अधिकारको बारेमा आवाज उठाउने जुन अधिकार प्राप्त गरेको छ, तिनीहरूको सम्मानका लागि आज यो चोकहरूमा उहाँहरूको शालिग अनावरण कार्यक्रम एकदमै राम्रो छ।
3: यो जेएनजी आन्दोलन लगायतका विभिन्न आन्दोलनमा बाँकी जिल्लामा रहेका विभिन्न हाम्रा सम्मानित व्यक्तित्वहरूको शालिगहरू तोडफोड गरिएको थियो, यसको संरक्षण गरेकोमा म नेपालगञ्जको महानगरपालिकालाई धन्यवाद दिन्छु। आउने अरू पुर्खाहरूले पनि यस्ता खालका विभूतिहरूलाई चाहिँ बचाइराख्नुपर्छ। हाम्रा भावी सन्ततिहरूले चाहिँ हाम्रा पुर्खाहरूले के गरेका थिए, कस्तो गरेका थिए भन्ने कुरामा पनि उहाँहरूले एउटा एनालाइसिस गर्ने चाहिँ मौका पाउँछन्। यो चाहिँ एकदमै सराहनीय कार्य छ।
13: नेपालगंजमा विगतमा विभिन्न शालिग स्थापनाका क्रममा बेला बेलामा विवाद हुने गरेको थियो। यसपटक सबै शालिग पुनर्स्थापनामा कुनै असन्तुष्टिका स्वर सुनिएनन्। इतिहासबारे नयाँ पुस्तालाई जानकारी दिन र शहरको सौन्दर्य बढ़ाउन पनि शालिगको भूमिका महत्वपूर्ण हुने सेतुबीक चोकमा भेटिएकाहरूले सुनाएका छन्।
16: प्रत्येक नागरिकले संरक्षण र सम्वर्धनमा बल कथा अगाडि बढ्नुपर्छ।
17: हाम्रो सन्ततिले गणेश मान कस्तो हुनुहुन्थ्यो, पुष्पलाल कस्तो हुनुहुन्थ्यो थाहै हुन्न, अगर उहाँको शालिगहरू हुन्न, उहाँको गरेको इतिहासहरू हाम्रो देशमा हुन्न भने त हामी आफ्नो सन्तानहरूलाई के भन्ने कि। त्यस कारण यो राष्ट्रको धरोहरहरूलाई हामी सबै सम्पूर्ण देशवासीले जोगाउने पर्ने हो।
13: शहरका ऐतिहासिक स्थलहरूमा शालिगको पुनर्स्थापनाले नेपालगंजको इतिहास, राजनीतिक विरासत र सामाजिक सद्भावलाई थप बलियो बनाउने अपेक्षा नागरिक समाजका अगुवाहरूको छ। निशु जोशी, सीआईएन रेडियो कृष्णसार एफएम नेपालगंज बाँके।
2: ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्व बोकेका शालिगहरूको संरक्षणमा पर्याप्त चासो र लगानी हुन सकेको छैन। नियमित मरमत सम्भारको अभाव, शहरीकरण र तोडफोडका कारण धेरै शालिग जीर्ण बन्दै गइरहेका छन्। शालिगलाई सांस्कृतिक सम्पदाका रूपमा संरक्षण गर्न सरकार, स्थानीय तह र समुदायको सक्रिय सहभागिता आवश्यक रहेको इतिहासविदहरू बताउँछन्। यसबारे हामीले इतिहासविद एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डाक्टर जजमान गुरूङसँग कुराकानी गरेका छौं।
18: जुन ठाउँमा जुन व्यक्ति सुहाउँदो हुन्छ त्यो ठाउँमा उसको शालिग बनाउने हो। अब अहिले कसको शालिग बनाउने, कसको शालिग नबनाउने, शालिग बनाउनलाई त राष्ट्रमा योगदान दिएको व्यक्तिको शालिग बनाउनु पर्छ। अहिले जसले पनि चाहिँ नि अब शालिग बनाउँदैछ, राष्ट्रले पनि यो शहीद हो भनेर भनिदिन्छ, त्यस कारणले चाहिँ नि कुन ठाउँमा कसको शालिग बनाउन दिने, शालिग बनाउन नदिने, त्यसको एउटा चाहिँ नि नियम बन्नुपर्छ। यथा स्थानमा यथोचित व्यक्तिको शालिग बनाउनु पर्छ।
19: शालिग निर्माण गरिन्छ, तर शालिग निर्माण भइहाल्यो भने पनि त्यसको जतन गर्ने, त्यसको रेखदेखको कुरामा त्यति धेरै चासो दिएको जस्तो देखिन्न। खासमा यो किन भएको होला?
18: अनि त्यसको त अब सरकारले नै द्वन्द, जस्तो अब चाहिँ पहिले पोखरामा यता पूर्व यता पृथ्वी राजमार्ग टुङ्गिने ठाउँमा चाइनाले एउटा चाहिँ आफ्नो अन्तिम पोइन्टको शिला पत्र राखेको छ, त्यसलाई चाइनिज चोक, चाइना चोक भन्थे, अहिले चाइना चोक भन्ने बिस्तारै हरायो। पृथ्वीनारायण शाहको शालिग राख्यो पृथ्वी चोक भने, पृथ्वीनारायण शाहको भत्काएर अहिले लखन चोक भने, तर लखन चोक भन्यो भने जनबोलीमा त्यसलाई पृथ्वी चोकै भन्छ। अब सरकारले हटाउँछ, तर फेरि राज्य चाहिँ लखन थापाको त्यहाँ राख्छ, पृथ्वीनारायण शाहको त्यहाँ शालिग छैन। यता अमरसिंह चोकमा अमरसिंह थापाको राखेको थियो, सरकारले नै त्यहाँ हटाए, तर पृथ्वी चोकमा जुन लखन थापाको चाहिँ शालिग छ त्यसलाई चाहिँ सरकारले हटाउन सक्थेन। अस्तिको जेएनजी आन्दोलनमा हटाएको थियो, फेरि ल्याएर राखेको छ। अब त्यसरी सरकारले पनि नीति पनि स्पष्ट छैन, नीति स्पष्ट हुनुपर्छ। अब अहिले ठाउँ ठाउँमा फेरि चाहिँ श्रीमान महेन्द्रको, श्रीमान वीरेन्द्रको शालिग चाहिँ बन्ने क्रममा चाहिँ छ। पोहोर परारै हामीले चाहिँ पोखराको कुणरमा श्रीमान वीरेन्द्रको शालिग बनायो, सुनौलो। अहिले नेपालगंजमा चाहिँ श्रीमान वीरेन्द्रको बन्दैछ, बनेपामा श्रीमान त्रिभुवनको बन्दैछ, विराटनगरमा श्रीमाज महेन्द्रको भन्दैछ, यसरी भन्दैछ, जनस्तरबाट नै भन्दैछ, जनस्तरबाट अब भनेर जस्तो पृथ्वी विराटनगरमा महेन्द्र चौक भने अहिले गान्धी चौक भन्न थाल्यो, कहाँबाट आयो त्यो गान्धी चौक? पृथ्वीनारायण शाहको शालिग फुटालेर, के अरे श्रीमाज महेन्द्रको शालिग फुटालेर त्यहाँ नै यथोचित स्थानमा यथोचित व्यक्तिको शालिग राख्नुपर्छ। त्यसको संरक्षणको जुन जिम्मा स्थानीय जनतालाई दिएपछि त्यो सुरक्षित हुन्छ।
19: शालिग निर्माण गरिन्छ र त्यसको रेखदेखमा चाहिँ स्थानीय स्तरबाटै र सर्वसाधारणबाटै त्यसको बढी महत्व हुनुपर्छ भन्दै गर्दाखेरि यो शालिगले चाहिँ हाम्रो इतिहास, पौराणिक कथा र हाम्रो सांस्कृतिक धरोहरलाई चाहिँ कसरी बचाउँछ रहेछ?
18: जस्तो अब मनेपामा श्रीपाद त्रिभुवनको शालिग बन्यो, त्यो शालिग बन्दाखेरि जस्तो तेन्जिङ शेर्पा हिलारी सगरमाथा चढेर आयो नि, सगरमाथा चढेर आएको आज त्यो बनेपाको बाटो आयो, अब त्यस्तो किसिमको चाहिँ नि भयो। अब पृथ्वी राजमार्गको अन्तिम टुङ्गो पोखरामा अहिले चाइनिज चाइना चौक भन्थे, अहिले त्यो हार आयो, चाइना चौक भन्थे भन्ने कुरो मान्छेले बिर्से। त्यहाँ पृथ्वीनारायण शाहको शालिग राखे पृथ्वी राजमार्गको अन्तिम टुङ्गोमा, त्यसले पृथ्वी चौक भनेर यसरी भने। अब विराटनगरमा महेन्द्र चौक भनेर राखे, अब त्यस्तै किसिमको जस्तो अब सुर्खेत भनेको काला, अब त्यो चाहिँ पानी भएको ठाउँ श्रीमान वीरेन्द्रको पालामा सदरमुखम सारेर त्यसको चाहिँ उजागर भयो, वीरेन्द्र नगर भन्ने नाम राखे, अब त्यो वीरेन्द्रको शालिग राखे। त्यस्तै अब अहिले वीरगंज भनेर छ, वीरगंज भनेको चाहिँ वीर शमशेरले स्थापना गरेको, चन्द्र निगाहपुर भन्ने छ, चन्द्र शमशेरले चाहिँ स्थापना गरेको, र नेपालगंज भन्यो त्यो जङ्गबहादुरले स्थापना गरेको, जङ्गगंज भनेर नेपालगंज भने नेपालको नाममा उसले चाहिँ सहर बसाले, त्यस्तै ठाउँहरू छ नि, त्यसै वीरेन्द्र नगर भनेर भनेको छ। त्यसमा जसको योगदान छ त्यो व्यक्तिको शालिग त्यहाँ राख्ने हो।
2: एक महिनामा पहिरोका 439 घटनामा 8 जनाको मृत्यु भएको छ। आज मात्रै रोल्पाका 2 महिलाको पहिरोमा परेर मृत्यु भएको छ। काठमाण्डुको तारकेश्वरमा गाड़ीभित्र जलेको अवस्थामा महिलाको शव फेला, अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ। कर्णालीका मुख्यमन्त्री कडेलको राजीनामा आएको छ। एमाले नेकपा बीच प्रदेश सरकार गठनमा 3 मुद्दे सहमति भएको छ। 5 प्रदेशमा संयुक्त सरकार, मधेस र गण्डकीमा थप परामर्श हुने भएको छ। डाक्टर गोविन्द केसीसँग वार्ताका लागि सरकारी टोली धनगढ़ीतर्फ प्रस्थान गरेका छन्। प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकार महासंघको माइती घरमा प्रदर्शन जारी रहेको छ। शालिग संरक्षणमा स्थानीयको चासो कम रहेको विज्ञको भनाइ छ। र भारतमा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानद्वारा पदबाट राजीनामा, ककरो जनता पार्टीको आन्दोलन फिर्ता भएको छ। 21 क्लबद्वारा रोकिएका राष्ट्रिय लीग तत्काल आयोजना गर्न माग गरिएको छ। हौस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 10 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: अभी रात के 8 बजे हजुर को रेडियो 102.1 मेगाहर्ट्ज
1: बजाज एक्सचेंज मेला पुरानो बाइक संग नया बाइक काटने मेला
2: स्टार ऑटो हब प्राली र धरना ऑटो हब प्राली को समन्वय र एपेक्स ऑटो इंटरप्राइजेस बजाज सर्विस सेंटर मंथली एक राबिता बस पार्क को सहकारीमा तपाईको शहर मंथली एक बस पार्क ट्राफिक कार्यालय को माथिल्लो पट्टी को भवन में रहेको एपेक्स ऑटो इंटरप्राइजेस बजाज सर्विस सेंटर में शाम 3 गते देखि 8 गते सम्म एक्सचेंज मेला
1: न्यू खोज्नेलाई ज्याम
3: हावा हुरी चलेको बेला के गर्ने
4: घरको झ्याल र ढोका बन्द गर्ने
3: आगोका स्रोतहरू बन्द गर्ने
4: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
3: भीडभाडमा भए नआत्तिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
4: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
4: हावा हुरी चलेको बेला के नगर्ने
3: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
4: बिजुलीको तार लत्रिएको छ भने नछुने
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
4: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
3: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ट्जद्वारा जारी सन्देश
5: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना
4: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 को नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ
5: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू
4: नागरिकता प्रमाण पत्रको प्रतिलिपि
5: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र
4: राष्ट्रिय परिचय पत्र नम्बर
5: 1 प्रति पासपोर्ट साइजको फोटो
4: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
5: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि
4: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि
5: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात
4: र अपाङ्गता भएको

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैं भरी लाए।
1: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
2: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
1: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
2: त्यसो भए ध्यान दिएर सुन्नी।
3: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, यूएसजी भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, आईसीयू र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा।
2: सुन्नु भए त
1: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर पुगे।
4: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।

0: किसान को आली र फाली देखि उपभोक्ता को थाली सम्म
1: कसरी फलिरहेछ तर देश में छैन छैन नगरपालिकाले के गर्ने चीज सुले के गर्ने
2: गाड़ी भाड़ा पताको अब जम्मा फायदा भनेको दुई रुपया अब पांच रुपया हदाम बसे त्यति बस्ने
1: यसको भाव छ त्यो भाव चाहिँ संबंधित मान्छेले पाउनु पर्यो के यो बिचौलियाले अलिकति गरे छैन यसले
3: सुन फलाउने माटो र कृषि कर्मको बाटो का कुरा कृषि र किसान का पाटो का कुरा
4: आलु धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
5: गत वर्ष त त्यो तरकारी खाने आलु तीन करोडको बिक्री भएको थियो एउटा कालो गुडारी आलुको बिउ भनिन्छ छ करोडको आलु बिक्री भएको थियो
0: किसान का सीधा प्रश्न विज्ञ र सरकारको जवाब
1: टमाटर साग सब्जी ल्याएर बजारमा बेच्नु दुई मिटर चामलतिर ल्याएर भजन गर्ने मेरो काम के थियो किसानमा सुधार ल्याउनु पर्ने यो देशमा किसान पूर्व नलाग्यो भने देशमा लाग्दैन
6: एउटा त नियमित बजेट अन्तर्गत सत्र अरब जाउँदैछ सात आठ अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष मन्त्री गीता अगाडि बढ्छु
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम कृषि सवाल

आजदेखि नै कार्यक्रम कृषि सवाल रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्न सक्नुहुनेछ। कार्यक्रम कृषि सवाल सहकारी गरेको रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुलाई पनि आभार भन्न चाहन्छौ। नमस्कार, कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँलाई हार्दिक स्वागत छ। म हुँ असीम सापकोटा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ। साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्ज सँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज संखुवा सभा रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटा रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा निलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसती नवलपुर रेडियो कावसती 102.6 मेगाहर्ज कावसती नवलपुर दाउन्नी एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँकी रेडियो डोटी 98.5 मेगाहर्ज डोटी रेडियो रामारसन 92 मेगाहर्ज अछाम रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ सौगात एफएम 103.6 मेगाहर्ज बैतडी सामुदायिक रेडियो मेलौडी एफएम 101.2 मेगाहर्ज मेलौडी बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ।

0: आजदेखि नै कार्यक्रम कृषि सवाल रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्न सक्नुहुनेछ। कार्यक्रम कृषि सवाल सहकारी गरेको रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुलाई पनि आभार भन्न चाहन्छौ। हामी कार्यक्रम तयार गर्नको लागि यति बेला हामी स्टुडियोमै बसेका छौं। भिजन न्यूज नेपालको स्टुडियोमा बसेर आज हामी विशेष कुराकानी गर्दैछौं। आज हामीसँग चाहिँ करिब करिब 4 दशक भन्दा लामो समय कफीमा यात्रा सँगसँगै तय गर्दै आउनुभएका व्यक्ति अर्थात ढकेश्वर घिमिरेसँग हामी अन्तर सम्वाद गर्नेछौ। उहाँको अनुभवलाई साथैसँग नयाँ पुस्तामा हस्तान्तर गर्नेछौ। आज ढकेश्वर घिमिरेको नाम लिँदै गर्दा चाहिँ कफी क्षेत्रमा जागरण ल्याउने कर्ता मात्र हुनुहुन्न, उहाँको चाहिँ पछिल्ला करिब करिब 3 पुस्तासम्म पनि उहाँको कफीको यात्रालाई चाहिँ साथ दिँदै आउनु भएको छ। र विशेष गरी आज हामीले उहाँले गर्दै गरेको कफीको यात्रा, नेपालमा समृद्ध कृषिको हामी कुराकानी गर्दै गर्दा नगदे बाली, त्यो पनि हाम्रो निर्यातजन्य बालीको अग्रपंक्तिमा राखेको कफीलाई चाहिँ साँच्चीकै अब चाहिँ हामीले कसरी व्यावसायिक रूपमा अगाडि बढ़ाउन सकिन्छ र साँच्चीकै हामीले कफी क्षेत्रबाट समृद्ध आर्जन कसरी गर्न सकिन्छ लगायतमा पनि हामी पक्कै पनि केन्द्रित हुनेछौ। जहाँ सम्भावना त्यहाँ अलिकति टेक्निकल रूपमा चाहिँ समस्या चुनौतीहरू अग्रपंक्तिमा आउने गर्छन् र कफीमा पनि सायद त्यो हुन सक्छ, केही समस्या चुनौती पनि होला, यद्यपि कफी क्षेत्रको भवसागर सम्भावना छ भन्ने खालको सन्देश चाहिँ आजको श्रृंखलामा दिने प्रयास गरेका छौं। नेपालमा पछिल्लो समयमा फस्टाउँदै गरेको कफीको एउटा जागरणको कुरामा र करिब करिब 40 वर्षभन्दा लामो समयदेखि कफी क्षेत्रमा निरन्तर रूपमा काम गर्नुभएका ढकेश्वर घिमिरेले कफी क्षेत्रमा गर्दै गर्नुभएको योगदान र अहिले हालसम्म आउँदै गर्दा पनि नयाँ पुस्तालाई समेत उहाँले दिँदै गरेको सन्देश ज्ञान र उहाँले दिँदै आएको परामर्शलाई आजको श्रृंखलामा हामीले पक्कै पनि लिपिबद्ध गर्ने प्रयास गरेका छौं। उहाँको आवाज निकै महत्वपूर्ण रहनेछ, आजको श्रृंखलालाई अझै विशेष बनाउने प्रयास पनि गरेका छौं। हामी ढिला नगरी कृषि क्षेत्रमा यसरी कफी क्षेत्रमा यसरी निरन्तर रूपमा लाग्नुभएका ढकेश्वर घिमिरेज्यूलाई हामी स्वागत गर्छौं। नमस्कार, यहाँलाई स्वागत छ। भर्खरै मात्रै एग्रो टाइम्स मासिक पत्रिकाले चाहिँ यो भदौको अङ्कमा चाहिँ नेपाली पहाड़मा फस्टाएको समर्पणको बोट भन्ने यो अन्तर्वार्ता लिएको थियो। यहाँ मैले हेर्दै पनि थिएँ, धेरै कुराहरू यहाँ छ, यद्यपि यहाँ केही लुकेका कुराहरू पनि हुन सक्छन्, यद्यपि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चाहिँ कफी क्षेत्रले यहाँलाई दिएको एउटा प्रोत्साहन छँदैछ। यसैसँगै चाहिँ यहाँले निरन्तर रूपमा काम गरेको यो अब्बल पक्षलाई नै हामीले बढी केलाउने प्रयास पनि गरेका छौँ। समग्र रूपमा कफीलाई कसरी लिनु भएको छ र विशेष गरी कफीको यात्रा
1: कफीको यात्रा सम्बन्ध पहिला त अब दर्शक दुर्गामा रहनुभएका अथवा जोसुकै पनि हुनुहुन्छ, उहाँलाई हार्दिक अभिवादन। मेरो भनाइ अब जसले जे कुराको सुरुवात गरिन्छ त्यो सुरुवात गरेको कुरालाई निरन्तरता दिनुपर्छ र त्यसलाई चाहिँ बिस्तारै बिस्तारै अगाडि बढाएर लैजानुपर्छ भन्ने मेरो मान्यता हो। र बाली एउटा मात्रै होइन, हरेक किसिमका छन् यहाँ काम गर्ने सिपहरू, अवसरहरू पर्याप्त छन्। त्यसमा लागिसके पछाडि त्यसलाई आफू कटिबद्ध भएर लागेपछि सफल भइन्छ भन्ने कुराको म आफै स्वयंले चाहिँ भोगेको कुरा हो। खास गरी अब कफीको कुरा गर्दाखेरि अब कफीको हाम्रो सुरुवाती त गुल्मी जिल्लाबाट भयो। गुल्मीका हिरागिरीजीले 1995 सुरु गर्नुभएको थियो र त्यस पछाडि बिस्तारै त्यहाँको जनसमुदायले अगाडि बढाउँदै लैजानु भयो। पछि त्यहाँ 35-33 राजाको पनि सवारी भयो वीरेन्द्र सरकारको। त्यसपछि त्यहाँ सुविधाहरूको पनि अवसरहरू मिल्यो, कामहरू गर्दै जानुभयो। त म आफूले पनि 35 सालबाट केही बोटहरू सुरु गरेर अगाडि बढाएको अवस्था रह्यो। मलाई अलिकति फलफुलहरू कफीहरू यस्तो मनपर्ने हुनाले पनि र त्यस पछाडिका दिनहरूमा मैले 39 व्यावसायिक रूपमा यसलाई चाहिँ अगाडि बढाउने निधो गरेँ र त्यसमा खास गरी अदुवा बेसारहरू अन्तर्वालीको रूपमा, त्यसपछि छायादार रूखहरू र त्यसपछि कफी गरेर थ्री टायर सिस्टमको प्रणालीबाट मैले अगाडि बढाउन सुरु गरेँ र त्यसमा पनि खास गरी गाई वस्तुको पिसाब र मलहरूलाई नै युज गरेर अथवा कम्पोस्ट मलहरू युज गरेर गर्नुपर्छ भन्ने मान्यता राखेर अगाडि बढ्दै गएँ र यसरी काम गर्दै जाँदाखेरि उत्पादनहरू पनि बिस्तारै आउँदै आउँदै जान लागेर मैले आफ्नो नर्सरी पनि राखेँ र परिवारको सहयोगबाट श्रीमान श्रीमती आफ्नो फ्यामिली सबै मिलेर आफ्नो क्षमता अनुसारको कामहरू गर्दै गयौँ र त्यस पछाडि 42 सालबाट भिजिटर्सहरू पनि आउनु थाल्नुभयो। त्यहाँ आउने सुन्ने हेर्ने नयाँ बाली नयाँ किसिमको कुराहरू भएको हुनाले पनि उहाँलाई सिकाएको कुरा रह्यो र यसरी क्रमशः आउँदै आउँदै जानुभयो। राष्ट्रिय क्षेत्रबाट आउनुभयो र त्यो आउँदाखेरि कफी कस्तो हुन्छ, कसरी खाने, के गर्ने भन्ने खालको उहाँहरूको जिज्ञासा रहँदाखेरि 46 सालबाट त्यसलाई हानि पर्याएँ भुटेर पनि अब मेरो श्रीमतीले त्यसलाई चाहिँ अगाडि बढाउन सुरु गरिन्। र 47 सालमा आइपुग्दाखेरि मैले चाहिँ अब के सोचेँ भन्दा अब यसरी भिड मान्छेहरूको एउटा सिकाइको क्रममा आउनु भएको छ र यसलाई उत्पादन गर्ने प्रशोधन गर्ने कुराहरूको पनि अगाडि बढाउँदै लैजानु पर्नेछ भनेपछि अब एक्लै गरेर हुँदैन यो भनेर अब फेरि हाम्रो नर्सरीबाट अरू धेरै साथीहरूले बिरुवा पनि लैजानु भएको थियो। त्यसैले त्यसलाई व्यवस्थित गर्ने सोचका साथमा अब नेपाल कफी व्यवसाय सङ्घ मदन पोखरा भनेर संगठनको स्थापना 2047 सालको कार्तिक 30 गते त्यसलाई संगठन जन्मायो।
0: त्योभन्दा अलिकति अगाडि कुरालाई मैले सम्झाउन चाहन्छु, जस्तो 35 सालदेखि यहाँले सुरुवात गर्नुभएको थियो, त्यो त्यो बिचको समयलाई चाहिँ कस्तो थियो त्यो अवस्था, चाहिँ कफीको विस्तारको अवस्था, उत्पादनको अवस्था कस्तो थियो?
1: अब विस्तारै बढिरहेको थियो, अब क्रमशः एउटा एकै पटक धेरै रोपेको होइन कि 39 मा अब 200-300 बोटहरू रोपेको अवस्था हो। खास गरी अब सोझो भाषा भन्यो भने त अब व्यवसायीकरण त मैले 35 साल गरे पनि व्यवसायीकरण 39 साल गरेको हो। 38 सालमा एउटा फ्लड आयो र त्यसपछि हामीहरूको व्यवसाय 70 रोपनि बारीमा त्यो फ्लड आएर त्यसलाई चाहिँ बगरामे बनाइदियो विकल्पको
0: रूपमा।
1: हजुर हजुर, त्यसपछि विकल्पको रूपमा मैले यो नै ठिक हो भन्ने ठहर गरेर र मकैको अलावा त्यो ठिक हुन्छ भनेर त्यसरी अगाडि बढेको यथार्थ त्यो हो। र यसरी गर्दै जाँदा त्यो एउटा सिकाइ हुँदै गयो र अरूलाई पनि त्यसको अनुसरण गर्ने किसिमको अभ्यासहरू हुँदै गयो र जब जब त्यो उत्पादन आउन थाल्यो त्यसरी हाँडी कराईबाट सुरुवात गर्दै गयो। गेस्टहरूले पनि आउने, लैजाने, किन्ने अनि त्यसपछि त्यहाँ फ्रीमै सघाउने यस्तो कामहरू गर्दै गइसकेपछि यो संगठन पनि चाहिन्छ।
0: जस्तो त्यो समयमा उत्पादनमा चाहिँ अब्बल भइसक्नु भएको थियो, त्यसमा हाँडी कराईमा त्यो सिकाइ पनि भयो, उत्पादन चाहिँ राम्रै थियो त्यो बेलामा है?
1: राम्रै फल्थ्यो, ठिकै थियो, ठिकै अवस्था थियो। र त्यस पछाडि खास भने 316 किलो कफी नबिकेको अवस्थामा, त्यति बेला 316 किलो कफी थियो, त्यो नबिकेको अवस्थामा अब यसलाई चाहिँ अब एक्लै गरेर हुन्न भन्ने मान्यताका साथमा पनि त्यो संगठन स्थापना गरेको वास्तवमा हामी सबै लाग्यौँ भने हुन्छ भन्ने हिसाबले। र त्यस्तै गरेर 48 मा गएर जिल्ला स्तरीय बनाइयो। र अनि अर्को कुरा के पनि थियो त्यति बेला अब यो अवस्था अलिक फरक थियो, राजनीतिक अवस्था इत्यादिले गर्दाखेरि मुलुकका साथीहरूलाई पनि एउटा हताशको मनस्थिति थियो, कफी उहाँहरूले प्रशस्त उत्पादन गर्नुभएको तर बिक्री भएको अवस्था थिएन, सुविधाहरू त त्यहाँ पाउनु भएको थियो तर सामान बिक्री नै नभएपछि त त्यसको के गर्ने त एउटा अन्यल अवस्था आउँदाखेरि केही साथीहरूले अब गबारेको किरालीमा समास दियो, त्यो प्रविधि त्यहाँ पर्याप्त नपुगेको कारणले बजार पनि भएन अनि पोलिसी पनि भएन, त्यसपछि चाहिँ उहाँले बोट काट्नु लागेको अवस्थामा कफी नकाट्नु।
0: यो कति सालतिर अलिक बढी हल्ला पनि थियो क्या, बोट काटियो
1: भने त्यो काटेको खास उहाँहरूले चाहिँ 46 सालतिर काट्नु भएको हो र 47 सालमा त्यसले नकाटौँ उपाय खोजौँ भनेर एउटा नाराको साथमा संगठन निर्माण गरेको मैले र त्यो संगठनमा 25 जना थियौँ हामी मदन पोखराको साथीहरू। त्यस पछाडि 48 मा गएर जिल्ला स्तरीय बनाइयो, पाल्पा जिल्ला स्तरीय। र अनि यसरी गर्दै जाँदाखेरि मान्छेहरूको भिडभाड सुरु भयो, दिनमा 4-5 वटा ग्रुपहरूमा आउनुहुन्थ्यो, सुन्नुहुन्थ्यो। त्यही क्रममा 49 सालमै अब हाम्रो वन मन्त्री वीरमय ढकालजी, रामशरण श्रीनायकको उपाध्यक्षज्यू, त्यसपछि कृषि मन्त्री रामचरण पौडेलजी अहिलेका वर्तमान राष्ट्रपति, उहाँ समेत हाम्रो फार्ममा पुग्नुभयो र उहाँले चाहिँ सुन्नुभयो कि अङ्ग्रेजी राम्रो गर्नुभएको रहेछ, के छ समस्या भन्दाखेरि मैले नीतिगत व्यवस्थाको कुरा, प्रविधिको कुरा, बजारको कुरा, मूल्य निर्धारणको कुरा, संस्थागत व्यवस्थाको कुरा राज्यको तर्फबाट भने यसरी यो जरुरी छ हजुर, हामीले किसान लेभलबाट यसरी सुरु गरेका छौँ भनेर भनेपछि लेखेर दिएँ र त्यसपछि उहाँले आएर काठमाडौँ आएर 49 को ऐन अन्तर्गत चियालाई विकास निगमलाई गाभेर राष्ट्रिय चिया तत्व विकास बोर्ड स्थापना गरिदिनु भयो। त्यो नै एउटा नेपालको इतिहासमा कफीलाई अगाडि बढाउनको निम्ति एउटा चाहिँ बाटो उहाँले खोलिदिनु भएको भन्ने मैले चाहन्छु।
0: त्यसको लागि मुख्य योगदान यहाँको छ, हामीले पक्कै पनि पटक पटक नै भनेका छौँ। अब त्योभन्दा पछाडि चाहिँ बिस्तारै अब अलिकति लयबद्ध व्यवसायिक रूपमा अगाडि बढेको देखियो है?
1: त्यसो गरिसके पछाडि प्रशस्त मात्रामा बिरुवाहरू उत्पादन गर्न थालेपछि अब गुल्मीतिर भयो, स्याङ्जातिर भयो, विभिन्न ठाउँहरूमा जहाँ जहाँ सम्भव छ त्यो आफ्नो एरिया वाइजमा अत्र अभियान चलाउन थालियो, संगठनहरू निर्माण गर्न थालियो, विभिन्न गाउँ समूहहरूमा पनि गएर र क्रमशः गर्दै गर्दै गएर अगाडि बढाउँदै जाँदा यो खास गरी अर्ग्यानिक नै के कसरी भन्ने खालका कुराहरू आयो र 50 सालमा हाम्रो अर्ग्यानिकमै जाने भनेर निर्णय गऱ्यौँ। किन भन्दाखेरि अर्ग्यानिक भनेको हामीले बुझेको भाषा विषादी र रासायनिक मलको प्रयोग नगर्ने, गाई वस्तुको पिसाबबाट मलबाट सुरु गर्ने भन्ने खालको एउटा हाम्रो भाषा त्यही नै हो। र त्यसपछि अर्को कफी यसो पत्र पत्रिकाहरू हेर्दाखेरि यो अराबिका वर्गको कफी जातको कफी मात्रै सबभन्दा उत्तम हो भन्ने कुरा पनि त्यो थर पाएर अराबिका र अर्ग्यानिक जाने भनेर त्यसलाई यसरी फालफाले हाम्रो निर्णय गर्यो र त्यसैलाई अगाडि बढाउँदै जाँदा प्रविधि खोज्न निकै गाह्रो भयो. हाम्रो देशको विभिन्न निकायहरूसँग पनि हामीले अनुरोध गर्यौँ, त्यो प्राप्त हुन नसकेपछि पिसकोर भोलिन्टियर ग्रुप आएको बेलामा फेरि त्यो अनुरोध राख्दा फार्मर्स टु फार्मर्स प्रोग्राम अन्तर्गत विन्डक इन्टरनेसनलको 20-22 देशमा नेटवर्किङ भएको कारणले गर्दाखेरि पनि उहाँहरूले एल साल्भाडोरबाट विषयविज्ञहरू रोस्टर र एग्रोनोमी सम्बन्धित त्यो कपी एग्रोनोमीको जानेको विज्ञहरू लिएर आएर र त्यति बेला मैले चाहिँ 8 जिल्लामा पत्रचार त धेरै जिल्लामा गरेको हो तर 8 जिल्लाका साथीहरू सहभागी हुनुभएर हामीले चाहिँ पाल्पाको मदन पोखरामा हाम्रै फार्मको कफी प्रशोधन गराएर हेरेर चाहिँ सबै टेस्टिङ गर्ने भने एक हप्ताको तालिम चाहिँ गराइयो. नेपालको इतिहासमा त्यो नै सबभन्दा ठुलो कुरा चाहिँ रह्यो. त्यसले गर्दा प्रविधि सिकाइ भयो, प्रचार प्रसार भयो, कसरी खाने भन्ने कुरा पनि थाहा भयो, फार्मिङ गर्ने तरिका त सबै ए टु जेड कुराहरू थाहा भएपछि पछाडि साथीहरू धेरै खुसी भएर फर्कनु भयो र त्यस पछाडि गाउँका दिनमा केही महिना पछाडि अनि साथी अब तपाईँले नेतृत्व लिँदै जाँदा यहाँसम्म भयो भने अब हामी 8 जिल्लाको संगठन केन्द्रीय स्तर संगठन बनाऊ भनेर उहाँहरू लागि पर्नुभयो र फेरि मलाई मेरो पछिल्लो अगाडिका त्यो जोहरू छोड्दै गएँ गाउँ लेभलको जिल्ला लेभलको छोड्दै गएर मलाई चाहिँ फेरि केन्द्रीय लेभलको अध्यक्ष बनाउनु भयो साथीहरूले. यसरी जोडिँदै जोडिँदै अगाडि बढ्दै गयो.
0: कफी व्यवसाय महासङ्घ त्यसरी नै जन्मियो.
1: त्यसपछि बजारीकरणको निम्ति पनि हामीले यो नेपाल कफी कम्पनी 40 स्थापना भएको भए पनि क्रियाशील थिएन. उहाँहरूको पनि आफ्नै खालको समस्याहरू थियो. बजारमा नेपालमा कफी खाने चलन थिएन. खेतेर खाने नेस्ले लगायतको घोलेर खाने कफीहरूको मात्र प्रयोग थियो. त्यसले गर्दा उहाँलाई गाह्रो भएको अवस्था पछि हामी उहाँसँग पनि टाई अप गरेर त्यसरी चाहिँ अगाडि बढाउँदै बजारीकरणको निम्ति पनि अगाडि बढ्दै
0: भनेपछि त्यो नेपाल कफी व्यवसाय महासङ्घले त्यो समय पछाडि अलिकति जागरणमा पनि काम गर्यो.
1: अब हामीले के गर्यौँ भन्दा त्यो भइसके पछाडि विभिन्न प्रोजेक्टहरूले पनि अलिअलि सानोतिनो सरसहयोग गर्न सुरु गर्नुभयो. जस्तो अब त्यो जुन सिकेको प्रविधिलाई अलि थप गराउनको निम्ति त्यति बेला सिक्दा हामीले त पहिला स्पेनिस भाषा त्यहाँ अङ्ग्रेजी भाषा त्यहाँ नेपाली भाषा यसरी सिकेको पछि गएर अर्को वर्ष गुल्मीमा त्यहाँ स्याङ्जामा यस्तै अरू अरू जिल्लाहरूमा पनि अगाडि बढाउँदै गयौँ. कसरी खाने कसरी फार्मिङ गर्ने सबै कुराको अगाडि बढायौँ र हाम्रो नारा भनेको अर्ग्यानिक र अराबिक यसरी नै गइराख्यौँ बिस्तारै हिजो गइरह्यौँ. त्यसले गर्दाखेरि अनि बजारको नेटवर्क मा पनि अगाडि बढ्न सजिलो भयो. आफ्नो जिल्लामा कसरी प्रशोधन गर्ने कसरी खाने यसरी गाउँ गाउँमा र इभन हामीले कस्तो न कलेजहरूमा काठमाडौँका कलेजहरूसम्म पनि आएर त्यो कफी पकाउने तरिका खाने तरिका सबै सिकाउने किसिमको वातावरण बनाउँदै भयौँ र यसरी हाम्रो संगठन
0: क्रमिक रूपमा अगाडि आउनुभयो. हामीसँग विषय धेरै नै छन् यहाँका अन्तरङ्ग अरू व्यक्तिगत कुरा र यो क्षेत्रका कुराहरू युवा जागरणका कुराहरू पनि छन्. यद्यपि अन्तर्राष्ट्रिय बजारसँग चाहिँ कसरी जोड्ने भयो त्यो समय पछाडि चाहिँ
1: खास गरी के हुन्थ्यो भने अब जब बोर्ड गठन भइसके पछाडि एउटा मूल्य निर्धारणको पद्धति भयो त्यसपछि कति पैसा किसानले पाउने कति पैसा प्रोसेसरले पाउने आदि इत्यादिको कुराहरू हुँदै गयो बिस्तारै र राष्ट्रिय कफी दिवसहरू मनाउँदै गइयो
0: र कफी दिवसको सन्दर्भ थोरै राख्न चाहे यो छुट्याउनु पनि इम्पोर्टेन्ट विषय पनि छ. राष्ट्रिय कफी जुन दिवस हामीले हरेक मङ्सिर 1 गते मनाउँदै गर्दाको प्रसङ्ग पनि अलिकति यहाँहरूको यो महासङ्घको पनि त्यो खालको समयमा चाहिँ नेतृत्व गरेको देखिन्थ्यो. अलिकति यो प्रसङ्गहरू छाड्नुहोस् न.
1: अब यो अहिले सुन्दाखेरि नपत्यारिलो लाग्न सक्छ तर के भन्दा 2047 कार्तिक 30 दिन हाम्रो सङ्गठन जन्मेको हुनाले यो कफी डे मनाउने सन्दर्भमा पनि हामीले केही अभ्यासहरू सुरु गर्यौँ. त्यस बेलामा सरकारसँग मिलेर गर्नुमा अलिक अप्ठ्यारो थियो र पछि चाहिँ त्यो दिन निश्चित गर्दाखेरि सधैँभरि त्यो कार्तिकको 30 नपर्दो रहेछ 29 पनि पर्न जाने हुनाले त्यसलाई चाहिँ अलि नमिल्दो लागेर मङ्सिर 1 लाई नै हामीले कफी डे
0: मनाउन सुरु
1: गर्यौँ. त्यसरी चाहिँ सोच सुरुवाती हामीले जन्माएको त्यति बेला तर अनि पछि हामीले 53-54 कफी डेको रूपमा सुरु गर्यौँ र त्यो त्यसको अर्थ के थियो भन्दाखेरि एउटा कुरा त त्यो डे भनेर मनाइसकेपछि प्रविधिको कुराहरू अब लाई उजागर गर्न पाइयो. त्यसपछि प्लान्टेसनका कुराहरू अब त्यसपछि चाहिँ बजारको कुरा थुप्रै कुराहरूसित त्यसपछि बिस्तारै अगाडि लैजानको निम्ति सहिलो हुन्छ र एउटा जागरण आउँछ भन्ने हिसाबमा पनि हामीले त्यो सुरुवात गर्यौँ. त्यो चाहिँ कार्यक्रम राम्रै कार्यक्रम
0: सरकारले पछि आधिकारिक रूपमा घोषणा पनि गर्यो. यसमा त यहाँहरू पोजिटिभ नै हुन्छ.
1: हजुर हजुर.
0: अब अन्तर्राष्ट्रिय बजारमा नेपाली कफी प्रवेश गरेको चाहिँ कुन समय हो भने ठ्याक्कै भन्दा चाहिँ
1: अन्तर्राष्ट्रियमा त्यो 52 साल ट्रेडिङ कर्पोरेसन मार्फत नेपाल कफी कम्पनीलाई कफी बुझाउने र अनि साग टेरिङले अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने गरी त्यति बेलासम्म नबिकेका कफीहरू सबै उठाउने काम चाहिँ त्यसरी सुरु भएको
0: नेपाल कफी कम्पनीले त 40 सालदेखि नै काम गरिसकेको
1: थियो गरेको थियो तर उसलाई एकदम गाह्रो थियो अब कफी खाने चलनै थिएन त्यसले गर्दा खासै त्यो त्यसमा सफलता हासिल भएको अवस्था थिएन वास्तवमा सुरुवात भएको हो भएको थिएन गुल्मीमा पनि साथीहरूले गबारोतिर पनि आउने बजारमा राम्रो नहुने हुँदाखेरि उहाँहरूलाई त्यहाँ अवसर स्थिति परेकै हो र पछि गएर जब उत्पादन बढ्दै गइसक्यो तब प्रवृत्ति पनि अर्ग्यानिक भनेपछि अब अन्तर्राष्ट्रिय निकायमा एउटा संसारका उत्कृष्ट कफीहरू मध्ये मेक्सिको 7 नम्बरमा पर्दैछ त्यति बेला चाहिँ हाम्रो नेपालको कफी र मेक्सिको कफीको स्वाद एउटै किसिमको स्वाद हाम्रो ट्रेनिङको एक हप्ताको ट्रेनिङको पिरियडमा हामी सबैले कफिङ गर्दाखेरि आयो विदेशीहरू धेरै खुसी हुनुभयो त्यस पछाडि उहाँहरूले पनि बिस्तारै आउन सुरु गर्नुभयो र अनि पछि गएर विदेशतिरको पनि निर्यात चाहिँ सुरुवात हाम्रो एउटा सबैले कलेक्सन गर्ने र संस्थागत रूपमा बजार गर्ने भन्ने खालको सोच बन्यो र एउटा कम्पनी पनि बनाइयो हाइलाइन कफी प्रमोसन कम्पनी भनेर सबैको तर्फबाट तर त्यो 2-4 वर्ष राम्रोसँग चल्यो र अब एउटा त्यसले अलि सफलता हासिल गर्न सकेन
0: भनेपछि 52 साल नै यो कफीको निर्यातको लागि चाहिँ एउटा सम्भाग बनेको थियो त्यो समय पनि सम्झिन सक्नुहुन्छ
1: त्यस पछाडि मैले चाहिँ अब 65 सालसम्म मेरो नेतृत्वमा 22 जिल्लाका साथीहरू लगभग 32,000 मा कफी टेक्निसियनहरू त्यसपछि उद्योगीहरू सुरुवात गर्दा किसानको लेभलमा त सुरु गरियो पछि गएर उद्योगी व्यवसायी क्याफे अनि त्यसपछि गएर यो प्राविधिकहरू सबैलाई जोडेर त्यसरी हामीले चाहिँ महासङ्घ बनाइसकेका थियौँ 61 महासङ्घ बनायौँ र 65 मैले चाहिँ अब साथी हो अब मेरो जिम्मेवारीबाट मैले चाहिँ अप्रत्यक्ष सहयोग गर्छु तर मैले जिम्मेवारी लिन अब यहाँले दिनुपर्छ भनेर त्यसरी चाहिँ मैले चाहिँ आश्वासन गर्दैछु
0: निकै महत्त्वपूर्ण विषय यहाँले भन्नुभएको छ त्योभन्दा पछाडि चाहिँ जस्तो थमेलको आउटलेट यहाँले सुरुवात गर्नुभयो नेपाल अर्ग्यानिक प्रडक्टको रूपमा अनि अहिले त अब बिस्तारै अब यहाँको छोराले पनि नेतृत्व गर्नुभएको छ अन्य ठाउँमा पनि क्याफेका आउटलेटहरू अब विस्तार हुने क्रम पनि छ अलि यो समयलाई पनि साथ
1: अब यो परिस्थितिको कुरा हुँदैछ कहाँबाट कहाँ पुगिन्छ मान्छे भन्ने कुराहरू सोचेर मात्र हुँदैनछ जब जब कफी नबिकेको अवस्थामा आफू अध्यक्ष भएको बेलामा एउटा आपत्ति आइपरेपछि के गर्ने त भन्दा घरबाटै कफी उत्पादन गरेर सुरुवात गरियो बिस्तारै त्यो गर्न निम्ति मेरो श्रीमती शान्ति देवी घिमिरेले मैले रोल लिन्छु भनेर सुरु गरिन् त 2052 सालमा 46 सालबाट प्रशोधन गर्दै बजार बिक्री गर्नु यो 50 त काठमाडौँमै कफी प्रवेश गरेको तथापि 52 सालबाट कम्पनी नेपाल अर्ग्यानिक कफी प्रोडक्ट भनेर नाम राखेर त्यसरी चाहिँ बजारीकरणको सुरुवात हुँदै हुँदै अगाडि बढ्यो र त्यसपछि गएर फेरि प्रणालीको रूपमा सुरु गरियो र अगाडि बढ्दै जाँदाखेरि अब बजारको कारणले पनि काठमाडौँ आउनु पर्ने परिस्थिति सिर्जना भयो अब मदन पोखराको फार्म आफ्नो हुँदाहुँदै पनि आउनु पर्यो र त्यहाँ आइसके पछाडि उनले उद्योगतिरको जतै गए त्यहाँ छोराहरूले साथ दिँदै भानुभक्त छोराले साथ दिँदै गए अब सरोजिनीले साथ दिँदै गए छोराहरूले अब छोरी शर्मिलाले पनि आफ्नो सकेको जानेको सिपहरू सेल गरेर काम गर्दै गए र त्यस पछाडि अब यो कफीलाई अब कसरी खाने कसरी खुवाउने र यो पनि प्रचार गर्न जरुरी छ भन्ने लाग्यो विभिन्न मेला महोत्सवहरू जाने हाम्रो उद्योगले उत्कृष्ट हासिल गर्ने यस्ता खालका अवसरहरू उहाँलाई जुड्यो 54 सालमा त त्रिपेन्द्र सरकारको बुटवलको भएको एक्जिबिसनमा आएर हामीसँग 8 मिनटको अन्तर्वार्ता पनि गरिभएको थियो र कफीलाई केही गर्छु भन्ने पनि भन्नुभएको थियो त्रिपेन्द्रबाट त्यस्तो खालको ऊ पनि थियो र तथापि अब त्यो
0: माहौल
1: बन्यो राम्रोसँग बन्यो जब भनौँ संगठन जन्माएपछि एउटा लहर आयो 55 सालमा थमेलमा एउटा चाहिँ एक्जिबिसन गर्ने सफल भयो हाम्रो संगठनतर्फबाट यसरी चरण चरणका कुराहरू अगाडि बढ्दै गएको हुनाले र आफ्नो अनि अरू साथीहरूले पनि उद्योग खोल्न सुरु गर्नुभन्दाखेरि बिस्तारै गएर अब एभरेस्ट कफी लिनुभयो त्यसपछि गएर अब हिमालय जहाँबाट 55 सालबाट सुरु गरिहाल्नु भयो त्यसपछि र हाम्रो थमेलमा पसल चाहिँ अब 65 सालमा अब पकाएर कुनलाई पनि सिकाउनु पर्यो सबैलाई भन्ने विचार पनि आयो अब छोराले त्यस्तो किसिमको सोच बनाए हाम्रो चाहना पनि त्यस्तै थियो ठ्याक्कै त्यसरी गर्दाखेरि अब उनले त्यो थमेलको नेपाल अर्ग्यानिक कफी सपको रूपमा पकाएर खुवाउने सिकाउने सबै कामहरू त्यसले गर्दाखेरि मलाई एकदम आनन्दको अनुभूति भएको छ अब र संगठन पनि मैले चाहिँ साथीहरूलाई जिम्मा लगाएँ 65 सालमा र त्यसपछि अब उद्योग व्यवसायता यी सबै कुरामा जिम्मा लगाएको हुनाले म त किसिमको भनौँ न आफूले एउटा गौरव हानेको छु अहिले देशका धेरै ठाउँहरूमा कफी व्यापक रूपमा भएको छ तर अलिकति दुःख लाग्दा कुराहरू केही छन् यसका
0: जस्तो केही क्षण भन्नुभएको छ कति खुलाउनु होला नखुलाउनु होला अरू प्रसङ्ग पनि ल्याउँला मैले यद्यपि यो समयमा चाहिँ यो पुस्तान्तरणको कुरालाई मैले अलिक बढी जोड दिन खोजिरहेको छु कि जस्तो छोराहरूले चाहिँ उत्पादनतिर लागेका अथवा उद्योगतिर लागेकाहरूलाई चाहिँ स्वदेशमा अलिकति चुनौती छ भनेर अवलम्बन नगरेको अवस्थामा यहाँका छोराले सँगसँगै साथ दिएर अगाडि बढ्नु भएको छ यो चाहिँ यहाँको लागि पनि गौरवको कुरा नै रह्यो है
1: हजुर र मलाई के विश्वास थियो भन्दा अब जब जब मेला महोत्सवहरूमा भाग लिँदै जाँदा उत्कृष्ट हासिल गर्दै जाँदा हामीले पाएका मेडलहरू अनेक किसिमको हुँदै जाँदाखेरि त्यो राम्रो रहेछ भन्ने कुराहरू मेरो छोराहरूले चाहिँ बुझे त्यो राम्रो चिन्ने रहेछ बुवा मम्मीले गरेको काम राम्रो रहेछ भन्ने खालको बुझेको हुनाले पनि उनले सहज रूपमा स्वीकार गरे एउटा पाटो त्यो रह्यो अर्को कुरो हामीले अब बेच्न समस्या भएन नि त्यसरी सुरु सुरुमा कठिनाइ पार गर्दै गएपछि मान्छेलाई त नेपाल अर्ग्यानिक कफी ए ल बजारमा लागेर रहेछ हामी किन्छौँ भन्ने खाले त्यसपछि गएर अब हाम्रो भारबटेनको मिनबहादुर गुरुङजीले स्वयं ल मलाई चाहियो कफी भनेर उहाँ दिनुभयो अब अहिलेसम्म चाहिँ राखेको छ उहाँले मजाले जाने 22-25 आफ्नो उहाँका शाखाहरूमा हाम्रो कफी जान्छ नेपाल राम्रै बिक्री भएको छ भने सब यो लोकप्रियता त बढेको छ त्यो एकदम राम्रो बाटोमा लगाइराखेको कुरा छ आफ्नो व्यक्तिगत कुरा गर्दाखेरि तर सङ्गठनको अवस्था चाहिँ अब अलिकति जसरी सोचेको सोचे अनुसारको अलिक नभइराखेको अवस्था
0: भनेपछि यहाँले छोडे पछाडिका पछिल्ला नेतृत्वहरूले भने जस्तो कफी क्षेत्रमा जुन गर्नुपर्ने हो त्यो गरेनन् नि महसुस गर्नुभएको छ
1: त्यसरी चाहिँ भन्नु त भएन तथापि के कुराको तालमेल मैले महसुस गरेको के भन्दाखेरि यो बाहिर जुन विदेशी डोनरहरू आएर क्षणिक सहयोगको रूपमा अलिकति लोभ देखाएर कार्यक्रमहरू सञ्चालन गरियो त्यसले गर्दा पनि हाम्रो संगठनलाई पछिका दिनहरूमा अलिकति अप्ठ्यारो परेको मैले बुझेँ
0: भनेपछि दीर्घकालीन घाटा भयो
1: अब किन अब कफी बनाएर खुवाउने भन्यो त्यसले तालिम भन्यो अनेक खालका भयो अनि किसानहरू भाग लिन आउँछन् अब उनीहरूलाई चाहिँ 500 रुपियाँ दिनलाई चाहिँ डोनरहरूले दुःख मान्ने अनि उनीहरूले चाहिँ 4,000 रुपियाँको भात पार पठाउने त्यस्ता खालका कुरा कारणले मलाई अलिकति चित्त दुखाइ चाहिँ त्यहाँनिरको एउटा कुरा हो त्यसबाहेक अरू नेपाल सरकारसँग पनि मेरो केही गुनासाहरू छन्
0: भनेपछि महासङ्घले चाहिँ त्यो सुधार्नु पर्यो अब चाहिँ
1: महासङ्घले सुधार्ने भन्दा पनि त्यो डोनरहरूबाट यसरी विकास गरेर कफीको विकास हुँदैन भन्ने मान्यता
0: अनि राष्ट्रिय चिया तथा कफी विकास बोर्डलाई केही सुझाव छ यहाँ
1: राष्ट्रिय चिया कफी सुधार बोर्ड के भन्दाखेरि अब उसले नगरेकै भनेर त भन्नु मिल्दैन तर के रह्यो त्यहाँ भन्दाखेरि राजनीति नियुक्ति डाइरेक्टर नियुक्ति राजनीति नियुक्ति हुनु राम्रो कुरा होइन त्यसमा के हुनुभयो विषय विज्ञ हुनुपर्छ र समग्र क्षेत्रको हेर्ने गरी गर्नुपर्छ एउटा पोलिटिकल म्यान गएर त्यहाँ कार्यक्रम गर्दाखेरि त्यसले राम्रो प्रभाव पारेको मैले चाहिँ पाइराखेको अवस्था छैन हुन त अब चाहिँ मूल्य निर्धारणका कुराहरू एक्सटेन्सनका कुराहरू प्रविधि केही सिकाउने कुराहरू भएको छ तर जसरी सोचेर कफी बोर्ड बन्यो अहिले कफी बोर्डलाई सहयोग पर्याप्त दिएको छैन नेपाल सरकारले पर्याप्त सहयोग दिएको पनि छैन कार्यक्रम पनि पर्याप्त छैन प्राविधिक मान्छेहरू पनि त्यहाँ हुनुहुन्न त्यहाँ त विषय विज्ञ त साधारणदेखि विशिष्ट क्लासका मान्छेहरू हुनुपर्ने हो नि चिया र कफी दुइटै मिसिएको छ चियाका क्षेत्रमा अलिक बढी र कफीको क्षेत्रमा अलिक कम भएको अवस्था छ
0: यहाँलाई हरेक क्षेत्रबाट प्रोत्साहन हौसला बेला बेला पुरस्कारका कुराहरू त सधैँ नै छन् धेरै पुरस्कारहरू प्राप्त गर्नु भएको छ यसैमध्येमा अन्य प्राइभेट सेक्टरका संस्थाहरूले धेरै सम्मान गरेका कुराहरू पनि छन् यद्यपि 80 सालको राष्ट्रपति पुरस्कार विजेताको रूपमा पनि यहाँलाई सम्मान गरिएको थियो त्यो समयलाई पनि थोरै साथमा चाहन्छु मैले
1: अब हामीलाई त अब जस्तो डिएफसिक्युसी भनौँ खाद्य अनुसन्धान शाला अब त्यसबाट पनि हामीले चाहिँ राम्रो सम्मान दिएको छ नेपाल सरकारको तर्फ कुरा गर्दा त्यसबाहेक अब 2056 हाम्रो उद्योग राम्रो सरिएर पेरिस जाने मौका पाउँदै श्रीमान श्रीमती पेरिस जान पाउँदाखेरि पनि हामी नगएका मान्छे हौ किनभने नेपालको त धेरै छैन विदेश गएर त्यो अप्ठ्यारो हुन्छ रमाउनु घुम्न मात्रै होइन कि आफ्नो व्यवसाय गर्न जाने हो भन्ने मान्यता नगएको कुरा हो यस्ता समानता हामीले पर्याप्त पाइरहेका छौँ तथापि यो समयको कुरा अब सोचेको त होइन 80 सालमा राष्ट्रपति कार्यालयबाट हामीलाई बोलावट भयो र अब पोलिसीका कुराहरू त्यसपछि गएर कसरी बन्छ के गर्छ त्यो डेमो पनि गर्ने भनेर महासङ्घ लगायत हामी सबै जुटेर त्यहाँ पेपर पनि प्रेजेन्टेसन गर्ने कामहरू गरियो नेपाल सरकारले यो काम गर्नुपर्छ भनेर हुन त सचिव कृषि सचिवलाई त्यसपछि प्रधानमन्त्रीलाई मन्त्रीहरूलाई न ती हाम्रो कार्यपत्र पेस नगरेको त होइन नि धेरै पेस गरियो तथापि लास्ट पटक चाहिँ श्रीमती विद्यादेवी भण्डारी जुन राष्ट्रपति हुनुहुन्थ्यो उहाँ समक्ष पनि त्यो कार्यपत्र पेस गर्दै सँगै जाँदा त्यहाँ कपिङहरू गर्ने भयो रमाइलो किसिमको वातावरण बन्यो अब त्यस पछाडिको दिनमा अब सायद कसरी चोइस भयो थाहा छैन म एउटा अब एउटा एसोसिएसन निर्माता सारा कुराको हिसाबले र उद्यमशीलताको हिसाबले फेरि शान्ति देवी तिमीहरूलाई फरक फरक खालका पुरस्कारहरू राष्ट्रपति पुरस्कार अहिलेको राष्ट्रपति रामचन्द्र पौडेलजीको हातबाट दिने अवसर पाउँदाखेरि राष्ट्रपति रामचन्द्र पौडेलजीसँग कुरा पनि भयो. हजुर चाहिँ 49 सालमा गएर यसरी चाहिँ बोर्ड निर्माणको निम्ति जुन पहल गर्नुभयो मसँग अन्तर्वार्ता कुराहरू समेतबाट समस्याहरू बुझेर अब अहिले आएर हजुरकै हातबाट पुरस्कार लिन पाइयो हामी एकदमै खुसी छौँ भनेर भन्ने मौका पाएँ. म त्यो बेलाको क्षण चाहिँ मलाई सम्झाउँदा एकदमै आनन्द पाउनुभयो.
0: करिब करिब 45 वर्षभन्दा लामो समय कफीमा बिताउँदै गर्दा अब धेरै कुराहरू पाउनु भएको छ. गुमाउने कुरा त खासै छैन नै किनकि यहाँले जुन मनबाट दृढ संकल्प भएर यो क्षेत्रलाई रोज्नुभयो र यसैमै मेरो जीवन छ भनेर अगाडि बढ्नु भएको छ. अहिले पनि उत्तिकै उल्लास देखिन्छ र उत्तिकै जोस देखिन्छ. अहिले पनि यस्ता कुराहरू गर्दै गर्दा हामीलाई पनि एकदम तरङ्गित बनाउनुहुन्छ. त्यो खालको जोस अहिले पनि छ. अब केही गर्नु बाँकी छ जस्तो लाग्छ?
1: अब यस्तो छ, मेरो तर्फबाट त मलाई लाग्छ मैले गर्न अब पर्दैन. किन भन्दा चिन्ने साथीहरू चिन्नुभयो, मैले जानेको कुरा कहिले पनि लुकाइन. आफ्नो व्यवसाय आफ्नो उद्योग पनि सबै आएर

0: के भन्दा अब संगठनले पनि अलि उचाइ फेडरेसन त भएको छ, त्यसले अब सपोर्ट राज्यबाट सपोर्ट पाएको अवस्था छैन र नेपाल सरकारले पनि यस्तो किसिमको बहुमूल्य चिज भनौँ न एक किसिमले भन्यो भने यसलाई चाहिँ अब सुन त पहेँलो हुन्छ त्यसले यसलाई कालो सुन भन्दा केही आपत्ति हुन्न भन्ने मलाई लाग्छ। यो संसारमा यति लोकप्रियता कमाएको चिज हो, सेकेन्ड लार्जेस्ट कम्युनिटी पर्छ, यो वातावरण हिसाबले पनि अक्सिजन जेनेरेट गर्ने कुरा हो, उपभोक्ता हिसाबले पनि अब स्वास्थ्यकर वस्तु हो, यस्तो चिज र जबकि नेपालमा अब संसारका लगभग 70-72 देशमा चाहिँ उत्पादन हुन्छ फल्ने देशहरू त्यति हुन्, तीमा नेपालको कफी अत्यन्तै उत्तम छ। अब 8,000 टनको माग छ, उत्पादन हाम्रो यहाँ 527 टन छ जम्मा। यस्तो अवस्थामा राज्यले के चाहिँ गर्न सकेन भन्दाखेरि मेरो भनाइ भन्दाखेरि कमसेकम चाहिँ सम्बन्धित निकायहरूलाई राखेर एउटा चाहिँ दीर्घकालीन योजना, अब 50 वर्षको होला, अरू देशहरूमा त 100 वर्षको योजना बनाउँछन् तर यो मुलुकमा किन बन्दैन भनेपछि यस्तो खालको अवसर हुँदा हुँदै पनि यो चाहिँ गर्न गरिएन भन्ने मेरो गुनासो। यसमा चाहिँ को जोडिन सक्थ्यो भन्दाखेरि महासङ्घको जोडिन सक्थ्यो, कृषि विकास ब्याङ्क, कृषि मन्त्रालय, उद्योग मन्त्रालय, वाणिज्य मन्त्रालय, राष्ट्रिय योजना आयोग, भूमि सुधार मन्त्रालय, वन मन्त्रालय, विभिन्न निकायहरूको आफ्नो आफ्नो क्षेत्रका कामहरू छन् नि, हो यी सबै जोडिएर एउटा चाहिँ राष्ट्रिय स्तरको भेला गरेर नीति निर्माण गरेर त्यसपछि अहिले गाउँ नगर जे जे भने पनि विभिन्न खालका हाम्रा प्रदेशहरूमा 4-5 प्रदेशहरूमा त छन् नि, हो उनीहरूलाई त्यहाँबाट गाइडलाइन गरेर अनि बोर्डलाई पनि त्यही खालले परिचालन गरेर बोर्डमा पनि दक्ष मान्छेहरू राखेर अरू कर्मचारी थपेर त्यसलाई चाहिँ विभिन्न क्षेत्रीय कार्यालयहरू जिल्लामा सम्भव भएसम्मकै प्रदेश कार्यालयहरू समेत राखेर राजनीतिकरण नगरेर यसरी चाहिँ एउटा स्वस्थ तरिकाले र यो सम्भावनाहरू प्रयास छन्। अब मैले आफैले दिएको एउटा हाम्रो राष्ट्रिय कफी विकास बोर्डले गरेको सर्वेकै आधारमा एउटा चाहिँ 2018 एउटा सर्वे गरेको थियो, यो मुलुकमा 1 करोड मान्छेले रोजगार पाउन सक्छन्, 62 जिल्लामा खेती गर्न सकिन्छ, 24 अरबको आमदानी गर्न सकिन्छ भनेर लेखिएको डेटा सहितको एउटा चाहिँ ठुलो पुस्तक छ। कमसेकम अब त्यसरी त्यो बनाएको छ भने त्यसैलाई आधार मानेर नेपाल सरकारले किन नगर्ने, मेरो आपत्ति नेपाल सरकारप्रति त्यहाँनिर छ,
1: यथार्थ
0: कुरा हो। त्यो गर्ने त अहिलेका बच्चाहरू बिचरा 16-18 वर्ष पुगेपछि जाउँना पनि विदेश, जुन पनि विदेश, बुढाभाका बाबाआमाहरूलाई घरमा छोडेर अनि चाहिँ त्यो एउटा तडपेर बसेको अवस्था छ भनेपछि विकास भएन विकास भएन भनेर खालि बाटो खनेर मात्र विकास हुने वाला छैन, लाग्नुपर्छ हामीसँग त के छैन, यहाँ जल जमिन जङ्गल सारा कुराहरू छ, यसभित्र भएका चिजहरू छन्, यिनलाई चाहिँ उपयोग गर्ने। यसमा पनि अहिलेको हिसाबले हेर्दा त सर्वोत्तम चिज भनेको त कफी हो, किन भन्दाखेरि यसमा त होमस्टेहरू हुन्छ, पर्यटनहरूलाई अगाडि ल्याउन सकिन्छ, विदेशमा निर्यात गर्न सकिन्छ, अनि यही उपभोग हुन्छ, हरेक खालको अवसर छ, तर यो काम गर्नुपर्छ भन्ने मेरो मान्यता
1: हुन्छ। हामीले समय दिनुभयो, हामी धेरै नै आभारी छौँ, यहाँ प्रति कृतज्ञ छौँ, कृतज्ञ पनि गर्दा विधेयक हस्ता छौँ। नमस्कार।
2: नमस्कार
1: हजुर, हामीले कुराकानी गर्दैछौँ कफी क्षेत्रका बादशाहकै रूपमा हामीले परिचय बनाएका छौँ। हामीले विशेष गरी डकेश्वर घिमिरेसँग अन्तर्सम्वाद कुराकानी गर्दै गर्दा करिब करिब 4 दशकभन्दा लामो समय कफी क्षेत्रमा बिताएर चाहिँ आज पनि आजका पुस्ताहरूलाई पनि र राज्यलाई समेत यो क्षेत्रमा यसरी सम्भावना छ भनेर खर्च ल्याउन सफल व्यक्तित्व समेत हुनुहुन्थ्यो र कफी क्षेत्रलाई मूर्त रूप दिनको लागि निरन्तर रूपमा लाग्नुभएका व्यक्तित्व समेत हुनुहुन्थ्यो। हामी उहाँसँग चाहिँ विशेष कुराकानी गर्दै थियौँ। आजको श्रृङ्खलाको समय सकिसकेको छ। यहाँहरूलाई कुनै पनि समस्या जिज्ञासा गुनासाहरू रह्यो भने हामी सिधा हटलाइन नम्बरबाट टिपोट गर्ने गरेका छौँ, जसको लागि 98-5-97-192 टेलिफोन एसएमएस गरेर पनि आफ्ना कुराहरू लेख्न सक्नुहुन्छ। र यति बेला यो कार्यक्रम समृद्ध कृति जिएनएन टेलिभिजनको राष्ट्रिय प्रसारण मार्फत यहाँहरूले देशैभरि हेर्न सक्नुहुन्छ, सुन्न सक्नुहुन्छ र हामी नेपाल एफएम नेटवर्क सहित 38 रेडियो मार्फत पनि हामी प्रसारित हुने गरेका छौँ। यो पनि सँगसँगै राख्न चाहन्छु भन्दै हामी आर्काइभको रूपमा चाहिँ भिजन न्युज नेपालको युट्युब च्यानल, त्यसै गरी फेसबुक पेजहरूबाट पनि यहाँहरूले हेर्न सक्नुहुन्छ, सुन्न सक्नुहुन्छ भन्दै आजको श्रृङ्खलाबाट असीम सापरेखाको माझबाट बिदा पनि अनुमति माग्छु। सुरेश नै रहँ, कृषि कर्म गरौँ। नमस्कार।

0: हजुरको रेडियो 102.1 MHz।
1: रामेछाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।

0: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
1: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्षभन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
0: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली, रामेछाप।
2: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
3: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
2: हुर्केकै गिरिराज चल्ला 150मा?
3: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
4: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
3: विराज किसानको साथी,
4: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
3: प्रोप्राइटर जय मानन्दर, फोन 0848-540-239, 0848-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
5: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
6: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
5: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
6: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
5: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
6: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
5: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
6: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
5: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगा।
1: पानीको मुहान संरक्षण गरौ, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
4: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्राक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
5: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841906669, 9864147188।
4: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
5: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
6: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
7: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो, मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
8: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
6: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869722544,
8: 9840337893। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
9: तपाईलाई थाहा छ, तपाई हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
10: नेपालको संविधान 2072 धारा 217 नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 दफा 47 उपदफा 1 न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
9: निरूपण गर्ने प्रकृतिका विवादहरू
10: आलिधुर, बाँध, पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
9: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
10: चरण घाँस दाउरा सम्बन्धी विवाद,
9: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
10: घरपालुवा पशु पक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
9: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
10: नाबालक छोरा छोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
9: वार्षिक 25 लाख रुपियाँ सम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
10: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
9: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद।
10: सदियारको जग्गातर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद।
9: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद।
10: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू।
9: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद।
10: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद।
9: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद।
10: अङ्गभङ्ग बाहेकको बढीमा एक वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद।
9: गाली बेइज्जती सम्बन्धी विवाद।
10: लुटपिट सम्बन्धी विवाद।
9: पशु पंक्षी छाडा छाडेको वा पशु पंक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद।
10: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद।
9: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोग चलन गरेको सम्बन्धी विवाद।
10: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद।
9: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायर हुने अन्य देवानी र एक वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद।
10: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
9: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रामेछाप।
11: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाटा चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
12: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
13: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाइ जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर, गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी, किला, रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
14: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 048-543-385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामे छापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420055, 048541100 छ। इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: तन्नै पैसा कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
4: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्या हुन्, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
3: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
5: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
2: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
1: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 048543398, 048543398।
2: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
1: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
6: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
7: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
6: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदै छ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
1: हजुर, रामेछाप मिटसप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
2: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
7: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98486743, रामेछाप मिटसप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
8: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
7: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
1: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98480087828, 98287820, प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
3: औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा

0: तिनाहरू सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारको लागि काठमाडौँ जानै पर्दैन।
1: थप जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
2: सम्पर्क नम्बर 0475904660 9968।
3: वाउ होइन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
4: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
3: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845853765, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक कटर बोर्ड रामेछ। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
4: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
3: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
4: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765729636, 9817475746। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, तीन कन्या जाने बाटो, सिन्धुली।
5: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
6: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
5: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
6: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
5: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
6: सम्पर्क नम्बर 0845410043, 9863023422।
7: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
6: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
7: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
6: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
7: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 MHz।
1: तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र OCMC।
1: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको OCMC ले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामे छाप।
3: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
3: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
3: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावा हुरी चलेको बेला के नगर्ने,
3: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
1: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
2: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल साउन 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
1: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
2: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
1: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
2: राष्ट्रिय परिचय पत्र नम्बर,
1: 1 प्रति पासपोर्ट साइजको फोटो,
2: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
1: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
2: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
1: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
2: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
1: पुनश सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिक लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म सुरुराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। गएको आर्थिक वर्ष 2082-83 12 लाख बढ़ी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार एक वर्षमा 12,09,357 विदेशी पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका हुन्। यो संख्या अघिल्लो आर्थिक वर्षको भन्दा 7.21% धेरै हो। आर्थिक वर्ष 2081-82 11,28,000 पर्यटन हवाई मार्गबाट नेपाल आएका थिए। अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा गएको आर्थिक वर्षमा भ्रष्टाचार सम्बन्धी सबैभन्दा धेरै उजुरी पालिकासँग सम्बन्धित परेका छन्। आर्थिक वर्ष 2082-83 वार्षिक समीक्षा मार्फत अख्तियारले उजुरी अनुसन्धान मुद्दा फर्चुट लगायतका तथ्याङ्क सार्वजन गरेको। गएको आर्थिक वर्षमा अघिल्लो वर्षबाट सरेर आएका 7,323 र नयाँ दर्ता 33,328 गरी कुल 40,651 उजुरी थिए। त्यसमध्ये 32,779 उजुरी फर्चुट भएका छन् भने बाँकी 7,852 उजुरी चालू आर्थिक वर्षका लागि सारिएका छन्। कर्णालीका मुख्यमन्त्री एमलाल कडेलले राजीनामा दिनुभएको छ। आफू विरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि कडेलले शनिबार प्रदेशसभा बैठकमा राजीनामाको घोषणा गर्नुभएको। कंग्रेसका नेपाली कम्युनिष्ट पार्टीले उहाँ विरूद्ध असार 32 गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। विदेश भ्रमणमा लैजाने प्रलोभन देखाएर सर्वसाधारणबाट रकम असुली ठगी गरेको आरोपमा पोखरामा रहेको ओसिस टुरिज्म इन्टरनेशनलका 2 संचालकलाई प्रहरीले पक्राउ गरेको छ। कास्की प्रहरीले पोखरा 5 पर्स्याङमा संचालित कम्पनीमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको। पक्राउ पर्नेमा 70 को कञ्चनपुर नगरपालिका वडा नम्बर 12 का 26 वर्षीय विवेक रेग्मी र भारतीय नागरिक मोहम्मद यासेर रहेका छन्। वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायक प्रेक्षक नमराज भट्टराईको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी बीच प्रदेश सरकार गठनको विषयमा 3 बुँदे सहमति भएको छ। शनिबार भएको उक्त सहमति पत्रमा नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्नुभएको छ। पछिल्लो समय प्रदेश सभामा बजेट निर्माणमा देखिएको असमझदारी, बजेट विहीनताको अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धा लगायतका समस्या समाधान गर्न दुई दलबीच सहमति पत्रमा हस्ताक्षर भएको छ। सहमति अनुसार प्रदेश सभामा दुई दलले सहकार्य गर्दै संयुक्त सरकार गठन गर्नेछन्। कोशी बागमती र लुम्बिनी प्रदेशमा प्रदेश सरकारको नेतृत्व एमाले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गर्ने सहमति भएको छ। यस्तै मधेस र गण्डकी प्रदेशमा सरकार गठनका विषयमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनैतिक दलहरूसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने सहमति पत्रमा उल्लेख छ। काठमाडौँको तारकेश्वर नगरपालिकामा पार्क गरेर राखिएको कारभित्र एकजना महिलाको जलेको अवस्थामा शव फेला परेको छ। शुक्रबारदेखि सम्पर्क विहीन तारकेश्वर नगरपालिका 9 शुभकामना चोक बस्ने 45 वर्षीय रश्मि रिजालको शव भेटिएको। उनी नक्साली स्थित सानीमा क्यापिटल लिमिटेडमा मर्चेन्ट हेडको रूपमा कार्यरत थिइन्। पारिवारिक स्रोतका अनुसार उनी साउन 8 गते बिहान 7 बजेदेखि सम्पर्कविहीन भएकी थिइन्। परिवारले खोज तलासका लागि निवेदन समेत दिएको र खोजी गर्ने क्रममा शनिबार दिउँसो कारभित्र शव भेटिएको जिल्ला परिसर काठमाडौँका प्रमुख एसएसपी दिलीप घिमिरेले जानकारी दिनुभएको छ। त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तह प्रथम सेमेस्टरको प्रश्नपत्र परीक्षा शुरू भएको केही मिनटमै बाहिरिएपछि विश्वविद्यालय प्रशासनमा हलचल मचिएको छ। बिहिबार देशभरका क्याम्पसहरूमा सञ्चालित म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम विषयको प्रश्नपत्र 12:06 सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएपछि त्रिभुवनको परीक्षा प्रणालीको गोपनीयता र सुरक्षामाथि गम्भीर प्रश्न उठेको। यो गम्भीर लापरवाही सार्वजनिक भए लगत्तै विश्वविद्यालयले दोषी पत्ता लगाउन कदम चाल्ने निर्णय गरेको छ। अनुसन्धानरत डाक्टर गोविन्द केसी र सरकारी टोलीबीच आइतबार वार्ता हुने भएको छ। शनिबार शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको निर्देशनमा डाक्टर गोविन्द केसीसँग वार्ता गर्न मन्त्रालयका सचिव चुडामणि पौडेल धनगढ़ी पुग्नु भएको छ। तर वार्ता टोलीका अन्य सदस्य आएपछि भोलि वार्ता हुने भएको हो।
बुद्धगियारले नयाँ सिरिजको एटीआर 72-600 विमान भित्र आएको छ। कम्पनीले आवश्यक प्रक्रिया पूरा गरी अर्क महिनादेखि उडान गरिने विज्ञप्ति मार्फत जनाएको छ। कल साइन 9 एनएओएस विमान फ्रान्सको तुलुसबाट ल्याएको यो एटीआर 72-600 विमानमा उडान प्रणाली एभियोनिक्स, पूर्ण क्लास ककपिट, आधुनिक नेभिगेशन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट र उन्नत सुरक्षा प्रणाली रहेको जनाइएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आधारभूत स्वास्थ्य सेवा स्थानीय तहसम्म विस्तार गर्ने योजना अनुसार 2077 मंगिर 15 गते देशभरका 396 स्थानीय तहमा आधारभूत अस्पताल शिलान्यास गरेको थियो। त्यसबेला सातै प्रदेशमा सरुवा रोग अस्पतालको एकैसाथ शिलान्यास भएको थियो। गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने भन्दै ठाउँ हेरेर 5, 10 र 15 सयका एकै डिजाइनका अस्पताल शिलान्यास गरिएको थियो। स्थानीय तहको जनसंख्या र आवश्यकता अनुसार एउटै अवधारणामा अस्पताल निर्माण गरी 2 वर्षभित्र सबै अस्पताल सञ्चालनमा ल्याउने सरकारी लक्ष्य थियो। त्यसबेला बागमती प्रदेशमा 51 आधारभूत अस्पतालको शिलान्यास भएको थियो, जसमध्ये रामेछापका 4 स्थानीय तह उमाकुण्ड, सुनापति, लिखुतामकोशी र दोर्मा दोरम्बासैलुङ गाउँपालिकामा पनि अस्पताल निर्माणको घोषणा गरिएको थियो। तर 6 वर्ष पुग्न केही महिना मात्रै बाँकी रहँदा पनि रामेछापमा सरकारी लक्ष्य अनुसार आधारभूत अस्पताल बन्न सकेको छैन। नशालु पदार्थ मिसाएर खुवाई, गहना र नगद लुटपाट गर्ने ओखलढुङ्गाकी एक महिला पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका 9 घर भइहाल काभ्रे पलाञ्चोको पनौती नगरपालिका वडा नम्बर 5 बस्ने 47 वर्षीया संगीता तामाङ कार्की रहेकी छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली इलाका प्रहरी कार्यालय बनेपाको समयमा शाम 7 गते काभ्रे पलाञ्चोको पनौती नगरपालिका 5 चौकोटबाट उनलाई पक्राउ गरेको हो। गत साउन 12 गते साँझ गत असार 12 गते साँझ करिब 5:30 बजे काठमाडौँको गोकर्णेश्वर नगरपालिका 8 अत्तरखेल स्थित जग्गा हेर्ने भन्दै बोलाएर एक होटलमा खाजा खाने क्रममा लुटपाट भएको थियो। पीड़ितलाई फ्रुटीमा नशालु पदार्थ मिसाएर खुवाई बेहोश बनाइएको थियो। बेहोश बनाएपछि निजको साथमा रहेको सुनको औठी, नगद र मोबाइलहरू लुटेर संगीता फरार भएकी थिइन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ परेकी महिलालाई थप अनुसन्धान तथा आवश्यक कार्यवाहीका लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ। मुगुमा पहिरोले घर पुरिदा 3 वर्षीय बालकको ज्यान गएको छ, अरू 2 जना घाइते भएका छन्। मुगुमा कारमारोङ गाउँपालिका वडा नम्बर 5 रहेको पुलु बजारमा पहिरोले घर पुरिदा रारा नगरपालिका वडा नम्बर 13 32 वर्षीय जगन्नाथ बडुवाल र उहाँकी 27 वर्षीय श्रीमती सृजना बडुवाल घाइते हुनुभएको छ। उहाँहरूको 3 वर्षीय छोरा रमेश बडुवालको ज्यान गएको हो। वैदेशिक रोजगारीमा आकर्षक तलबको फडबनमा पारी 21 लाख ठगी गर्ने 2 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रूपन्देही घर भई काठमाडौँको तारकेश्वर बस्ने 51 वर्षीय राजकुमार भण्डारी र ओखलढुङ्गा घर भई काठमाडौँको बुढानीलकण्ठ नगरपालिका बस्ने 29 वर्षीय सुरेश घिमिरे रहेका छन्। पक्राउ परेका मध्ये घिमिरेले पोर्चुगल पठाइदिने भन्दै 1 जना पीड़ितबाट 18 लाख र भण्डारीले न्यूजील्याण्ड पठाइदिने भन्दै 2 जनाबाट 3 लाख लिएर सम्पर्क विहीन भएको आरोप छ। र आज काठमाडौँ उपत्यका साथ बागमती प्रदेशका केही ठाउँ र अरू प्रदेशका 2 ठाउँमा मात्रै मध्यम खालको वर्षा भएको छ। अरू केही ठाउँमा सामान्य पानी परे पनि ठूलो पानी परेन। बेलुकी पखा, चितवन, दैलेख लगायतका जिल्लामा पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति बागमती गण्डकी र कोशी प्रदेशका पहाड़ी 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। महाशाखाले जारी गरेको आउँदो 3 दिनको पूर्वानुमान अनुसार केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना देखिए पनि धेरैजसो ठाउँमा ठूलो पानी पर्ने सम्भावना कम रहेको छ। हवस् त, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

हजुरको आवाज हजुरको साथी हो हजुरको रेडियो 102.1 MHz। नमस्कार, हजुरको रेडियो 102.1 MHz को रात्रिकालीन प्रस्तुति कार्यक्रम समाज दोहोरीको होइन पर्खामा बस्नुभएका तपाईँ तमाम तमाम आदरणीय श्रोता मनहरूमा रात्रिकालीन लोकसंगीतको अभिवादन सहित हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम प्रस्तुता तपाईँको मुटुको ढुकढुकी भर्खर 14-15 लागेको ह्यान्डसम ठेटो श्री राज महत आज पनि उपस्थित भइसकेको छु तपाईँको माझमा तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यो फललाई विशेष विशेष विशेष बनाउनको लागि। दिनभरिको भागदौड, कामको धपेडी र मनका अनेकौं उथल पुथल पछि अब समय भएको छ आफूलाई अलिकति विश्राम दिने। आज दिनभरिमा होइन आज दिनभरिमा जे भयो त्यसलाई यहीँ छोडिदिनुहोस्। कहिलेकाहीँ सोचे जस्तो काम नहुनु वा सोचे जस्तो सफलता नमिल्नु सामान्य हो। आफूलाई धेरै दोष नदिनुहोस्। याद राख्नुहोस्, जीवनमा हरेक समस्याको समाधान हुन्छ र हरेक कालो रातपछि एउटा नयाँ र उज्यालो बिहानी आउँछ। आज रातभरि मिठो र गहिरो निन्द्रा लिनुहोस्। भोलिको बिहानीले तपाईँको लागि नयाँ अवसर र आशा लिएर आउनेछ। भन्न चाहे बुझिसक्नु भएको छ मेरो होइन कुराहरू। धेरै बयान व्याख्या होइन व्याख्या गरिराख्नुपर्छ जस्तो लाग्दैन। नेपाली लोकगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम समाजदोहोरी। हप्ताको सातै दिन आउँछौ। राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारपछि रहन्छौ लगभग 11 बजेसम्म। तपाईँले पठाउनुभएका मासेजहरू वाचन गर्छौ। तपाईँले नै रोजाइमा पार्नुभएका लोक दोहोरी बाकाहरू तपाईँको माझमा राख्छौ। त्यस्तै गरेर अन्य कुराहरू हुन्छन्, लेख रचनाहरू पनि वाचन हुनेछन्। सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। कार्यक्रमलाई सेयर गरेर पनि साथ दिनुलाई पनि भन्न चाहन्छु। मैले भनिरहेको छु सधैँ तपाईँहरू जो टाढा हुनुहुन्छ होइन, त्यो टाढा भएका सम्बन्धहरूलाई नजिक ल्याउने कोसिस हामी गर्छौँ, मतलब माध्यम हामी भन्छौँ। यो रातको समयमा तपाईँले कसैलाई सम्झिराख्नु भएको छ कि होइन, कसैलाई आफ्ना मनका भावनाहरू व्यक्त गरिराख्न होइन गर्न सकिराख्नु भएको छैन कि? हामीलाई लेखेर पठाउनुहोस् म्यासेजहरू, सन्देशहरू, हामी वाचन गर्छौ। तपाईँको मनको ढुकढुकी, मुटुको ढुकढुकीसम्म हामी पुर्याउने कोसिस गर्छौ है पनि भन्न चाहन्छु। धेरै कुरा एकैछिनमा गरौँला, यति बेला कार्यक्रमको शुरूआत गरिहाल्छु तपाईँको माझमा। लाउँथे माया घातै घात भयो विष्णु माझी राजु परियारको सुमधुर आवाजमा गीत तपाईँको माझमा। यति बेलाको समयमा कार्यक्रमको शुरूआत राख्न चाहन्छु, त्यसपछि आउँछु। रेडियो सुन्दै गर्नुहोला, म्यासेजहरू पठाउँदै गर्नुहोला है त।

नमस्कार माया घाते घाते भोगी तपाईं को मैं आज मेरा आखिरी कार्यक्रम को शुरुआत करिसके कुछ इसमें आवाज दिन में कुछ और आज पर यार अनिविष्ण माझी को आवाज मराई को गीत तपाईं को मैं आज मेरा आखिरी कार्यक्रम को शुरुआत करिसके कुछ पके पनी कहले कहीं इस तो उन सके जिंदगी लिए न सोचे को कुरार वही दिन सा आई ना कस्तूर कतिबेला कानेरी धोका दिन सा कानेरी घात कर सा भन्न सकिन्न त्यसपछि हर कुरामा मन मर्छ जस्तो लाग्छ अनि मरेको मन अतपत फर्किन्छ फर्किँदैन जस्तो लाग्छ मेरो विचारमा म अलिकति यस्ता कुराहरूमा चाहिँ विशेष मरिसकेपछि फर्काउन गाह्रो हुन्छ जस्तो सोचको मान्छे हो किनकि म विशेष होइन सुरुवातदेखि नै पहल गर्ने मान्छे हो भनिराख्ने मान्छे हो अनि मेरो सोच भनेको तपाईँ ठिक हुँदा ठिकठाक हुँदाखेरि स्वस्थ हुँदाखेरि होइन तपाईँले हर चिज गर्नुहुन्छ हर चिज भनिराख्नु भएको हुन्छ तर तपाईँ अन्तिम स्टेजमा पुगिसकेपछि अनि त्यसपछि ल यो त्यो होइन मान्छे जस्तै मैले एक्जाम्पल दिइराखेको हुन्छु बिरामीको कुरा होइन जब डक्टरहरूले अन्तिम स्टेजमा पुगिसकेपछि ल जे गरे पनि गर्नुहोस् खुवाउनुहोस् इच्छा हजुरको भनिसकेपछि चाहिँ बा अथवा आमा अथवा फलानो के खाने कसो खाने के पुगेन कसै त्यो होइन के सुरुवातदेखि के भइरहेको छ के गर्नुपर्छ होइन ती कुराहरू हुनुपर्छ जस्तो लाग्छ होइन अनि साथसाथै अब यो सोचको मान्छे त्यही भएर कहिलेकाहीँ घात त भइसकेपछि कसरी कहाँ होइन घात गरिसकेपछि फेरि त्यसलाई हुन्छ र होइन मन मरिसके सकिएपछि हतपत्त फर्किँदैन जस्तो लाग्छ यो मेरो पनि कुरा हो साथसाथै सबैले पनि महसुस गर्नुभएको छ होला जस्तो लाग्छ ठिक छ त्यतातिर नजाउँ यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु म्यासेज पठाउनु भएको छ प्रकाश के हुनुहुन्छ दाई नमस्ते सन्चै हुनुहुन्छ अनि खाना खानुभयो एकदम राम्रो चलाउनु भएको छ है कार्यक्रम कति बेला कार्यक्रम आउँछ भनेर रुममा बसेर सुनिराखेको छु लाउँथेमा घातै घात भयो भन्ने गीत राखिदिनु जसरी पनि भन्दै हुनुहुन्छ मैले राखिसकेको छु उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु यति बेला टिकटक लाइभ मार्फत पनि म उपस्थित भइसकेको छु त्यस्तै गरेर सामाजिक सञ्जाल फेसबुकबाट सुन्दै हुनुहुन्छ हजुरको रेडियो माध्यमबाट तपाईँले सेयर गर्नुपर्ने हुन्छ ल कार्यक्रमलाई सेयर गरिदिनुहोस् भन्न चाहन्छु सोनाकन्दमा हुनुहुन्छ सेवा र नमस्कार शुभरात्रि शारदा श्री राज उहाँ सर हजुर सोझ मान्छे हजुरलाई मुटुको कुनादेखि मिठो याद माया अटुट सम्झना छ यो बेला तपाईँको मिठो आवाजमा रमाउने मान्छे म सुन्दैछु ल श्री सर भन्नुहुन्छ शुभरात्रि छ प्यारीहरू अप्सरा खड्का सबिना कन्दुङ्गा अञ्जिता ठकुरी अप्सरा बस्नेत सुनिता भण्डारी श्रीराज महत एमुजरेल देवान देवान टिक्राम घिमिरे प्रेम खड्का टिक्राम सुनवार त्यस्तै गरेर घाल अभिमान हिम्मत खड्की समीर सहयोगी अन्जान थुलुङ विश्वजित जिमे कल्पना साम्पाङ कमल पौडेल सृजला सापकोटा तारा श्रेष्ठ केशव सेन्चुरी विनिता गिरी हिराबहादुर लगाई लगायत सबैमा सञ्जना माया छ भन्नुहुन्छ त्यस्तै प्रकाश केसीले हिजो त मैले लास्टमा कमेन्ट गरेको थिएँ दाई हजुरले नछुटाइकन पढ्नु होला भनेर दाई हजुरले पढ्न गाह्रो मान्नुहुन्छ भने मैले हजुरलाई कमेन्ट गर्दिनँ है दाई भन्नुहुन्छ ओके हस् धन्यवाद विशेष रूपमा धन्यवाद दिन चाहन्छु होइन त्यस्तै गरेर कुमार श्रेष्ठ हुनुहुन्छ नमस्कार श्री सर कार्यक्रम सुन्दैछ है दोलखा मार्बु घर भइहाल्छ काठमाडौँ कलङ्कीबाट कुमार श्रेष्ठ हो भन्नुहुन्छ बज्ने भाका घर परिवारको लागि साथीहरू धनगजमेर सम्पाली शेर्पा लगायत सबैमा समर्पण गर्न चाहन्छु साथमा सबैमा सम्झना माया छ है भन्नुहुन्छ बा म थाकेको छैन नि किन हातिन्छौ तिमी हो ठिक छ बा म थाकेको छैन नि किन हातिन्छौ तिमी हो तिमी जस्तै बलियो भन्नु बा म थाकेको छैन नि किन हातिन्छौ तिमी हो तिमी जस्तै बलियो भन्न सकेको छैन तिमीले जस्तो घरको भार काँधमा उठाउन सकेको छैन तर ढुक्क हो बा म अझै थाकेको छैन मलाई उडाइएको हवाई जहाजले होइन बा मैले गाउँ छोडेको रहरले होइन मैले परिवारको साथ छोडेको नयाँ साइनो गाँस्न होइन मैले भिर्ने झोला बिसाएर सुर्के समाउँदै खाता ओढेको रहरले होइन बा म रोएको छैन नि बा मैले आँसु देखाएकै छैन साँच्चै आमा विश्वास गर न तिम्रो छोरा थाकेकै छैन फरक अलिकति छ बिहानीको घामभन्दा थोरै अगाडि उठ्नुपर्छ अगाडि काममा पुग्नुपर्छ प्रदेश हो आमा
डिजिटल चुलो राखिदिएको छु कोठामा, नसोचा बाँसको बाटो। आमा, डिजिटल चुलो राखिदिएको छु कोठामा, नसोचा बाँसको बाटा फुटाउँदै। ठिक छ, वाचन गर्ने प्रयास गरिरहेको छु, म भावनामा डुब्ने कोसिस गरिरहेको छु। म आमा, डिजिटल चुलो राखिदिएको छु कोठामा, नसोचा बाँसको भाटा फुटाउँदै दुवाको मुस्लो छोड्ने आगो फुक्नु पर्छ। हेर न भाइ, म एकदम ठिक छु, म मजाले मुस्कुराइरहेको छु, मैले डाँटेकै छैन, साथसाथै म थाकेकै छैन भन्नुहुन्छ कुमार श्रेष्ठजीले। मैले सायद राम्रोसँग वाचन गरिनँ, बिच बिचमा फम्बल भयो ओठ ओडहरू शब्दहरू, त्यसले गर्दा पनि अलिक स्पष्ट सुने जस्तो लाग्यो। बा, म थाकेको छैनौ नि, किन हातिन्छौ? तिमी हो, तिमी जस्तै बलियो बन्न सकेको छैन, तिमीले जस्तो घरको भार काँधमा उठाउन सकेको छैन, तर ढुक्क हो बा, म अझै थाकेको छैन। मलाई उडाइएको हवाईजहाजले होइन बा, मैले गाउँ छोडेको रहरले होइन, मैले परिवारको साथ छोडेको नयाँ साइनो गाँस्न होइन, मैले भिर्न झोला बिसाएर सुर्के समाउँदै खाता ओढेको रहरले होइन बा, म रोएको छैन बा, म रोएको छैन नि बा, मैले आँसु देखाएकै छैन। साँच्चै आमा, विश्वास गर न, तिम्रो छोरो थाकेकै छैन के, फरक अलिकति छ, बिहानीको घामभन्दा थोरै अगाडि उठ्नुपर्छ, अगाडि काममा पुग्नुपर्छ, प्रदेश हो। आमा, डिजिटल चुलो राखिदिएको छु कोठामा, नसोचा बाँसको बाटा फुटाउँदै दुवाको मुस्लो छोड्ने आगो फुक्नुपर्छ। हेर न भाइ, म एकदम ठिक छु, म मजाले मुस्कुराइरहेको छु, मैले ढाँटेकै छैन, साथसाथै म थाकेकै छैन भन्नुहुन्छ। परदेशीको पीडा बोकेको यो होइन लेख भावना वाचन गर्ने प्रयास गरे पक्कै पनि होइन। प्राय जस्तो ठिक छ, यसलाई एकछिनमा व्याख्या गर्छु, म्यासेजतर्फ लाग्छ। सुना कन्नुमा हुन्छ, यादमा नआउ तिमी, अब आँसु झर्न सक्छ, यादमा नआउ तिमी, अब आँसु झर्न सक्छ, भरोसा हुन्न चारतिर, माया लाउनेको विश्वास मर्न सक्छ। यादमा नआउ तिमी, अब आँसु झर्न सक्छ, भरोसा हुन्न चारतिर, माया लाउनेको विश्वास मर्न सक्छ भन्नुहुन्छ। अहिलेको जमानामा भन्न सकिन्न सोनाजी, चारतिर माया लोले बोली भन्छ नि, त्यो लोलो पत्र गस्नेको भर हुन्न, यति चाहिँ म भन्छु होइन। स्पष्ट कुरा राख्ने ठिक छ, तर चिप्लो चाप्रेसित घस्नेको भार हुन्न, यता पनि माया छ, उता पनि माया छ, त्यसलाई पनि माया गरेको छु भन्दै ढाँट्नेको भार हुन्न होइन, त्यो कुरा हो। ठिक छ, भार हुने हेर्नुपर्छ के अरू कुराहरू, तर कलियुग हो, यहाँ कमै पाइन्छ, जुन पाइन्छ त्यसलाई पनि दबाइन्छ, सकभर त त्यस्तै बाटोमा ल्याउने प्रयास गरिन्छ, सकिन्न भने त्यसलाई दबाएर कसरी पेलेर हुन्छ होइन, सकाउन तर लागिन्छ। प्रकाश मुक्तान हुन्छ, लो 14/15 पुग्नु भएको, ह्यान्डसम छिटो दाई, म पनि सुन्न राखेको छु, सिन्धुली ग्वालटार सानेबाट प्रकाश मुक्तान हो, सम्झना सबैमा भन्नुहुन्छ। दाई, मलाई त टेन्सन हुन लागेको छ है, कहिलेबाट त्यसका गीतहरू बजाउनुहुन्छ र मेरो मन खुसी हुन्छ दाई भन्नुहुन्छ, तपाईँ चिन्ता नलिनुहोस् न। कहिलेकाहीँ यस्तो हुन्छ कि प्रकाशजी, मलाई यस्तो लाग्छ, नरिसाउनु होला, मैले भनेको छैन, तपाईँका एक एक म्यासेज वाचन गरेको छैन भने ठिक छ होइन, तर मैले एक एक कुरा हरेक कार्यक्रममा भनिरहेको छु भने होइन, अब त्यसमा पनि फेरि टेन्सन लिनुहुन्छ, विभिन्न कुराहरू सोच्नुहुन्छ भन्ने त त्यो तपाईँ यसले पनि डिप्रेसनतर्फ जानुहुन्छ, पछिल्लो समय डिप्रेसन एन्जाइटीको शिकार धेरै भएका छन्, त्यही भएर भन्दा भन्दै पनि अब धेरै सोच्नुहुन्छ भने त मैले के भनौँ र, सकभर सोच्न काम गर्नुहोस् भन्दा साहेब होइन।
कुनै कुनै कुराहरू होइन भन्दा भन्दै अब पनि सोच्न बाध्य हुन्छ भने चाहिँ त्यो राम्रो कुरा होइन है। दाइ हिजो त मैले रोजे गीत बजाइदिनु भएन, हिस्सा पार्नुभयो, आज त जसरी भए पनि राखिदिनु सन्देश मैले राखिसकेको छु प्रकाशजी। अनि दाइ आज हजुरको शनिबारको कार्यक्रम छैन र भन्नुहुन्छ, छैन मेरो कार्यक्रमको होइन, प्रायः जस्तो मेरो रातिको कार्यक्रम मात्र छ आज। आफ्नो भन्न चाहे ठिक छ, विशेष म धन्यवाद दिन चाहन्छु, माया गरिदिनुहुन्छ, सम्झिदिनुहुन्छ, खुसी लाग्छ पनि हुन चाहन्छु, जेनु बान्तो हुनुहुन्छ शुभरात्रि सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। अभिषेक कुमार तनुकेजी हुनुहुन्छ, उहाँले सुन्दै हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर संगीता शिवाकोट हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। विपना हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, स्याड भाइ हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, राजेश श्रेष्ठले पनि काठमाडौँबाट सुन्दैछ, सम्झना सबैमा भन्नुहुन्छ, कुमार श्रेष्ठले पनि हेर्दैनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। पनि निर्मला मगर हुनुहुन्छ, भक्तपुरबाट सुन्दैछु, हेर्दैछु, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। मनका प्रश्नहरू आइरहेको छ, मनिषा श्रेष्ठ हुनुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। पनि ओके मेसेज पठाइदिनु भयो, हेर्दै हुनुहुन्छ, विशेष रूपमा धन्यवाद दिन चाहे। पनि त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज वाचन गर्ने कोसिस म गरिरहेको छु हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त। भाबरा मगर हुनुहुन्छ, कार्यक्रम सुन्दै छ है भन्नुहुन्छ, ओखलडुङ्गा पोकली घर भई आज रियादबाट, सम्झना सबैमा, घर परिवार साथीभाइ सबैमा सम्झना माया छ भन्नुहुन्छ। दाइ हजुरको एफएम सुन्न त मलाई एकदम खुसी लाग्छ है भन्नुहुन्छ प्रकाश। ओके ठिक छ, होइन नसुने भने खल्लो लाग्छ भन्नुहुन्छ। ओके विशेष रूपमा धन्यवाद दिन चाहन्छु मायाको लागि। पनि भन्न चाहे सरिका छेत्री हुनुहुन्छ, कार्यक्रम एकदम राम्रो छ अनि उत्तिकै मिठो हजुरको आवाज भन्नुहुन्छ, विशेष रूपमा धन्यवाद सरिकाजी, यसरी फुर्क्याउनुहुन्छ मलाई त लाग्दैन होइन राम्रो छ भन्ने, कार्यक्रम राम्रै छ मेरो स्वर्ची भनेको, कार्यक्रम त म राम्रै तरिकाले चलाउँछु जस्तो लाग्छ तर स्वर्ची अलिकति मिल्दैन जस्तो लागिरहेको छ, विशेष रूपमा धन्यवाद। राममाया थाङ्गी हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, निर्दोष हुनुहुन्छ, हेलो श्रीराज सर भन्नुहुन्छ, आज पनि आइपुगे है, पाँच तारिकको मिठलाग्जुङ दुई हाल बिरानो देश कतारबाट छेम निर्दोष हो, कार्यक्रम दामी छ, घर परिवार सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। निकिता मगरले पनि कार्यक्रम हेर्दै हुनुहुन्छ, सम्झना सबैमा है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर छेम निर्दोषीले साथी सम्झनु भएको छ, समीक्षा जोशी अनि त्यस्तै गरेर अङ्किता सुनवार, माया राई, जुनिता चामी राई, लिम्बुनी पविना, काली कमला लिम्बुनी, माया आयुष, रुबिना थामी, खुसी संस्कृति लामा, देवदी सूर्या, मनिषा मनु, मेरो प्यारो मान्छे तिमी भन्नुहुन्छ, आज पनि आइपुगे है, पाँच तारिकको मिठलाग्जुङ दुई हाल बिरानो देश कतारबाट छेम निर्दोष हो, कार्यक्रम दामी छ, घर परिवार सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। निकिता मगरले पनि

योजने इमिहांग लिम्बू कविता कतानी राय अनिता कालीशर्मिला चौलागाई पूर्वली कृषिमा तपाईँ कनिषा सुना लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि मलाई चाहे होइन. त्यस्तै गरेर यति बेला हुनुहुन्छ कमल सरगम हुनुहुन्छ. नमस्ते, म संगीत प्रेमी कमल, हाल रोजगारको सिलसिलामा मलेसिया आज पहिलोचोटि हजुरको कार्यक्रम सुन्दैछु. मेरो घर बैतडी सुदूरपश्चिम. मिल्छ भने सरिता सुनार र मोहन खड्का दाईको गीत मेरो माया योग्यको लाउरे बजाइदिनुहोस् ल भन्दैछ. मिल्छ नि कमलजी, नमिल्ने भन्ने हुन्न, मात्र तपाईँले भन्नु पर्यो होइन, आदेश दिनु पर्यो मलाई भन्न चाहे. ओके, अनि त्यस्तै गरेर यति बेला जतिले पनि रेडियो सुन्नु भइराखेको छ उहाँहरू सबैमा समर्पण गर्न चाहन्छु भन्नुहुन्छ. विशेष रूपमा धन्यवाद, पहिलोचोटि मेसेज होइन देखेँ तपाईँको. हामी हप्ताको सातै दिन आउँछ, यो कुरा चाहिँ याद राख्नुहोस् ल. राति 10 बजेको हजुरको मुख्य समाचारपछि 11 बजेसम्म रहने गर्दछौँ. राजकालीकोटे हुनुहुन्छ, चापालीहरू राजकालीकोटे हो के वृत्तामण चापा घर भयो जिओईबाट सञ्जना सबैमा भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. मिनु लम्तरी मगर हुनुहुन्छ, रात्रिकाली नमस्कार दाई, कार्यक्रम सुन्दैछु पाल्पा पालुङ घर भयो हाल भने साउदी अरेबियाबाट. मिल्छ भने रामजी खाँड र टिकापुनको आवाजमा रहेको जुनमा पनि दाग्छ नरहेको होइन. मलाई तपाईँले मलाई मिल्छ त मैले भने कमलजी मिल्दैन भनेर फेरि सरी पनि भन्न चाहन्छु, किनकि तिजको गीत रहेछ. तिजको गीत राख्ने अझै पनि हामीले होइन रेडियोबाट प्रसारण गरिरहेका छैनौँ है पनि भन्न चाहन्छु. तिजका गीतहरू राखेको छैन, सो त्यो भएर तिजको गीत भर्खरै बजारमा उपलब्ध भएको रहेछ, मैले राख्न सकिनँ, माफी माग्न चाहन्छु. यसको लागि पनि भन्न चाहन्छु मैले अर्को गीत राख्न चाहन्छु यति बेला, रामजी खाँडको होइन जुनमा पनि दाग्छ, नसम्झेको रात छैन होइन दिन छैन, यस्तो यस्तो तिम्रै माया लाग्छ भन्नुहुन्छ. कहिले काहीँ माया प्रेमको कुराकानी धेरै नगरौँ, यो गीत सबैमा समर्पण गर्न चाहन्छु भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. यति बेला म गीततर्फ लाग्छु, धेरै कुराकानी गरेँ, एकछिन अब गीत राखौँ जस्तो लाग्यो होइन. जुनमा पनि दाग्छ नसम्झेको न होइन रात छैन के गीत थियो बिर्सेको, जुनमा पनि दाग्छ नसम्झेको दिन छैन नसम्झेको रात छैन तिमीलाई माया लाग्छ, यस्तै हो जस्तो लाग्छ, बिर्सेँ मैले शब्द बिर्सिँदाखेरि गाह्रो पर्छ.

0: पूर्णि म्यागजिनमा पनि दाग्छ नसम्झेको होइन दिन्छन् नरहेको रहेछन् तिमीलाई माया लाग्छ यस्तो यस्तो गीत रहेको थियो रामजी खान अनि टिकापनको सुमधुर आवाज मैले गीत तपाईँको माझमा राख्यो यसमा शब्द लालकुमार बरालको रहेको थियो भने संगीत लक्ष्मी प्रसाद पोखरेलको रहेको थियो कार्यक्रम यसरी अनि भइराखेको छ आवाज म राजमा छु साथमा तपाईँ हुनुहुन्छ तपाईँलाई देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट हेर्दै हुनुहुन्छ सुन्दै हुनुहुन्छ भन्ने आशा छ अहिले रातको समयमा यात्रा गर्दै हुनुहुन्छ भने एउटा सन्देश खास गरी होइन तपाईँको लागि रातिको समयमा खाली सडक देख्दा तीव्र गतिमा गाडी चलाउने वा ढिलो भयो भनेर हतार गर्ने बानीले ठूलो दुर्घटना निम्ताउन सक्छ अझ मादक पदार्थ होइन पदार्थ सेवन गरेर वा निन्द्रा लागिरहेको अवस्थामा सवारी चलाउनु भनेको आफ्नो र अरूको जीवन जोखिममा पार्नु हो घरमा कसैले तपाईँको बाटो हेरेर बसिरहेका छन् ढिलो पुग्नु कहिल्यै नपुग्नुभन्दा धेरै राम्रो हो होइन र त्यसैले रातिको यात्रामा गति सीमित राखौं निन्द्रा वा थकान लागेमा गाडी रोकेर विश्राम गरौं सुरक्षित यात्रा गरौं है श्रोता मेरो प्यारो मित्र पनि भन्न चाहे म्यासेज भाषण गरिहाल्छु म नन स्टप म्यासेजहरू प्राप्त भइरहेका छन् सो होइन म्यासेजहरू तलमाथि हुन सक्छन् रिसाउनु होला ल पनि भन्न चाहन्छु बिचमा छुट्यो भने म अन्तिमतिर भाषण गर्नेछु पनि भन्न चाहे किनकि नन स्टप रूपमा म्यासेजहरू प्राप्त भइरहेका छन् ओके ठिक छ त्यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु मलाई कमल सरगमजी हुनुहुन्छ हुन्छ सर जानकारीको लागि हार्दिक आभार बरु खेम सेन्चुरी र कल्पना देवकोटाको आवाज मलाई गीत मेरो माया हेरेको हेरे भन्ने राखिदिनुहोस् ल भन्नुहुन्छ कि यो चाहिँ गीत राख्ने कोसिस म गर्छु पनि भन्न चाहन् सुरुवात 10:45 छ अर्को गीत पनि छ ठिक्क पारेको छु मैले त्यसपछि यो राखौँला ठिकै छ यति बेला म म्यासेजतर्फै लाग्न चाहन्छु अनि साथसाथै श्रीधर पौडेल हुनुहुन्छ इन्डियाबाट सुन्दै हुनुहुन्छ नेपाल घर अर्को खाँची हो सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे त्यस्तै गरेर यति बेला म्यासेज पठाउनु भएको छ मलाई मिनु लम्परीमा गएर हुन्छ श्री राज सर आज मेरो रोजा गीत बजाइदिनु भएकोमा मलाईदेखि धन्यवाद भन्नुहुन्छ विशेष रूपमा धन्यवाद त्यस्तै गरेर यति बेला म्यासेजमा वाचन गरिरहेको छु सरिका छेत्री हुन्छ फुर्क्याएको होइन के दाई साँच्चै मलाई त हजुरको आवाज मिठो लाग्छ होइन अझै सुनौ सुनौ जस्तो लाग्छ भन्नुहुन्छ विशेष रूपमा धन्यवाद सरिका यो मायाको लागि पनि भन्न चाहन्छु माया हो अरू त केही होइन होइन हिराबहादुर लगाइहुनुहुन्छ बुटोलबाट गर्दै हुनुहुन्छ पनि सुन्दै पनि हुनुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै दोलाखाली सरोज खड्का हुनुहुन्छ दाई आज एउटा अधुरो कथा सुनाउन मन छ कथा जसको अन्त्य कहिले पाएन भन्नुहुन्छ उनी थिइन् मेरो सास म थिएँ उनको विश्वास सपनामा सँगै घर बनाउने कुरा गर्थ्यौं सानो चिया पसल खोल्ने बेलुका सँगै गीत सुन्ने तर जिन्दगीले अर्कै खेल खेलिदिए एक दिन बिना कारण उनी टाढा गइन् मैले हजार पटक सोधे के भयो उत्तरमा मौनता मात्र पाए त्यो मौनताले भन्दा ठूलो चोट दियो आज पनि हजुरको रेडियोमा मायाको गीत बज्दा मनमा उही अनुहार आउँछ सोच्थे उनले पनि सुन्दै होले तर फोन गर्ने हिम्मत हुँदैन श्री राज दाइ कृपया होइन कृपया मेरो यो कविता पढिदिनु होला र बिछोडको एउटा गीत राखिदिनु होला सायद त्यो गीत उनले पनि सुनिन् र मेरो पीर बुझ्लिन् भन्नुहुन्छ छोडेर जानेले पीर बुझ्दैन यति कुरा याद राख्नुहोस् तपाईँको पीर तपाईँको व्यथा बुझ्ने हो भने होइन बुझ्ने मान्छेले छोड्दै छोड्दैन तपाईँले कतिको माया गर्नुहुन्छ होइन तपाईँ उसको लागि होइन कतिको भनौँ न त्यो प्राथमिकता प्रायोरिटीमा कतिमा पर्नुहुन्छ होइन भन्ने हुन्छ जस्तो लाग्छ तर त्यो बुझ्नेले छोड्दै छोड्दैन अहिले लास्टमा गीत सुने नि होइन गीत राखिदिने उसको लागि बुझ्दै बुझ्दैन त्यो त बरु यस्तो होइन ठिक छ, त्यतातिर नजाउँ, व्याख्या डरै गर्न मन लागेको थियो तर पढ्न मन लागेन। मायापुरी हुनुहुन्छ, मन्थली नौ पुरानो गाउँ सिम्न घर भइहाल्छ, दुबईबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। बज्ने गीत चाहिँ मामु बाबाको लागि बुना आयुषापुरी अञ्जितापुरी छोरी दृश्यापुरीलाई समर्पण गर्न चाहन्छु भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु भन्नुहुन्छ। त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ मलाई दलखाली सरोज खड्का हुनुहुन्छ, अधुरो कहानी पक्कै पनि यो सबैको कसै न कसैको अधुरो कहानी नै हुन्छ है, जसले माया गर्छ नि उसको अधुरो कहानी पक्का छ। सयमा 95% मिलन भएको छ होला, नत्र बिछोड छ। कहिले के मिल्दैन, कहिले के भावना मिल्दैन, कसले कहिले के बुझ्दैन। दाइ हजुरको आवाज अलि क्लियर आएको होइन, त्यसलाई मिलाउने प्रयास गर्नु होला भन्नुहुन्छ। विशेष रूपमा धन्यवाद, मिलाउने कोसिस अब प्राविधिकमा त छु तर हाम्रो पात्रबाट बजेको छैन भन्नुहुन्छ। बजेको छ किनकि मैले अघि रेडियो सुन्दै थिएँ भनेपछि अहिले नबज्ने भन्ने हुन्न होइन प्रकाशजी। विशेष रूपमा धन्यवाद यो सुझावको लागि पनि मन चाहे बज्ने चाहिँ बजेको छ। तपाईँले हाम्रो जुन जुन वेबसाइटमा लगइन गरेर सुन्नुहोस् सबैमा बजेको छ। त्यस्तै गरेर यति बेला मेसेजहरू थुप्रै ननिष्ठ रूपमा प्राप्त भएको छ, गीत राखौँ जस्तो लागिरहेको छ। गीता लिम्बू हुनुहुन्छ, गुड नाइट चन्द्र लिम्बू भन्नुहुन्छ, ताकुली गीता इलामबाट भन्नुहुन्छ। चन्द्र राई हुनुहुन्छ खोटाङबाट, चन्द्र राई सुन्दैछ सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ। त्यस्तै गरेर बाबुरा मगर हुनुहुन्छ, मिनु लम्तरी मगर दाईलाई, दाईले हजुरलाई नमस्ते नमस्कार भन्दैनन् है श्रीदाई भन्नुहुन्छ, मैले सम्झाएको छ भन्नु। डमर ढुङ्गेलले पनि मन्थली कठेजोरबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, के छ खबर भन्नुहुन्छ। ठिक छ, शोभा थापा, रोली राई, सुमित याता, सुनार किरात, सञ्जना नेवा खड्की, तिम्रो दिलको राजा, निरोज कार्की, युनिसा थापा, मम्मी बाबा लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। ठिक छ, यति बेला मलाई तिनवटा गीतहरू तपाईँको माझमा राख्न मन छ, किनकि आज होइन सुन्नु मन छ। यति बेला म कार्यक्रमलाई अलि 11-15 लान्छु होला आजलाई, मैले सुरुवात नै भने 10-51 भइसकेको छ। पैसा कता जान्छ यति बेला तपाईँको माझमा गीत राख्न चाहन्छु, त्यसपछि आउँछु म अन्य कुराहरू गर्नको लागि। मलाई होइन केही कुराहरूले होइन मन उभइराखेको छ, सो त्यो भइसकेपछि कार्यक्रम 11-15 आज जान सक्छ ल, यो कुरा यहाँलाई जानकारी गराउन चाहे। यसमा आवाज दिनुभएको छ लय शब्द सङ्गीत सबै आरके मिलनको रहेको छ, यति बेलाको समयमा तपाईँको माझमा।
1: पहिलाको बाँकी पैसा दिनुहोस्। ओए, रमाइलो

पैसा कता जान्छ यो गीत तपाईँको माझमा राख्यो जतिको माग पैसा कहाँ जान्छ कहाँ जान्छ पैसा पैसा यस्तो चिज हो होइन जति भए पनि पुग्दैन मान्छेको इच्छा होइन के भन्छ महादेवको त तिन मात्रै के खुल्छ पैसा देखेपछि भन्छ भनेपछि मान्छे त के हो यहाँ सम्बन्ध त देख्दैन भनिसकेपछि होइन सम्बन्धले सम्बन्ध आफ्नाले आफन्त चिन्दैन भनिसकेपछि पैसा होइन हामी त के भएर होइन ठिक छ पैसा अनि अब कहाँ जान्छ के जान्छ कता जान्छ अब त्यो भन्छ नि तिक्रमबाजी गर्नेहरूलाई थाहा हुन्छ हामी जस्तोलाई थाहा हुन्न कहाँ जान्छ के गर्छ खै एकछिन आउँछ हुन्छ हुँदैन सक्यो तिक्रमबाजी गर्नेहरू चाहिँ कहाँबाट ल्याउँछन् र कता लान्छन् भन्ने कुरा उनीहरूलाई थाहा हुन सक्छ एउटा अर्को कुरा भनिहाल्छु म अहिले राति अबेरसम्म अध्ययन गरिरहनुभएका विद्यार्थीहरू र आफ्नो सपना पूरा गर्न खटिरहनुभएका युवा साथीहरू सफलता एकै रातमा मिल्दैन आज तपाईँले गरिरहनुभएको कडा परिश्रम र त्यागले नै भोलिको तपाईँको पहिचान बनाउनेछ असफलता वा चुनौतीहरूबाट नडराउनुहोस् तिनले तपाईँले अझ बलियो बनाउन आएका हुन् तर परिश्रमसँग स्वास्थ्यको पनि ध्यान राख्न नबिर्सिनुहोस् है समयमा सुत्नु र पर्याप्त निन्द्रा लिनु नै सफलताकै एउटा हिस्सा हो पनि भन्न चाहे मतलब सपना देख्न छाड्नु हुँदैन तर ती सपना पूरा गर्न स्वस्थ शरीर र शान्त मन पनि उत्तिकै चाहिन्छ भन्न खोजेको यी कुराहरू पनि तपाईँको माझमा राखिरहेको छु पनि भन्न चाहे होइन यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु म्यासेज मलाई प्राप्त भइरहेका छन् होइन यति बेला सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू वाचन गर्ने कोसिस गरिरहेको छु म यति बेलाको समयमा सुनिता सुमार हेर्दैनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ जिनु बान्त हेर्दैनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ त्यस्तै गरेर यति बेला हुनुहुन्छ म्यासेज पठाउनु भएको छ मलाई कसले भन्दाखेरि म निकिता मगर हुनुहुन्छ कार्यक्रम हेर्दैछु सम्झना सबैमा भन्नुहुन्छ मलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर हुनुहुन्छ यति बेलाको समयमा म्यासेज पठाउनु भएको छ अमिनाजी हुनुहुन्छ सुन्दैछु हेर्दैछु सम्झना सबैमा भन्नुहुन्छ रूपसना योगी हुन्छ सुन्दरी ढुङ्ग्रेवासबाट सम्झना सबैमा भन्नुहुन्छ मलाई आफ्नो विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे त्यस्तै गरेर यति बेला म्यासेज पठाउनु भएको छ मलाई कसले भन्दाखेरिमा यो रातको समयमा सबिना पोखरेलजी हुनुहुन्छ उहाँले पनि हेर्दै हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ गौतम राई हुनुहुन्छ उहाँले पनि हेर्दै हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ बिमला पाण्डे हुनुहुन्छ हजुरबा नमस्ते सबैजनालाई भन्नुहुन्छ हजुरबा 14 बाट 15 मा लागेको आमा के भनेको गाठे म त मर्छु कि क्या

मैलबिन भन्ने गर्छु, पैसा र पैसा यस्तो झम्के गुलेलीले आउने गरायो, आउँदिन भन्थे गाउँदिन भन्थे मलाई, झम्के गुलेलीले आउने गरायो भन्नुहुन्छ। ठिक छ, म चाहिँ जान्छु है साथीहरू भनिदिनुहोस् हो कि हस्तन गाह्रो 11 बजेको मिनट गइसकेको छ। डिएम थापा मगर हुनुहुन्छ, चनाखुबाट सुन्दैछु, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। दाई अब म रुममा गएँ, मैले रोजे गीत बजाइदिनु भएन क्यारे, मैले रोजे गीत बजाइदिनु भएन, सुत्न गएँ दाई, मेरो तर्फबाट हजुरलाई शुभरात्री भन्नुहुन्छ, विशेष रूपमा धन्यवाद। प्रकाशजी म्यासेजको लागि धन्यवाद। रेडियो सुन्दै हुनुहुन्छ, अडियो लाइभबाट भने कार्यक्रमलाई रि होइन पुनः दोहोऱ्याएर सुन्नुहोस्, राम्रोसँग सुन्नुहोस् होइन, एक एक गरेर सुन्नुहोस्, फरवार्ड नगरिकन मैले भनेका शब्दहरू सुन्नुहोस् र गरेका कुराकानीहरू सुन्नुहोस्। प्रकाशजी के कुरा गरे के कुरा भने, मैले हरेक कार्यक्रममा तपाईँको म्यासेज भाषण गरिरहेको छु, ए टु जेड भाषण गर्न सक्दिनँ, यो कुरा यहाँलाई जानकारी गराउन चाहन्छु। कार्यक्रम लगभग 45 मिनट जतिको हुन्छ, म 11:30 बजेसम्म रहन्छु होइन, रातको समयमा रहिरहेको पनि हुन्छु, ताकि तपाईँको मन नदुखोस् भनेर कार्यक्रममा लाई लम्बाइरहेको हुन्छु। भनेपछि दिउँसोको कार्यक्रम हो भने अघि नै मैले कार्यक्रम इन गरिसक्थेँ होइन, रातको समयमा तपाईँले माया गरेर मेसेज पठाउनुहुन्छ र गीत रोजाइमा पार्नुहुन्छ भनिसकेपछि मेरो पनि चाह इच्छा के हो भने सबै को इच्छा चाह त पूरा गर्न सक्दिनँ, तर केही केही साथीको चाह इच्छाहरू पूरा गर्न सक्छु जस्तो लागेर बरु कार्यक्रमको समय अवधि लम्ब्याएर भए पनि हजुरहरूको मन नदुखाउने मेरो चाहना हो। तर तपाईँ भन्नुहुन्छ मैले तपाईँकोले रोजाइमा पारेको गीत मैले शुरूआतमै राखिसकेको छु भनिसकेपछि तपाईँले कार्यक्रम शुरूआतदेखि सुन्दै हुनुहुन्छ कि बिचमा आएर सुन्नुभयो अथवा अन्तिममा सुन्नुभयो कि प्रकाशजी होइन, कार्यक्रमलाई सुरुदेखि सुन्नुहोस् र मैले गरेका कुराहरू पनि गर्ने गर्नुहोस्। मन पर्छ भने सुनिदिनुहोस्, मन पर्दैन भने ठिक छ, केही भन्नु छैन मलाई, तर बारम्बार एउटै कुरा नदोहोऱ्याउनुहोस् पनि भन्न चाहन्छु म्यासेजमा। अनि म्यासेज वाचन गरेन भन्नुहुन्छ, मैले भने म अरू जस्तो होइन, अरू आरजी अथवा होइन अरू जस्तो हुन्न, म जे जे पठाउनुहुन्छ उस्तै दुरुस्तै म्यासेज वाचन गरिरहेको हुन्छु होइन। तपाईँ राम्रो भनेर पठाउनुहोस् कार्यक्रमको बारेमा, राम्रै वाचन गर्छु होइन, कार्यक्रम मन परेको छैन दाई भन्नुहुन्छ, लेखेर पठाउनुहुन्छ भने पनि मैले वाचन गरिरहेको हुन्छु, मलाई त्यस्तो लाग्दैन किनकि होइन हर कुराहरू पर्फेक्ट हुँदैन भनेर मैले भनिराखेको हुन्छु। भनिसकेपछि तपाईँ अझै भन्दिनुहुन्छ कार्यक्रममा गीत बजेन, मैले रोजाइको होइन मेरो रोजाइको गीत राख्नु भएन, म सुत्न गएँ भन्नुहुन्छ, सुत्न जानुहोस् ठिक छ, निन्द्रा होइन स्वास्थ्यको लागि फाइदा हो, मैले अघि पनि भने सुत्नुपर्छ, तर गीत राख्नु भएन रोजेको गीत बजेन दाई भन्दा चाहिँ नमजा लाग्यो। कार्यक्रमलाई दोहोऱ्याएर योभन्दा अगाडिका कार्यक्रम पनि सुन्नुहोस्, आजको पनि सुन्नुहोस्, कार्यक्रम मनपर्छ भने सुन्नुहोस्, म्यासेज पठाइदिनुहोस्, मन पर्दैन भने ठिक छ नपठाउनुहोस् होइन पनि मलाई चाहे। प्रकाश माया गर्नुहुन्छ थाहा छ, तर माया होइन पनि कसरी गर्ने होइन, के कुराहरू गर्ने कार्यक्रममा म्यासेजहरू कसरी पठाउने भन्ने पनि एउटा हुन्छ जस्तो लाग्छ। प्रकाशजी 30 का गीत अहिले राख्नु भन्नुहुन्छ, 30 का गीत अहिले राख्न सक्दिनँ भनेर मैले दिन्दिनँ भन्ने गर्छु। रोजाइको गीतहरू म नयाँ साथीहरूलाई प्राथमिकता दिन्छु है भनिरहेको हुन्छु, आज तपाईँको रोजाइको गीत मैले राखेँ भने भोलि राख्न सक्दिनँ आजै भनिरहेको हुन्छु होइन, अनि भोलि राखिनँ भन्दैमा फेरि रोजाइको गीत बजेनन् भन्नुहुन्छ, मन दुखाउनुहुन्छ भने होइन, उत्तर मैले दिइराखेको हुन्छु, मेरो कर्तव्य हो अधिकार हो होइन तपाईँलाई सम्झाउनु बुझाउनु भन्नु, तर फेरि बारम्बार एउटै कुरा दोहोऱ्याउनुहुन्छ भने तपाईँले कार्यक्रम सुन्नु भएको छैन, तपाईँ आफ्नो मन खुसी गरिराख्नु भएको छ, ननिष्ठ रूपमा मेसेज टाइप गरिराख्नु भएको छ, यो कुरा चाहिँ याद राख्नुहोस् त पनि भन्न चाहे। मैले अरू साथीहरूका म्यासेजहरू पनि वाचन गर्नुपर्ने हुन्छ, यो पनि बुझिदिनुहोस् न प्रकाश चाहिँ, तपाईँले म्यासेज ननिष्ठ रूपमा टाइप गरिराख्नु भएको छ, म्यासेजहरू छैन, एउटा यस्तो वाचन गर्न खोज्यो टप होइन अप एन्ड डाउन भइराखेको हुन्छ कि होइन, तपाईँले म्यासेज खर टाइप गर्नुहुन्छ पठाउनुहुन्छ ठिक छ, माया गर्नुभएको छ, तर कार्यक्रमलाई पुरै सुनेर कार्यक्रमको फर्म्याट के हो, कार्यक्रमको समयावधि कति छ होइन, कति बजेसम्म हो कार्यक्रम चल्छ, कार्यक्रममा के कस्ता कुराहरू भइरहेका छन् त्यो पनि हुन्छ क्या श्रोता भन्ने बित्तिकै, यस्तो हो कि प्रकाशजीलाई मात्र पनि भनिनँ मैले, अन्य साथीहरूलाई पनि भने कार्यक्रमको फर्म्याट के हुन्छ, फर्म्याट के छ त्यो बुझ्नुपर्छ होइन,

भन्न चाहे तर अलि बुझिदिनु भयो भने राम्रो हुन्थ्यो प्रकाशजी पनि भन्न चाहे। यति बेला म्यासेजहरू वाचन गर्नुपर्नेछ, ठिक छ, म्यासेजहरू मैले भनिहालेँ, अप एन्ड डाउन भएर म्यासेजहरू छुटेका छन्, म्यासेजहरूलाई स्थान दिनेछु पनि भन्न चाहे। हजुरको रेडियो 102.1 MHz सामाजिक सञ्जाल मार्फत प्राप्त हजुरको रेडियो मार्फत होइन सामाजिक सञ्जालमा हजुरको रेडियो सर्च गर्नुभयो र त्यहाँ अडियो लाइभ देख्न सक्नुहुन्छ एसएमएस गरेको, त्यसमा प्राप्त म्यासेजहरू मात्र वाचन गरिरहेको छु। यति बेला भन्नुहुन्छ दाइ हजुरको कार्यक्रम मैले लास्टसम्म सुनिराखेको छु, हजुरले छुट्टै किन कमेन्ट पढ्नु भएको छ, हजुरले सुरुमा त बजाइदिनु भएको, धेरै धेरै धन्यवाद भन्नुहुन्छ, मिल्छ भने भन्नुहुन्छ होइन, मिल्दैन प्रकाशजी, तपाईँकै रोजाइका गीतहरू मात्र एउटै कार्यक्रममा राखिराख्ने हुने, अन्य साथीहरूले सुनेको, अन्य साथीहरूले रोजाइमा पार्नुभएको गीत के काम लाग्यो होइन। सरिका छेत्री हुनुहुन्छ, सातौं दिन अब भयो, अब कहिले म तिमीलाई सताउँदिन सोचिसके भन्नु नि, सताउँदिन अब भयो, अब कहिले म तिमीलाई सताउँदिन सोचिसके, मनका सबै आशाहरू मन मित्र मारिसके, सताउँदिन अब भयो, अब कहिले म तिमीलाई सताउँदिन सोचिसके, मनका सबै आशाहरू मन मित्र मारिसके। उहाँको यो लेखको होइन टाइटल रहेको छ सताउँदिन अब भयो होइन, यसो हुन्छ, अब कहिले म तिमीलाई सताउँदिन सोचिसके, मनका सबै आशाहरू मन मित्र मारिसके, मेरो उपस्थितिमा यदि तिमीलाई बोझ लाग्छ भने चुपचाप टाढा जानेछु, तिमी खुसी हुन्छौ भने न केही परेशान गर्नेछु म, न त केही माग्नेछु म, तिम्रो उज्यालो जीवनबाट अन्धकारतिर भाग्नेछु म, आफ्नो यादहरू सबै छातीभित्र सजाएर आफ्नो बाटो लाग्छु म आँसु लुकाएर भन्नुहुन्छ, वाचन गर्न सकिनँ होला आज, खै ठिक छ, भोलिको बसाइमा पनि पठाउनुहोस्, एक त समय 11:08 गइसक्यो, समयले गर्दा पनि हो, ध्यान त्यता पनि गइराखेको छ मेरो, त्यसले गर्दा पनि भावनामा डुब्न सकेन। अनि सरिकाजी होइन विशेष रूपमा धन्यवाद म्यासेजको लागि चाहिँ, तर सोचेको जस्तो गएन होला, कता हराए साथीहरू भन्नुहुन्छ, दिपक सरोगे यतैतिर हुनुहुन्छ जस्तो लाग्छ, म म्यासेजहरू वाचन गर्नुपर्ने हुन्छ पनि भन्न चाहे, यति बेला म्यासेजतर्फमा लाग्न सकिन्छ। हजुरको रेडियो 102.1 MHz सामाजिक सञ्जाल र टिकटक मार्फत प्राप्त म्यासेजहरूलाई वाचन गरिरहेको छु, यति बेला म टिकटक लाइभ मार्फत भन्दा पनि आई लभ यु आइडी रहेको छ, नमस्ते नमस्कार सिन्धुल फिकलबाट गर्दैछु भन्नुहुन्छ, आई लभ यु आइट मित्र काम डाउन भन्नुहुन्छ प्रवीण थापा मित्र, त्यस्तो होइन मैले के भनेर छैन, मलाई त त्यस्तो लाग्दैन त, के भने जस्तो लाग्दैन, मात्र यो हो केही कुराहरू सुन्नुपर्छ क्या कार्यक्रमहरू, शङ्ख लामा हुनुहुन्छ, सम्झना सबैमा हुनुहुन्छ, हामी जब श्रोता र होइन हामी भनेको त श्रोता भनेको हाम्रो भनेको भगवान् सरह हो कि, तर कहिलेकाहीँ हाम्रो इच्छा पनि हामी राखिरहेका हुन्छौँ, भगवान्सँग केही कुराहरू मागिरहेका हुन्छौँ, तर फेरि कहिलेकाहीँ भगवान्ले पनि खै बुझ्नुहुन्न, त्यो भइसकेपछि होइन बेला बेलामा हुन्छ त्यस्तो हो प्रकाश सर, के भन्दाखेरिमा निष्ठ रूपमा म्यासेज वाचन गरिराख्नु भइसकेपछि भन्न मन लाग्छ मलाई के के कुराहरू, मेरा मनका कुराहरू पनि भनिराख्छु कि बुझ्नुहुन्छ होला भनेर, त्यो भएर राजेश श्रेष्ठ हेलो भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद, यति बेला म सर्ट एन्ड स्विटमा म्यासेज वाचन गर्न लाग्यो होला, बिच बिचमा पहुँच हुन सक्छ पनि भन्न चाहन्छु, 11:10 गइसकेको छ, हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू वाचन गर्नेछु पनि भन्न चाहे, यति बेला केही म्यासेजहरू छन् वाचन गर्नुपर्ने हुन्छ मैले पनि भन्न चाहन्छु, यति बेलाको समयमा
रात का समय 11:11 भइसकेको छ. भन्न चाहे मेसेज प्राप्त भएको छ यो रातको समयमा. मेसेज थुप्रै भाषण गर्नुपर्ने छ किनकि मेसेज अप एन्ड डाउन भइराखेको छ. होला फुर्काएको भन्नुहुन्छ कमल सरगमजी हो र होइन होला. माया आयुष हुनुहुन्छ शुभरात्रि सबैमा भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. त्यस्तै गरेर यति बेला हुनुहुन्छ म्यासेजहरू थुप्रै छुटाएको छु म यति बेला वाचन गर्न चाहन्छु. प्रकाश मुक्तानले सुन्दै हुनुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु. बाबुराम अगरजी हुनुहुन्छ सुन्दै हुनुहुन्छ हेर्दै हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद. त्यस्तै राजकालीकोटेले पनि सुन्दै हुनुहुन्छ सम्झना सबैमा भन्दै हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. त्यस्तै गरेर यति बेला मलाई मेसेज पठाइराख्नु भएको छ कसले भन्दाखेरिमा हुनुहुन्छ कमल सरगम हुनुहुन्छ. आँखामा आँसु नआउला मर्दाको दिलमा पीडा अथा छ दर्दको भन्नुहुन्छ. नमस्ते भन्नुहुन्छ सम्झना सबै भन्नुहुन्छ कमल सरगमजी हुनुहुन्छ. धर्मराज हुनुहुन्छ कार्यक्रम सुन्दै छ है भन्नुहुन्छ. हरिशयनी एकादशी व्रतको शुभकामनालाई भन्नुहुन्छ. प्रकाल धर्मराज वृत्तामूर चापा गर्दै आज दुबईबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ. घर परिवार साथीभाइ सबैमा सम्झना माया छ भन्नुहुन्छ. जन्मदिनको अवसरमा शुभकामना शुभेच्छा दिनुहुने सम्पूर्णलाई सम्झना माया छ भन्नुहुन्छ. दिपिका पूर्व छाने मगर काठमाडौँबाट सुन्दैछु सम्झना माया छ भन्नुहुन्छ. होइन उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि मलाई छ. त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ मलाई भुवन रावत हुनुहुन्छ. कार्यक्रम एकदमै राम्रो छ. दाङ्गो राई 19 सही घाको मान्छे हाल भारतको भारतबाट भुवन रावत हो सम्झना सबैमा भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद. दिपसन क्षेत्रले पनि सुन्दैछु भन्नुहुन्छ. मिठो आवाजबाट सञ्चालन भएको कार्यक्रम बैतडी घरमै आज हिमाचल प्रदेश भारतबाट सुन्दैछ सम्झना सबैमा भन्नुहुन्छ. विशेष रूपमा धन्यवाद. दामोदर ग्यावाली हुनुहुन्छ. रुटु 4 गुल्मीको मान्छे हाल भारतको केरला राज्यबाट सम्झना सबैमा भन्नुहुन्छ. घर परिवार सबैमा सम्झना छ भन्नुहुन्छ. अर्जुन आँखा हुनुहुन्छ. शङ्खुवा सभाधर्म दिव्दी तामा पोखबाट सुन्दैछु भन्नुहुन्छ. मिडिया प्रेमी राय अनुसार रोहित छेत्री अञ्जु तामाला ठकुरी छेत्री राजबिएकी गुरुङ राजघले मगर र हर्पल रोशनी अर्जुन जिमे ललित जिमे लगायत सबैमा सम्झना छ भन्नुहुन्छ. तामाङनी कोपिला हुनुहुन्छ. घर सिन्धुली अहिले चाहिँ बनेपाबाट सुन्दैछु. घर परिवार सबैमा सम्झना छ भन्नुहुन्छ. अमिनाजी हुनुहुन्छ. अमिना सिंहार दोलखाबाट मुटु मनिषा मगर प्यारी सुशीला विश्वकर्मा दादा राजघले मगर विवास कुलुङ पृथक लगायत सबैमा सम्झना छ भन्नुहुन्छ. रवि मगरले पनि रोल्फाबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ. कल्पना साम्पाङ हुनुहुन्छ. दिलपाली शर्मिला राईलाई चाहिँ शीघ्र स्वास्थ्य लाभको कामना भन्नुहुन्छ भने ढकाल धर्मराजलाई चाहिँ जन्मदिनको शुभकामना भन्नुहुन्छ भने मामु अञ्जना त्रिप्यारी साम्पाङ बाबा विनोद साम्पाङलाई पनि सम्झना सबैमा भन्नुहुन्छ. त्यस्तै गरेर यति बेला पोखरेल सबिना हुनुहुन्छ. नयनमा सपना सजाएर हिँड्ने एउटी नारी आँधी हुरीसँग जुधेर पनि मुस्कुराउने एउटी नारी. नयनमा सपना सजाएर हिँड्ने एउटी नारी आँधी हुरीसँग जुधेर पनि मुस्कुराउने एउटी नारी. पाइला पाइलामा त गाह्रो तिर्साउँछ यो समाजले पहाड फोरेर बाटो बनाउन सक्ने एउटी नारी. कहिले आमा कहिले छोरी त कहिले जीवन सङ्गिनी. कहिले आमा कहिले छोरी त कहिले जीवन सङ्गिनी हरेक रूपमा त्यागको प्रतिमूर्ति बन्ने एउटी नारी. नदुखाउ कसैले कसैको मन उनी सृष्टि जननी हुन्. नदुखाउ कसैले उसको मन उनी सृष्टि जननी हुन्. संसारलाई नै मायाको रङ्गले रङ्गाउने एउटी नारी. संसारलाई नै मायाको रङ्गले रङ्ग्याउने एउटी नारी भन्नुहुन्छ. त्यही भएर मैले सधैँ भन्ने गर्छु नारी चेलीको होइन आँसु होइन भनौँ न दुवैको आँसु चाहिँ नझरोस् अझ विशेष गरी चेलीको मन नदुखोस् होइन पाप लाग्छ भन्ने हो भने चाहिँ त्यो दुखाउनु भएन हो आमा. त्यसपछि सबै चिज हो नारी सर्वस्व नै हो सृष्टि नै हो सहनशीलताको खानी पनि हो जस्तो लाग्छ होइन मायाको खानी पनि हो. तर पछिल्लो समय ठिक छ त्यत्रो जान्नमा जस आँसु चार्नु भएन सम्झिनुहोस् पाप लाग्छ खाना खानुभयो भन्नुहुन्छ. सबिना पोखरेलजी हुनुहुन्छ दोलखामालु घर परिवार चाहिँ भक्तपुरबाट सबिना पोखरेल हो भन्नुहुन्छ. घर परिवार सबैमा सम्झना छ भन्नुहुन्छ. शिला अधिकारी रूपसनायोगी सुमिता सुनार फुची छुची फुची बिनु धनुगजमेर मनोज सुन्दास पिरानु इतिहास पाखरिन लगायत सबैमा सम्झनामा छ भन्नुहुन्छ.
त्यस्तै गरेर यति बेला हिराबहादुर लगाइजी हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, त्यस्तै गरेर यति बेला हुनुहुन्छ, मेसेज पठाउनु भएको छ मलाई, एउटा मेसेज वाचन गर्नुपर्नेछ, एउटा भन्दा पनि थुप्रै छन् जस्तो लागिरहेको छ। टेकबहादुर पुमा हुनुहुन्छ, कार्यक्रम सुन्दैछु उदयपुर चौधनी नगरपालिका आठ बेल्टा राइट रोजेकबाट फेसबुक लाइभमा भन्नुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। त्यस्तै गरेर मिडिया प्रेम राई अनिसा हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, शुभरात्रि सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर ठिक छ, अब चाहिँ लगभग प्राप्त म्यासेजहरू सबै भाषण गरिसके जस्तो लाग्छ। छुट्टै गर्छ तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनु मनदेखि धन्यवाद दिन चाहन्छु। कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनु होला पनि भन्न चाहन्छु। हप्ताको हामी साथीजना आउँछौँ, केही मिठा रमाइला कुराकानी गर्छु म सधैँ, प्राय जसो मेरो इच्छा चाह भनेको त्यो बिहानदेखि काम गर्दा गर्दै लागेको थकाइ पीर चिन्ताहरू व्यथाहरूलाई बनाउने कोसिस हो। गीत संगीतको संरक्षण सम्वर्धन गर्नु रहेको छ, तर अनि साथमा माया प्रेम विछोडका कुराकानी अनि समय सान्द्र कुराकानीहरू राख्ने कोसिस म गरिरहेको हुन्छु। कहिलेकाहीँ चाहिँ आएन केही हुन्छ नि, मैले एन्सरहरू हर कुराको एन्सर म दिएर अघि बढिरहेको हुन्छु, तर कहिलेकाहीँ एन्सर दिँदा दिँदै पनि केही केही कुराहरू भन्न बाध्यतामा पुगिसकेपछि भन्छु, सो त्यसमा पनि तलमाथि शब्द भयो भने अन्तिममा माफी माग्न चाहन्छु पनि मलाई चाहे भन्दै, सुनेर साथ दिनुभयो, हेरेर साथ दिनुभयो, विशेष रूपमा तपाईँलाई होइन सबैलाई धन्यवाद दिँदै, सरी फम्बल ओड भयो, ओड फम्बल भयो, विशेष रूपमा सबैलाई धन्यवाद दिँदै झ्यालडुका बन्द गर्न मिर्सन भयो जान्दिनुहोला, लामखुट्टेको टोकाइबाट बस्नु होला, अनि रातको समय विद्युतीय उपकरणहरू चार्जिङमा राखेर नछोड्नु होला, र र भोलि कतै यात्रामा जाने सोच अथवा यात्रामा निक्लने सोच बनाइराख्नु भएको छ भने बाटो र मौसमको बारेमा जानकारी लिएर मात्र घरबाट यात्रामा निस्कनु होला भन्दै आजको विषयबाट अन्तिममा मेरो माया बिस्तारै होइन यो गीत अन्तिममा तपाईँको माझमा राख्दै राख्दै, मेरो माया हेरेको हेरै होइन मेरो माया हेरेको हेरै, ओके यो गीत राख्दै राख्दै मेरो माया हेरे तेरै भन्दा पनि मेरो माया बेस्तारे, यो गीत छोटो मिठोमा तपाईँको माझमा राख्दै राख्दै आजको बसाइबाट म कार्यक्रम प्रस्तुत श्री राजमा छुटे, हवस् त नमस्कार, शुभरात्री मिठो सपनीको कामना गरेँ है त।

मान्छे चिन्न जान्न छैन, पैसा कमाउँछु भनेर परिवार श्रीमानलाई छोडेर हिँड्ने होइन तिमीहरू। भोलि इन्डिया लगेर बेचिदिन्छु, कमाउँछस् पैसा।

0: Sonia Jyoti, Sahi Plan. Yo plan le premium tireko 6 guna samma ko coverage dincha. Ani premium tirne avadhi paschat whole life coverage. 70 barsha puge paschat tapai le tirnu bhayeko sampurna rakam firta. Ma ta bhanchu aajai linuhos. Tapai ra tapai ko pariwar ko lagi Surya Jyoti Sahi Plan. Surya Jyoti Sahi Plan, Sahi Sochon, Sahi Rojo.
1: Surya Jyoti Life Insurance, Jeevan Ko Lagi.
2: हावा हुरी चलेको बेला के गर्ने
3: घरको झ्याल र ढोका बन्द गर्ने
2: आगोका स्रोतहरू बन्द गर्ने
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
2: भीडभाडमा भए नआत्तिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
3: हावा हुरी चलेको बेला के नगर्ने
2: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
3: बिजुलीको तार लत्रिएको छ भने नछुने
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश रामेछाप नगरपालिकाको अनुरोध
4: घरेलु हिंसा महिला हिंसा फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ यो सेवा निशुल्क पाइन्छ
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप
5: एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ
6: सन्त्रासमा सरकारी कर्मचारी अनलाइनबाटै भयो 200 कर्मचारीको सरुवा 24 महिनापछि दुई वाम फेरि एक ठाउँ वाम लोकतान्त्रिक गठबन्धनको पनि प्रयास सर्वोच्चका न्यायाधीशहरू विरूद्ध महाभियोगको तयारी पीपीएको पर्खाईमा 281 जलविद्युत आयोजना लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको अनुसन्धान केन्द्र बन्दै गिद्ध संरक्षण रेस्टुरेन्ट शीर्षकको शुभ समाचार
7: पूर्वी नवलप्रासीको कावस्ती नगरपालिका स्थित नमूना मध्यवर्ती सामुदायिक वनभित्र सञ्चालनमा रहेको जटायु रेस्टुरेन्ट अहिले अध्ययन अनुसन्धान केन्द्रको रूपमा विकास हुँदै आएको छ पशु उपचारमा प्रयोग हुने डाइफ्लोफेसन औषधिका कारण गिद्धको संरक्षण संख्या घट्न थालेपछि सुरक्षित आहार उपलब्ध गराउने उद्देश्यले समुदाय संरक्षणकर्मी र सरकारवालाको सहकार्यमा सन् 2006 जटायु रेस्टुरेन्ट स्थापना गरिएको थियो डाइक्लोफेनेकयुक्त औषधि प्रयोग गरिएका पशुको सिनो खाँदा गिद्धको मृत्यु हुने तथ्य पुष्टि भएपछि नेपालमा उक्त औषधिको प्रयोगमा रोक लगाइएको थियो संरक्षणविद तथा जटायु रेस्टुरेन्टका संयोजक डीबी चौधरीले रेस्टुरेन्ट स्थापना भएपछि यस क्षेत्रमा गिद्ध संरक्षणमा उल्लेखनीय सफलता हासिल भएको बताउनुभयो नेपालमा पाइने 9 प्रजातिका गिद्ध मध्ये 8 प्रजातिका यहाँ अभिलेख भएका छन् तीमध्ये 4 प्रजाति रैथाने हुन् भने अन्य 4 प्रजाति जाडोयाममा हिमाली क्षेत्रबाट बसाई सरेर आउने गरेका छन् संयोजक चौधरीका अनुसार रेस्टुरेन्ट स्थापना भएपछि गिद्धको संख्या बढ़नुका साथै स्थानीय समुदायमा पनि गिद्ध संरक्षणप्रति सकारात्मक सोचको विकास भएको छ पहिला गिद्ध संरक्षणमा धेरैको चासो थिएन अहिले गिद्ध प्रकृतिका लागि आवश्यक जीव भएको बुझाइ छ स्थानीयवासी संरक्षण अभियानमा सक्रिय छन् चौधरीले भन्नुभयो एकै ठाउँमा धेरै गिद्धको अवलोकन गर्न पाइने नयाँ पर्यटकीय गन्तव्यको रूपमा जटायु रेस्टुरेन्ट रहेको संयोजक चौधरीले बताउनुभयो वन्यजन्तुमा आधारित पर्यटकीय गतिविधिमा एउटा फरक र नयाँ आयामका रूपमा जटायु रेस्टुरेन्ट विकास भएको र गिद्धका हरेक आनी बानी सहजै अवलोकन गर्न सकिने हुँदा पर्यटकको रोजाईमा पर्न थालेको जटायुका कर्मचारी गेम नेपालीको भनाइरहेको छ
8: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
9: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: दिलेले आयो नया एलजी एसेंशियल सीरीज अब किफायती मूल्यमा रेफ्रिजरेटर वाशिंग मशीन एसी को कम्प्लिट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भए पुग्छ हरेक घरको खुशी घर घरमा एलजी एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर कान्तिपुर दैनिकले सन्त्रासमा कर्मचारी शीर्षकमा खबर छापेको छ प्रधानमन्त्रीको प्रमुख सहयोगीका रूपमा रहने मुख्य सचिव सुमन राज अर्याललाई 25 असारमा प्रधानमन्त्रीका सल्लाहकार असीम शाहले विदाई गरे यसअघि तत्कालीन प्रधानमन्त्रीले मुख्य सचिवलाई विदाई गर्ने अभ्यास रहेकामा 3 महीनाभन्दा बढ़ी प्रधानमन्त्री बालेन्द्र शाहसँगै रहेका अर्यालको यो अस्वाभाविक विदाईले कर्मचारी वृत्तमा चर्चा त पायो तर कर्मचारीले त्यसलाई अस्वाभाविक मानेनन् किनभने मोबाइल सन्देश पठाएकै भरमा तत्कालीन सचिव कृष्णहरि पुष्कर यसअघि नै पक्राउ परिसकेकाले यसलाई कर्मचारीले थप अर्को एक घटनाका रूपमा मात्र लिए त्यसो त प्रधानमन्त्री शाहले नियुक्त भएको पहिलो दिन सचिवहरूलाई दिएको निर्देशनबाटै कर्मचारी वृत्त झस्किएको थियो अहिलेसम्म तपाईहरूले जनताका प्रतिनिधिको हितमा काम गर्नुभयो जनताको हितमा गर्नु भएन अब त्यस्तो नहोस् 13 चैतमा शपथ लगत्तै उनले कर्मचारीलाई निर्देशन दिँदै भनेका थिए तपाईहरू लोकसेवा पास गरेर आउनु भएको छ अहिलेका मन्त्रीहरू पनि पढ़े लेखेका छन् तपाईहरूले हामीलाई नसिकाउनुहोला प्रधानमन्त्रीको भनाई उद्धत गर्दै एक सचिवले थप भने ऐन कानून देखाएर कामबाट पन्छिने र त्यही भनेर मन्त्रीलाई पढ़ाउने काम नगर्नुहोला ती सचिवका अनुसार कर्मचारी ऐन कानून र नियममा बाँधिएको हुन्छ र त्यसैलाई आधार बनाएर काम गर्नुपर्ने हुन्छ तर ऐन कानून नियम देखाउने कार्यलाई काम गर्न नचाहेको असहयोग गर्न खोजेको वा बहानाबाजी गरेको कर्मचारीप्रतिको नकारात्मक बुझाई प्रधानमन्त्रीमा देखिएको उनको भनाई छ ती सचिवका अनुसार प्रधानमन्त्रीले कडाईका साथ भनेको विषय थियो हाम्रो स्पीडसँग आफ्नो तालमेल मिलाउनुहोला नभए बाटो छोड्नुहोला कर्मचारीलाई झस्काउने निर्णय र व्यवहार उपशीर्षकमा केही बुँदाहरू छापिएका छन् 13 चैतमा शपथ लगत्तै प्रधानमन्त्रीद्वारा सचिवहरूलाई कड़ा निर्देशन विगतको परम्परा विपरीत प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहबाट मुख्य सचिव सुमन राज अर्यालको विदाई प्रस्तावित निजामती सेवा विधेयकमा 55 वर्ष उमेर वा 30 वर्ष अवधि पुगेका कर्मचारीलाई विदाईको प्रावधान प्रधानमन्त्रीलाई एसएमएस गरेको आरोपमा 21 जेठमा सचिव कृष्णहरि पुष्कर पक्राउ राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहितका कर्मचारी प्रधानमन्त्री कार्यालयबाटै अख्तियारको नियन्त्रणमा यी केही मुद्दाहरू हुन् सन्त्रासमा कर्मचारी कान्तिपुर दैनिकमा छापिएको खबर हो यो
3: यस्तै प्रसंग आजको गोर्खापत्र दैनिकमा पनि छापिएको छ सरूआमा सुशासन मन्त्री कदम अनलाइनबाटै भयो 200 कर्मचारीको सरूआ शीर्षकमा समाचार छ सरकारले सुशासन र सेवा प्रभावलाई प्रविधि मैत्री बनाउन अनलाइन प्रणाली मार्फत कर्मचारी सरूआ शुरू गरेको छ त्यस अनुसार 1,750 जना कर्मचारीले अनलाइन प्रणाली मार्फत सरूआका लागि निवेदन दिएका छन् विगत लामो समयदेखि झाँगिँदै आएको कर्मचारी सरूआको व्यतिथि अन्त्य गर्दै सरकारले प्रभावकारी र पूर्ण रूपमा डिजिटल मैत्री बनाएको हो यसको कार्यान्वयन अनलाइन सरूआ प्रणालीबाटै भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिई शुरू भएको छ मन्त्रालयमा अनलाइन प्रणालीबाट सरूआका लागि निवेदन दिने कर्मचारीको संख्या 1,750 भएको मन्त्रालयले जनाएको छ अहिले औसतमा दैनिक 80 जना भन्दा बढ़ी कर्मचारीले अनलाइन प्रणालीबाटै सरूआका लागि निवेदन दिने गरेका छन् प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएदेखि नै सरकारले शासकीय सुधार गर्ने उद्देश्यले सरकारी कामलाई सुशासन प्रविधि र सेवाग्राही मैत्री बनाउने नीतिलाई उच्च प्राथमिकता दिँदै आइरहेको छ यसैबीच सरकारले सबै सरकारी कार्यालय बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म सञ्चालनमा ल्याएसँगै सेवाग्राहीका लागि भीड़भाड़ हुने कार्यालयमा सेवा सहज भएको छ कतिपय सेवाग्राही बिहानै सेवा लिन कार्यालय पुग्ने भएकाले दिउँसो आउने सेवाग्राहीका लागि पनि सेवा सहज र प्रभावकारी बन्दै गएको जनाइएको छ पछिल्लो समयमा सेवाग्राही बिहान 9 बजेदेखि 10 बजेकै बीचमा सेवा लिन कार्यालय पुग्ने क्रम बढ़ेको छ यसैबीच अनलाइन प्रणालीबाट निवेदन दिँदा कम्तीमा 5 वटा विकल्प सहितको कार्यालय रोजे र सरूआका लागि कर्मचारीले निवेदन दिनुपर्ने व्यवस्था छ निवेदन दिनेमा खरिदारदेखि सहसचिवसम्मका कर्मचारी रहेका छन् मन्त्रालयले 2 साता अघिदेखि नै कर्मचारी सरूवाको निवेदन अनलाइन प्रणालीबाट गर्ने निर्णय गरेको थियो। आजको गोर्खापत्र दैनिकमा अनलाइनबाटै भयो 200 कर्मचारीको सरूवा शीर्षकमा खबर छापिएको छ।
2: चौबीस महिनापछि दुई वाम एक ठाम मध्याह दैनिकमा खबर छ। प्रदेश सरकारमा नेपाली कंग्रेससँगको सत्ता सहकार्य टुटेपछि नेकपा एमाले नेपाली कम्युनिष्ट पार्टी नेकपासँग नयाँ सत्ता समीकरणका लागि सहकार्य गरेको छ। शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड बीच पनि प्रदेशमा भागवण्डाको सहमति भयो। सुदूरपश्चिम प्रदेशबाट शुरू भएको कंग्रेस एमाले बीचको सत्ता खटपटले सातवटै प्रदेशमा हलचल आएको हो। प्रदेशको सत्ता सहकार्यबारे एमाले र नेकपा बीच तीन बुधे सहमति पत्रमा ओली र प्रचण्डले हस्ताक्षर गरेका हुन्। एमाले र नेकपा बीच सातै प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भए पनि तत्काल कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम सरकार मध्ये कुन प्रदेशमा कसले नेतृत्व गर्ने भन्ने सहमति भएको नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बताए। शनिबार एमालेका अध्यक्ष केपी ओली र नेकपाका संयोजक प्रचण्डले प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएको छ। उनले भने जस अनुसार संयुक्त सरकारमा कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमाले गर्ने र कर्णाली सुदूरपश्चिमको नेतृत्व नेपाली कम्युनिष्ट पार्टी ले गर्ने सहमतिमा हस्ताक्षर भएको छ। मधेस र गण्डकी प्रदेशमा सरकार गठनका सन्दर्भमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गर्ने सहमति पत्रमा उल्लेख छ। यसअघि नेकपा बनाउने बेलाका मुख्य साक्षी एमालेका विष्णु प्रसाद पौडेल र नेकपाका वर्षमान पुन यो हस्ताक्षरमा पनि साक्षी छन्। एमाले गर्ने र कर्णाली सुदूरपश्चिम को नेतृत्व नेपाली कम्युनिष्ट पार्टी ले गर्ने सहमतिमा हस्ताक्षर भएको छ। मधेस र गण्डकी प्रदेशमा सरकार गठनका सन्दर्भमा

0: पौडेल थुनामुक्त भएपछि सक्रिय भएका थिए।
1: यसै प्रसंगमा आजको हिमालय टाइम्सले वाम लोकतान्त्रिक गठबन्धनको प्रयास संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षा आधारभूत लक्ष्य शीर्षकमा समाचार छापेको छ। गत भदौ 23 र 24 गते भएको जेएनजी विद्रोहपछि परिवर्तित राजनैतिक परिस्थितिबीच फागुन 21 गते भएको प्रतिनिधि सभा निर्वाचनमा नराम्ररी पराजित राजनैतिक दलहरूले फेरि वाम लोकतान्त्रिक गठबन्धनको प्रयास थालेका छन्। मुख्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको कोषे ढुंगाको रूपमा रहेका 12 बुधे सम्झौताका पक्षधरहरूबीच वाम लोकतान्त्रिक गठबन्धनको प्रयास शुरू भएको हो। गठबन्धन प्रयासको अग्रसरता भने नेपाली कम्युनिष्ट पार्टी नेकपाले लिएको छ। नेकपाले नेपाली कांग्रेस र नेकपा एमाले सहितका दलहरू मिलेर जाने विषयमा छलफल गरिरहेको छ। पछिल्ला केही दिन यता नेकपा एमाले र नेकपाका नेताहरूका सार्वजनिक अभिव्यक्ति पनि गठबन्धनको आवश्यकता लक्षित देखिएका छन्। यद्यपि नेपाली कांग्रेसका नेताहरूले भने वाम लोकतान्त्रिक गठबन्धनको विषयलाई लिएर अहिलेसम्म सार्वजनिक रूपमा बोलेका छैनन्। राजनैतिक दलहरूले संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षालाई गठबन्धनको आधार बनाएका छन्। वर्तमान सरकार गठनको शुरूआतका लचिलो अभिव्यक्ति दिने गरेर भएका दाहाल पछिल्ला दिनहरूमा सरकारप्रति निकै आक्रामक ढंगले अभिव्यक्ति दिन थाल्नु भएको छ। सरकारप्रति आक्रोशपूर्ण ढंगले प्रस्तुत हुनुभएका दाहालले नै गठबन्धनको प्रयास थाल्नु भएको हो। आजको हिमालय टाइम्समा वाम लोकतान्त्रिक गठबन्धनको प्रयास शीर्षकमा खबर छ।
0: पीपीएको पर्खाईमा 16,500 मेगावटका 281 आयोजना। कान्तिपुर दैनिक खबर लेख्छ करिब 16,500 मेगावट क्षमताका 281 जलविद्युत आयोजना नेपाल विद्युत प्राधिकरणमा विद्युत खरिद बिक्री सम्झौता पीपीएको प्रतीक्षामा छन्। सर्वेक्षण अनुमति पत्र अध्ययनदेखि पीपीएसम्म पुग्दा प्रति मेगावट 50 देखि 60 लाख रूपियाँ लगानी भइसकेको हुने ऊर्जा प्रवर्तकको दावी छ। तसर्थ यसरी लगानीकर्तालाई अन्यलमा पार्न नहुने उनीहरूको भनाई छ। पीपीए गरे पनि जलविद्युत आयोजना बनाउन न्यूनतम 5 वर्ष लाग्छ। त्यसैले पीपीए रोकिरहे दीर्घकालमा ऊर्जा संकट निम्तिन सक्ने सरकारवाला बताउँछन्। प्राधिकरणका अनुसार गएको मध्य असारसम्म ग्रिड आबद्ध सम्झौता सम्पन्न भई पीपीएको प्रतीक्षामा रहेका मध्ये 2,556.30 मेगावटका 102 नदी प्रवाही 5,276.30 मेगावटका 31 आयोजना अर्ध जलाशय युक्त 1,491 मेगावट क्षमताका 2 जलाशय युक्त आयोजना छन्। पीपीएका लागि आवेदन दिएका मध्ये नदी प्रवाही 122 आयोजना छन्। यिनको क्षमता 1,874.88 मेगावट छ। 19 आयोजना अर्ध जलाशय युक्त छन्। यिनको क्षमता 1,548.29 मेगावट छ।
1: सर्वोच्चका न्यायाधीश विरूद्ध किन गरिँदैछ महाअभियोगको तयारी शीर्षकमा हिमालय टाइम्समा खबर छापिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले सर्वोच्च अदालतका 4 जना न्यायाधीश विरूद्ध संसदमा महाअभियोगको प्रस्ताव दर्ता गर्ने तयारी गर्दा चौतर्फी प्रश्न उब्जिएका छन्। झण्डै 2/3 बहुमत प्राप्त रासपा सरकारले सर्वोच्चमा चौथो वरियतामा रहनुभएका डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेर अन्य वरिष्ठतम न्यायाधीशहरूलाई महाअभियोगको तयारी गरेपछि चौतर्फी प्रश्नहरू उब्जिएका छन्। प्रधान न्यायाधीश मनोज कुमार शर्माले 4 जना न्यायाधीशका कारण कार्य सम्पादनमा अप्ठ्यारो परेको पटक पटक गुनासो गरेपछि रासपाले महान्यायाधिवक्ता मार्फत महाअभियोग प्रस्ताव तयार पारेको खुलेको हो। यसैबीच महान्यायाधिवक्ताले नै सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाल र नहकुल सुवेदी विरूद्ध महाअभियोग प्रस्ताव तयार पारेको उच्च स्रोतको दावी छ। महान्यायाधिवक्ता कार्यालयका 1 जना नायब महान्यायाधिवक्ताका अनुसार 68 जना सांसदको हस्ताक्षरसहित निष्पक्ष कार्यक्षमताको अभाव लगायतको कारण उल्लेख गरेर महाअभियोगको प्रस्ताव तयारी अवस्थामा राखिएको छ। त्यसो त सरकारले प्रधान न्यायाधीशको रोल क्रममा रहेकी मल्लसहित महाअभियोगको प्रस्तावमा नाम उल्लेख भएका सबै न्यायाधीशभन्दा तल्लो वरियताका मनोज कुमार शर्मालाई प्रधान न्यायाधीश नियुक्त गरेपछि सर्वोच्च अदालतभित्रै न्यायाधीश बीच अघोषित गुटबन्दी भएको छ। आफूभन्दा तल्लो वरियताका न्यायाधीशलाई प्रधान न्यायाधीश नियुक्त गरेपछि असन्तुष्ट वरिष्ठतम न्यायाधीश मल्ल लामो समय विदा बसेर अदालत फर्किनु भएको थियो। यसैबीच 3 संस्थाले प्रधान न्यायाधीश मनोज कुमार शर्माको नियुक्ति प्रति पनि प्रश्न उठाएका छन्।